0: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटेल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
1: यति मात्र कहाँ हो र MBBS र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ सम्पर्क फोन नम्बर 083-520-114 मोबाइल 98-585-59960 र 97-678-84-566
0: के तपाईँ SEE पछि स्वास्थ्य क्षेत्रमा भविष्य बनाउन चाहनुहुन्छ यदि चाहनुहुन्छ भने लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको सबैभन्दा पुरानो कैलपाल हस्पिटल एन्ड कलेज नेपालगंज बाँकेमा 2083 सालका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ
2: सिटीभिटी अन्तर्गत सञ्चालन हुने स्वास्थ्य शिक्षा कार्यक्रमहरूमा अध्ययन गरी दक्ष र सफल स्वास्थ्यकर्मी बन्ने अवसर अहिले नै प्राप्त गर्नुहोस्
0: हाम्रा कार्यक्रमहरू सर्टिफिकेट इन जेनरल मेडिसिन एचए डिप्लोमा इन डायग्नोस्टिक रेडियोग्राफी DRT सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी CMLT डिप्लोमा इन फार्मेसी सर्टिफिकेट इन अफ्थाल्मिक साइन्स
2: हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशाला सुविधा सम्पन्न आफ्नै भवन भएको हस्पिटल बेस्ड प्राक्टिकल ट्रेनिङ 100% प्राक्टिकल ओरिएन्टेड लर्निङ सहज तथा किफायती शुल्क संरचना मैत्रीपूर्ण तथा सहयोगी शैक्षिक वातावरण
0: स्वास्थ्य क्षेत्रमा उत्कृष्ट करियर बनाउन चाहने विद्यार्थीका लागि कैलपाल हस्पिटल एन्ड कलेज भरपर्दो गन्तव्य बनेको छ
2: सम्पर्क कैलपाल हस्पिटल एन्ड कलेज सुर्खेत रोड नेपालगंज बाँकी सम्पर्क नम्बर 081-534-017 081-536-275 स्वास्थ्य क्षेत्रमा सफल भविष्य निर्माणको सही आधार
3: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु कहाँ फ्रिज किन्नु कहाँ के किन्नु हरे राम कति ठाउँमा भ्याउनु मैले अब यही बेला यो मोबाइल पनि बिग्रिएर
0: ल दाई किन चिन्ता मान्नुहुन्छ नि तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि
2: हामी कहाँ एलजी सामसङ औरा स्काई ओर्थ कम्पनीका टीभी फ्रिज वासिङ मेसिन सामसङ रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन MP3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ
0: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी वासिङ मेसिन फ्रिजहरू पाइन्छ साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्
2: प्रोप्राइटर रवि लामिछाने रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत मोबाइल नम्बर 98-580-40-719 र 98-580-51-715
4: सूचना
2: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ
4: आकस्मिक सेवा दैनिक बिरामी जाँच सेवा हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा प्रयोगशाला रगत दिशा पिसाब खकार वीर्य तथा गर्भ परीक्षण सेवा औषधि बिक्री वितरण तथा परामर्श सेवा महिलाहरूको यौन रोग आङ खस्ने सेतो पानी बग्ने गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा मधुमेह उच्च रक्तचाप ढाड दुख्ने हात खुट्टा सिल्का हान्ने पैतला पोल्ने लगातार टाउको दुख्ने चक्कर आउने रिङटा लाग्ने मन आत्तिने छाती छिटो छिटो भड्किने निन्द्रा नलाग्ने भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
1: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522253 र मोबाइल नम्बर 9858056455।
4: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
5: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
4: भोक लागेको बेला त मिठै खाने कुरा खानु पर्यो नि।
5: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
1: त्यहाँ त स्पेशल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि भएको छ।
4: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
5: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर, वीरेन्द्र नगर 6 वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 9760-71284 र 9749-60840।
4: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
0: सूचना
1: तपाईहरुकै चिर परिचित न्यू सुर्खेत मेडिकल स्टोर्समा यही जेठ 30 गते वरिष्ठ टाउको नसा तथा मानसिक रोग विशेषज्ञ प्रोफेसर डाक्टर मोहन बेलवासेद्वारा सशुल्क चेक जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
0: डाक्टरद्वारा दिइने सेवाहरू टाउको दुख्ने, निन्द्रा नलाग्ने, नसा तथा लागू पदार्थ सेवन गर्ने, मन आसिने, मनमा धेरै कुरा खेल्ने, आत्महत्याको सोच या प्रयास गर्ने, धेरै भीडभाडमा बस्न मन नलाग्ने, धेरै रिस उठ्ने, छटपटी हुने र बरबराउने,
1: साथै प्रत्येक हाड जोड्ने, बात रोग तथा नसा रोग विशेषज्ञ डाक्टर गणेश तिवारीद्वारा सशुल्क बिरामी चेक जाँच गरिन्छ।
0: सम्पर्क न्यू सुर्खेत मेडिकल स्टोर तथा सुर्खेत स्वास्थ्य पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली, वीरेन्द्रनगर 6 सुर्खेत, मंगलगढ़ी चोकबाट 300 मिटर उत्तर तर्फ। सम्पर्क फोन नम्बर 0383-521-599 र मोबाइल नम्बर 9848-39-117।
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
0: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
1: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल पनि पाइन्छ है।
0: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, कर्णाली प्रादेशिक कार्यालय, वीरेन्द्रनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत।
4: सूचना
1: यही जेठ 23 गते चौथो शनिवारको दिन
4: यस राणा हस्पिटल प्राइभेट लिमिटेड सुर्खेतमा, भेरी अस्पताल नेपालगंजमा कार्यरत छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झाद्वारा सशुल्क जाँच गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई मौकाको फाइदा उठाउन हुन अनुरोध गर्दछौ। डाक्टरद्वारा दिइने सेवाहरू छाला, कपाल तथा यौन सम्बन्धी सम्पूर्ण उपचार, हाम्रा दैनिक सेवाहरू, हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
0: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश तौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
4: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर 4 एरी चोकदेखि 200 मिटर उत्तर तर्फ। सम्पर्क फोन नम्बर 0383-590-693।
6: मेरो आमाले हरेक महिना सोलरको ब्याट्री र पाता आफै सफा गर्नुहुन्छ अनि डिस्ट्री वाटर पनि आफै हाल्नुहुन्छ।
7: मेरो बाबाले सोलर बत्ती हरेक दिन सफाउनुहुन्छ।
8: ब्याट्रीमा प्रयोग हुने एसिड हानिकारक हो। जथाभावी एसिड फालेको ठाउँमा सय वर्ष खेती हुँदैन। शरीरमा लाग्यो र तुरन्त सफा गरिएन भने अङ्ग भङ्ग पनि हुन सक्छ।
7: यो सोलर बलियो र भरपर्दो छ।
6: हाम्रो बाबाले मानिकेल सुरक्षितबाट ल्याउनुभएको।
9: सोलर र ब्याट्री प्रयोगकर्ताका लागि जन चेतना अभियान, सहयोगी मानिकेज ऊर्जा सुर्खेत, फोन नम्बर 083-522-360।
8: ब्याट्रीमा प्रयोग हुने एसिड हानिकारक हो। जथाभावी एसिड फालेको ठाउँमा सय वर्ष खेती हुँदैन। शरीरमा लाग्यो र तुरन्त सफा गरिएन भने अङ्ग भङ्ग पनि हुन सक्छ।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी सम्झना महर्जन सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल जेठ 21 गते बिहीबार, सन् 2026 जून 4 तारीक, अधिक जेठ कृष्ण पक्षको चतुर्थी तिथि।
2: काया कैरन का साथमा
1: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्र कुसान किसान
1: अ कम्प्लीट पाइपिंग सोल्युशन।
0: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: नेपालको प्राथमिकतामा सहयोग गर्ने भारतको प्रतिबद्धता, रासोपा सभापति लामिछाने फर्किए लगत्तै परराष्ट्र मन्त्री खनाल दिल्ली जाने।
0: पहिलो पटक सांसद र मन्त्री भएका व्यक्तिहरूको सम्पत्ति छानबिनको दायरा बाहिर, पूर्व प्रधानमन्त्री मन्त्रीदेखि संवैधानिक आयोगका पूर्व पदाधिकारीको भने छानबिन हुने।
1: पूर्वाधार विकासमा सहजीकरण गर्ने गरी विद्यमान कानूनी र प्रक्रियागत जटिलता हटाउन सनसेट ल ल्याइने, यसरी बनेका कानून सरकारी निकाय वा कार्यक्रम निश्चित अवधिपछि स्वतः निष्क्रिय या खारेज हुने।
0: अमेरिकी तल्लो सदनद्वारा इरान युद्ध रोक्ने प्रस्ताव पारित, अमेरिकी संसदमा ट्रम्पको युद्ध अधिकार सीमित गर्न गरेको चौथो प्रयास।
1: र एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपालले आज भूटानसँग खेल्दै।
3: ह्युमन रिसोर्स डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्यूट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
4: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083का लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
3: कोर्सका विशेषताहरू, 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायक सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
4: थप जानकारीका लागि ह्युमन रिसोर्स डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्यूट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9576121314 सम्पर्क गर्नुहुन अनुरोध छ।
5: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
6: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त।

0: जी को मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
1: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
0: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
2: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 056-494-333, 493-555।
4: काया कैरनमा अब खबरको सिलसिला। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको प्राथमिकतामा सहयोग गर्न भारत प्रतिबद्ध रहेको बताउनु भएको छ। भारत भ्रमणका क्रममा दिल्लीमा रहेका रासोपा सभापति रवि लामिछानेसँग हिजो भएको भेटमा मोदीले भारत सदैव नेपालको साथमा रहेको र नेपालको विकास र आर्थिक प्रगति तथा समृद्धिमा साझेदार बन्न इच्छुक रहेको जनाउनु भएको छ। मोदी र लामिछानेबीच 1 घण्टा भन्दा बढ़ी चलेको भेटवार्तामा आपसी सम्बन्ध र द्विपक्षीय हितका बारेमा कुराकानी भएको थियो। उनीहरू परिवर्तित राजनीतिक परिस्थितिमा नेपाल भारत सम्बन्धलाई नयाँ दिशा दिन सहमत भएका छन्। पछिल्लो समयमा चर्चामा रहेका सीमा लगायतका विषयमा भने भेटवार्तामा छलफल नभएको एक नेपाली अधिकारीले बताएका खबर आजको कान्तिपुरले लेखेको छ। सीमाका विषयमा व्यक्तिगत रूपमा चासो राखिएको हुन सक्ने भए पनि औपचारिक छलफल नभएको उनको भनाइ छ। भारतीय विदेश मन्त्रालयको अस्ति मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले नेपाल भारत सीमा विवादमा तेस्रो पक्षको मध्यस्थतालाई अस्वीकार गर्नुभएको थियो। प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा अस्ति आइतबार दिएको भारतसँगको सीमा विवादमा इंग्ल्याण्ड अर्थात बेलायतसँग पनि छलफल गरेको भन्ने अभिव्यक्ति दिनुभएको थियो। त्यसैको प्रतिक्रिया भारतीय पक्षबाट अस्ति मंगलबार सार्वजनिक भएको हो। जयसवालले यी विषय द्विपक्षीय संयन्त्र मार्फत नै सुल्झाउनु पर्ने बताउनु भएको थियो। हिजोको भेटवार्तामा सहभागी एक अधिकारीका अनुसार भारतीय प्रधानमन्त्री मोदीले भारत सधैं नेपालको साथमा रहेको अभिव्यक्ति दिनुभएको छ। अधिकारीहरूका अनुसार लामिछानेको भ्रमण र अस्ति मंगलबार तथा हिजो बुधबारको उच्चस्तरीय भेटवार्ताले भारत सरकार र सत्तारूढ़ भाजपा दुवै रासोपा नेतृत्वको सरकारसँग सम्बन्ध बढ़ाउँदै नेपालका प्राथमिकताहरूमा साझेदारी गर्न चाहेको सन्देश दिएका छन्। यसैबीच रासोपा सभापति लामिछाने भारत भ्रमणबाट फर्किए लगत्तै परराष्ट्र मन्त्री शिशिर खनाल औपचारिक भ्रमणमा नयाँ दिल्ली जानुहुने भएको छ। भारतीय विदेश मन्त्री एस जयशंकरको निमन्त्रणामा मन्त्री खनाल आउँदो शनिबार 3 दिने भ्रमणका लागि दिल्ली जाने तयारी रहेको परराष्ट्र मन्त्रालयका एक अधिकारीले जानकारी दिएका खबर कान्तिपुरले लेखेको छ।
5: बालेन्द्र शाह नेतृत्वको सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगले सर्वोच्च उच्च र जिल्ला अदालतका न्यायाधीश, संवैधानिक आयोगका पदाधिकारीहरू, सेनाका अधिकारीहरू र पहिलो पटक सांसद र मन्त्री भएका व्यक्तिहरूको सम्पत्ति छानबिन नगर्ने भएको छ। आयोगका सदस्य गणेश केसीले आयोगलाई प्राप्त कार्यविवरण अनुसार पहिलो पटक सांसद र मन्त्री भएकाहरू बहालवाला न्यायाधीशहरू, सैनिक अधिकारीहरू, संवैधानिक आयोगका पदाधिकारीहरूको सम्पत्ति छानबिन गर्ने अधिकार नभएको बताउनु भएको छ। वर्तमान सरकारका प्रधानमन्त्री र मन्त्रीहरूले सम्पत्ति विवरण बुझाइसक्नु भएको छ। उहाँहरूको सम्पत्ति छानबिन सार्वजनिक पनि भइसकेको छ। उहाँले भन्नुभयो, त्यस्तै अदालतका बहालवाला न्यायाधीश, सेनाका बहालवाला अधिकारीहरू र संवैधानिक आयोगका बहालवाला पदाधिकारीहरूको सम्पत्ति छानबिन पनि आयोगको कार्यक्षेत्रभित्र पर्दैन। आयोगका सदस्य केसीका अनुसार राष्ट्रपति, उपराष्ट्रपति, पूर्व राष्ट्रपति, पूर्व उपराष्ट्रपति र पूर्व राजाको सम्पत्ति छानबिन पनि आयोगको कार्यक्षेत्रमा पर्दैन। वहाँले संवैधानिक आयोगहरूका पूर्व पदाधिकारी, पूर्व न्यायाधीशहरू र नेपाली सेनाबाट सेवानिवृत्त राजपत्रांकित प्रथम श्रेणी वा त्योभन्दा माथिका अधिकृतहरूको सम्पत्ति भने छानबिन हुने बताउनुभयो। यसै गरी नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत राजपत्रांकृत प्रथम श्रेणी र त्योभन्दा माथिका अधिकृत तथा त्योभन्दा त्यो तहबाट सेवानिवृत अधिकृतहरूको सम्पत्ति छानबिन हुनेछ। कार्यविधि अनुसार आयोगले तत्कालीन श्री पाँचको सरकार र नेपाल सरकारका पूर्व प्रधानमन्त्री, पूर्व उप प्रधानमन्त्री, पूर्व मन्त्री, पूर्व राज्य मन्त्री र पूर्व सहायक मन्त्रीहरूको सम्पत्ति छानबिन गर्नेछ। यसै गरी संविधान सभाका सदस्य, तत्कालीन संसदका सदस्य, प्रदेश सभाका सदस्य तथा पदाधिकारीका, संवैधानिक निकायका पूर्व पदाधिकारी, पूर्व न्यायाधीशहरूको सम्पत्ति छानबिनको दायरामा पर्नेछ। नागरिकमा खबर छ।
4: काया कैरनमा बजेट कार्यान्वयनको विषयमा कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरूरी सूचना। यस नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिनभन्दा बढ़ी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।
6: जहाँ फेरिन्छ सुखको सास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास, जहाँ बालापन उमेरले छिक्दैन, मनको कलाकारिता कत्तले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग भी प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही घर, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ.
1: Major appliances का AC, cooler, fridge, cooker, induction, air fryer लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुस् तपाईँ पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ. Major appliances बेचरको बानी लाग्छ.
2: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ. यतिन्जेल हामीले नेपालको प्राथमिकतामा सहयोग गर्ने भारतको प्रतिबद्धता, राज्यसभा सभापति लामिछाने फर्के लगत्तै परराष्ट्र मन्त्री खनाल दिल्ली जाने, पहिलो पटक सांसद र मन्त्री भएका व्यक्तिहरूको सम्पत्ति छानबिनको दायरा बाहिर लगायतका खबर प्रस्तुत
3: गर्यौं. सरकारले पूर्वाधार विकासमा सहजीकरण गर्ने गरी विद्यमान कानूनी र प्रक्रियागत जटिलता हटाउन सनसेट ल ल्याउने भएको छ. राष्ट्रिय योजना आयोगले 10 वर्षपछि स्वत निष्क्रिय हुने गरी तयार पारेको पूर्वाधार सहजीकरण विधेयक 2083 प्रारम्भिक मस्यौदा कानून अर्थ प्रधानमन्त्री कार्यालयमा पठाउन लागेको हो. माथिल्लो निकायमा छलफल र थप घट भएपछि मन्त्री परिषदबाटै सैद्धान्तिक स्वीकृत हुन्छ. त्यसपछि संसद सचिवालयमा दर्ता भएर नियमित विधेयक चाहिँ संसदीय प्रक्रिया पूरा गरेर ऐनका रूपमा आउँछ. राष्ट्रिय योजना आयोगका सदस्य एवं पूर्वाधार सहजीकरण विधेयक सुझाव समितिका संयोजक अर्जुन जंग थापाले बताउनुभयो. उहाँका अनुसार पूर्वाधार सहजीकरण ऐन कुनै निश्चित परियोजनाका लागि नभई समग्र पूर्वाधार विकास सड़क रेल सिंचाई ऊर्जा खानेपानी ढल सहितमा आकर्षित हुनेछ. पूर्वाधार विकास गर्दा धेरै थरी ऐन कानून आकर्षित हुन्छ. प्रक्रियागत झन्झटिलोका कारण समयमै काम सक्ने स्थिति भएन. त्यसैले पूर्वाधार विकास गर्दा आकर्षित हुने वन निकुञ्ज वातावरण जग्गा प्राप्ति गुठी विद्युत सार्वजनिक खरिद र स्थानीय सरकार सञ्चालन सहितका ऐनका केही दफा निलम्बन हुने गरी विधेयकको मस्यौदा बनाएको उहाँले बताउनुभयो. ऐन बनिसकेपछि आवश्यकता अनुसार नियमावली कार्यविधि बन्नेछ. छिटो प्रक्रियाबाट ऐन बनाउन खोजिएको हो जसले पूर्वाधार विकासबाट बाधा अड़चन हटुन्. विधेयक संसदबाट पारित भएपछि राष्ट्रपतिबाट प्रमाणीकरण हुनुपर्छ. त्यसपछि राजपत्रमा प्रकाशित भएर ऐनका रूपमा लागू हुन्छ. सनसेट ल मार्फत बनेका कुनै पनि कानून सरकारी निकाय वा कार्यक्रम निश्चित अवधिपछि स्वत निष्क्रिय वा खारेज हुन्छ. नयाँ पत्रिकामा खबर छ.
2: यसैबीच सरकारले आउँदो आर्थिक वर्षको बजेट मार्फत ठूला पूर्वाधार आयोजना विकास गर्न हाइब्रिड इम्युटी मोडल कार्यान्वयनमा लैजाने तयारी गरेको छ. यो मोडल अन्तर्गत निर्माण गर्न सकिने पूर्वाधार आयोजनाको प्रारम्भिक पाइपलाइन सूची 3 महिनाभित्र तयार गरिने बजेटमा उल्लेख छ. यस्तै सरकारले खानी उत्खनन सम्बन्धी विद्यमान खुकुलो व्यवस्था संशोधन गर्दै अवैध उत्खनन रोक्ने र यस क्षेत्रको उत्पादकत्व बढ़ाउने गरी नयाँ ऐन प्रस्ताव गरेको छ. प्रस्तावित ऐनमा अनुमति बेगर खानी उत्खनन गरे 1 करोड़सम्म जरिवानाको प्रस्ताव समेत गरिएको छ. यसअघि कठोर कानून नभएका कारण जथाभावी खानी उत्खनन बढ़ेसँगै सरकारले नयाँ ऐन बनाएर यसलाई कसिलो बनाउन लागेको खबर कारोबारले लेखेको छ.
3: सरकारले सार्वजनिक गरेको यस पटकको बजेटको केन्द्रमा सूचना प्रविधि क्षेत्र, आर्टिफिशियल इन्टेलिजेन्स एआई र डिजिटल अर्थतन्त्र मुख्य प्राथमिकतामा छ. बजेटमा समेटिएको समग्र पक्ष र कार्यान्वयनबारे साथी विकास चापागाईले वरिष्ठ अर्थविद प्राध्यापक डाक्टर गोविन्द नेपालसँग कुरा गर्नुभएको छ.
4: दुई तीनटा क्षेत्रमा सरकारले ज्यादै राम्रो गरी बजेटमा ल्याउन सकेको छ. एउटा क्षेत्र भने हाम्रो यो शिथिल अर्थतन्त्रलाई अलिकति भाइब्रेन्ट बनाउनको निम्ति उद्योग व्यवसाय क्षेत्रमा जुन समस्याहरू थिए ती समस्या निराकरण गर्ने व्यापारिक औद्योगिक क्षेत्रलाई उत्साहित बनाउनको लागि चाहिँ बजेटले कतिपय प्रोत्साहनका कुराहरू ल्याएको छ. सरकारले जोड गर्दै आएको सुशासनको कुरा, सुशासनमा सरकारले कुनै पनि सम्झौता गरेको छैन र सुशासनको माध्यमबाट सेवा प्रवाहलाई चुस्त बनाउने, भ्रष्टाचार निर्मूल गर्दै विकास खर्चहरूलाई विभिन्न आयोजनाहरूमा राम्रोसँग खर्च गर्ने र त्यसबाट नतिजा निकाल्ने भन्ने कुरालाई पनि यसले प्राथमिकता दिएर अगाडि बढ़ेको छ. विगतमा शुरू गरेका पूर्वाधारहरू खास गरेर त्यो गौरवकार रणनीतिक पूर्वाधारहरूलाई सम्पन्न गर्नको निम्ति यथेष्ट बजेट चाहिँ विनियोजन गरेको छ र सरकारले सूचना प्रविधिलाई अगाडि बढ़ाउने कुरा र अहिलेको चाहिँ समय अनुसारको एआई कम्प्युटिङ केन्द्रहरू जस्तो स्थापना गर्ने कुराहरूलाई पनि अगाडि बढाएको छ। त्यसले गर्दाखेरि सरकारले यो निर्माणको क्षेत्रमा, सुशासनको क्षेत्रमा र सर्भिस डेलिभरीको क्षेत्रमा र उद्योग व्यवसायहरूलाई पुनर्जीवन दिने कुरामा चाहिँ यो बजेटले धेरै कुराहरू अगाडि ल्याएको देखिन्छ। तर यसो भन्दा भन्दै समाजका विभिन्न वर्गहरूको आवश्यकताहरूलाई सम्बोधन गर्न कतिपय क्षेत्रमा चुकेको देखिन्छ। किसानहरू, साना व्यवसायहरू, ज्यादै विपन्न वर्गहरूका समस्याहरू सम्बोधन गर्न, उनीहरूको आर्थिक उन्नयनको निम्ति उनीहरूका समस्या सम्बोधन गर्न चाहिँ छिटपुट रूपमा सम्बोधन गरे पनि त्यो राम्रोसँग सम्बोधन हुन सकेको छैन। त्यसै गरी कृषिमा पनि केही प्रभावहरू त छन्, तर त्यसले कृषि क्षेत्रमा चाहिँ ठूलो रोजगारी सृजना हुने अथवा अहिलेको प्रमुख समस्या रोजगारीको समस्या हो, त्यो समस्या समाधान हुने गरी चाहिँ कृषिमा हस्तक्षेप भएको देखिँदैन। साना मझौला व्यवसायहरूलाई पनि त्यो किसिमबाट भाइब्रेन्ट बनाएर त्यहाँ पनि ठूलो रोजगारीको सम्भावना छ, त्यसलाई अगाडि ल्याउने कुरामा अलिकति बजेट चुकेको छ कि जस्तो लाग्छ।
5: विगतका बजेट कार्यान्वयन कमजोर थियो, अब यसपटक चाहिँ सुधार हुने संकेत चाहिँ हामी देख्न सक्छौ कि सक्दैनौ?
4: मलाई लाग्छ यसपालि सुधार हुने संकेत हामी देख्न सक्छौ। यदि कुनै चीजले अवरोध गरेका छन्, नीतिले, ऐनले, कानूनले गरेको छ भने उहाँले तुरन्त त्यसमा संशोधन गर्न सक्ने, दुईचोटि पार्लियामेन्ट बस्छ, छ महिनामा त्यो संशोधन गर्न सक्ने क्षमता उहाँहरू राख्नुहुन्छ। त्यसमा त्यो अवरोध तत्काल हटाउन सक्ने अवस्था छ। अर्को, अब सुशासनमा उहाँहरूले जुन एउटा फोकस गर्नुभएको छ त्यसले गर्दा भ्रष्टाचार मलाई लाग्छ राम्रै निर्मीकरण हुन्छ र मान्छेहरूले काम गर्ने कुरामा चाहिँ अब काम नगरिकन चाहिँ जागिर खान पाइन्न भन्ने कुरो महसुस चाहिँ सबैलाई भएको छ र अब चाहिँ भ्रष्टाचार गर्ने बद्दैन भन्ने पनि एउटा महसुस भइरहेको छ। यो पोजिटिभ कुरा हो। यसले काम चाहिँ अगाडि बढाउन, निर्माण अगाडि बढाउन, आयोजनाहरूलाई अगाडि बढाउन चाहिँ निकै मद्दत गर्छ। त्रासले मात्रै फेरि काम हुँदैन। केले हुन्छ भन्दा प्रोत्साहनले हुन्छ, फेसिलिटेसनले हुन्छ र त्यो अनुशासनमा राख्दाखेरि हुने हो। ती कुराहरूले काम अगाडि बढ्छ। मलाई लाग्छ यसले गर्न सक्ने र यसले डेलिभरी चाहिँ दिन सक्ने अवस्था चाहिँ छ।
2: वरिष्ठ अर्थविद प्राध्यापक डाक्टर गोविन्द नेपाल संघको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: सूचना
7: यही जेठ 23 गते चौथो शनिबार दिन
8: सुपथ पोली क्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा
7: नशा रोग विशेषज्ञ डाक्टर
8: तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
6: डाक्टरद्वारा जाँच हुने समस्याहरू टाउको दुख्ने, रिंगटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोश हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आत्तिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौनिच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुशी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
8: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-585-6696।
7: सूचना यस नेपाल निर्माण व्यवसाय एकता समाज सुर्खेतको 24 र 25 साधारण सभा तथा 10 अधिवेशनको उद्घाटन समारोह यही जेठ 23 र 24 गते बिहान 8 बजे जिल्ला समन्वय समितिको कार्यालयको हलमा हुने सम्पूर्ण निर्माण व्यवसायहरूलाई अवगत नै छ। यदि कोही कसैलाई जानकारी नभएको खण्डमा यसै सूचनालाई आधार मानि उक्त कार्यक्रममा यहाँहरूको अनिवार्य उपस्थितिको लागि सादर निमन्त्रणा गर्दछौ। नेपाल निर्माण व्यवसाय एकता समाज वीरेन्द्र नगर सुर्खेत। सूचना
9: यही जेठ 23 गते शनिबारका दिन सनराइज मेडिकल हल पिपिरा सुर्खेतमा बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र फुलटेग्रा नेपालगंजका वरिष्ठ प्राविधिकहरूबाट एक दिने कान जाँच शिविर हुने जानकारी गराउँदछौ।
7: दिइने सेवाहरू: कान पाक्ने, जीर्ण रोगको उपचार तथा परामर्श, अडियोग्राम मेसिनबाट कान सुन्ने क्षमताको जाँच, काने गुजी, ढुसी र बाह्य वस्तु परेको निकालिने, कान नसुन्ने बिरामीलाई सुपथ मूल्यमा श्रवण यन्त्र उपलब्ध गराइने, अपरेशन गर्नुपर्ने बिरामीलाई बागेश्वरी कान स्याहार केन्द्र फुलटेग्रा नेपालगंजमा सहुलियतमा अपरेशन गरिने।
9: सम्पर्क सनराइज मेडिकल हल, आस्था पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राइभेट लिमिटेड, पिपिरा चोक, सुर्खेत। सम्पर्क फोन नम्बर 083-411-0045 र मोबाइल नम्बर 98-550-17-645, 98-481-313।
3: 21 गते 2 दशक पूरा हुँदैछ। पुनर्स्थापित प्रतिनिधि सभामा जरूरी सार्वजनिक महत्वको प्रस्ताव पारित गरी 2063 जेठ 21 गते नेपाल जातीय छुवाछुत मुक्त भएको घोषणा भएको हो। जेठ 21 गतेलाई जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसका रूपमा मनाउने गरिन्छ। नेपाललाई जातीय छुवाछुत मुक्त राष्ट्र घोषणा गरिएको 2 दशक पूरा हुँदा पनि दलित माथिको भेदभाव हट्न सकेको छैन। राष्ट्रिय दलित आयोगका चालू आर्थिक वर्षमै 64 वटा उजुरी परेका छन्, जुन पछिल्लो 5 वर्षकै उच्च संख्या रहेको छ। अघिल्लो वर्ष छुवाछुत भेदभावका 58 वटा उजुरी परेको थियो। संविधान सभा सदस्य परशुराम मेघी गुरूङ विधायकी अभ्यासको प्रभावकारी कार्यान्वयन मापन नहुँदा यस प्रकारको घटनामा कमी नआएको बताउनुहुन्छ। गुरूङ पुनर्स्थापित प्रतिनिधि सभामा जरूरी सार्वजनिक महत्वको प्रस्तावको प्रस्तावक हुनुहुन्छ। उहाँले भन्नुभयो, कानून बन्यो तर विधायकी अभ्यासको प्रभावकारी कार्यान्वयन भयो वा भएन, ऐन नियमावलीको पड़ताल र मापन गरी यसको आधारमा सिफारिश हुनु। नेपालको कुल जनसंख्या मध्ये 13% भन्दा बढ़ी दलित छन्, जसमध्ये 4.9% तराई मधेशका दलित छन्। कानूनमा समानुपातिक समावेशी प्रतिनिधित्व सम्बन्धी व्यवस्था अन्तर्गत निजामती तथा संगठित र सुरक्षा निकाय राजनीतिक प्रतिनिधित्वमा दलितको प्रतिनिधित्व सुनिश्चित गरिएको छ, तर मधेसका दलितको पहुँच विस्तार हुन नसकेको राष्ट्रिय सभाका सदस्य धर्मेन्द्र पासवानको दावी छ। दलित माथिको विभेद कायमै शीर्षकको खबर गोर्खा पत्रमा छ।
2: अब विदेशको खबर। अमेरिकी तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानमा थप सैन्य कार्यवाही गर्नबाट रोक्ने उद्देश्यसहितको प्रस्ताव पारित गरेको छ। युद्ध नगर्ने विषयमा सार्वजनिक प्रदर्शनमा 4 रिपब्लिकन सांसदहरू सामेल भएपछि तल्लो सदनमा 215 मध्ये 208 भारी मतले यो प्रस्ताव पारित भएको हो। 4 महिनादेखि चलिरहेको इरान युद्धलाई लिएर अमेरिकी संसदले ट्रम्पको युद्ध अधिकार सीमित गर्न खोजेको यो चौथो प्रयास हो। आलोचकहरूको भनाईमा ट्रम्प प्रशासनले कांग्रेसको स्पष्ट स्वीकृति बिना युद्ध विस्तार गर्ने प्रयास गरिरहेको छ, जुन अमेरिकी संविधानको भावना विपरीत छ। यद्यपि तल्लो सदनबाट पारित भएको यो प्रस्ताव तत्काल कानून बन्ने छैन, यसका लागि रिपब्लिकन बहुमत रहेको अमेरिकी माथिल्लो सदन सिनेटको स्वीकृति आवश्यक पर्छ। सिनेटले अनुमोदन गरे पनि राष्ट्रपति ट्रम्पले भिटो प्रयोग गर्न सक्ने भएकाले त्यस्तो अवस्थामा प्रस्तावलाई लागू गराउन दुवै सदनमा 2/3 बहुमत आवश्यक पर्नेछ। युद्धविरामको सहमति भएको भनिए पनि अमेरिका र इरानबीच पछिल्ला दिनहरूमा आक्रमण र प्रतिआक्रमण भइरहेका छन्।
3: अब खेल सम्बन्धी खबर। मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपाल आज भूटानसँग खेल्दैछ। समूह डीमा रहेको नेपाल र कतार बीचको खेल नेपाली समय अनुसार आज बिहान 7:15 शुरू हुनेछ। हिजोको पहिलो खेलमा कतारलाई 8 विकेटले हराउँदै नेपालले सुखद शुरूआत गरेको थियो। महिला टी20 एसिया कपको छनौट प्रतियोगिता समेत रहेको एसीसी महिला प्रिमियर कपमा कुल 18 टोली सहभागी छन्। सहभागी टोलीलाई 4 समूहमा विभाजन गरिएको छ। नेपाल रहेको समूहमा कतार, भूटान र हङकङ रहेका छन्। नेपालले समूह चरणको अन्तिम खेलमा पर्सी हङकङसँग खेल्ने तालिका छ। प्रतियोगिताको हरेक समूहबाट शीर्ष 2 टोली क्वार्टर फाइनलमा प्रवेश गर्नेछन्। 4 वटी क्वार्टर फाइनल खेल जेठ 27 गते हुनेछ। त्यसपछि जेठ 29 गते सेमी फाइनल खेलहरू तथा जेठ 30 गते तेस्रो स्थानका लागि र फाइनल खेल आयोजना गरिनेछ। यस प्रतियोगिताबाट उत्कृष्ट 4 टोली आउँदो महिला एसिया कपमा कपका लागि छनौट हुनेछन्। अब प्रसंग आईसीसी क्रिकेट विश्वकप लीग 2 को आईसीसी क्रिकेट विश्वकप लीग 2 को आगामी श्रृंखलाको तयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले जर्सीसँग 2 एकदिवसीय अभ्यास खेल खेल्ने भएको छ। नेपाल क्रिकेट संघ क्यानका अनुसार नेदरल्याण्ड्स भ्रमण अघि नेपाली टोलीले जर्सीमा विशेष प्रशिक्षण क्याम्प सञ्चालन गर्नेछ। यही क्रममा घरेलु टोली जर्सीसँग 2 अभ्यास खेल खेल्ने तालिका सार्वजनिक गरिएको छ। नेपाल र जर्सी बीचको पहिलो अभ्यास खेल असार 29 गते र दोस्रो खेल असार 31 गते हुनेछ। युरोपेली मौसम र पिचको अवस्थासँग खेलाड़ीलाई अभ्यस्त बनाउन अभ्यास खेल राखिएको क्यानले जनाएको छ। अभ्यास खेल सम्पन्न भएपछि नेपाली टोली आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गतको त्रिकोणात्मक श्रृंखला खेल्न नेदरल्याण्ड्स प्रस्थान गर्नेछ। यो श्रृंखलामा नेपालले घरेलु टोली नेदरल्याण्ड्स र नामिबियासँग प्रतिस्पर्धा गर्नेछ।
2: काया कैरनमा अब केही खबर संक्षेपमा। पानी पर्ने क्रम कम भएसँगै गर्मी वात्तै बढ़ेको छ। मौसम पूर्वानुमान महाशाखका अनुसार अस्तिसम्म 37 डिग्री भन्दा तलै रहेको तापक्रम हिजो बढ़ेर 41 डिग्री सेल्सियससम्म पुगेको छ। हिजो सबैभन्दा धेरै भैरवमा अधिकतम तापक्रम 41 डिग्री सेल्सियस पुगेको हो मधेश महाशाखाले जनाएको छ।
3: नेपाल सरकारले आगामी आर्थिक वर्ष 2083-84 आर्थिक विधेयक मार्फत विद्युतीय सवारी साधन ईबी को कर संचालनमा ठूलो हेरफेर गरेको छ। जेठ 15 गते अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले संसदमा प्रस्तुत गरेको विधेयकले विद्युतीय गाड़ीको कर संरचना फेरबदल गरेको हो।
2: लुम्बिनी प्रदेश सरकारमा 5 मन्त्री नियुक्त भएका छन्। मुख्यमन्त्री चेतनारायण आचार्यले हिजो मन्त्री परिषद फेरबदल गर्दै 5 मन्त्रीलाई नियुक्त गर्नुभएको हो। नवनियुक्त मन्त्रीहरूमा एमालेका 4 र जसपाका 1 जना छन्। यस्तै कर्णाली प्रदेश सरकारले स्याउको बजारीकरणका लागि स्याउ विकास बोर्ड गठनदेखि समुदायमा स्वास्थ्य प्रवर्धन गर्न लिटिल डाक्टर कार्यक्रम संचालन गर्ने गरी हिजो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।
3: आकर्षक तलब र सुविधाको प्रलोभनमा परि कामको सिलसिलामा भारत पुगेका महोत्तरीका 16 जना नेपाली बन्धक बनेका छन्। महोत्तरीको बर्दीवास नगरपालिका 14 को एकीकृत नमूना मुसहर बस्तीका बाल बालिका सहित एकै परिवारका सदस्यहरू भारतको हरियाणामा बन्धक परेका हुन्।
2: र देशमा सिंचाई सुविधाको विस्तार क्रमशः बढ़दै गए पनि अझै आधा भन्दा बढ़ी खेतीयोग्य जमीन सिंचाई सुविधाको पहुँच बाहिर रहेको तथ्याङ्कले देखाएको छ। काया कैरनमा अब पालो उखानको
3: गहुँ जुरेन जौ पचेन
2: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
3: नेपालको प्राथमिकतामा सहयोग गर्ने भारतको प्रतिबद्धता। रासोपा सभापति लामिछाने फर्किए लगत्तै परराष्ट्र मन्त्री खनाल दिल्ली जाने।
2: पहिलो पटक सांसद र मन्त्री भएका व्यक्तिहरूको सम्पत्ति छानबिनको दायरा बाहिर। पूर्व प्रधानमन्त्री मन्त्रीदेखि संवैधानिक आयोगका पूर्व पदाधिकारीको भने छानबिन हुने।
3: पूर्वाधार विकासमा सहजीकरण गर्ने गरी विद्यमान कानूनी र प्रक्रियागत जटिलता हटाउन सनसेट ल ल्याइने। यसरी बनेका कानून सरकारी निकाय वा कार्यक्रम निश्चित अवधिपछि स्वतः निष्क्रिय या खारेज हुने।
2: अमेरिकी तल्लो सदनद्वारा इरान युद्ध रोक्ने प्रस्ताव पारित। अमेरिकी संसदमा ट्रम्पको युद्ध अधिकार सीमित गर्न गरेको चौथो प्रयास।
3: र एसएससी महिला प्रिमियर कप क्रिकेटमा नेपालले आज भूटानसँग खेल्दै।
2: र अन्त्यमा आजको कार्टुन। आज हामीले गजब छ बा शीर्षकमा अविनले बनाउनु भएको कार्टुन लिएका छौं। प्रधानमन्त्रीको विवादित अभिव्यक्तिसँग यो कार्टुन सम्बन्धित छ। यहाँ एकजना मान्छे भाषण गर्न भनेर लम्केर

0: दिएका छन्। छेउमै रहेका भाषण लेख्ने मान्छेले ल यो भाषण गर्नुहोस् भनेर कागज दिएका छन्, तर त्यो कागज नलिकन भाषण गर्न हिँडेका मान्छे भन्नेछन् भो चाहिन्न, आज अलि ठूलाहरूले जस्तो जे पाए त्यही बोल्ने मुडमा छु क्या। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौं। नमस्कार।
1: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड हड्डी नसा बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइ जानकारी गराउँदछौ।
1: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
2: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
3: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।

0: कर्णाली सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा पेश समृद्ध कर्णाली सुखारी कर्णालीवासीको दीर्घकालीन परिकल्पना कार्यान्वयनलाई प्राथमिकता
1: दैलेखमा आफ्नै छोराको हत्या गरेको आरोपमा बाबु पक्राउ मदिराका कारण विवाद बढ्दा ज्यान गयो
0: जाजरकोटदेखि जुम्ला जोड्ने सुरुङ मार्ग निर्माणको काम यसै आर्थिक वर्षदेखि शुरू गरिने कर्णालीको व्यापार व्यवसायमा वृद्धि हुने अपेक्षा
1: र मेयर कप फुटबलको उपाधिको लागि आज वीरेन्द्रनगर र जुम्ला भिड्ने भोलिदेखि वीरेन्द्रनगरमा 19 वर्ष मुनिको महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने हिमाल पहाड़ तराई जोड्छौ सबैलाई बिहान 6:30 बजेको भेरी खबरबाट डिलु रावत र मधुबन विष्टको नमस्कार तपाईँ हामीलाई रेडियो भेरी .com.np को साथै दैलेखको रेडियो मातृभूमि र रेडियो हाम्रो समावेशी जाजरकोटको रेडियो हाम्रो पाइला बर्दियाको रेडियो टाइगर सम्वाद एफएम र गेरुवा एफएमबाट पनि सुनिरहनु भएको छ
0: अब खबर विस्तारमा कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम प्रदेश सभामा पेश गरेको छ कर्णालीका मुख्यमन्त्री यमराज कणेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश अस्पताल सुर्खेतलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन प्रक्रिया अघि बढ़ाउने बताउनुभयो
2: प्रदेश अस्पताल सुर्खेतलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रूपमा विकास गर्न कानून तर्जुमा गरिनेछ स्वास्थ्य सेवाको विस्तार र सुदृढीकरणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सहकार्य गरिनेछ प्रदेश अन्तर्गतका सबै अस्पतालहरूलाई प्रदेश सरकारको नामबाट नामाकरण गरी ती अस्पतालमा दरबन्दी अनुसारको विशेषज्ञ चिकित्सकको व्यवस्था गरी स्तर उन्नति गरिनेछ हरेक स्वास्थ्य संस्थाको अभिलेखलाई डिजिटलाइज गरिनेछ
0: प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश प्रमुखले प्रस्तुत गर्ने कानूनी व्यवस्था रहे पनि प्रदेश प्रमुख एकेराज जोशीले शारीरिक रूपमा अस्वस्थ रहेको भन्दै मुख्यमन्त्री कणेललाई नै पेश गर्न आग्रह गर्नुभएको हो प्रदेश राजधानी संगठन कार्यक्रम अन्तर्गत यसै वर्ष बुलबुले काँक्रे बिहार बहुद्देश्यीय परियोजना पूरा गर्ने सरकारी दावी छ
2: प्रदेश राजधानी संरक्षण आयोजना अन्तर्गत बुलबुलेदेखि काँक्री बिहारसम्मको बहुद्देश्यीय परियोजना र जुम्लिया मूलताल बहुद्देश्यीय आयोजनाको निर्माण कार्य सम्पन्न गरिनेछ नियमित सिंचाई सुविधा उपलब्ध गराउनको लागि सिंचाई प्रणालीको पुनर्निर्माण तथा मरमत गरिनेछ जलस्रोतको दिगो उपयोग भूमिगत जल पुनर्भरण ताल तलैया संरक्षण र जलाशय निर्माणलाई उच्च प्राथमिकता दिइनेछ जैविक विविधताका हिसाबले धनी रहेका स्थलहरू लिमी डोल्पो उत्पत्यका रारा क्षेत्र ओक्सोण्डो ताल क्षेत्र बुलबुले कुपुण्डे र बराताल आदिको संरक्षण गरिनेछ
0: सरकारको नीति तथा कार्यक्रमले समृद्ध कर्णाली सुखारी कर्णालीवासीको दीर्घकालीन परिकल्पना कार्यान्वयनलाई प्राथमिकतामा राखेको छ मुख्यमन्त्री कर्णालीले संघ सरकारको समन्वयमा सुर्खेत विमानस्थल विस्तार गर्ने र प्रादेशिक विमानस्थल निर्माणका लागि पनि संघ सरकारसँग समन्वय गर्ने बताउनुभयो
2: पर्यटन सूचना केन्द्रलाई व्यवस्थित बनाइनेछ शहरी सुन्दरता र पराय पर्यटन प्रवर्धन गर्न सम्भावित स्थानमा हरित उद्यान र पार्कहरूको निर्माण गरिनेछ संघीय सरकारको सहकार्यमा सुर्खेत विमानस्थलको विस्तार गरिनेछ दीर्घकालीन आवश्यकता सम्बोधन गर्न प्रादेशिक विमानस्थल निर्माणको लागि संघीय सरकारसँग आवश्यक पहल गरिनेछ सुर्खेत विमानस्थलबाट हिमाली जिल्लाका विमानस्थलमा नियमित हवाई उडानका लागि संघीय सरकारको समन्वयमा हवाई सेवा प्रदायकलाई सहुलियतका कार्यक्रम सञ्चालन गरिनेछ
0: कर्णाली प्रदेश सरकारले विगतदेखि नै कार्यान्वयनमा ल्याएका नीति तथा कार्यक्रमहरू प्राथमिकतामा राखिएको छ कृषिको उत्पादन र उत्पादकत्व वृद्धि गर्दै खाद्य उत्पादनमा आत्मनिर्भर तथा निर्यातलाई प्रोत्साहन गर्ने नीति पनि लिने जनाएको छ शिक्षामा समतामूलक पहुँच सुनिश्चित गर्दै शैक्षिक गुणस्तर सुधार मार्फत सुसंस्कृत मानव पुँजीको विकास गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ यसै गरी स्वास्थ्य सेवामा सर्वव्यापी पहुँच र गुणस्तर सुनिश्चित गर्नका लागि स्वास्थ्य सेवाको विस्तार र सुदृढीकरणलाई नीति तथा कार्यक्रमले प्राथमिकतामा राखेको छ व्यावसायिक सिप एवं उद्यमशीलता विकास गरी रोजगारी तथा रोजगारीका अवसर सृजना गर्दै युवामा सकारात्मक रूपान्तरण ल्याउने पनि बताइएको छ दिगो र गुणस्तरीय सड़क सञ्जालको विकास र विस्तार गर्दै प्रदेशको समग्र भौतिक पूर्वाधारको विकास गर्ने स्वच्छ एवं सर्वसुलभ खानेपानी सेवा तथा सिंचाई सुविधा र ऊर्जा क्षेत्रको विकास तथा विस्तार गर्ने वन क्षेत्रको दिगो व्यवस्थापन मार्फत आय आर्जन जीवनस्तर सुधार पर्यावरण तथा वातावरण संरक्षणको नीति आगामी आर्थिक वर्षमा लिइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ
1: दैलेखमा मादक पदार्थ सेवनपछि भएको पारिवारिक विवादले उग्र रूप लिँदा एक बाबुले आफ्नै छोराको हत्या गरेका छन्। दैलेखको नारायण नगरपालिका 9 साल खर्कका 70 वर्षका बाबु कविराज थापाले आफ्नै छोरा 45 वर्षका यादव थापाको खुर्पा प्रहार गरी हत्या गरेको प्रहरीले बताएको छ। हतियारको प्रहारबाट गम्भीर घाइते भएका यादवलाई उपचारका लागि जिल्ला अस्पताल दैलेख लगे पनि अत्याधिक रक्तस्रावका भएका कारण ज्यान गएको चिकित्सकले बताएका छन्। घटनाको जानकारी पाउनसाथ तत्कालै खटिएको प्रहरी टोलीले हत्यामा संलग्न बाबु कविराज थापालाई घटनास्थलबाटै नियन्त्रणमा लिएको छ। प्रहरीले हत्यामा प्रयोग गरिएको रगत र लतपत्तीको खुर्पा पनि बरामद गरिएको बताएको छ।
0: अपाङ्ग बाल अस्पताल सक्नो स्थापन केन्द्र सुर्खेतले पछिल्लो 3 वर्षमा 3,000 भन्दा बढ़ी अपाङ्गता भएका बाल बालिका तथा व्यक्तिलाई स्वास्थ्य तथा पुनस्थापन सेवा प्रदान गरेको जनाएको छ। विकलांग मित्र समूह र अपाङ्ग बाल अस्पताल बनेपाको सहयोगमा संचालित केन्द्रले कर्णाली प्रदेशका 10 जिल्लाका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका सेवाग्राहीलाई समेत उपचार तथा पुनस्थापना सेवा उपलब्ध गराउँदै आएको छ। केन्द्रका प्रमुख होमराज केसीले विभिन्न जिल्लामा संचालन गरेका गत महिना मात्रै शिविर मार्फत 843 जना बाल बालिकाको परीक्षण तथा अपाङ्गताको पहिचान गरेको बताउनुभयो। केन्द्रले खुट्टा हात हड्डी जोड्ने स्थायी तथा मेरुदण्ड सम्बन्धी समस्या भएका बाल बालिकाको विशेष परीक्षण तथा उपचार गर्दै आएको छ। जन्मजात खुट्टाको विकृति, पोलियोको कारण हातखुट्टा नचल्ने समस्या, जोर्नी तथा घुँडाको विकृति, मेरुदण्ड तथा मांसपेशी सम्बन्धी समस्या भएका बालबालिकालाई लक्षित गरी सेवा प्रदान गरिदिए आएको प्रमुख केसीले बताउनुभयो। यसैबीच केन्द्रले विश्व क्लब फुट दिवस तथा स्थापना दिवसको अवसरमा विशेष कार्यक्रमको आयोजना समेत गरेको छ। दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागीले अपाङ्गता भएका बालबालिका तथा व्यक्तिको जीवन स्तर सुधारमा केन्द्रले पुर्याएको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै सेवालाई अझ प्रभावकारी र पहुँचयुक्त बनाउन पनि सुझाव दिएका छन्। उनीहरूले अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्रकै सहयोगमा आफूहरूका बालबालिकाको जीवनमा परिवर्तन आएको पनि बताएका छन्। यसपछि विभिन्न ठाउँमा उपचार गराउँदा समेत निको नभएको भन्दै अहिले निशुल्क रूपमा सेवा पाउँदा खुशी भएको उनीहरूको भनाइ छ। यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै सामाजिक विकास मन्त्रालय शैक्षिक विकास तथा सामाजिक विकास महाशाखाको उपसचिव सुवर्ण खड्काले अपाङ्गता भएका बालबालिकाको समयमै पहिचान, उपचार र पुनस्थापनाले उनीहरूको भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। यस्तै वीरेन्द्रनगर नगरपालिका प्रशासन शाखाका प्रमुख टंक लामिछानेले अपाङ्गता भएका व्यक्तिहरूलाई सम्मानजनक र सहज जीवनयापनको वातावरण सृजना गर्नु सबै सरोकारवालाको साझा दायित्व भएको उल्लेख गर्नुभयो। उहाँले पुनस्थापना केन्द्रले स्वास्थ्य सेवा मात्र नभई आशा र आत्मविश्वास प्रदान गर्ने काम गरिरहेको उल्लेख गर्दै स्थानीय तहबाट आवश्यक सहयोग र समन्वयलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
1: जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिया र इलाका प्रहरी कार्यालय बगनाहा भुरी गाउँको आयोजना तथा ठाकुरबाबा नगरपालिकाको समन्वयमा ठाकुरबाबा नगरपालिका वडा नम्बर 2 कार्यालय रानीपुरमा नागरिक सुनवाई कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधि, बडघर तथा स्थानीय नागरिकहरूको सहभागिता रहेको छ। सहभागीहरूले ट्राफिक व्यवस्थापन, सड़क सुरक्षा, शान्ति सुरक्षा, सार्वजनिक सेवा प्रवाह तथा समुदायसँग सम्बन्धित विविध विषयमा आफ्ना जिज्ञासा, गुनासा र सुझाव समेत राखेका छन्। कार्यक्रममा बर्दियाका प्रमुख जिल्लाधिकारी गोगन बहादुर हमालले उठाएका प्रश्नहरूको जवाब दिँदै नागरिक मैत्री सेवा प्रवाह, ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन, दुर्घटना न्यूनीकरण तथा समुदाय प्रहरी साझेदारीलाई थप सुदृढ बनाउन प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। नागरिक र सुरक्षा निकायबीच प्रत्यक्ष संवाद स्थापित गरी सेवा प्रभावलाई थप प्रभावकारी, पारदर्शी र जवाबदेही बनाउने उद्देश्यले आयोजित कार्यक्रम फलदायी रूपमा सम्पन्न भएको जनाइएको छ। भेरी खबरमा खबरहरूको क्रम जारी नै छ, अहिलेलाई भने यो विश्राम।
3: लौ न, के भो बाबुलाई?
4: होइन, किन आतिनु भएको छ दिदी? के भो बाबुलाई?
3: हेर्नु न जेठी बाबु, के भएको होला के मेरो छोरालाई?
5: अया अया, टाउको दुख्यो र झुम्म बनाइरहेछ, तिरिमिरी भएको छ, के भयो होला दाई?
4: होइन राम भाइ, कहिलेदेखि टाउको दुख्यो?
5: हेर्नु न दाई, हिजो तरकारी बारीमा किरा मार्ने औषधि छरेदेखि टाउको दुखेर हैरान बनाएको छ।
4: के भन्यो होला यो भाइले, मार्ने चिज पनि औषधि हुन्छ र? विषादी भन न विषादी।
5: ए, त्यसलाई विषादी भन्छन् र दाई?
4: हो त सुरक्षित रूपमा नभई जथाभावी विषादी छर्नाले यस्तो भएको होला। यस्तो रासायनिक विषादी छर्ने र खाने दुवैलाई क्यान्सर जस्तो प्राणघातक रोग समेत लाग्ने गर्दछ है भाइ। त्यसैले रासायनिक विषादीका विकल्पका रूपमा घरमा नै तयार गर्न सकिने र बजारबाट सजिलै किन्न सकिने जैविक विषादी झोलमल निम जस्ता विषादीहरू पहेँलो चिप्किने पासो मोहनी पासो एनपीभी तथा मेट्राइजियम ट्राइकोडोमा जस्ता औषधि प्रयोग गरी आफू र पर्यावरण स्वस्थ राख्नुपर्छ।
3: विषादी विष हुन् औषधि होइनन्। यही जेठ 19 गतेदेखि 25 गतेसम्म किसानको जिम्मेवारी उपभोक्ताको अधिकार विषादी मुक्त आधार भन्ने मूल नाराका साथ कर्णाली प्रदेशमा मनाउन गइरहेको विषादी प्रयोग मुक्त सप्ताह 2083 सहभागी बनाऊ। आयोजक एकीकृत कृषि प्रयोगशाला सुर्खेत, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेश कपुरकोट गाउँपालिका सल्यान।
0: सूचना
4: विगत लामो समयदेखि भेरी अस्पताल नेपालगंजमा कार्यरत छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अस्मिता गौतमद्वारा यही जेठ 23 गते चौथो शनिबारको दिन एस गुरुङ हस्पिटल गुरुङ मेडिकल हल मंगलगढ़ी चोक सुर्खेतमा सशुल्क चेक जाँच गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ।
0: डाक्टरबाट दिइने सेवाहरू अनुहारको चाहे पोतो डन्डी फोर चिलाउने दाद पूरा शरीर चिलाउने मुसा छालामा मासु पलाएको गाँठा गुठी दुबी छालामा बिबिरा आउने छालाको एलर्जी कुष्ठरोग फंगल इन्फेक्सन छाला पाक्ने नङको कुनै पनि रोग बच्चाको छालाको समस्या कपाल झर्ने वा अनावश्यक ठाउँमा कपाल पलाउने समस्या यौन अङ्गमा घाउ आउने सेतो पानी बग्ने तथा कुनै पनि यौनको समस्या छाला कपाल नङ तथा यौनजन्य रोगको सम्पूर्ण उपचार सेवा उपलब्ध छ।
4: सम्पर्क गुरुङ हस्पिटल प्राली गुरुङ फार्मेसी गुरुङ मेडिकल हल मंगलगढ़ी चोक सुर्खेत फोन नम्बर 083-520-402 र 522-148।
6: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
0: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
6: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनु हुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है।
0: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय विरेन्द्रनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत।
7: रेडियो भेरी एफएम
1: तपाई अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले कर्णाली सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा पेश समृद्ध कर्णाली सुखारी कर्णाली बासीको दीर्घकालीन परिकल्पना कार्यान्वयनलाई प्राथमिकता दैलेखमा आफ्नै छोराको हत्या गरेको आरोपमा बुवा पक्राउ मदिराका कारण विवाद बढ्दा ज्यान गयो लगायतका खबर प्रस्तुत गर्यौं।
0: अब बाँकी खबर जुम्लामा रहेका विकासीय कार्यालयहरूले कर्णाली प्रदेश सरकार अन्तर्गतको विकासीय खर्च जसमा 24% मात्र खर्च गरेका छन्। हरेक वर्ष असार मसन्तमा मात्र विकासले बजेट खर्च हुने प्रवृत्ति यस वर्ष पनि दोहोरिने भएको छ। प्रदेश सरकारले 18 कार्यालय मार्फत जिल्लाका लागि पठाएको विकास खर्च 1,64,13,00,000 मध्ये 10 महिनामा 24% मात्र खर्च गरेको हो। प्रदेश लेखा इकाईका प्रमुख रामदत्त पाण्डेले निकास भएको बजेट मध्ये 10 महिनामा 39,97,00,000 मात्रै खर्च भएको बताउनुभयो। विकास आयोजनाका काम भए पनि भुक्तानी प्रक्रियामा ढिलाइ भएकोले खर्च कम देखिएको हुन सक्ने पाण्डेको भनाइ छ। प्रदेश मार्फतका विकास कार्यालयहरूमध्ये सबैभन्दा बढ़ी बजेट भएको पूर्वाधार विकास कार्यालयको 89 करोड़ 1,00,000 विकास बजेट मध्ये 20 करोड़ 24 लाख खर्च भएको छ। यसैगरी खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालयको 45 करोड़ 71 लाख रूपियाँ मध्य 12 करोड़ 36 लाख खर्च भएको छ। कृषि विकास कार्यालयको 3 करोड़ 15 लाख रूपियाँ मध्य 28 लाख 13 लाख रूपियाँ खर्च भएको छ। पशु अस्पताल तथा पशु सेवा कार्यालयको 40 लाख रूपियाँ पूँजीगत बजेट मध्ये 2,99,890 रूपियाँ खर्च भएको छ। प्रदेश विनियोजन ऐनमा देखिएका समस्याका कारण पनि बजेट खर्च प्रभावित भएको बताइएको छ। डिभिजन वन कार्यालय उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जिल्ला समन्वय समिति स्वास्थ्य सेवा कार्यालय आयुर्वेद स्वास्थ्य केन्द्र र सामाजिक विकास कार्यालयमा पनि पूँजीगत खर्च कम भएको छ। प्रदेशका कार्यालयहरूमध्ये सबैभन्दा बढ़ी खर्च सामाजिक विकास मन्त्रालयको रहेको जनाइएको छ।
1: बजेट अभावका कारण रोकिएको जाजरकोटदेखि जुम्ला जोड्ने सुरुङ मार्ग निर्माणको काम यसै आर्थिक वर्षबाट शुरू गर्न लागि छ। संघीय सरकारको आगामी आर्थिक वर्ष 83-84 बजेट सहित नीति तथा कार्यक्रम ठप्प रहेको हो। योजनालाई अघि बढ़ाउने निर्देशन अनुसार सड़क खण्डको काम शुरू गर्न लागि हो। यसअघि नै धेरै लागत लाग्ने भएपछि पर्याप्त बजेटको व्यवस्थापन नहुँदा निर्माणको काम ठप्प भएको थियो। जाजरकोटदेखि जुम्लासम्म सुरुङ मार्गको दूरी 10 किलोमिटर रहेको छ। लागत धेरै लाग्ने भएपछि तत्काल थप प्रक्रिया अघि नबढ़ेको केन्द्रका इन्जिनियर प्रदीप भण्डारीले बताउनुभयो। उहाँले अध्ययनले 29 अर्बको प्रारम्भिक लागत अनुमान निकालेकाले लागत अनुरूप प्रतिफल नआउने भएपछि थप प्रक्रिया अगाडि नबढ़ाइएको थियो। अब भने सरकारले सुरुङ मार्ग निर्माणको कामलाई अघि बढ़ाउने भएको छ। यसकी गरीको अध्ययनमा जाजरकोटको साङटाबाट जुम्लाको इम्लिचा घारीसम्मको लम्बाई 10 किलोमिटर भएको थियो। सुरुङ निर्माण भएपछि लुम्बिनीको दाङ सल्यान जाजरकोट जुम्ला हुँदै रारा जोड्ने बाटो यात्रा सहज हुनेछ। सुरुङ मार्ग निर्माणसँगै कर्णालीको व्यापार व्यवसायमा समेत वृद्धि हुने स्थानीयले अपेक्षा गरेका छन्।
0: कर्णाली प्रदेशका स्थानीय तहका दलित जनप्रतिनिधिलाई मानसिक स्वास्थ्य सम्बन्धी सचेतना प्रदान गरिएको छ। कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय सुर्खेतले वीरेन्द्रनगरमा आयोजित अन्तर्क्रिया कार्यक्रम मार्फत 79 स्थानीय तहका जनप्रतिनिधिलाई मानसिक स्वास्थ्य र नशा रोगबारे सचेतना प्रदान गरिएको हो। कर्णाली प्रदेशका मानसिक रोग विशेषज्ञ डाक्टर सुशील सरदर्शीले पछिल्लो समयमा मानसिक तथा नशा रोग समाजमा बढ़िरहेको तथ्याङ्क प्रस्तुत गर्नुभयो। गरीबी अशिक्षा अभाव सूचना तथा प्रवृत्ति सामाजिक सञ्जाल तथा बदलिदो जीवनशैलीका कारण हरेक परिवार तथा समाजमा मानसिक रोग देखिन थालेको र यसले चिन्ता उदासीनता तथा आत्महत्या जस्ता घटना बढ़दै गएको बताउनुभयो। समयमै यसको पहिचानका साथै नियन्त्रण तथा रोकथामका उपायबारे पनि उहाँले चर्चा गर्नुभएको छ। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओको प्रतिनिधि प्रदीप अधिकारीले नशाले रोगबाट विश्व मानव समुदायलाई प्रभावित तुल्याइरहेकोले हरेक देश र नागरिकले यसबारे सजग हुनुपर्ने बताउनु भएको छ। सामाजिक विकास कार्य मन्त्रालय सुर्खेतका मानसिक स्वास्थ्य कार्यक्रमका सम्पर्क व्यक्ति खगेन्द्र प्रसाद गरी नसर्ने मोटु रोग हाइपरटेन्सन क्यान्सर मधुमेह र श्वास प्रश्वासको समस्या जस्ता रोग बढ़िरहेकाले त्यसबारे स्थानीय तहका दलित जनप्रतिनिधिलाई जनचेतना अभिवृद्धि गर्ने उद्देश्य राखेर कार्यक्रम गरेको बताउनुभयो। यसबाट समयमै रोगको पहिचान भई अकाल मृत्यु हुनबाट जोगाउने सहयोग मिल्ने पनि उहाँको भनाइ छ। सचेतना कार्यक्रममा कर्णाली प्रदेशसभा सदस्य रणव सिंह परियार, प्रदेशसभाका पूर्व सदस्य सीता नेपाली, जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख गंगाराम सुनार, गुर्बाकोट नगरपालिकाका उपाध्यक्ष मैना विक, चौकुनी गाउँपालिका अध्यक्ष खड्क विक लगायतका स्थानीय तहका कार्यपालिका सदस्य सहित 95 जनाको सहभागिता रहेको थियो।
1: भेरी खबरमा खबरहरूको क्रम जारी नै छ। अहिलेलाई भने यो विश्राम।
0: के तपाईँ एसईई पछि स्वास्थ्य क्षेत्रमा भविष्य बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको सबैभन्दा पुरानो कैलपाल हस्पिटल एण्ड कलेज नेपालगंज बाँकेमा 2083 सालका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
8: सिटी भिटी अन्तर्गत सञ्चालन हुने स्वास्थ्य शिक्षा कार्यक्रमहरूमा अध्ययन गरी दक्ष र सफल स्वास्थ्य कर्मी बन्ने अवसर अहिले नै प्राप्त गर्नुहोस्।
0: हाम्रा कार्यक्रमहरू सर्टिफिकेट इन जेनरल मेडिसिन एचए, डिप्लोमा इन डायग्नोस्टिक रेडियोग्राफी डीआरटी, सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, डिप्लोमा इन फार्मेसी, सर्टिफिकेट इन अफ्थाल्मिक साइन्स।
8: हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशाला, सुविधा सम्पन्न आफ्नै भवन भएको हस्पिटल, बेस्ट प्राक्टिकल ट्रेनिङ, 100% प्राक्टिकल ओरिएन्टेड
4: लर्निङ, सहज तथा किफायती शुल्क संरचना, मैत्रीपूर्ण तथा सहयोगी शैक्षिक वातावरण,
0: स्वास्थ्य क्षेत्रमा उत्कृष्ट करियर बनाउन चाहने विद्यार्थीका लागि कैलपाल हस्पिटल एन्ड कलेज भरपर्दो गन्तव्य बनेको छ।
4: सम्पर्क कैलपाल हस्पिटल एन्ड कलेज, सुर्खेत रोड, नेपालगंज बाँके। सम्पर्क नम्बर 081-534-017, 081-536-275। स्वास्थ्य क्षेत्रमा सफल भविष्य निर्माणको सही आधार।

0: बीमा को लाभ दिए आपको कमाई को लाभ लिने मौका आज बनो सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले जियौं।
1: सूचना
2: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
1: आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-5856-55-455।
3: एसई र कक्षा 12 परीक्षामा कर्णाली प्रदेश नै उत्कृष्ट नतिजा निकाल्न सफल एस श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वीरेन्द्रनगर 7 इत्रामा नयाँ शैक्षिक सत्र 83-84 लागि कक्षा 11 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: अध्यापन हुने विषयहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी,
3: गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था पनि रहेको छ। साथै कक्षा सञ्चालन आउँदो साल 1 गतेदेखि हुनेछ।
1: प्रधानाध्यापक श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वीरेन्द्रनगर 7 इत्राम सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98-483-3-99, 98-551-560 र 98-481-5699।
4: रेडियो भेरी एफएम।
2: तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरेफेरोसँगै अन्य खबर प्रस्तुत गर्यौं। अब लागौ बाँकी खबरतर्फ। भेरी नदीमा पौड़ी खेल्ने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जाजरकोटको भेरी नगरपालिका 11 मटेलाका 13 वर्षका अनिस गिरी भएको जाजरकोट प्रहरीले बताएको छ। हिजो दिउँसो 3:30 बजेतिर पौड़ी खेल्ने क्रममा उनी डुबेका थिए। बालक डुबेको खबर पाउन साथ प्रहरी चौकी मटेलाबाट प्रहरी सहायक निरीक्षक बमबहादुर थापाको कमाण्डमा खटिएको टोली र स्थानीयको सहयोगमा उद्धारमा गएको थियो। उद्धार लगत्तै गम्भीर अवस्थामा उपचारका लागि रूकुम पश्चिमको चौरजारी स्थित मिशन अस्पताल पठाइएको थियो। अस्पताल पुर्याए लगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
5: पानी पर्ने क्रम कम भएसँगै गर्मी वात्तै बढ़ेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अस्तिसम्म 37 डिग्री सेल्सियस तापक्रम रहेकोमा हिजो बढेर 41 डिग्री सेल्सियस मापनसम्म पुगेको छ। सबैभन्दा बढ़ी गर्मी भइरहेमा अधिकतम तापक्रम 41 डिग्री सेल्सियस पुगेको छ। यस्तै नेपालगंजमा 39.5, जनकपुरमा 38.2, सिमरामा पनि 38.2, धनगढ़ीमा 38.1, चन्द्रगढ़ीमा 36.9, धरानमा 36.5 र विराटनगरमा 36.1 डिग्री सेल्सियस तापक्रम मापन भएको छ। यस्तै मधेश र कोशी, बागमती तथा गण्डकी प्रदेशका तराई अझै तातो हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। केही ठाउँमा पानी परेको थियो भने आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाड़ी भूभागका थोरै ठाउँमा मेघ गर्जन र चट्याङसहित मध्यम वर्षाको तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। पछिल्ला दिनमा तापक्रम लगातार बढ्दै गएको छ।
2: भेरी खबरको अन्त्यमा अब लागौं केही खेल खबरतर्फ। मेरक फुटबलको उपाधिको लागि आज वीरेन्द्रनगर र जुम्ला भिड्ने भएका छन्। सुर्खेत रंगशालामा भएको दोस्रो सेमी फाइनलमा सिन्तालाई 4-0 गोल अन्तरले हराउँदै जुम्ला फाइनलमा प्रवेश गरेको हो। जुम्ला उपाधिको लागि आज वीरेन्द्रनगरसँग भिड्ने भएको हो। हिजो भएको पहिलो सेमी फाइनलमा वीरेन्द्रनगरले पञ्चपुरीलाई पेनाल्टी सुटआउटमा 6-5 गोल अन्तरले हराउँदै फाइनल प्रवेश गरेको हो। निर्धारित समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेपछि पेनाल्टी सुटआउटबाट हारजितको टुङ्गो लागेको हो। कर्णाली प्रदेश फुटबल संघको आयोजना र वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोगमा भएको प्रतियोगितामा कर्णालीका केही जिल्ला र पालिका गरी 13 टोलीले सहभागिता जनाएका छन्। प्रतियोगिताको विजेताले 4 र उपविजेताले 2,00,000 पुरस्कार पाउने भएका छन्।
5: कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा पहिलो पटक आयोजना हुन लागेको 19 वर्ष मुनिको महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ। नेपाल क्रिकेट संघ क्यानको आयोजनामा जेठ 22 गतेदेखि शुरू हुने प्रतियोगितामा देशका 7 प्रदेशका खेलाड़ीहरूको सहभागिता रहने भएको छ। प्रतियोगिता 11 दिनसम्म सञ्चालन हुने नेपाल क्रिकेट संघ कर्णाली प्रदेशले जनाएको छ। प्रतियोगिताबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नेपाल क्रिकेट संघका केन्द्रीय कोषाध्यक्ष तथा कर्णाली प्रदेश क्रिकेट संघका अध्यक्ष पदम खड्काले प्रतियोगिता आईसीसी 19 समुनेको महिला विश्वकपका लागि नेपाली टोली छनौटको आधारमा रूपमा सञ्चालन हुन लागेको बताउनुभयो। उहाँले प्रतियोगिता सञ्चालनका लागि करिब 1 करोड़ रूपियाँ खर्च हुने अनुमान गरेको बताउनुभयो। प्रतियोगिताको विजेता टोलीले 5,00,000 रूपियाँ र उपविजेताले 3,00,000 रूपियाँ पुरस्कार प्राप्त गर्नेछन्। यसै गरी सर्वोत्कृष्ट खेलाड़ीलाई 40,000 रूपियाँ तथा उत्कृष्ट ब्याटर र उत्कृष्ट बलरलाई जनाई 25,000 पुरस्कार प्रदान गरिने भएको छ। कर्णाली प्रदेशले गत वर्ष पहिलो पटक पुरूषतर्फको राष्ट्रिय क्रिकेट प्रतियोगिता सफलतापूर्वक आयोजना गरेको अनुभवका आधारमा यसपटक महिला क्रिकेटको राष्ट्रिय प्रतियोगिता समेत व्यवस्थित रूपमा सम्पन्न गर्ने तयारी गरेको छ। प्रतियोगिताका खेलहरू वीरेन्द्रनगर स्थित कालिन्चोक क्रिकेट मैदान र कर्णाली प्रदेश रंगशालाको माथिल्लो मैदानमा सञ्चालन हुनेछन्।
2: खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
5: कर्णाली सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा पेश समृद्ध कर्णाली सुखारी कर्णालीवासीको दीर्घकालीन तयारी गरेको छ। प्रतियोगिताका खेलहरू वीरेन्द्रनगर स्थित कालिन्चोक क्रिकेट मैदान र कर्णाली प्रदेश रंगशालाको माथिल्लो मैदानमा सञ्चालन हुनेछन्।
2: खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य

0: आरोपमा एकजना पक्राउ, मदिराका कारण विवाद बढ्दा ज्यान गयो।
1: जाजरकोटदेखि जुम्ला जोड्ने सुरुङ मार्ग निर्माणको काम यसै आर्थिक वर्षदेखि शुरू गरिने, कर्णालीको व्यापार व्यवसायमा वृद्धि हुने अपेक्षा,
0: र मेयर कप फुटबलको उपाधिको लागि आज वीरेन्द्रनगर र जुम्ला भिड्ने, भोलिदेखि वीरेन्द्रनगरमा 19 वर्ष मुनिको राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता आयोजना हुने। हवस् त तपाईँ हाम्रो भेट अब अहिले बिहान 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ। त्यति बेलासम्मको लागि समाचार कक्षाका सबै सहकर्मी सहित बिहानको भेरी खबरबाट डिलु रावत र मधुबन विसी विदा हुन्छौ। नमस्ते।
2: रेडियो भेरी एफएम
3: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 7 बजेको छ।
4: Extreme energy drink. Taste the difference. Feel the energy.
1: भर्ना खुल्यो।
0: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू, दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने, अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको, गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित, सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
0: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-520-114, मोबाइल 98-585-59-960 र 97-678-84-566।
1: सूचना
0: तपाईहरूकै चिर परिचित न्यू सुर्खेत मेडिकल स्टोर्समा यही जेठ 30 गते वरिष्ठ टाउको नसा तथा मानसिक रोग विशेषज्ञ प्रोफेसर डाक्टर मोहन बेलवासद्वारा सशुल्क चेक जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
1: डाक्टरद्वारा दिइने सेवाहरू टाउको दुख्ने, निन्द्रा नलाग्ने, नसा तथा लागू पदार्थ सेवन गर्ने, मन आत्तिने, मनमा धेरै कुरा खेल्ने, आत्महत्याको सोच या प्रयास गर्ने, धेरै भीडभाडमा बस्न मन नलाग्ने, धेरै रिस उठ्ने, छटपटी हुने र बरबराउने,
0: साथै प्रत्येक दिन बिहान र साँझ हाड जोड्ने, बाथ रोग तथा नसा रोग विशेषज्ञ डाक्टर गणेश तिवारीद्वारा सशुल्क बिरामी चेक जाँच गरिन्छ।
1: सम्पर्क न्यू सुर्खेत मेडिकल स्टोर तथा सुर्खेत स्वास्थ्य पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली, वीरेन्द्रनगर छ सुर्खेत, मंगलगढ़ी चोकबाट 300 मिटर उत्तरतर्फ। सम्पर्क फोन नम्बर 083-521-599 र मोबाइल नम्बर 98-484-39-117।
5: सूचना
6: यही जेठ 19 गतेदेखि 25 गतेसम्म किसानको जिम्मेवारी, उपभोक्ताको अधिकार, विषादी मुक्त आधार भन्ने मूल नाराका साथ विषादी प्रयोग मुक्त सप्ताह 2083 कर्णाली प्रदेशमा पनि भव्य रूपमा मनाउन गइरहेका छौं।
5: यस सप्ताहका मुख्य कार्यक्रमहरू प्रभात फेरी, विद्यालयमा सचेतनामूलक कार्यक्रम, जैविक विषादी तथा सामग्री वितरण, स्कूल शिक्षा कार्यक्रम, विद्यालय शिक्षा कार्यक्रम, विषादी विष हुन् औषधि होइनन्, रासायनिक विषादीको विकल्पहरू रोजौ, आफू र पर्यावरण जोगाऊ, विस्तृत जानकारीका लागि नजिकको कृषि शाखा वा कृषि विकास कार्यालय अथवा एकीकृत कृषि प्रयोगशालामा सम्पर्क राखौ। आयोजक एकीकृत कृषि प्रयोगशाला सुर्खेत, प्रवर्धक भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेश कपुरकोट गाउँपालिका सल्यान।
1: सुनौलो अवसर
5: सिटी भिटीबाट सम्बन्धन प्राप्त कलेज अफ अलाइड नेपालगंज बाँकेमा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
1: यदि तपाईँ स्वास्थ्य तथा प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य बनाउन चाहनुहुन्छ भने अब ढिला नगर्नुहोस्। अनुभवी शिक्षक, आधुनिक प्रयोगशाला, व्यावहारिक सिकाइ र उत्कृष्ट शैक्षिक वातावरण सहित कलेज अफ अलाइड तपाईँको सफल भविष्यको भरोसायोग्य गन्तव्य बनेको छ।
5: हाम्रा कार्यक्रमहरू पीसीएल इन जनरल मेडिसिन, एचए डिप्लोमा इन फार्मेसी, पीसीएल इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, पीसीएल इन अप्थाल्मिक असिस्टेन्ट ओए, डिप्लोमा

0: in physiotherapy, diploma in civil engineering, pre-diploma in survey engineering, pre-diploma in civil engineering.
1: हाम्रा विशेषताहरू शान्त, स्वच्छ तथा अध्ययनमैत्री वातावरण, सुविधा सम्पन्न आफ्नै भवन भएको, अनुभवी तथा दक्ष शिक्षकद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशालाहरू, व्यवस्थित लाइब्रेरी सुविधा, सफा तथा हाइजेनिक क्यान्टिन, खेलकुदका लागि पर्याप्त स्पोर्ट ग्राउण्ड, अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता, उत्कृष्ट शैक्षिक नतिजाको इतिहास, प्र्याक्टिकल अर्थात् प्रयोगत्मक शिक्षामा विशेष जोड,
0: गुणस्तरीय शिक्षा, व्यावहारिक सिकाइ र विद्यार्थीको उज्जवल भविष्य निर्माण,
1: एचए र फार्मेसी कार्यक्रमको फारम भर्ने अन्तिम मिति यही जेठ 10 गते सम्म, अन्य कार्यक्रमहरूमा भने सिधै भर्ना हुन सकिनेछ।
0: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके, सम्पर्क नम्बर 081537546, 081538260, 98580303005, 98480 91037, वेबसाइट www.collegeofallied.com, गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र उज्जवल भविष्यको भरपर्दो आधार।
2: के तपाईँलाई नसा तथा हात जोड्ने समस्याले सताइरहेको छ?
3: अब चिन्ता नगर्नुहोस्, चारवाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अत्याधुनिक प्रविधि र अनुभवी वरिष्ठ विशेषज्ञ जोहरूबाट अर्थोस्कोपी र ज्वाइन्ट रिप्लेसमेन्टका साथै हाट जोड्ने सम्बन्धी सम्पूर्ण भरपर्दो परामर्श, उपचार तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
2: शल्यक्रिया सेवाहरू पश्चिम नेपालमा एकमात्र घुँडा र हिपको प्रत्यारोपण सेवा,
3: घुँडा र कुमको दूरबीन प्रविधिद्वारा एसीएल, पीसीएल, एमसीएल लगायत सबै ट्यामेन्टहरूको शल्यक्रिया सेवा,
2: हड्डीको सामान्य चोटपटकदेखि जटिल फ्र्याक्चरसम्मको उपचार तथा शल्यक्रियाको सेवा,
3: नसा तथा हाड जोर्नी सम्बन्धी सम्पूर्ण समस्याको उचित परामर्श, भरपर्दो उपचार तथा गुणस्तरीय र विश्वसनीय शल्यक्रिया सेवाको लागि
2: एचसीआरसी अस्पताल, चारवाहिनी रोड नेपालगंज बाँके, सम्पर्क नम्बर 081538150 र 081535151।
3: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता।
4: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
5: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
4: भोक लागेको बेला त मिठै खाने कुरा खानु पर्यो नि।
5: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
6: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
4: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
5: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर, वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670712484 र 97498640।
4: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ। सूचना,
7: यही जेठ 23 गते चौथो शनिबारको दिन
4: यस राणा हस्पिटल प्राइभेट लिमिटेड सुर्खेतमा भेरी अस्पताल नेपालगंजमा कार्यरत छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झाद्वारा सशुल्क जाँच गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई मौकाको फाइदा उठाउन हुन अनुरोध गर्दछौ। डाक्टरद्वारा दिइने सेवाहरू छाला, कपाल तथा यौन सम्बन्धी सम्पूर्ण उपचार, हाम्रा दैनिक सेवाहरू, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
8: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
4: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्र नगर 4 एरी चोकदेखि 200 मिटर उत्तरतर्फ। सम्पर्क फोन नम्बर 0385906093।
8: सूचना
5: कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
8: शिविरमा दिइने सेवाहरू हड्डी जोर्नी ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिरपात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
5: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेत।
8: ओहो रामुदाई, कता हिँड्नु भयो?
9: कता हिँड्नु, धानको बिउ राख्ने बेला भयो, धानको बिउ लिन बजार जान लागेको नि।
8: कुन धान लगाउने विचार गर्नु भएर?
9: कुन धान लगाउने हो भनेर सोचिरहेको छु, कुन लगाउँदा ठिक होला नि?
8: ल दाई पनि, युएस कम्पनीको युएस 312 शंकर धान लगाउने नि।
9: यो धान कस्तो छ नि बहिनी?
8: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको, खानामा मिठो, पाक्नलाई नै छिटोका साथै मध्य पहाड़ी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि।
9: ए हो र, त्यसो भए म पनि ढुक्कसँग शंकर धान युएस 312 धानको बिउ लिएर आउँछु, अरूलाई पनि युएस 312 धान नै लगाउन भन्छु।
8: हुन्छ दाई, सँगै जाउँ है युएस 312 धानको बिउ लिनलाई।
10: नेपाली माटोले रोजेको, किसानले खोजेको शंकर धान युएस 312 लगाई आफ्नो उत्पादन बढाउनुहोस्। मध्य पहाड़ी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत गरिएको युएस कम्पनीको युएस 312 शंकर धान नै लगाऊ।
2: तपाईँको सन्तानको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता।
3: चार बाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अनुभवी चिकित्सक, नवजात शिशु तथा वरिष्ठ बाल रोग विशेषज्ञको साथमा अत्याधुनिक उपकरण सहितको एनआईसीयू सेवा सञ्चालनमा रहेको छ।
2: एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। बच्चाहरूमा निमोनिया,
3: झाडा पखाला,
2: डाबिरा,
3: पोलियो,
2: कुपोषण,
3: एनिमिया,
2: मम्स,
3: दम,
2: टाइफाइड
3: र पिलिया, नवजात शिशुमा सामान्यतया देखिने छालाको पहेँलो रंग जस्ता समस्या देखिएमा हामीलाई सम्झनुहोस्।
2: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता। एचसीआरसी अस्पताल,
3: चार बाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081538150, 081535151।

0: Media.
1: Extreme energy drink.
2: आइपुग्यो आधुनिक जोत्ने हलो मिनी ट्रिलर थ्रेसर पानी ताने फर्म पावर ट्रिलर सोलर पम्प कम्पाउन्ड मिल घाँस काट्ने मेसिन कृषि औजार उपकरणका साथै बिक्री पछि मर्मत सेवा पनि उपलब्ध छ। सम्पर्क मानिकेज मार्केटिङ बिजनेस सर्भिस प्रणाली वीरेन्द्रनगर सुर्खेत। फोन नम्बर 083-520-045।
3: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर
4: ल दाई किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस् म देखाइदिन्छु पसल।
5: हामी कहाँ एलजी सामसुङ औरा स्काई ओर्थ कम्पनीका टीवी फ्रिज वाशिंग मेसिन सामसंग रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
4: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी वासिङ मेसिन फ्रिजहरू पाइन्छ, साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
5: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 98584519 र 98584715।
6: विगत 30 वर्षदेखि वीरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
4: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
5: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर 6 बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम, ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
4: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
5: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
4: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्रनगर 6 बुद्धपथ लाइन, गरिमा विकास मैक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98584-54-899 र 97-679-044-43।

0: जय नेपाल सत्य सेवा सुरक्षण कार्यक्रम ट्राफिक अपडेटमा यहाँहरूलाई हार्दिक स्वागत छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको तर्फबाट म प्रहरी सहायक हवलदार राधा सुवेदी उपस्थित भइसकेको छु। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेत र रेडियो भेरिया एफएम सुर्खेतको सहकार्यमा यो कार्यक्रम उत्पादन गरिएको हो। तपाईं कार्यक्रम ट्राफिक अपडेट रेडियो भेरिया एफएम 98.6 र 102.7 मेगाहर्जमा प्रत्येक दिन बिहान 7:15 बजेदेखि सुन्न सक्नुहुनेछ। विशेष गरेर कार्यक्रम ट्राफिक अपडेटमा हामी गत 24 घण्टामा कर्णाली प्रदेशभर भएका ट्राफिक गतिविधिका बारेमा तपाईंलाई जानकारी गराउनेछौं। अब लागौं आजका मुख्य ट्राफिक अपडेट तर्फ। जुम्लाको चन्दनाथ नगरपालिका 6 बस पार्क स्थित मोटरसाइकलले पैदलार्तुलाई ठक्कर दिँदा पैदलार्तु घाइते भएकी छन्। हिजो साँझ 7:20 को समयमा जुम्ला बजारदेखि काली खोलातर्फ जाँदै गरेको K1P2151 नम्बरको मोटरसाइकलले पैदलातु जुम्ला चन्दनाथ नगरपालिका 6 बस्ने वर्ष 15 कि सन्तोषी रावललाई ठक्कर दिँदा घाइते भएकी हुन्। घाइतेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेको छ। मोटरसाइकल चालक जुम्ला सिजा गाउँपालिका 2 बस्ने वर्ष 21 का राजा ओड जिल्ला प्रहरी कार्यालय जुम्लाको नियन्त्रणमा रहेका छन्। सल्यानको त्रिवेणी गाउँपालिका 3 अमराई स्थित मोटरसाइकल र अटो ठोकिन जाँदा मोटरसाइकल चालक घाइते भएका छन्। हिजो राति 8:45 को समयमा लुवामदेखि काभ्रातर्फ जाँदै गरेको B11P7448 नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको लुम्बिनी प्रदेश 02001H1847 नम्बरको अटो एक आपसमा ठोकिन जाँदा दुर्घटना भएको हो। दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक दाङ दङ्गीश्वरी गाउँपालिका 2 बस्ने वर्ष 35 का बाबुराम चौधरी घाइते भएका हुन्। घाइतेको स्थानीय त्रिवेणी मेडिकलमा उपचार भइरहेको छ। अटो चालक सल्यान त्रिवेणी गाउँपालिका 3 बस्ने वर्ष 29 का बसन्त ओली उपचारमा संलग्न रहेका छन्। दैलेखको गुराँस गाउँपालिका 2 पुराइनी स्थित ट्रयाक्टरले ठक्कर दिँदा ट्रयाक्टरमा सवार सहचालक घाइते भएका छन्। हिजो राति 9:30 को समयमा तल्लो डुङ्गेश्वरदेखि बालुवा लिएर पातीकालनातर्फ जाँदै गरेको कर्णाली प्रदेश 02001T0131 नम्बरको ट्र्याक्टरबाट झरी ओइट हाल्ने क्रममा पछाडि ब्याक आउँदा ठक्कर दिएको हो। ठक्कर दिँदा घाइते भएका सहचालक दैलेख गुराँस गाउँपालिका 3 बस्ने वर्ष 19 का सुजन खर्ती घाइते भएका हुन्। घाइतेको कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचार भइरहेको छ। ट्र्याक्टर चालक दैलेख गुराँस गाउँपालिका 3 बस्ने वर्ष 28 का नवीन कुमार खर्ती उपचारमा संलग्न रहेका छन्। ट्राफिक कार्यवाहीमा परे 101 सवारी साधनहरू। कर्णाली प्रदेशका 10 वटा जिल्लाहरूमा चल्ने सवारी साधनहरूले ओभरलोड मादक पदार्थ सेवन लापरवाहीका साथ सवारी साधन चलाएको कागज पत्र साथमा नबोकेको लगायतका कसुर गरी ट्राफिक नियम उल्लङ्घन गर्दा जम्मा 101 वटा सवारी साधनहरू ट्राफिक कार्यवाहीमा परेका छन्। 46 स्थानमा भएको जनचेतनामूलक कार्यक्रमबाट 3514 जना लाभान्वित भएको कर्णाली प्रदेशका 10 जिल्लाहरूका विभिन्न 46 स्थानमा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले गरिएको जनचेतनामूलक कार्यक्रमबाट 3514 जना चालक सहचालक र सर्वसाधारणहरू लाभान्वित भएका छन्। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको अनुरोध, सड़कमा ट्राफिक नियमको पालना गरौ। सवारी साधनको छतमा बसेर वा झुन्डिएर यात्रा नगरौं। सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरौं। रातको समयमा अरू सवारी साधनलाई बाधा हुने गरी हाइलाइटको प्रयोग नगरौं। फुटपाथ नभएको सडकमा सडकको दाहिने किनाराबाट हिँड्ने गरौं। जेब्रा क्रसिङमा पैदल यात्रुलाई प्राथमिकता दिने गरौं। सवारी साधन चलाउनु पूर्व चेक जाँच गरेर मात्र सवारी साधन चलाउनुहोस्। ट्राफिक नियम मिचेकोमा गर्व होइन लाज मान्ने गरौं। सवारी दुर्घटना, सवारी साधन चोरी निकासी र ट्राफिक नियम सम्बन्धी कुनै पनि जानकारी वा सूचना दिन वा लिनु परेमा ट्राफिक प्रहरीको टोल फ्री नम्बर 103 वा 98582399 सम्पर्क गर्नुहोला। आजको ट्राफिक अपडेट यति नै। भोलि पुनः ट्राफिक अपडेटका साथमा उपस्थित हुने छौ। आज भने म राधा सुवेदी बिदा चाहन्छु। हस्त धन्यवाद। जय नेपाल।
1: यो जिन्दगीले पनि केही लछर बाटो लाउँदा जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पैसा छैन, के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
2: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
1: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
2: अब इन्डिया नै जाने सुर कस्या भए गोकाय मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
1: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
2: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
1: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने केही अत्तो पत्तो थाहा छैन मलाई त।
2: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाय मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
1: हो,
2: त्यही गएर सुरजन रोकायलाई भेट।
1: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि। फेरि उहाँ गरे के हो कसो?
2: ल टिपिराग, फोन नम्बर 9820293948 9820293948।
3: In the heart of the city where dreams take shape and futures begin, stands a place of excellence, Chanakya Pathshala, previously known as BSC College. Here, education goes beyond textbooks. It's about building confidence, discovering potential, and preparing for real life. At Chanakya, every student is guided with care, inspired with purpose, and empowered to achieve more. With experienced faculty, practical learning, and a supportive environment, we create a space where knowledge meets creativity. From modern classrooms to project-based learning and career-focused guidance, students grow not just academically, but personally. Because true education is about discipline, leadership, and values. Whether your path is science, management, or humanities, Chanakya is committed to shaping your future. A place where talent is nurtured, hard work is valued, and success is shared. Join the journey of growth and achievement. Chanakya Pathshala, empowering minds, inspiring futures.
4: Thank you. एसई सकियो अब रमाइलो सुरु भयो
5: नेपाल टेलिकम लिल्यायो विशेष एसईई अफर मात्र रु 20 मा प्रिपेड सिम कार्ड रु 9 रुपैयाँ 80 पैसा ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस 500 एमबी डेटा 10 एसएमएस
4: अझै रमाइलो रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा 50 मिनट बोनस भोइस 50 एसएमएस बोनस
5: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म
4: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्
6: नेपाल टेलिकम राष्ट्रको संचार

नमस्कार, आज म एउटा मलाई अति नै मन पर्ने, आफूलाई मन परेर अरूले पनि पढोस् भन्ने लाग्ने एउटा पुस्तक पनि एउटा अनौठो पुस्तक छ, त्यो रिपोर्टाज भनिन्छ। आजभोलि धेरै जसो कुनै घटना भयो, के भयो भने त्यो घटनालाई अब हिन्दीको लवजमा आँखो देखा हालको रूपमा लेख्ने चलन चाहिँ कम छ। मान्छेहरूले ट्राभलग लेख्छन्, स्मरणहरू लेख्छन्, तर कुनै राजनीतिक परिदृश्यलाई मलाई लाग्छ कि नेपालको सन्दर्भमा कियोको ओगुराको जुन 2046 सालको जनआन्दोलनको बारेमा लेखेको छ स्प्रिङ अवेकनिङ, मलाई लाग्छ त्यो किताब कता कता यो फणीश्वरनाथ रेणुको नेपाली क्रान्ति कथासँग मिल्दोजुल्दो छ। फणीश्वरनाथ रेणु 1921 मार्च 4 औरङ्गेई पूर्णियामा जन्मेका हुन्। उनी विशेषतः उत्तर बिहारको बासिन्दा हुन्, तर उनको कोइराला परिवारसँग धेरै ठूलो नजिकको निकट सम्बन्ध थियो। त्यो निकट सम्बन्धका कारणले 2007 सालको क्रान्तिमा प्रत्यक्ष रूपमा विराटनगरको मोर्चामा उनी खटिएका थिए। भारतीय हुन्, समाजवादी आन्दोलनसँग जोडिएका मान्छे हुन्, साहित्यिक रूपमा फणीश्वरनाथ रेणुको नाम भारतमा धेरै ठूलो छ। उनको किताब मैला आँचल जो 1954 प्रकाशित भयो र जसको आधारमा सिनेमा पनि बनेको छ, तीसरी कसम, राज कपूर वैदा रमानले खेलेको प्रसिद्ध सिनेमा छ, जो गीत संगीतले भरपूर छ र उत्तर भारतको सांस्कृतिक आञ्चलिक ताले भरपूर हामी देख्छौं। तर बीपीसँग उनको भेट 1937 भएको छ, जुन यो मैले आज किताबको चर्चा गर्न खोजिरहेको छु, नेपाली क्रान्ति कथा। त्यसको भूमिका नै बीपी कोइरालाको एउटा आलेखबाट सुरु हुन्छ। तर यो किताब छापिँदाखेरि त्यो आलेख थिएन, र जब रेणुको मृत्यु हुन्छ त्यसपछि आएका संस्करणहरूमा यो रेणु र म भनेर सर्वप्रथम त यो दिनमानमा रेणुको ओबिचोरीको रूपमा बीपीले लेख्नुभएको थियो, र त्यसमा बडो अनौठो प्रसंग उहाँले लेख्नुहुन्छ रेणु को थिए भनेर। बात 1937 की है, मैं नाम मुझे याद नहीं, मैं और अपनी पत्नी सुशीला के साथ अपने घर विराटनगर नेपाल जा रहा था। हमारी नई नई शादी हुई थी, हम कटियार से जोगबनी जाने वाली गाड़ी में सफर कर रहे थे, जोरों की वर्षा हो रही थी। एक स्टेशन में जब गाड़ी खुली तो देखता हूं एक किशोर हमारे डब्बे के बाहर डंडी पकड़कर पावदान पर खड़ा है। गाड़ी साये साये करती हुई द्रुत गति पे दौड़ने लगी। वो युवक भीगकर पानी पानी हो गया था। हमारा डब्बा सेकंड क्लास का था, उन दिनों में राजसी सेकंड क्लास। उस डब्बे में केवल हम पति पत्नी थे। हम दोनों इस उदेड़ बन में थे कि ये नितान्त अपरिचित व्यक्ति डब्बे के अंदर आने दिया जाए कि नहीं। यसरी जो मान्छे रेलको डब्बामा झुन्डिएको छ त्यो तपाईँको प्रकारान्तरमा फणीश्वरनाथ रेणु हुन्छ। त्यो पानीले भिजेको रेलमा झुन्डिएर डुबेको मान्छेलाई देखेपछि सुशीला कोइरालाको मन रहन सक्दैन र उनलाई भित्र आउन भन्छिन्। र त्यो रेणु, फणीश्वरनाथ रेणु, जो पछि गएर प्रसिद्ध चाहिँ लेखक भए, नेपालको क्रान्तिमा 7 सालको क्रान्तिमा संलग्न भए, र उनी नेपालको क्रान्तिमा संलग्न हुँदा उनको डेजिग्नेसन पदावली थियो पीआरओ, पब्लिक रिलेसन अफिसर, जो पछि गएर यो किताबमा त्यो पनि वर्णन गरिएको छ। रेडियो नेपाल कसरी सिर्जना हुन्छ, 7 सालको क्रान्तिमा कुन मोर्चामा कहाँ कसरी लडेका थिए भनेर बडा एउटा रिपोर्टाजको भाषामा उनले लेख्छन्। र फणीश्वरनाथ रेडियो त्यो दिन भेट हुन्छ र एक भित्र डिब्बामा उनलाई बस्नलाई बोलाइन्छ। र यो लेख चाहिँ सर्वप्रथम चाहिँ दिनमानमा छापिएको थियो र अहिले यो किताबको भूमिकामा छ, र नेपालीमा धेरै साथीहरूले अनुवाद गरेर यो छापिएको पनि छ। तर पनि आज मलाई कता कता किताब चर्चामा यो किताब मलाई मन परेको हुनाले, र कुनै व्यक्तिलाई सम्झन मन लाग्यो भने पनि किताबहरू मार्फत सम्झन चाहन्छु। त्यो युवक रेलको डब्बामा बस्छ र त्यो पछि ऊ विराटनगरमा बीपी कोइरालासँग सँगसँगै आउँछ, र आएर कोइराला निवासमै बस्छ, र तारिणी प्रसाद कोइराला, जो साहित्यमा धेरै रुचि थियो, तारिणीको साथीको रूपमा विराटनगरमा आउने जाने त्यही घरमा उसले आफ्नो
चाहिँ राजनीतिक संस्कार पनि सिद्धिन्छ। कता कता नेपाली पनि बोल्ने, आञ्चलिक भाषा तपाईँको चाहिँ त्यो त्यो एरियाको भाषा बोल्ने र परिवारकै सदस्यमा चाहिँ रेणु बस्छन्, फणीश्वर नाथहरू जो पछि गएर पद्मश्रीको अवार्ड पनि पाउँछन् र उनको नाउँमा धेरै पुरस्कारहरू पनि भारतमा लेखिएको छ। र मैले विभिन्न समयमा किताब चर्चा गर्ने सन्दर्भमा रेणुको किताबका बारेमा पनि अरू माध्यममा गरिसकेको छु, तर आज यहाँ हामी नेपाली क्रान्ति कथामा मलाई मन परेको सेक्सन्सहरू च्याप्टर्सहरू पढेर तपाईँहरूसँग साझा गर्न चाहन्छु र यो किताबले के बताउँछ र मेरो लागि यो किताब किन महत्वपूर्ण छ भन्ने कुरा, र मलाई महत्व भयो भने सायद यहाँहरूलाई पनि कुनै न कुनै रूपमा आकर्षण गर्न सक्छ र किताबलाई हामीले बुझ्न सक्छौँ भन्ने दृष्टिकोणबाट आज यो किताबको चर्चा गर्छु। यो किताबको सुरुवात नेपाली सात सालको क्रान्तिको सेरोफेरो, विराटनगरको मजदूर आन्दोलन र कता कता कोइराला परिवारमा बसेको हुनाले कोइराला परिवारको हरेक सदस्यहरू, विशेष त गरेर पिताजी कृष्णप्रसाद कोइराला जो रेणुले भेट्ने समयमा भेटेको हुन्छन्, तर यो क्रान्तिको समयमा श्री कृष्णप्रसाद कोइराला सशरीर त्यहाँ हुनुहुन्न। आमा दिव्या कोइराला को पनि वर्णन छ, धेरै कम पढ्न पाइन्छ दिव्या कोइरालाको बारेमा, तर यो किताबमा तपाईँ हामीले दिव्या कोइरालाको बारेमा पढ्छौं। कोइराला निवास अहिले एउटा खण्ड जो डाक्टर शेखर कोइरालाले बस्नुहुन्छ त्यो खण्ड पुरानै जस्ताको तस्तै छ। विराटनगर यो किताब पढ्दाखेरि म त विराटनगर बासिन्दा होइन, तर सिङ्गिया खोला, हाट बजार, रंगेली त्यो परिवेश रेणुको कलमको चमत्कारी नै के हो भने उनले वरिपरिको सामाजिक परिवेश, भौगोलिक परिवेश, धरातलीय परिवेशलाई यसरी वर्णन गर्छन् र व्यक्तित्वको चरित्र पनि बडा अनौठो किसिमले गर्छन्। कुनै मान्छेलाई वर्णन गर्नु पर्यो भने यो किताबमा तपाईँहरूले पढ्नुहुनेछ, कतिलाई चित्त पर्ला नपर्ला, गिरिजाप्रसादको व्यक्तिगत व्यक्तित्वको परिचय, शारीरिक रूपमा कस्तो देखिन्थे त्यो बेलामा, होइन कोइराला परिवारको अन्य सदस्यहरू कस्तो देखिन्थे या मुक्ति योद्धाहरू कस्तो देखिन्थे, जस्तो तपाईँले उनले धेरै रमाइलो किसिमले सहित यो थिरबम मल्ललाई इन्ट्रोड्युस गर्छन् कि थिरबम मल्ल हेर्नुहोस् है, उनले भेटेको छैनन् किनभने उनी वीरगंजमा को इन्काउन्टरमा अथवा वीरगंजको मुक्ति संग्राममा थिरबम मल्लको मृत्यु हुन्छ, तर उनले थाहा पाउँछन्। तर थाहा पाएपछि उनले एउटा कल्पनाको आधारमा चाहिँ त फोटो देखेको आधारमा भन्छन् थिरबम मल्ल, यो च्याप्टर तीनमा छ, मुक्ति सेना के प्रचार अधिकारी के सामने एक नेपाली युवक की तस्वीर है प्रिय दर्शन, उन्नत प्रशस्त लदार ललाट ठूलो निधार भएको उदार प्रसन्न मुखमण्डल। हामीले अहिले यो थिरबम मल्लको फोटो जुन पाउँछ नि त्यो हेर्दाखेरि एकदम स्पष्ट ठाडो उभिएको मान्छे होइन, सुडौल शरीर, उन प्रशस्त ललाट भनेको निधार प्रशस्त खुलेको र उदार प्रसन्न मुखमण्डल भएको फोटो हामीले पाउँछौं। जब उनको सामने रेणुको सामने जब थिरबम मल्ल सदात भए भन्ने उनको फोटो आउँछ प्रसारको लागि, उनले यसरी व्यक्त गर्छन्। यसकारण यो राइटिङको दृष्टिकोणबाट पनि विशिष्ट किसिमको राइटिङ मान्छेलाई कसरी गर्ने भन्ने किसिमबाट देखिन्छ। र त्यसमा के छ भने कि यो किताबको अर्को पक्ष के हो भने आजभोलि हामीले बिर्सिसक्यौं क्रान्ति आन्दोलनमा धेरैको सहयोग चाहिन्छ। जस्तो नेपालमा काल एउटा नेपाली राजनीतिक इतिहासमा महत्वपूर्ण पुस्तकहरू लेख्ने जसले बीपी कोइरालासँग घण्टौं इन्टरभ्यू गरेर किताब लेख्नुभएको छ, पोर्ट्रेट अफ रिभोल्युसनरी, एक क्रान्तिकारी व्यक्तित्व जो साझाबाट पनि छापिएको छ, भोला च्याटर्जी, रिसेन्ट पोलिटिक्स इन नेपाल, यस्तो किताबहरूको लेखक जो भारतीय समाजवादी आन्दोलनमा कलकत्ताबाट आएर मुक्तिसेनालाई ट्रेनिङ दिने काम गरिरहेको चरित्र छ, भोला च्याटर्जी हामी पढ्न पाउँछौ, गुनादा मुजुमदारको चरित्र यसमा आउँछ। त्यो गुनादा मुजुमदार सामान्य व्यापारी हुन्छन् कलकत्तामा, तर उनले नेपालमा चस्मा व्यापारको निम्ति, जस्तो मलाई अहिले पनि थाहा छ, 6x6 भन्ने हाम्रो सिनासबाट रिटायर्ड भएको डिरेक्टर हुनुहुन्छ निर्मल तुलाधर, उहाँको परिवारसँग चस्माको कारोबार गर्ने हुनुहुन्छ गुनादा मुजुमदार, उहाँले पनि ट्रेनिङ हात हतियार गर्नुहुन्छ। भोला च्याटर्जीले युद्ध फर्मेसन कसरी गर्ने, मोर्चाबन्दी कसरी गर्ने भन्ने अगाडिको कुराहरू गर्छन् भने गुनादा मुजुमदार चाहिँ क्रान्तिमा, त्यस्तै गरेर कुलदीप भाइ, कुलदीप झा, त्यस्तै गरेर विभिन्न चाहिँ तपाईँको करिब करिब 200 छरछिमेकका चाहिँ क्रान्तिकारीहरू विराटनगरमा जम्मा हुन्छन्,
सिंगिया खोलातिरबाट विराटनगरको लागि आक्रमण शुरू हुन्छ। धेरै हात हतियार थिएन, स्टेनगन मसिनगन राणा शाहीसँग हुन्छ, उनीहरूसँग सामान्य गनका आधारमा, हातले बनाएका बमका आधारमा, र यहाँसम्म कि एउटा तोप धेरै दिनसम्म, अहिले त बीपी संग्रहालयमा ल्याएर राखिएको छ, त्यो तोपलाई एउटा गाडीलाई तोप बनाएर क्रान्तिकारीहरूले प्रयोग गर्छन्। बडा अनौठो ऱ्याकट्याग आर्मी जस्तो पनि भनौ, कस्तो किसिमको छ त्यो खालको डिटेल सात सालको क्रान्तिमा धेरै ऐतिहासिक किताबहरूमा त पढ्न पाइन्छ, तर चरित्रगत रूपमा यसलाई एक प्रकारले भन्यो भने लिटरेचरमा एउटा जानर छ जसलाई भन्छ क्रिएटिभ नन फिक्सन। यो नन फिक्सन हो तर क्रिएटिभ, जस्तो त्यो किताबको एउटा महत्वपूर्ण विधामा लेखिएको किताब छ फ्रिडम एट मिडनाइट, जहाँ संवादहरूलाई कल्पना गरिएको छ तर वास्तविकतासँग ढालिएको छ चरित्रहरू। मैले यो भन्न खोजेको यो होइन कि रेणुले प्रयोग गरेका संवादहरू काल्पनिक हुन्, तर त्यसमा एउटा क्रिएटिभिट रचनात्मकता चाहिन्छ कि दुईटा मान्छे हुँदा गरेको कुरालाई कसरी प्रयोग गर्ने, होइन? किनभने त्यसले गर्दा एउटा लिटरेरी मान्छेले मात्रै इतिहासलाई यसरी सजीव बनाउन सक्छ, किनभने इतिहास कहिले काहीँ लाग्छ एकदम ड्राई हुन्छ, होइन, कहिले के गर्यो भने। तर यहाँ के छ भने, जस्तो हिन्दी जासुस उपन्यास पढेर हुर्केका हामीहरूले बन्दुकको गोली धाए धाए भनेर लेख्छन् क्या यहाँ, होइन, बन्दुक चली धाए धाए दो तरफ से गोलाबारी हुँदै चिल्ला रहे हे भनेर यसरी उनले प्रयोग गर्छन्। एउटा रिपोर्टाजको रूपमा यो किताब चाहिँ पढ्न छ, तर त्योभन्दा पनि महत्वपूर्ण के भने कस्ता किसिमका पात्रहरू त्यहाँ थिए। जस्तो फर इक्जाम्पल, एउटा महत्वपूर्ण कुरा के हुन्छ भने राजा त्रिभुवनको जब गणेशमानजी राजा त्रिभुवनलाई एउटा भगाउने किसिमको योजना लिएर यहाँ आउनुहुन्छ काठमाडौँ सात सालको सेरोफेरोमा, र उहाँ पक्राउ पर्नुहुन्छ, क्रान्तिकारीहरूमा बडा एक किसिमको मायुसी दुःख चाहन्छ कि हाम्रो मान्छे पक्राउ परेर, कलकत्तामा सुवर्ण शमशेर महावीर शमशेरहरू बसेर सुशीला कोइराला पनि उहाँहरूसँगै बसेर त्यसलाई इन्डियासँग राजा जाँदा के गर्ने कसो गर्ने होइन त्यो हेरिरहेको हुन्छ। यो एउटा जीवन्त चित्रण छ, को कहाँ बसेको छ के सोचिरहेका छन् भन्ने कुरा चाहिँ सामान्य भाषामा हिन्दीमा छ, तर यसको नेपाली अनुवाद पनि भएर चाहिँ तपाईँको साझा के प्रज्ञाले छापेको छ भन्ने मैले सुनेको छु, तुलसी भट्टराईले चाहिँ अनुवाद गर्नुभएको छ। त्यो सबै चरित्रहरूलाई हामीले सात सालको मेन जनता आफ्नो ठाउँमा छन्, तर मेन जसो जीवी याक्थुम्बा नेपाल प्रहरीका पहिलो तपाईँको आइजी हुन्, मुक्ति सेनामा कमान्डर थिए, जीवी सेना याक्थुम्बा कस्ता थिए, उनको उनले कस्तो किसिमको कमान गर्थे, कस्तो किसिमको रेस्पेक्ट थियो उनको भन्ने कुरा चाहिँ त्यो बेला लेखिएको तत्कालिक लेखिएको नोटहरूमा बनेको किताब भएको हुनाले विभिन्न मुक्ति सेनाका अधिकारीहरू जस्तो मातृका प्रसाद कमान्डर इन चीफ थिए भनेर भनिन्छ, होइन, मुक्ति सेनाको बिपी होइन कमान्डर इन चीफ मुक्त, तर अहिले हामी सुन्दाखेरि सानो गाँठीको मान्छे तर उनको सुझबुझ चाहिँ नेतृत्व गर्ने कला कस्तो थियो भन्ने कुरा। र अचम्म लाग्छ कि पोलिटिकली मोटिभेट भएका युवाहरूले त्यो बेलामा कुनै ठूलो माओको लिटरेचर पढेर क्रान्ति गरेका पनि थिएनन्, वरिपरि कुनै किसिमको चाहिँ सशस्त्र क्रान्ति भएको स्थिति पनि थिएन, तर एउटा कुरा के भने यहाँ देखिँदैन तर कता कता भारतमा भएको स्वतन्त्रता आन्दोलनको सन्दर्भमा आइएनए इन्डियन नेशनल आर्मी जो सुभाष चन्द्र बोसको मा काम गरेका मानिसहरू थिए, बर्माबाट रिटायर भएर अथवा दोस्रो युद्ध लडेर फर्केर आएका नेपालीहरू थिए, जो चाहिँ एक्स सर्भिसमेनहरू थिए, तिनको ठूलो भूमिका देख्छु। नत्र बीपीमा रणकौशलको के ज्ञान हुने, मातृका प्रसादमा रणकौशलताको के ज्ञान हुने, मनमोहन अधिकारीमा के ज्ञान हुने, मनमोहन अधिकारीको बारेमा बडो रोचक प्रसङ्ग छ, त्यो म आज यहाँ व्यक्त गर्दिन, पाठकले आफै पढेर जजमेन्ट गर्नलाई चाहिँ म आग्रह गर्दछु। विभिन्न रोचक प्रसङ्गहरू छन् होइन, किनभने पोलिटिकली सेन्सिटिभ रोचक प्रसङ्गहरू पनि छन्, तर त्यो उनीहरू कसरी त्यो एउटा युद्धको कल्पना गरे र एउटा फौजी अनुशासन र फौजी परिवेश कसरी सिर्जना गरे भन्ने सामान्य सोचबाट र अनुसन्धानबाट बुझ्न सकिँदैन, जो यसले हामीलाई बताउँछ। र धेरैलाई थाहा थियो कि नेपालको मुक्ति सेनाको तयारीका सन्दर्भमा पूर्व सैनिकहरू जो बर्माको फ्रन्टमा लडे, मलेसियाको फ्रन्टमा लगे, प्रथम विश्वयुद्धमा लडे, दोस्रो विश्वयुद्धमा, तर कति थिए त तिनीहरू, को थिए त तिनीहरू, हामीले त्यो देख्न सक्दैनौ होइन। तर पनि के छ भने यो किताबमा त्यो जोडिएर आउँछ बडा रमाइलोसँग, एक प्रकारले धेरै खण्ड चाहिँ तपाईँको कोइरालाहरूको चाहिँ कोइराला भाइहरू गिरिजाप्रसाद, मातृका, तारिणी, केशव
को चाहिँ रोल देखिन्छ। आमा दिव्या कोइरालाले जसरी चाहिँ विराटनगरमा मोर्चा सम्हाल्नुहुन्छ नडराइकन घरमा, किनभने लोग्ने मान्छे कोही पनि छैन विराटनगरमा, घरिघरि चाहिँ बडा किमका मान्छेहरू आउँछन्, तर्साउँछन् तेरो छोराहरूलाई टक्रा टक्र्या कहाँ छ भनेर भन्छन्, तर उनी दृढ भएर बस्छन् र विराटनगरको हर घरमा उनले के भन्छन् भने युवाहरू छैनन्, स्त्रीहरू मात्रै। र जुन किसिमले महिलाहरूको भूमिका लेखिएको छ त्यो धेरै कम चाहिँ हामी पाउँछौँ। पछिल्लो समयमा नेपालको इन्सर्जेन्सीमा महिलाको भूमिकाहरूको बारेमा लेखेको त देखिन्छ, तर यो चाहिँ 7 सालमा त्यो चेतनाको स्तरको समयमा कसरी, त्यही भएर यो एउटा क्रान्तिको कथा हो, नेपाली क्रान्ति कथा हो, यो क्रान्तिको इतिहास होइन, यो कथा हो कि कस के थियो त भनेर भन्नलाई होइन, किनभने यसमा डेट्सहरू पनि बडा हेर्दाखेरि उनले सम्झेका आधारमा डेटहरू लेखेका छन्, फुटनोटहरू छैन, पाद टिप्पणी छैन, उनले आफूले देखेको अनुभवका आधारमा र सुनेका कुराहरू उनले लेख्छन्। जस्तो फर इक्जाम्पल उनी विराटनगरमा छन् तर झापा कसरी कब्जा भयो भनेर बडा ब्युटिफुली लेख्छन्, किनभने झापा कब्जा गर्नलाई बडाकिमलाई कसरी बगाइयो, कुन किसिमको प्रोपोगान्डाहरू प्रयोग गरियो र कसरी चाहिँ तपाईँको चाहिँ उनीहरूलाई साधन स्रोतहरूको चाहिँ उपलब्धता भयो भन्ने कुराहरू चाहिँ उनले बताउँछन्। त्योभन्दा पनि के भने यो किताबमा मानवीय सम्बन्धहरूका बारेमा पनि छन्। अहिले जस्तो मैले भने कि एकअर्का साथी ट्रेन्चमा रगत गोली खाएर ढलेको छ, कस्तो किसिमको सम्बन्ध, पहिलो दिन एकजना वीरबहादुर भन्ने साथी चाहिँ ढल्नुहुन्छ होइन सिङ्गिया खोलाको छेउमा, उनीहरूको मनमा के गुज्रिन्छ जब पहिलो दिनमा आक्रमण असफल भएर अक्टोबर महिनाको तिहारपछिको घटना छ यो, फर्केर उनीहरू रङ्गेलीतिर जाँदाखेरि एक किसिमको त्यसलाई के भन्ने भन्ने शब्द होइन, आर्मीमा त्यसलाई रिट्रिट भन्ने शब्द प्रयोग गर्छ होइन, अब रिट्रिटलाई हारेर गएको भन्ने कि पराजय भन्ने कि फेरि लड्ने उत्साह कसरी जगाउने भन्ने कि भन्दा, त्यो बेलामा कुनै उनीहरू प्रोफेसनल रिभोल्युसनरीहरू नभएको हुनाले र मिलिटरीली प्रोफेसनल मानिसहरूले त्यसलाई अर्गनाइज नगरेको हुनाले शब्दावलीहरूमा पनि बडा कठिन विवादहरू भएको मैले देख्छु त्यहाँ। त्यसलाई के भन्ने, रिट्रिट बोले या हारेको भनेर भन्ने, पराजय भन्ने, हामी कसरी फर्किने, उत्साह कसरी भरिन्छ भन्दाखेरि यसै सिलसिलामा उनीहरूलाई बीचमा गएर चाहिँ 7 गतेको फागुनको आसपासमा उनीहरूलाई होइन हामीलाई त संवादको लागि चाहिन्छ, एउटा संवादको चाहिँ माध्यम चाहिन्छ भनेर उनीहरूले एउटा बडा रमाइलो प्रसङ्ग रेडियो नेपाल गठन भएको, जो नेपालको अहिले हामी रेडियो नेपाल भन्छौँ त्यसको पहिलो डाइरेक्टर नै तारिणी प्रसाद कोइराला हो, यो रेडियो नेपाल हो भन्ने उद्घोष चाहिँ कसरी सुरु भयो क्रान्तिको सिलसिलामा त्यो चाहिँ एकफेर यसो पढेर सुनाउँछु, हिन्दीमा छ अनि हामीले त्यसमा अलिकता छलफल पनि गरौँला है। के गर्ने त, रेडियो नेपाललाई संगीत पनि चाहियो, एउटा म्युजिक अगाडि के भन्छ तपाईँहरूले ट्युन बजाउनु पर्यो, अगाडि धुन बजाउनु पर्यो, राइजिङ ट्युन बजाउनु पर्यो, के बनाउने होला भनेर चाहिँ उनीहरूले चाहिँ हवाई जहाजबाट चाहिँ इन्डियाबाट चाहिँ ट्रान्समिटर लिएर आउँछन् र भोलिपल्ट बिहानबाट चाहिँ सर्टवेभ 41 मिटर ब्यान्डमा प्रजातन्त्र रेडियो नेपाल सुरु गर्नुपर्छ भन्ने तयारी गर्छन् र यो सूचना चाहिँ मोर्चाहरूमा भैरवासँग बर्दियासम्म टाढा टाढा चाहिँ तपाईँको मेलबाट उनीहरूले चिठीबाट पठाइदिइसकेका हुन्छ। तर यो पीआरओ भएको हुनाले, पब्लिक रिलेसन अफिसर भएको हुनाले उसलाई बडा कठिन अनुभव गर्छन्। अब यो यो सिग्नेचर ट्युन कसरी बनाउने त, कसलाई लिएर आउने त भनेर, तर उसँग के छ भने एउटा पुरानो भजन मण्डलीको एउटा हार्मोनियम उसले लिएर आउँछन् र साँझ दुईजना भाइ तारिणी प्रसाद र चाहिँ उनीहरू साथी छन्, तारिणी प्रसाद र फणेश्वर नाथ रेणु चाहिँ जोगबनीमा गली गलीमा गीत गाउने महिला यस्तो खोज्छन् अनि बडा रमाइलो भन्छन्। अलिअलि त्यो अब क्रान्तिको समय हुनाले हामीले अलिअलि रक्सी पनि खाएका थियौँ, विस्की पनि खाएका थियौँ, रम भन्छन् रम पनि खाएका थियौँ, महिला गीत गाउने छ कि छैन भनेर खोज्दाखेरि कतै मान्छेहरूले अन्यथा लिने त होइन, यिनीहरू साँझमा स्त्री खोज्दै हिँडे भन्ने किसिमको एउटा रोचक प्रसङ्ग पनि त्यहाँ व्याख्या गर्दै उनीहरू त्यहाँ जान्छन् र फेरि कमान्डरहरूलाई भनिदिए केटाहरू रक्सी खाएर चाहिँ जोग पनि हल्लिरहेछन् भन्यो भने के हुन्छ भन्छन् र उनीहरूले कहाँ कहाँ गएर चाहिँ दुःखी तपाईँलाई खोजेर लिएर आउँछन्। लिएर आएर दुसरै दिन सुबह 7:30 पर कोही गायक नै मिला, उद्घोषण गर्ने गायक अथवा एनाउन्सर नभेटेपछि वायरलेस विभागकै 2-3 कार्यकर्ताको लेकर जय यात्रा रिहर्सल सुरु किया, जय जय क्रान्ति जय भन्ने आवाज सुरु गरे।
चीफ अपरेटर त्यो बेला एकजना लामा रहेछन् चीफ अपरेटरले संकेत किया सबसे पहले उसने कई बार दिस इज प्रजातन्त्र नेपाल रेडियो टेस्टिङ अन 41 मिटर ब्यान्ड दुराया उसले भन्यो टेस्टिङ टेस्टिङ 41 मिटर ब्यान्ड भनेर भन्यो आठ बज्दैदेखि आठ बजी शुरू गर्ने भनेको थियो कस्तो टाइमको पाबन्दी छ होइन आठ बज्दै हार्मोनियम दुगी तपला कि तालपर यो गीत यो चाहिँ तारिणी प्रसादले पहिलो क्रान्ति गीतको रचना गर्नुभएको नेपाली नेपाली अघि बढ्दै जाऊ क्रान्ति झंगा लिएर यो पछि चाहिँ तपाईँको महिलाको स्वरमा पनि भरिएको छ यो गाउने चाहिँ हाम्रो नोना कोइरालाको बहिनी हुनुहुन्थ्यो उहाँले गीत गाउनुभयो गीतमा पछि रेडियो नेपालमा अझै पनि छ नेपाली हो अघि बढ्दै जाऊ क्रान्ति झण्डा लिएरको गीतबाट चाहिँ रेडियो नेपाल सुरु हुन्छ तारिणी हार्मोनियम बजा रहा था इलेक्सन थर्न और दुग्गी ताल दे पा रहा था पियारो मैले चाहिँ आफूले दुग्गी ताल बजा डम डम नेपाली डम डम नेपाली त्यो डम डम गरेर नेपाली जय नेपाल प्रजातन्त्र रेडियो नेपाल पर तारिणीका प्रथम अभिवादन तारिणी प्रसादले जय नेपाल फेरि तबला बच्छ डम डम डम डम नेपालीको गीत आउँछ यो प्रजातन्त्र रेडियो नेपाल हो हामी नेपालको मुक्ति क्षेत्रबाट बोल्दैछौ तारिणी नेपालीमै खबर सुनाने लगा यसरी रेडियो नेपाल भएको यो आँखो देखा होइन कुरा चाहिँ त्यसपछि फणीश्वर यो उले यो फणीश्वर नाथ रेडियोले चाहिँ हिन्दीमा न्यूज भन्नुभयो त्यो बेलामा चाहिँ हिन्दी थियो र मैले अरू ठाउँमा पढेको छु त्यो बेलामा अङ्ग्रेजीमा न्यूज भन्ने चाहिँ बीपी कोइरालाको कान्छी छोरी कोइरालाहरूको कान्छी छोरी विजयालक्ष्मी कोइरालाबाट चाहिँ त्यो सुरु भयो युआर टुडे लिस्निङ रेडियो नेपाल अङ्ग्रेजीमै समाचार बुलेटिन विजयलक्ष्मीकी स्वरमै यो कुरा पनि उनले भन्नुहुन्छ उस दिन नेपाल प्रजातन्त्र नेपाल रेडियो

के फिल्म स्टूडियो के प्रसारण के बाद जब बाहर निकले, सर्वाधिनायक सुवर्ण, बीपी तथा एमपी सभी एक साथ बधाई लेने के लिए प्रसन्न खड़े थे। शाबाश, वाह वाह वाह, सबै नेताहरूले दिए। पीआरओ ने मातृका प्रसाद से अनुमति मागी। आज दोपहर के सभा में आपका गीत साथी अब कति टाढा जाने, मातृकाले पनि गीत लेखेका रहेछन्, साथी अब कति टाढा जाने प्रसारित किया जाएगा, यो प्रसारित हुन्छ र तारिणीले यो गीत गाउँछन्। रिहर्सल के कुछ समय के लिए स्टुडियो में पधारने के कृपा करें। मातृकाजी तपाईं पनि यो तपाईंको गीत बज्ने बेलामा आउनुस्। यो बडा अचम्मले त्यो बेला कसले के बोल्यो, कहाँ बोल्यो, कसरी भन्ने छ। अब यो किताबमा यो संस्मरणहरू प्रकरणहरू धेरै छ। राजाको दिल्ली निर्वासनको प्रकरण पनि यसमा चर्चा गरिएको छ। त्यो बेलामा नेतृत्वहरूले को बीचको चाहिँ मानवीय चेतनाहरूको बारेमा, संवेदनाहरूका बारेमा, साथीहरू घाइते भयो भने पटना कसरी लिएर जाने, के गर्ने भन्ने कुराहरू चाहिँ यति डिटेलमा मैले, हालाकि हिस्ट्रीको किताबमा बिरामीहरू घाइते भयो भने पटना लगियो भनेर भन्छ, तर कसरी लग्यो, को गयो भन्ने कुरा चाहिँ सानो किताब छ, करिब करिब 91 पेजको किताब छ। त्यो किताब चाहिँ हामीले पाउँछौ, किताबमा यो छ। त्यसपछि कसरी पूर्वमा इलाम फतेह भयो, वीरगंज कसरी फतेह भयो अथवा जित्यो, र चाहिँ जनकपुरतिर कस्तो किसिमको चाहिँ परिस्थिति सिर्जना भयो, त्यो पनि हामीले चर्चा पाउँछौं। तर महत्वपूर्ण पक्ष के छ भने यो किताबको, मैले यसलाई सम्झेर मात्रै सधैँभरि राख्छु, र मेरो जीवनमा यो किताबले एउटा महत्वपूर्ण भूमिका, जब मैले प्रोफेसर भवानी सेनगुप्तालाई भेटे, तैले नेपाल भारत रिलेसनलाई कसरी हेर्छस् भनेर मलाई सोद्धाखेरि मैले के भने, फणेश्वर नाथ रेणुको किताबको लास्ट च्याप्टरहरूमा यस्तो कुरा लेखिएको छ भनेर भन्ने, र त्यो कुरा आजसम्म पनि मलाई चाहिँ एकदम अचम्म लाग्छ कि इण्डियाले त्यो बेलामा के गर्यो। हालाकि इण्डियाको एउटा ब्लेसिङ नभएको भए, सायद एउटा सद्भाव नभएको भए हुँदैन थियो होला, किनभने उनीहरूले सहयोगै गरेका हुन् जस्तो लाग्छ मलाई। तर पनि नेहरू र बीपीको बारेमा हामी चर्चा सुन्छौं। भारतीय डिप स्टेट राज्यको नेपालीप्रतिको दृष्टिकोण आफ्नै किसिमको थियो। हालाकि एउटा अनुभव के थियो भने, त्यो बेलामा भारत भर्खरै स्वतन्त्र भएको हुनाले नेपाललाई राणाशाहीबाट स्वतन्त्र गर्नमा भारतीय राज्य उदार होला भन्ने थियो, तर कता कता भारतीय राज्यको अनुदारवादी चरित्र जो आजसम्म पनि हामी देख्छौं, त्यो पनि बडा सटीक रूपमा एउटा अनुभवको आधारमा नेपाललाई माया गर्ने भारतीय हुँदाहुँदै पनि यति लडेको मान्छेको मुखबाट पढ्दाखेरि मेरो अझै पनि शरीर रोमाञ्चित हुन्छ र एकदम बाबाकुल पनि हुन्छु। यो अन्त्यमा के लेख्छन् भने, यो मार्च महिना रविवार थियो, फेब्रुअरीमा 7 सालको घोषणा भइसकेका थियो होइन, र मार्च महिनाको कुलामा थियो कि म आफ्नो घर गएको थिएँ। सान्दाजुको मलाई चिठी आयो, बीपीको चिठी आयो, ए रेणु तिम्रो पिताजी बिरामी छन् भन्ने मैले खबर पाएँ। अब यो जीवनमा दुःख सुखको अनुभव हुन्छ, तिम्रो दुःख कसरी झेलिरहेको छौ भन्ने मलाई अनुभव छ, तर पनि एकपटक आऊ न, धेरै दिनदेखि तिमीलाई भेट्न मन छ, विराटनगर आऊ, म काठमाडौँको कामहरूमा अल्मलिएको छु, तिम्रो पिताजीको मृत्युको समाचार सुनेर मलाई बडा असहज अनुभव भयो, तर पनि एक दिनलाई आऊ, एक बार तो आओ सही, यसरी लेख्छन्, एक बार तो आओ सही, फिर न हो वापस चले जाना तुम्हारा सान्दाजु। यसरी चिठी लेखेपछि बीपीलाई भेट्न फणेश्वर नाथ रेणु विराटनगर आउँछन्। बीपी त्यसपछि आफ्नो काममा हुनुहुन्छ, उनी चाहिँ विराटनगर बस्छन्। र यो किताब चाहिँ, यो किताबको क्रान्ति कथाको उपसंहारमा कसरी लडे, के गरे, यसको रोमाञ्चकता आफ्नै ठाउँ थियो, तर यसले हामीलाई नेपाल भारत त्यत्रा मानिसहरू, एकजना कुलदीप झा त तपाईँको बर्डरमै सदात भए, मरे, थुप्रै मानिसहरू मरे, 4-5 जना मानिसहरू मरेको कुरा गरिन्छ यसमा, तर उनी के गर्छन् भने, अब क्रान्ति सम्पन्न भइसक्यो, बीपी कोइराला चाहिँ काठमाडौँमा गृहमन्त्री भइसकेका छन्, तर पनि बीपीलाई भेट्न उनी आउँछन् र जान्छन्। जाने बेलामा आज, यसलाई म पढ्छु, अलि लामो छ तर कुरा गरौँला त्यसपछि, आज विराटनगर छोड्ने से पहिले सान्दाजुके नाम एक पत्र लेखर जान चाहता हूं। सान्दाजु आपके अनुमति मिले बिना वापस जा रहा हूं, क्षमा करें, किन बीपी त वहां छन्, लेकिन नहीं लिखूंगा, दुविधा हुन्छ, यो चिठी म लेख्दिन। यो लेख्ने के एक महत्वपूर्ण पत्र भारत के प्रधानमंत्री के नाम लेखना चाहता हूं, तपाईलाई होइन, मलाई त भारतको प्रधानमन्त्रीलाई एउटा चिठी लेख्न मन छ। प्रधानमन्त्री जी, पिछले कई सप्ताहों से काठमांडू स्थित भारतीय दूतावास में वायरलेस पर होने वाली बातचीत को हम इंटरसेप्ट कर रहे हैं। एक आवाज, फटी फटी सी आवाज को हमने पहचान लिया है।
ये निश्चय हमारे राजनूत महोदय।

सीपीएनसी में निराधुर बिहारी होने के नाते हम बिहार के खुशट जमींदारों की बोली और मुहावरों को अच्छी तरह से समझते हैं। अपने को किंग मेकर और किंग्स केयर टेकर मानने वाले इस महानुभाव के तेवर कुटिल और बोली में कर्कश सुनाई पड़ने लगी है। भारतीय राजदूत के रूप में नेपाल की सीमा से सटे हुए इलाका के इस सर की सारी बिरादरी सर भनेको सर हुन्छ सर सीपीएन सिंह हुन्छ सर की सारी बिरादरी और भाई भतीजे नेपाल की जनता के भाग्य विधाता बन बैठे हैं। इंडियन एम्बेसडर सीपीएन सिंह जले चाहिँ जुन किसिमको चाहिँ इन्टरसेप्ट गर्छन् दिल्लीसँग गरेको कुरा किनभने उनी त रेडियोमा छन् त्यसबाट थाहा हुन्छ सारी भाई बिरादरी नेपाली जनताको भाग्य विधाता बने थियो। इस फटी हुई आवाज बहुत शीघ्र ही नेपालमै भारत विरोधी स्वरको तीव्र कर देगा। त्यो एम्बेसडरले जुन किसिमको कम्युनिकेट गरिरहेछ त्यसले अब चाँडै नै नेपालमा भारत विरोधी स्वरलाई तीव्र गरिदिन्छ चाँडो गरिदिन्छ। महाराज विराजको सकुशल देश से बाहर भगा ले जाने और वापस ले जाने के बाद हमारे राजदूत महोदय अपने को ही महाराज विराज मान बैठे हैं। सटीक छ यो अहिले अहिलेसम्म पनि हाम्रो भारतीय ब्युरोक्रेट्सहरु यहाँका चाहिँ राजदूतहरुले के सम्झिन्छन् भन्ने कुरा सातसालको क्रान्ति सुरु हुँदै नहुँदै हामीलाई फणेश्वर नाथहरु बताउँछन्। हामीले धेरैले यो कुरालाई बुझ्यौं भने त्यतिखेरबाटै सुरु छ। वो नेपालकी जनता और जनता के नेपालकी नेताओं को पक पक पर अपमान करने के लिए प्रस्तुत रहते हैं ह्युमिलिएट गर्छ लिडरहरुलाई। उनको गलत फहमी हो गई है कि नेपाल बिहार का एक जिला मात्र है। क्या आप भी वही समझते हैं नेहरूलाई लेखा छ नि त तपाई पनि त्यही समझिनुहुन्छ यो यो हाम्रो एम्बेसडर जस्तो महोदय किसी नोकर शाह या सर या राय बहादुर को नहीं किसी विशाल हृदय उदार व्यक्ति को नेपालकी राजदूत पर डट डट डट भेजे भन्न खोजेको। लेकिन मैं किसी को पत्र नहीं लेखूंगा लेख्दैनन् उनले सिर्फ नेपाल को संबोधित करके नमस्कार कर लू नेपाल मेरो सानो आमा नेपाल मेरो मौसी आमा मेरा नमस्कार ग्रहण करो भारत नेपाल सीमा पर सोए हुए प्रहरी साथी कुलदीप झा जो शहीद भए को लाल सलाम करके कहता हूं अच्छा तो डाक्टर साहब हम चले आप देखते रहना नेपाल भारत की मैत्री का पौधा न सूख जाए कोई जानवर ठूट न कर दे और तारापत बाबू तारापत बंगाली हुन्छ तारापत बाबू बलून न अपना माँ के लिए के बोले दिए यो बंगाली हुन्छ तारापत पनि मरेको हुन्छ क्या कहूं मैं अपने आप के लिए भनेर यो किताब टुंगिन्छ बड़ा एउटा समर्पण त्यो बेलाको चरित्रहरूका बारेमा भारत नेपाल सम्बन्धहरूका बारेमा हैन यसो पढ्दाखेरि भारतीय राजनयिकहरूको डिप्लोमेटहरूको अफिसर शाहीको नेपालीहरूप्रतिको जुन किसिमको धारणा छ पछि गएर मातृका बाबुको मेमोरमा पनि हामीले किताबमा देख्छौं कि इण्डियाको चाहिँ नोकरशाही हाम्रो राजनीतिमा कति वर्ष सुशाही हुन्छ यसले गर्दाखेरि यसले के देखाउँछ भने भारत प्रत्यक्ष रूपमा अथवा अप्रत्यक्ष रूपमा यहाँ त प्रत्यक्ष रूपमा हतियार दिएको पनि होइन एउटा नैतिक सम्बन्धमा नैतिक सद्भाव मात्रै हामीसँग थियो यहाँ किताबमा हामीले पढ्न सक्छौं कि बर्माबाट जब बीपीले सोसलिस्टहरूको चाहिँ आङ साङ सुचीको पितासँग कुरा गरेर प्लेनमा हतियार पूर्णियामा जुन झार्नु छ मुक्ति सेनाको लागि त्यो पनि इन्डिभिजुअल पहल कदमीमा इन्डिभिजुअल व्यक्तिगत सम्बन्धका आधारमा लिएर आउनुभएको थियो त्यो प्लेन चलाउने अहिलेको उडिसाको नवीन पटनायकका बाबु बिजु पटनायक थिए त्यो पनि बीपीहरूको साथीभाइहरू मिलेर गरेको थियो राज्यले आँखा चिम्ले होला कतिपय ठाउँमा तर यो किताबको मार्मिक पक्ष मलाई के लाग्छ भने जुन क्रान्ति भारतबाट अंग्रेजहरू छुटेपछि नेपालमा सम्भावना भयो जसलाई त्यस बेलाका उत्साही युवाहरूले नेपाली कंग्रेसको नाममा या नेपाल कम्युनिष्ट पार्टीको नाउँमा सुरु गरे त्यसमा जनस्तरको सम्बन्ध थियो नेपाल भारतको सम्बन्ध जनस्तरको तर राज्य राज्यको सम्बन्धले हाम्रो जनस्तरको सम्बन्धलाई पनि प्रकारान्तरमा निकै उतराव चढ़ाव ल्याएको हामी देख्छौं यसकारण एउटा मार्मिक रूपमा जुन किसिमले नेपाललाई सानो आमा भन्छन् जुन किसिमले मरेको मुक्ति सेनाको चाहिँ साथी जो भारतीय साथी जसलाई बर्डरमा दफनाइएको छ हामीले त्यो कहाँ छ के छ हामीले खोजी गरेका छैनौं नेपाल भारतको मलाई लाग्छ सम्बन्धका आधारहरू जसले यस भूमिका लागि ध्यान दिए त्यस्तै गरेर नेपालको स्वतन्त्र इण्डियाको स्वतन्त्रता संग्राममा पनि नेपालीहरूले बलिदानी दिएका छन् ऐतिहासिकताका कारणले हाम्रा धेरै मानिसहरू भारतको स्वाधीनताको रक्षाका लागि मरेका छन् सायद ती व्यक्तिहरूलाई सम्झौं भने नेपाल भारतको सम्बन्ध
अर्को किसिमले परिभाषित गर्न सकिन्छ कि भन्ने लाग्छ। यसकारण यो किताबको एउटा सांस्कृतिक महत्व छ, किनभने परिवेशलाई बताउँछ। यस किताबको एउटा आञ्चलिक महत्व छ, जसले चाहिँ विराटनगर, त्यसको सेरोफेरो, जहाँबाट क्रान्तिको झिल्का निस्कियो त्यसलाई बताउँछ। यसमा एउटा इन्स्टिट्यूशनल हिस्ट्रीको अथवा एउटा संगठन कसरी उठ्यो भन्नेको इतिहासको पक्ष छ। त्यसले गर्दा धेरै साथीहरू, पत्र पत्रिकाका साथीहरूलाई रेडियो नेपालको पहिलो उद्घोष कसरी कहिले कसरी भयो भन्ने कुरा पनि बताउँछ। यही साझा गर्नको निम्ति मैले एउटा सानो किताब, छोटो किताब, नेपाली क्रान्ति कथा यहाँहरूको सामने पस्किन। धन्यवाद। सांस्कृतिक महत्व छ, किनभने परिवेशलाई बताउँछ। यस किताबको एउटा आञ्चलिक महत्व छ, जसले चाहिँ विराटनगर, त्यसको सेरोफेरो, जहाँबाट क्रान्तिको झिल्का निस्कियो त्यसलाई बताउँछ। यसमा एउटा इन्स्टिट्यूशनल हिस्ट्रीको अथवा एउटा

0: हिमाल पहाड़ तराई जोड्छौं सबैलाई बिहान 8 बजे को भेरी हाइलाइट्स बाट डिलु रावत को नमस्कार। अहिलेसम्म का मुख्य खबरहरुमा कर्णाली सरकारको नीति तथा कार्यक्रम प्रति सभामा पेश, समृद्ध कर्णाली सुखारी कर्णालीवासीको दीर्घकालीन परिकल्पना कार्यान्वयनलाई प्राथमिकता, दैलेखमा आफ्नै छोराको हत्या गरेको आरोप एकजना पक्राउ, मदिराका कारण विवाद बढ्दा ज्यान गयो र मेयर कपडवरको पारीका लागि आज वीरनगर र जुम्ला भिड्ने। कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम प्रदेश सभामा पेश भएको छ। कर्णालीका मुख्यमन्त्री एमएल कर्णेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश अस्पताल सुर्खेतलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन प्रक्रिया अघि बढ़ाउने बताउनु भएको छ। प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश प्रमुखले प्रस्तुत गर्ने कानूनी व्यवस्था भए पनि प्रदेश प्रमुख एकेराज जोशीले शारीरिक रूपमा अस्वस्थ रहेको भन्दै मुख्यमन्त्री कर्णेललाई नै पेश गर्न आग्रह गर्नुभएको हो। प्रदेश राजधानी संरक्षण कार्यक्रम अन्तर्गत यसै वर्ष बुलबुले काँक्री बिहार बहुद्देश्य परियोजना पूरा गर्ने तयारी सरकारको दावी छ। सरकारको नीति तथा कार्यक्रमको समृद्ध कर्णाली सुखारी कर्णालीवासीको दीर्घकालीन परिकल्पना कार्यान्वयनलाई पनि प्राथमिकतामा राखेको छ। मुख्यमन्त्री कर्णालीले संघ सरकारको समन्वयमा सुर्खेत विमानस्थल विस्तार गर्ने र प्रादेशिक विमानस्थल निर्माणका लागि पनि संघ सरकारसँग समन्वय गर्ने बताउनु भएको छ। कृषिको उत्पादन उत्पादकत्व वृद्धि गर्दै खाद्य उत्पादनमा आत्मनिर्भर तथा निर्यातलाई प्रोत्साहन गर्ने नीति पनि लिएको छ। शिक्षामा समतामूलक पहुँच सुनिश्चित गर्दै शैक्षिक गुणस्तर सुधार मार्फत सुसंस्कृत मानव पूँजीको विकास गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। दैलेखमा मादक पदार्थ सेवनपछि भएको पारिवारिक विवादले उग्र रूप लिँदा बाबुले आफ्नै छोराको हत्या गरेका छन्। दैलेखको नारायण नगरपालिका 9 साल खर्कका 70 वर्षीय बाबु कविराज थापाले आफ्नै छोरा 45 वर्षीय यादव थापाको खोरमा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ। हत्याको प्रहारबाट गम्भीर घाइते भएका यादवलाई उपचारका लागि जिल्ला अस्पताल दैलेख लगे पनि अत्यधिक रक्त श्रापका कारण ज्यान गएको चिकित्सकले बताएका छन्। घटनाको जानकारी पाउनसाथ तत्कालै खटीको प्रहरीको टोलीले हत्यामा संलग्न बाबु कविराज थापालाई घटनास्थलबाटै नियन्त्रणमा लिएको छ। प्रहरीले हत्यामा प्रयोग गरेको रगत लतपतिको खुर्पा पनि बरामद गरेको जनाएको छ। मेयर कप फुटबलको उपाधिका लागि आज वीरेन्द्रनगर र जुम्ला भिड्ने भएका छन्। सुर्खेत रंग शालामा भएको दोस्रो सेमी फाइनलमा सुर्खेतको सिन्थालाई 4-0 गोल अन्तरले हराउँदै जुम्ला फाइनल प्रवेश गरेको। जुम्लाले उपाधिका लागि सुर्खेतको वीरनगरसँग भिड्नेछ। यस्तै पहिलो सेमी फाइनलमा सुर्खेतको वीरनगरले पञ्चपुरीलाई पेनाल्टी सुटआउटमा 6-5 गोल अन्तरले हराउँदै फाइनल प्रवेश गरेको। निर्धारित समयमा दुवै टोलीले गोल बराबरी खेलेपछि पेनाल्टी सुटआउटबाट अब हारजितको टुङ्गो लागेको हो। कर्णाली प्रदेश फुटबल संघको आयोजना र वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोगमा भएको प्रतियोगितामा कर्णालीका जिल्ला र पालिका गरी 13 टोलीको सहभागिता रहेको छ। अवस्थ बिहान 8 बजेको भेरी हाइलाइट्स कि भने 11 बजेको भेरी हाइलाइट्समा तपाईँ हाम्रो भेट फेरि हुनेछ। तबसम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै ढिलु रावत विदा हुन्छु। नमस्कार।
1: सूचना
2: यही जे 23 गते चौथो शनिबारको दिन
1: एस राणा हस्पिटल प्राइभेट लिमिटेड सुर्खेतमा भेरी अस्पताल नेपालगंजमा कार्यरत छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झाद्वारा सशुल्क जाँच गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीहरूले

0: मेल नाम दर्ता गराई मौकाको फाइदा उठाउन हुन अनुरोध गर्दछौ। डाक्टरद्वारा दिइने सेवाहरू छाला कपाल तथा यौन सम्बन्धी सम्पूर्ण उपचार, हाम्रा दैनिक सेवाहरू, हडजोली तथा नशा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
1: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर 4 एरी चोकदेखि 200 मिटर उत्तरतर्फ। सम्पर्क फोन नम्बर 083-590-693।
2: रेडियो भेरी एफएम।
3: त्यसपछि एउटा चाहिँ अर्थतन्त्रमा नयाँ गति दिनु चाहिँ यसले सक्छ कि सक्दैन, केही मात्रामा आधुनिक क्षेत्रमा त लगानी बढाउने कुरा, आधुनिक क्षेत्रलाई चाहिँ प्रोत्साहन दिने कुरा त यसले ल्यायो, तर परम्परागत क्षेत्रहरू जुन छन् तिनलाई पनि क्रमशः आधुनिकरण गर्नुपर्ने हो, त्यो चाहिँ अझै हुन नसकेको मैले देखेछु।
4: बजेट यथार्थपरक छ कि अलिक बढी महत्वाकांक्षी छ?
3: बजेट सामान्यतया हेर्दाखेरि बजेट पहिला पनि जसरी बजेट आउँथ्यो केही मात्रामा वृद्धि गरेर आउँथ्यो, अहिले पनि बजेट चाहिँ त्यसरी नै, योभन्दा अहिले चालू वर्षको बजेट 19 खर्बको थियो भने आगामी वर्षको निम्ति अर्थमन्त्रीले प्रस्तुत गर्नुभएको बजेट 21 खर्बको छ। त्यसो हेर्दाखेरि वास्तवमा ज्यादै ठूलो बजेट भनेर भन्नुपर्छ भन्ने पनि छैन। र अर्को जीडीपी जुन चाहिँ अब अर्को सालमा हाम्रो कुल गार्हस्थ्य उत्पादनको अनुमान कति, करिब 74 खर्ब चाहिँ हाम्रो कुल गार्हस्थ्य उत्पादन हुने अनुमान गरिएको छ। त्यो अनुमानको आधारमा हेर्दै हो भने जीडीपीको करिब 28% यो बजेटको आकार 28% छ। त्यसले गर्दाखेरि यो ठूलो बजेट त होइन, तर पनि यसको समस्या के हो भने यसले अनुमान गरे जति 1500 भन्दा बढी राजस्व संकलन गर्न सक्ने हो कि होइन, यसले जसरी चाहिँ तपाईँको वैदेशिक ऋण प्राप्त गर्ने भनेको छ जुन आकारमा, त्यो अनुसारको वैदेशिक ऋण चाहिँ आउन सक्ने सम्भावना छ कि छैन, त्यसै गरी अनुदान वैदेशिक अनुदान आउन सक्छ कि सक्दैन भनेर हेर्ने हो भने वास्तवमा यो अलिकति कठिन चाहिँ छ, स्रोतको दृष्टिले कठिन छ। किनभने हाम्रो अहिले वैदेशिक अनुदान यो साल अहिलेसम्म यो समयसम्म मतलब जेठको करिब 15 गतिसम्म हेर्ने हो भने 20-21 अर्ब मात्रै आएको छ, जबकि हामीले 53 अर्ब वैदेशिक सहायता आउने अनुमान गरेका छौँ। त्यसै गरी विभिन्न वर्षको आँकडाहरू हेर्ने हो भने वैदेशिक ऋण र वैदेशिक अनुदान 1 खर्ब 50 अर्ब भन्दा माथि आएको छैन, तर यसले अनुमान चाहिँ बढी आउने गरेको छ। त्यसमा त्यहाँ पनि समस्या पनि देखिन्छ। पुँजीगत खर्चमा पनि त्यो वैदेशिक अनुदानको अंश ठूलो छ। उदाहरणको लागि चाहिँ पुँजीगत खर्चको स्रोत हेर्ने हो भने 183 अर्ब चाहिँ वैदेशिक सहायताको छ। अब वैदेशिक सहायता नै कम आएको अवस्थामा भोलि गएर पुँजीगत खर्चको निम्ति पनि स्रोतको अभाव हुन सक्छ। यो स्रोतको कारणले गर्दाखेरि मलाई के लाग्छ भन्दाखेरि माघमा आएर यसको अर्धवार्षिक मूल्याङ्कन गर्दाखेरि यो पनि फेरि 19 खर्बको हाराहारीमा फर्कने पर्ने अवस्थामा आउँछ कि जस्तो मलाई लाग्छ। त्यसले गर्दाखेरि अनुमान धेरै ठूलो महत्वाकांक्षी होइन, तर पनि स्रोतको सापेक्षतामा हेर्ने हो भने अहिले गरेको अनुमान चाहिँ त्यसलाई साकार गर्न सक्ने सम्भावना चाहिँ अलिकति कम छ।
4: आर्थिक वृद्धि दरको लक्ष्य हासिल हुने सम्भावना कतिको छ?
3: आर्थिक वृद्धि दरको लक्ष्य हासिल हुन सक्ने 7% आर्थिक वृद्धि दर छ, र त्यो अहिले जुन सुशासनलाई जोड दिएको छ र त्यसै गरी चाहिँ कतिपय तपाईँको खरिद ऐनमा पनि सुधार गरिएको छ, त्यसै गरी अब टेन्डर चाहिँ सकेसम्म चाँडो गर्ने, साउनपछि टेन्डर शुरूआत गर्ने भनेर भने हुनाले मलाई लाग्छ यो आर्थिक वृद्धिको निम्ति यदि राजस्वहरू पनि राम्रोसँग उठाउन सक्यो भने यो आर्थिक वृद्धि 7% धेरै महत्वाकांक्षी होइन, यो प्राप्त गर्न सकिन्छ। तर चुनौतीहरू धेरै के छ भने अहिले पश्चिम एसियामा जुन किसिमको वारहरू छ, यो वारहरूले गर्दाखेरि चाहिँ आपूर्ति श्रृङ्खलामा जुन अवरोध छ त्यसले गर्दा कतिपय तपाईँको निर्माण सामग्रीहरू जस्तो बिटुमिनका कुरा भन्नुहोस् अथवा चाहिँ यो चाहिँ मलको कुरा भन्नुहोस्, यस्ता त्यसै गरी जुन चाहिँ पेट्रोलियम पदार्थको मूल्य जुन जसरी वृद्धि भइरहेको छ भन्नुहोस्, यी कुराहरूले चाहिँ हाम्रो निर्माणको गतिलाई चाहिँ त्यसले असर पार्न सक्छ। त्यसमा त्यो चाहिँ जुन संकटको कारणले चाहिँ यसलाई चाहिँ असर पर्न सक्छ, त्यो झड्का चाहिँ यसले बिहोर्न पर्यो भने 7% ग्रोथ पनि नहोला। तर आन्तरिक तयारीको आधारमा मात्रै भन्ने हो भने 7% वृद्धि चाहिँ महत्वाकांक्षी पनि छैन, र सुशासनलाई चाहिँ तपाईँको महत्व दिएर अलिकति काम गराउन सक्ने हो भने त्यो आउन सक्छ, खालि बाह्य अवस्था के हुन्छ भन्ने मात्रै हो।
4: अब यो बजेटले निजी क्षेत्रलाई कतिको प्रोत्साहन गरेको छ?
3: यो बजेटले एकदमै फोकस गरेको वर्ग भनेको निजी क्षेत्र, त्यसै गरी जुन चाहिँ प्रविधि मैत्री युवाहरूलाई चाहिँ यसले फोकस गरेको छ। यो बजेटको जुन चाहिँ अहिले चाहिँ एउटा सुधारको क्रममा एउटा सुधारको गति चाहिँ यसले बढाएको छ र उहाँहरूलाई कतिपय चाहिँ कोषहरूको व्यवस्था गरेर ऋण प्रवाह गर्ने कुराहरू, त्यसै गरी चाहिँ यो छुटका कुराहरू, त्यसै करकै पनि तपाईँको कतिपय छुटका कुराहरू यी सारा गरेर चाहिँ प्रोत्साहनहरू धेरै दिएको छ। निजी क्षेत्रको हिसाबले चाहिँ निजी क्षेत्र अहिले चाहिँ उत्साहित पनि छ। विभिन्न महासंघहरूले प्रतिक्रिया व्यक्त गर्दाखेरि हामी निकै उत्साहित छौं। कैयौं कानूनहरू चाहिँ खारिज गरेको अवस्था छ र त्यो चाहिँ तपाईँको खास गरेर सेवा प्रवाहहरू चुस्त भयो भने उहाँहरूले धेरै चाहिँ झन्झट बिहोर्न नपर्ने एकद्वार प्रणालीबाट चाहिँ काम हुने कुराहरू आएको छ र यो सरकारले जे कुरा विभिन्न वाचापत्र मार्फत र यो बजेट मार्फत चाहिँ प्रस्तुत गरेको छ त्यसलाई कार्यान्वयन गर्यो भने निजी क्षेत्रलाई पनि काम गर्न सहज चाहिँ हुन्छ भन्ने लाग्छ मलाई।
4: कार्यक्रम बदलिदो नेपालमा आज हामी सरकारले सार्वजनिक गरेको आउँदो आर्थिक वर्ष 2083-84 को बजेट बारे कुराकानी गरिरहेका छौं। आज हामीसँग हुनुहुन्छ वरिष्ठ अर्थविद प्राध्यापक डाक्टर गोविन्द नेपाल। अब सर, यो बजेटको मुख्य प्राथमिकता चाहिँ कस्ता खालका नागरिकलाई पर्यो?
3: अब नागरिकको हकमा यसले चाहिँ वास्तवमा समग्र नागरिकमा खास गरेर चाहिँ यो जुन चाहिँ विपन्न वर्ग छ, विपन्न वर्गको हितमा चाहिँ यसले चाहिँ विशेष प्याकेजहरू केही ल्याउन सकेको देखिँदैन। अब किन भन्दाखेरि मुलुकमा आर्थिक विकास भयो, लगानी बढ़्यो भने त्यो त्यसबाट क्रमशः विपन्न वर्गलाई पनि रोजगारी सिद्धा हुन्छ, त्यसले पनि सकारात्मक प्रभाव पर्छ भनेर एउटा ट्रिकल डाउन इफेक्ट भन्छ अर्थशास्त्रमा। ट्रिकल डाउन इफेक्टको कल्पना यसले गरेको छ। यो भनेको के भन्दा उदारवादी अर्थतन्त्रहरूले चाहिँ तपाईँको के भने इन्भेस्टमेन्ट भयो भने त्यसबाट रोजगारी सिर्जना हुन्छ र सबैको उत्थान हुन्छ भन्ने किसिमको हो। तर नेपालको विशेषता के छ भन्दाखेरि कतिपय लक्षित कार्यक्रमहरू आवश्यक हुन्छ, तुरन्तै उनीहरूले चाहिँ समान अवसर दिए भने त्यो अवसर चाहिँ लिन सक्ने क्षमता सबै नागरिकमा छैन। उनीहरूलाई त्यो अवसर लिन सक्ने क्षमतामा बनाउने चाहिँ राज्यको कर्तव्य हो र तिनलाई त्यो क्षमता वृद्धि क्यापासिटी डेभलपमेन्ट र त्यसमा चाहिँ राज्यले अलिकति ध्यान दिनुपर्ने र उनीहरूको क्यापासिटी वृद्धि नभएसम्म चाहिँ उनीहरूलाई तपाईँको सकारात्मक विभेद गरेर लग्नुपर्ने हो। तर यो बजेटमा चाहिँ सकारात्मक विभेदका कुराहरू छैन, सबैलाई समान अवसर छ ल सबैले त्यो भन्ने किसिमबाट आएको छ। अब जस्तो अब शिक्षाको क्षेत्रमा यसले चाहिँ धेरै परिवर्तन गर्ने भन्ने कुराहरू ल्याएको थियो, तर शिक्षाको क्षेत्रमा बजेटको विनियोजन हेर्ने हो भने जुन बजेट चाहिँ स्थानीय तहबाट जान्छ यो 40 वर्षमा चाहिँ 145 अर्ब चाहिँ शिक्षा क्षेत्रमा विद्यालय शिक्षामा लगाएको छ भने आउने वर्ष के छ भन्दाखेरि 150 अर्ब छ। त्यो 150 अर्ब भनेको 40 सालको जुन 6% जुन इन्फ्लेसन हुन्छ त्यो इन्फ्लेसनलाई पनि कभर गर्दैन। त्यसले गर्दाखेरि लगानी बढ्न सकेको छैन, शिक्षामा पनि लगानी बढ़िरहेको छैन, अरू स्वास्थ्यको केसमा पनि लगानी बढ़ेको छैन। लगानी बढ़ेको क्षेत्र भनेको चाहिँ पूर्वाधार हो। जस्तो लगानी कहाँ बढ़िया छ, सड़कमा बढ़ेको छ, लगानी चाहिँ कहाँ बढ़िया छ, ऊर्जाको प्रसारण लाइनदेखि यी कुरामा बढ़िया छ, लगानी चाहिँ तपाईँको सिंचाइमा बढ़िया छ, लगानी केही मात्रामा खानेपानीमा बढ़िया छ, तर अरू चाहिँ क्षेत्रमा चाहिँ लगानी बढ़ेको छैन। बजेट स्ट्रक्चर हेर्ने हो भने तपाईँको रेसियोहरू उस्तै छ।
4: तर अर्थमन्त्रीले भनेको जस्तो पूर्वाधारमा हामीले अलिकति बढ़ी लगानी गरिरहेका छौं, पूर्वाधार विकास भयो भने बल्ल हामी अर्थतन्त्रमा फड्को मार्न सक्छौ, साथसाथै हामी अलिकति सुशासनलाई टाइट गर्छौ त्यताबाट पनि। र अर्को कुरा भनेको अब करको कुराहरू छ, हामीले वैदेशिक लगानी भनेको सीमित छ, हाम्रो लक्ष्य अनुसार पनि हामीले ल्याउन सक्दैनौ। अब हामीले उठाउने भनेको अतिरिक्त कर, थोरै धेरै लगाएर त्यहीँबाट उठाउने हो, त्यहीँबाट हामीले विकास गर्ने हो हामी जस्तो देशहरूले भन्ने उहाँको स्पष्टीकरण छ, यो चाहिँ कतिको जाय छ?
3: अहिले यसमा वास्तवमा सरकारले कर नलगाइकन त स्रोत हुँदैन, कर लगाउनु पर्छ, तर कहाँ लगाउने, कसलाई लगाउने र कसलाई नलगाउने अथवा कसलाई कम लगाउने भन्ने कुरो चाहिँ सरकारले विभेद पुर्याउनु पर्ने हुन्छ। अहिलेको करको हिसाबले माथिल्ला वर्गहरू चाहिँ खुसी छ, किन खुसी छ भन्दाखेरि जसले 39% चाहिँ आयकर तिर्नु पर्थ्यो 10% बिन्दुले घटेर 29% आयो, त्यो पनि खुसी छ। अलिकति साना जुन चाहिँ जागिरी वर्ग छन् तिनीहरू चाहिँ जस्तो पहिला चाहिँ 6 लाख दम्पतिको चाहिँ थियो, अहिले आएर 10 लाखसम्म चाहिँ करको छुटको सीमा भयो, त्यसलाई पनि ठिकठिकै भयो। तर यहाँनिर के भन्दाखेरि सामान्य नागरिकले तिर्ने भनेको त के हो त भन्दाखेरि तपाईँको उसले शिक्षा स्वास्थ्यमा उसको बढ़ी खर्च हुन्छ, जसको थोरै आमदानी हुन्छ त्यसको ठूलो हिस्सा चाहिँ खाना र शिक्षा स्वास्थ्यमा खर्च हुन्छ, थोरै आमदानी। अब शिक्षा स्वास्थ्यको क्षेत्रमा के भयो भन्दाखेरि अहिले सैद्धान्तिक हिसाबले हेर्दाखेरि तपाईँको प्राइभेट हस्पिटल प्राइभेट चाहिँ तपाईँको बोर्डिङ स्कूलमा पढ्नेहरूलाई चाहिँ 3% ट्याक्स लगाएछ त्यो ठिकै हो बिलमा 3% भन्ने कुरो मान्छेलाई त्यो झडक्क सोद्धाखेरि ठिकै जस्तो लाग्छ तर अहिले पछिल्लो चरणमा हेर्नु भने असाध्य दूर दराजमा पनि बोर्डिङ स्कूल भनेर चाहिँ खुलिया छन् र सामान्य मान्छे तपाईँको रेमिटेन्समा गएका मान्छेको बच्चाहरू चाहिँ नर्सरीमा पढ्ने केजीमा पढ्ने बच्चाहरूलाई पनि बोर्डिङमा पढ्छन् र तिनले अब 3% ट्याक्स तिर्नुपर्छ विद्यार्थीले पढ्नको लागि ट्याक्स तिर्ने तपाईँको फी तिर्ने त कुरा ठिकै थियो तर ट्याक्स तिर्ने बिरामीले औषधि गर्ने बेलामा चाहिँ ट्याक्स तिर्ने भन्ने कुरा मलाई के भन्दा यो नलाइदिए अब हुन्थ्यो अब यसबाट उठ्ने रकम भनेको पनि जम्मा 4 खरब 59 अरब मात्रै उठ्या हो होइन जबकि 22 अरब भन्दा बढी त अहिले चाहिँ भैपरी आउनेमा चालु खर्च राखेको छ बजेटमा बरु त्यही भैपरीबाट तपाईँको 4-5 जुन चाहिँ अर्ब छ त्यो अर्ब कहाँ चाहिँ हो त्यहाँ खास गरेर चाहिँ दलितहरूको निम्ति चाहिँ त्यो लगाउने भने अब त्यही भइपरि खर्चबाट चाहिँ 4-5 अर्ब झिकेर चाहिँ दलितहरूको निम्ति अथवा अरू विपन्न वर्गको चाहिँ हितमा राम्रो विद्यालयहरू दिने कुरामा खर्च गर्दै अब हुन्थ्यो अब उद्देश्य राम्रो देखिन्छ तर जुन मिन्स चाहिँ जहाँ लगाइयो नि त्यो चाहिँ के भयो भन्दाखेरि मर्का पर्ने ठाउँमा अथवा चाहिँ त्यसलाई जस्टिफाई गर्न गाह्रो हुने नर्सरीको बच्चाले बिलमा चाहिँ तपाईँको 3% क्षमता शुल्क तिर्नु भनेको चाहिँ सुन्दाखेरि कस्तो लाग्छ त्यो हुनाले चाहिँ यो चाहिँ अलिकति चाहिँ विचार कुहिने कि खालि आमदानीको दृष्टिबाट हेरियो कि यसमा पुनर्विचार गर्नुहुन्छ 1-2 ल यो चाहिँ बाटो उठाएको रकमको एउटा डेडिकेटेड कोष बनाएर त्यो पैसा चाहिँ शिक्षा शुल्कको पैसा चाहिँ तपाईँ कोषमा जाने एउटा कोषमा जाने त्यस्तै स्वास्थ्यको एउटा कोषमा जाने र त्यो कोषको पैसा सम्पूर्ण उहाँहरूले अहिले भने जस्तो मानिसहरूलाई खर्च भएको देखिनु पर्यो नि त त्यसको हिसाबै बेग्लै हुनु पर्यो अब त्यो पैसा गएर चाहिँ सर्वसञ्चित कोषमा जाने त्यहाँबाट कहाँ जान्छ अन्यलका अन्यल भयो भने त काम लागेन नि त्यसले गर्दाखेरि त्यो क्लेरिटी पनि अलि भएन त्यो कन्सेप्चुअल क्लेरिटी गरेर त्यसपछि चाहिँ अलिकति सोचेर ल्याउनु पर्थ्यो नि अर्को वर्ष ल्याए भने त्यो अर्को वर्ष ल्याए भने त्यो अलिकति कन्भिन्स गर्ने हिसाबबाट आवश्यकता पुष्टि हुने हिसाबबाट ल्याउनु पर्थ्यो भन्ने मेरो चाहिँ यो कर्को रह्यो त्यसै गरी चाहिँ तपाईँको यो चाहिँ बिजुलीमा चाहिँ 5% भ्याटको कुरा छ है भ्याटको कुरा वास्तवमा नेपालीले आफूले उत्पादन गरेको कुरा र बिजुली चाहिँ सबभन्दा बढी उपभोग गरोस् भन्ने हो बिजुलीलाई सकेसम्म सस्तो गराउने कुरामा चाहिँ सरकार लाग्नुपर्छ र त्यसको म्यासिभ उपभोग भयो भने के हुन्छ भने हाम्रो पेट्रोलियम प्रोडक्ट उपयोग चाहिँ कम हुन्छ आयात कम हुन्छ र त्यसले मुलुकलाई चाहिँ एउटा आत्मनिर्भर अवस्थामा पनि राख्छ त्यसले गर्दाखेरि यस्तो कुराहरूमा क्रिटिकल कुराहरूमा चलाउँदाखेरि चाहिँ अब एउटा राज्यको सुरक्षाको दृष्टिले त्यसपछि गएर चाहिँ अरू चाहिँ तपाईँको आयात निर्यातको जुन एउटा स्ट्रक्चरल प्रब्लम छ त्यसलाई के असर पर्छ भन्ने हिसाबले यो सबै सारा कुरालाई विचार गर्नुपर्थ्यो तर के भन्दा अलिकति अब बजेट निर्माण गर्ने बेला हतार त हतारै भयो छोटो समय भयो होइन सबै कुरा एनालिसिस गर्न सबै कुरा इम्प्याक्टको बारेमा तपाईँको अन्दाज गर्न पनि समय भएन होला तर यस्ता कमी कमजोरी ल्याप्सेसहरू पनि देखिन्छ
5: जस्तो अब यो करकै कुरा गर्दाखेरिमा अर्थमन्त्रीले यो कर भनेको जुन लगाएको छौं 5% भनेर 5% भेट्दैन जस्तो 150 युनिट एउटा घरको उठ्छ भने 50 युनिट त उसले सहुलियत पाउँछ 50%मा त भ्याट लाग्दैन त्यसपछि बाँकी 100 लाग्ने हो त्यो भनेको 2% 3% भन्दा बढी जाँदैन भ्याट 5%सम्म त झन् पुग्दै पुग्दैन भन्ने उहाँको आकलन छ अनि त्यसको भनेको जस्तो प्रधानमन्त्रीले पनि संसदको रोस्टममा उभिएर भन्नुभयो 100 रुपियाँको 5 रुपियाँ जति लाग्छ भनेर यो भनेको केही पनि होइन भन्नुहुन्छ तर उहाँहरूको यो भिजन चाहिँ यो कतिको मिल्छ उहाँले भने जस्तो अनि र अर्को कुरा हामीले विद्युतीय उपकरणमा सहुलियत दिएर भोलि बिहान धेरै मानिसहरूले विद्युतीय उपकरणहरू प्रयोग गरे भने हाम्रो यो क्षमताले भ्याउँदैन हाम्रो ट्रान्समिटर मिटरहरू पड्किन्छ तारहरू पड्किन्छ अनि जसले गर्दा फेरि भोलि बिहान हामीलाई फेरि अर्को आर्थिक भार हुन्छ पहिला सुरु हामी हाम्रा संरचनाहरूलाई बलियो बनाउँछौ त्यसपछि बल्ल फेरि सहुलियत दिने कुरामा हामी सोच्छौ भनेर भन्नुभएको छ यो चाहिँ कतिको मिल्छ
3: यो कुरा चाहिँ जस्तो भने हाम्रा संरचनाहरू कतिपय बन्दै पनि छन् कतिपय कमजोर पनि छ बनाउनु पर्ने कुरा छ विद्युतको चाहिँ ट्रान्सफर्मरहरू लाइनहरू यो सबै कुरा बनाउनु पर्ने पनि छ र अहिले जुन विद्युत प्राधिकरणले पछिल्लो चरणमा जुन नाफा कमाएको छ त्यो पैसा पनि त आखिर उपभोक्ताले तिरेकै पैसा हो नि उसले त्यसलाई इन्भेस्टमेन्ट गर्नु पर्यो उसले इन्भेस्टमेन्ट गर्नु पर्यो किनभने त्यो पैसा चाहिँ के भन्दाखेरि हामीले त्यो त्यसैलाई ट्यारिफलाई तपाईँको परिवर्तन गरेर तर ट्यारिफलाई पनि तपाईँको जुन ग्राहक उपभोक्ताको किसिम अनुसार चाहिँ त्यसलाई मिलाएर जानी हो भने त जस्तो अलिकति बढी आमदानी गरेकोलाई यो भ्याट तिर्न केही पनि छैन होला तर एउटा सामान्य मान्छे जसले चाहिँ एउटा सानो कुटीर उद्योग सञ्चालन गर्छ, एउटा भन्नुहोस् न तपाईँको एउटा सुनारले चाहिँ तपाईँको अहिले चाहिँ मोटर चलाएर चाहिँ आफ्नो कामहरू गर्छ भने सानो त्यसको जुन बिजुलीको खर्चमा तपाईँको 5% भ्याटले त उसलाई त अलिकति असर त पर्या हुन्छ नि। तपाईँले उपभोक्ता वाइज गर्यो भने त्यो उपभोक्ता त्यो क्याटेगोरीलाई चाहिँ ट्यारिफ कम गर्यो भने त ऊ त त्यो मारबाट बस्थ्यो नि। त्यसले गर्दाखेरि यो के होइन भन्दाखेरि हामीले हेर्दाखेरि यो मुलुकमा हरेक तपाईँको वर्गका मान्छे छन्, अति विपन्नदेखि सम्पन्न मान्छेहरू पनि छन्। उपभोगमा तपाईँको कर लगाइदियो भने सबैले एउटै रेटमा तिर्नुपर्ने हुन्छ। उपभोगमा कर लगाएपछि जसले जति उपभोग गर्छ त्यसले त्यति तिर्नु पर्यो। कतिपय यस्तो हुन्छ बत्ती बाल्ने भनेर, धनी मान्छेले पनि बत्ती बाल्ने भने 4 बत्ती एउटा कोठामा बाल्दैन, गरिबले पनि त्यो कोठामा बत्ती त बाल्नै पर्यो नि। त्यस हुनाले चाहिँ के भन्दाखेरि अलिकति ट्याक्स लगाउँदाखेरि एबिलिटी पे भन्छ, त्यो तिर्न सक्ने क्षमतालाई पनि हेरेर ट्याक्स लगाउनु पर्ने हुन्छ। एफोर्डेबिलिटी पे भन्छ, त्यो चाहिँ गर्न सक्छ कि सक्दैन, यो सबै कुराहरू चाहिँ मिलाएर गर्नुपर्ने हुन्छ। किन हाम्रो धेरै सिद्धान्तहरू छन्, ती सिद्धान्त पनि त्यसै बनेका होइनन्, त्यसपछि हाम्रो आफ्नो प्र्याक्टिस छ, यो कुरालाई हेरेर गर्नुपर्ने हुन्छ। त्यसले गर्दाखेरि हामीले यो विद्युत क्षेत्रमा हुने लगानीको एउटा मात्रै सोर्स चाहिँ तपाईँको अहिलेको भ्याटमा त्यसमा केही भन्नु थिएन। भ्याट लगाएपछि अब उपभोक्ताले चाहिँ तपाईँको त्यो ट्यारिफ कम हुने त होइन नि। त्यसले गर्दाखेरि ट्यारिफबाट आएको जुन चाहिँ प्रफिट भएको कुरा, अरबौं प्रफिटको कुरा आइरहेको छ, हाम्रो विद्युत निर्यात इन्डिया भइरहेछ, त्यो निर्यातबाट पनि नाफा कमाइराखेको छ भनेपछि हामीले अलिक ठूलो स्केलमा सोच्नु पर्यो। ट्याक्स लगाएर तपाईँको आमदानी गर्नु त त्यो ठूलो कुरै भयो भने तपाईँ त्यति इनोभेटिभ र त्यति क्रिएटिभ हुनु पर्यो जहाँ तपाईँले त्यो ट्याक्स तिर्नलाई कुनै बढी नै फिल नभइकन पैसा उठाउनु हो भने तपाईँ ज्यादै राम्रो हुनुभयो। होइन तपाईँले ट्याक्स चाहिँ जहाँ पनि ट्याक्स हालिदिनुभयो भने त के भयो र, ट्यारिफ बढाउनु भयो ट्याक्स हाल्नुभयो भने त मैले यति चाहिँ सोर्स जुटाएँ भन्नुको पछाडि केही तुक छैन।
5: भनेपछि यो यसरी लगाइएको मूल्य अभिवृद्धि करले लगानी र उपभोगमा असर पार्छ
3: हो। अब मान्छेको के हुन्छ, एउटा साइकोलोजी पनि हुन्छ। साइकोलोजी के हुन्छ, अब भ्याट पनि बढायो त्यसमा बिजुली महँगो भएको छ ल है, अलिकति बिजुलीको उपभोग कम गर्नु पर्यो भन्ने भएको छ। एकातिर हामीलाई देशमा अहिले जति पनि विद्युत उत्पादन भइरहेको छ देशभित्र उपभोग बढाउनु पर्ने अवस्था छ कि, यही खपत होस् भनेर उपभोग बढाउनु पर्ने अवस्था छ सप्लायरको। अब जो कन्ज्युमर हो उसले के गर्नुपर्ने भयो भने अब चाहिँ बिजुली हेरे धेरै बत्ती नभाल्यो यो देखि होइन, आइरन साइरन गर्दा पनि विचार गर्नुपर्ने कुराहरू आउने भयो। यो त भर्खर सुरुवात भयो, अहिले 5 होला पछि 13 होला के होला यो कुरा पनि त छ नि। त्यसले गर्दाखेरि यो चाहिँ नगरे अब हुन्थ्यो भन्ने लाग्छ मलाई।
5: कार्यक्रम बदल्छु नेपालमा आज हामी सरकारले सार्वजनिक गरेको आउँदो आर्थिक वर्ष 2083-84 बजेट बारे कुराकानी गरिरहेका छौं। आज हामीसँग हुनुहुन्छ वरिष्ठ अर्थविद प्राध्यापक डाक्टर गोविन्द नेपाल। अब यो चालू खर्च र पुँजीगत खर्चबीचको सन्तुलन चाहिँ कतिको मिलेको छ, मिल्न त मिल्दै मिल्दैन हाम्रो यसमा होइन।
3: अहिले चालू र पुँजीगत खर्चको कुरा के भने जुन किसिमको रेसियोमा यो अहिले चालू वर्षको छ त्यही रेसियोमा चाहिँ आउने वर्षको पनि छ। अब तपाईँको उदाहरणको लागि त यो साल चाहिँ यो चालू खर्च चाहिँ 60.1% छ कुल बजेटको, आउने वर्ष कति छ भने 59.8% छ भने कुनै चेन्जै छैन। तपाईँ यो साल पुँजीगत खर्च हेर्ने भने करिब चाहिँ 21% छ, आउने साल 20% छ भन्दाखेरि त यो स्ट्रक्चरमा कुनै परिवर्तन छैन, परिवर्तन हुन सक्ने अवस्था पनि छैन। यसमा के भने सीमित छ, कुनै पनि जो अर्थमन्त्री आए भने जादुको छडी हातमा हुँदैन, यो तुरन्त चेन्ज गर्न सकिन्छ। चेन्ज कुन बेला हुन सक्छ भन्दा यदि यसपालिको मेहनतले उहाँहरूले राम्रोसँग राजस्व प्राप्त गर्नुभयो अथवा त्यो जम्मै स्ट्रक्चर ठिक भयो भने नेक्स्ट इयरकोमा केही मात्रामा महसुस हुन सक्ला। त्यसले गर्दाखेरि यो त पहिलेदेखि चलिराखेकै ढर्रामै छ पुँजीगत खर्च र चालू खर्चको। वास्तवमा हाम्रो देशमा पुँजीगत खर्च बढी हुनुपर्ने हो चालू खर्च भन्दा, तर कतिपय चाहिँ त्यो खर्चहरू चाहिँ घटाउनै नसकिने खर्चहरू छन्। तलब भत्ताका कुराहरू छ, त्यसै गरी चाहिँ हामीले चाहिँ समाव्याज तिर्नुपर्छ, त्यसै गरी हामीले चाहिँ तपाईँको सामाजिक सुरक्षामा खर्च गर्नुपर्ने हुन्छ। यी कुराहरूले गर्दाखेरि हामीले एउटा सर्टेन एमाउन्ट नछुट्याइकन सुखै छैन। त्यो मात्रै होइन, तर अर्थमन्त्रीले पनि भन्नुहुन्छ विगतमा चाहिँ तपाईँको ठुल्ठूला कार्यक्रमहरू शुरू भयो तर पेमेन्ट भइरहेछ, त्यसको पेमेन्टको पनि व्यवस्था गर्नुपर्नेछ। यो कारणले गर्दाखेरि दबाव चाहिँ ठूलो छ, तर दबाव ठूलो भए पनि के भन्दाखेरि एउटा केही न केही यसलाई अलि मितव्ययी ढंगबाट तपाईँको चालू खर्चलाई घटाउने प्रयत्नमा लाग्नु पर्थ्यो। अहिले पनि कतिपय क्षेत्रमा चाहिँ कतिपय बोर्डहरू खारिज गरेर, निकायहरू खारिज गरेर, मन्त्रालय घटाएर प्रयत्नहरू गरेको छ। त्यति गर्दा गर्दै पनि तपाईँको 20 अर्ब जतिको चाहिँ बचत देखिया छ भनेर अर्थमन्त्रीले भन्नुभएको तर त्यसो गर्दा गर्दै पनि अहिले पनि तपाईँको त्यस्ता काममा जाने पैसा चाहिँ बढी नै छ त्यस्ता पैसा जाने पैसा चाहिँ अझै पनि घट्न सकेका छैन बढी नै छ त्यसले गर्दाखेरि चालू खर्च घटाउने कुरामा हामी जानुपर्छ र पुँजीगत खर्चलाई चाहिँ यो चाहिँ बढाउने मात्रै होइन कि बढाउन सके बढाउने नभए जे छुट्याएको छ त्यसलाई पूर्ण रूपमा खर्च गर्ने प्रभावकारी ढंगबाट खर्च गर्नमा जान सके उहाँहरूले यो पुँजीगत खर्च गर्न सक्यो भने पनि अघिल्लो सरकारभन्दा धेरै फरक हुन्छ र धेरै प्रशंसा पाउने हुन्छ
5: हो उहाँहरूले जस्तो यो पुँजीगत खर्च कार्यान्वयनको लागि हामीले अलिकति एउटा लक्ष्य निर्धारण गरेका छौँ यो वर्षभित्र ठूला आयोजनामध्ये चलिरहेका जो पनि 60-70% भन्दा माथि लक्ष्य हासिल गरेका छन् तिनीहरूलाई पूरा नै गर्ने अनि बाँकी जो हुनै सक्दैन तिनीहरूलाई क्यान्सल गर्ने र सरकारले यो भनिरहँदा लक्ष्य हासिल गरिरहँदा यो ठूला पूर्वाधार परियोजनाहरूको लागि चाहिँ बजेट पर्याप्त छ
3: अब ठूला पूर्वाधारहरूको निम्ति उहाँहरूले बजेट चाहिँ तुलनात्मक रूपमा राम्रै राख्नु भएको छ तर जुन सक्ने भन्ने कुरा छ नि सक्ने कुरा सकिने अवस्था चाहिँ छैन किनभने जस्तो उदाहरणलाई उहाँहरूले के भन्नुभएको थियो भने पुष्पलाल हुलाकी उत्तर दर्शन करिडोर तथा काठमाडौँ तराई मधेस दूतमार्ग लगायत रणनीतिक सड़क आयोजनाका निर्माण सम्पन्न गर्ने भनेर चाहिँ प्राथमिकता बुझा नम्बर 28 भन्नुभयो तर त्यसको कहिले सकिन्छ त भनेर हेर्ने भने पुष्पलाल मध्यपहाडी मार्ग चाहिँ उहाँहरूले नै भन्नुभएको छ कि त्यो सम्पन्न गर्न 3 वर्ष लाग्छ भन्नुभएको छ अरू 3 वर्ष लाग्छ त्यसै गरी तपाईँको हुलाकी मार्ग भनिदियो भने पहिला आएको थियो इभन महालेखा परीक्षाको रिपोर्टमा 1 वर्षमा सकिने भन्ने आएको थियो तर उहाँहरूको अहिलेको रिपोर्टमा 3 वर्ष लाग्छ भने त्यो लाग्छ त्यो लाग्ने चाहिँ कुरा चाहिँ के भन्दाखेरि तुरन्त भन्ना साथ हुँदैन तर कुरा के हो भने जसरी जुन चाहिँ निर्माण व्यवसायहरूले त्यो काम चाहिँ विविध कारणले गर्दा काम गर्न लगातार गर्न नसकेर रोकिएको छ त्यसमा उहाँहरूले चाहिँ सुधार गरेर निर्माण व्यवसायीहरूलाई पनि जवाफदेही आफूहरूले पनि त्यो के भन्दाखेरि निर्माण सामग्रीहरूको सहज उपलब्धतालाई ग्यारेन्टी गर्ने त्यसै गरी उहाँहरूको समस्याको सहजीकरण गरेर एउटा निर्माण व्यवसायीहरूलाई विकासको साझेदारको रूपमा लिनुभयो भने काम अगाडि बढ्छ भन्ने लाग्छ तर अहिले जुन सुशासनको हिसाबले चाहिँ जुन कारवाहीहरू यताउति भइराखेका छ गर्न पनि पर्यो यो त्यसलाई चाहिँ कसरी चाहिँ कस्तो प्रभाव पर्छ भन्ने कुरा पनि छ त्यसले गर्दाखेरि यो पैसा मात्रै राखेर हुँदैन त्यसको लागि चाहिँ संगठन चाहियो त्यसको लागि चाहिँ प्रविधि चाहियो क्षमता चाहियो कार्यान्वयन गर्ने चाहिँ वातावरण चाहियो त्यसले गर्दाखेरि यो अहिले जुन राख्नुभएको छ पैसा यो पैसालाई कार्यान्वयन गर्न सक्नुभयो भने ठूलो उपलब्धि हो त्यो आयोजना सम्पन्न त हुँदैन तत्काल तर एउटा ठूलो हिस्सा चाहिँ त्यो निर्माण चाहिँ हुन्छ
5: जस्तो अब यो सरकारले बजेट विनियोजन गर्दै गर्दा पहिला पहिला हामीले देख्यौँ पालिका पालिकामा जिल्ला जिल्लामा सीमित टुक्रै बजेट भनेर भनिन्थ्यो हामीले त्यसलाई चाहिँ अहिले अलिकति सरकारले कटाएर एकीकृत रूपमा बजेट विनियोजन गर्न खोजेको जस्तो देखिन्छ हो
3: त्यो चाहिँ हो तर के भन्दाखेरि यो चाहिँ रातो किताब चाहिँ रेड बुक चाहिँ अपलोड गरेका छैन गर्छ गर्दैन पोहोर साल पनि आएन वेबसाइटमा होइन त्यो रेड बुकमा थाहा होला अलिक डिटेल चाहिँ तर उहाँहरूले भनेको के भन्दाखेरि पुरानै प्रोजेक्टहरूलाई कन्टिन्यू गरेको छ नयाँ खासै केही छैन अब दुई चारवटा सामान्य रूपमा अब यत्रो कार्यकर्ताहरू छ यत्रो चाहिँ सांसदहरू छ दुई चारवटा भन्ने कुरो त्यो चाहिँ स्वाभाविक हो फेरि हामी धेरै चाहिँ क्रिटिकल हुनुपर्ने जरुरी केही छैन त्यो तर देख्दाखेरि के छ भने ठूला प्रोजेक्टहरू बिग प्रोजेक्टहरूमा उहाँहरूको इन्भेस्टमेन्ट देखिरहेको छ त्यो राम्रै हो
0: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ आजको कार्यक्रममा सरकारले सार्वजनिक गरेको आउँदो आर्थिक वर्ष 2083-84 बजेट बारे वरिष्ठ अर्थविद प्राध्यापक डाक्टर गोविन्द नेपालसँग कुराकानी गरिरहेका छौं उहाँसँगको थप कुराकानी बाँकी नै छ उज्यालो सुन्दै गर्नुहोला
6: Dear consumer, this is me, and I work for Michelin, worldwide franchise, India.
7: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ वृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो
8: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण उपचार पुनस्थापना विगत 41 वर्षदेखि विकलांग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एसआरडीसी बनेपा काभ्रेपाञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बाल बालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू: जन्मजात खुट्टाको पैताला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एकापसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडिएको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एकापसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोर्नीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोड्ने सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
8: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, सोनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98-578-20-935, 98-682-29-133 र 98-55-55-606।
5: बजेट बनिएको छ भन्ने कुराहरू पनि कुराकानी गरौँ र यसको समस्या चुनौतीको बारेमा पनि कुराकानी गरौँ। यो बजेटले रोजगारी सिर्जना गर्न चाहिँ कस्ता कार्यक्रमहरू ल्याएको छ, कतिको उपयुक्त छ यो बजेट?
3: अब यो बजेटले खास गरेर रोजगारी सिर्जना गर्ने एउटा आधार भन्दाखेरि एउटा त यो सूचना प्रविधिमा आधारित स्वरोजगारी बढाउनको लागि यसले चाहिँ प्रयास गरेको छ, एफोर्ट गरेको छ। दोस्रो कुरा, तपाईँको कृषि क्षेत्रमा पनि कतिपय चाहिँ सुविधाहरू लाई विस्तार गरेर त्यहाँ पनि कृषकहरूको निम्ति सामान्य रूपमा जस्तो शीत भण्डारदेखि लिएर सारा कुरा यो बिउ मलका कुराहरू गरेर चाहिँ त्यसलाई पनि अलिकति कृषि क्षेत्रमा पनि केही गर्छु चाहिँ भनेको छ, तर त्यस्तो खास कार्यक्रम नआए पनि गर्छु भनेको छ। अर्को चाहिँ यो उद्योग व्यवसायको क्षेत्रमा जुन किसिमबाट छुट र सुविधाहरू दिएर यदि इण्डस्ट्रीहरू रिभाइभ भयो भने त्यहाँ पनि केही रोजगारीका सृजनाका कुराहरू हुने भयो, र यो चाहिँ जुन माइग्रेन्ट रिटर्नीहरूलाई पनि यहाँ आएको खण्डमा चाहिँ उनीहरूलाई पनि विशेष सुविधा दिने, महिला उद्यमीहरूलाई सुविधा दिने भनेर चाहिँ भनिराखेको छ। तर धेरै जसो चाहिँ फोकस चाहिँ मोडर्न सेक्टरमा, आधुनिक सेक्टरमा भएको हुनाले त्यो आधुनिक सेक्टर जस्तो एआई केन्द्र भन्नुहोस् अथवा चाहिँ त्यो सूचना प्रविधिको भन्नुहोस्, सफ्टवेयर निर्माणको कुरा भन्नुहोस्, त्यसमा के हुन्छ भन्दाखेरि आधुनिक क्षेत्रमा चाहिँ रोजगारी सीमितलाई हुन्छ, त्यसले धेरैलाई रोजगारी दिँदैन, क्यापिटल ठूलो इन्भेस्टमेन्ट हुन्छ तर रोजगारी सीमित हुन्छ। जबसम्म चाहिँ तपाईँको एसएमईजहरू, साना मझौला उद्योगहरूको चाहिँ विस्तार हुँदैन तबसम्म गाह्रो हुन्छ, र त्यसले गर्दाखेरि यसले केही मात्रामा, थोरै मात्रामा पर्यटन क्षेत्र भनिएको छ तर पर्यटनमा पनि लगानी त्यस्तो विशेष लगानी देखिँदैन। अब प्राइभेट सेक्टरले आएर धेरै लगानी गर्यो भने अर्को कुरा हो, तर त्यो पनि सम्भावना कम छ। कृषि क्षेत्रमा पनि ठूलो सुधार, ठूलो प्याकेज चाहिँ आएको देखिँदैन, त्यसले गर्दाखेरि केही मात्रामा उद्योग र धेरै जसो सूचना प्रविधिको क्षेत्रमा चाहिँ केही रोजगारी सृजना होला, तर आवश्यकता अनुसारको रोजगारी सृजना हुन चाहिँ गाह्रो छ।
5: त्यस्तो सरकारले प्रविधिहरू यो प्रयोग गर्ने भनेर सहयोग बुद्धि कार्ययोजना पनि देखिन्थ्यो होइन, तर त्यो अनुसारको बजेटमा चाहिँ उल्लेख भएन। जसरी कृषिमा आधुनिकीकरण र मल विभाजनको कुराहरू अनि साथसाथै यो प्रविधिका कुराहरू प्रयोग गरेर किसानलाई सहुलियत दिने भन्ने कुराहरू थियो, यिनीहरू पनि अलिकति देखिएन नि।
3: यसमा चाहिँ के भन्दा सरकारले एपको माध्यमबाट कृषकहरूलाई चाहिँ सूचना दिने होइन यो चाहिँ भन्ने कुराहरू चाहिँ आएको छ। बिमामा चाहिँ अलिकति 80% चाहिँ बिमा रकम दिने भन्ने कुरा चाहिँ आएको छ त्यहाँ, तर के भन्दाखेरि बिमाले मात्रै पनि हुँदैन, त्यो लगानी गर्ने, लगानी गर्नको निम्ति एक्सेस टु क्रेडिट भन्छ नि, त्यो लगानीको पुँजी पनि चाहियो उनीहरूलाई होइन। अर्को कुरा चाहिँ के भन्दाखेरि बजारसँगको आबद्धतामा, अब यसले चाहिँ कृषि वस्तुहरूको खरिद गर्ने पहिले नै मूल्य तोक्ने भनेको छ, अब त्यो कहाँ तोक्छ, कति ठाउँमा तोक्न सक्छ, कहाँ कहाँ तोक्न सक्छ, तपाईँ मेचीदेखि महाकालीसम्म, तपाईँ उत्तरदेखि दक्षिणसम्मका उत्पादन क्षेत्र छन् नि, मानिसहरूको त्यो कति सक्ने हो, कहाँ कहाँ सक्ने हो, कति गर्न सक्ने हो, कति त्यो व्यवस्थापन गर्न सक्ने, त्यो अर्को बात छ। त्यसले गर्दाखेरि अहिले एक वर्ष हेरिसकेपछि वास्तवमा यसले कति रोजगारी सृजना गर्न सक्यो, के गर्यो भनेर चाहिँ भन्न सकिने अवस्था छ। अब केही मात्रामा अहिले गोरखकाली रबर लगायत केही उद्योगलाई चाहिँ तपाईँको रिभाइभ गर्ने भन्ने कुरा आएको छ। त्यो रिभाइभ हुन्छ हुँदैन कुरो त छ, रिभाइभ हुन्छ हुँदैन, त्यो रिभाइभको लागि बजेटै छुट्याएको पनि त्यति खास देखिँदैन। त्यसले गर्दाखेरि यसलाई मलाई लाग्छ एक वर्ष नहेरिकन यसै भन्न सकिने अवस्था छैन। खास बढी जोड चाहिँ मोडर्न सेक्टरमा छ, क्यापिटल इन्टेन्सिभ सेक्टरमा छ। क्यापिटल इन्टेन्सिभ सेक्टरको चाहिँ ऊर्जाकै गर्यो भने नि बिजुली उत्पादनमा चाहिँ तपाईँ रोजगारी धेरै सिर्जना हुँदैन, रोजगारी कम छैन। त्यो बनाउने बेला खन्ने बेलाको त्यो एउटा कुरा भयो, तर निरन्तर रोजगारी सिर्जना हुने क्षेत्र त्यो पनि होइन,
5: सीमित केही वर्षको लागि हुन्छ। त्यसपछि
3: केही मान्छे हुन्छन् अब त्यो सधैँ चाहिँ त्यो सम्भावना छैन।
5: जस्तो अब यो किसानले राहत र उत्पादन वृद्धि हुने कार्यक्रममा चाहिँ सरकार अलि लागेको चाहिँ देखिएन,
3: त्यस्तो छैन। अब तपाईँको अब जस्तो भन्दा ठुला चाहिँ कमर्सियल खेतीको निम्ति जस्तो 2 करोडसम्म कसैले लगानी गर्छ कृषिमा भने त्यसलाई चाहिँ 40% अनुदान चाहिँ 4 वर्ष लगाएर दिने होइन भन्ने कुराहरू छ। अब त्यो किसिमको अब सेवाहरू चाहिँ प्राविधिक सेवाहरू दिने भनेको छ, तर त्यति स्पष्ट छैन कि त्यो एउटा आलङ्कारिक हिसाबबाट गएको देखिन्छ। कृषिलाई जसरी नीतिमा प्राथमिकतामा जसरी चाहिँ फोकस गरेको छ नि, लगानीमा त्यो हिसाबले फोकस छैन के, लगानीमा फोकस नगरिकन त इन्भेस्टमेन्ट कति छ त कृषिको भनेर हेर्नु पर्यो नि त। कृषिको लगानी कति छ भनेर हेर्दाखेरि त तपाईँको यहाँ देखिन्छ नि त कृषिमा के छ हालत भनेर हेर्ने हो भने कृषिमा तपाईँको स्थानीय तहमा जाने चाहिँ हिजो पनि करिब करिब चाहिँ 3 अरब रुपियाँ जान्थ्यो, अहिले पछि पनि तपाईँको चाहिँ 3 अरब रुपियाँ छ यो सालको पनि, यो साल पनि 3 अरब छ, आउने साल पनि 3 अरब रुपियाँ जान्छ स्थानीय तहमा। अब कृषिलाई चाहिँ उन्नयन गर्ने कुरामा त के भने स्थानीय तहले कृषिमा कति खर्च गर्न सक्छ भन्ने कुरा हो नि, त्यसले त त्यहाँ देख्छ नि कहाँ सपोर्ट गर्नुपर्छ, के गर्नुपर्छ, कसो गर्नुपर्छ। त्यसरी कृषिको बजेट टोटल बजेटको 3% कम लगानी छ, त्यसमाले जतिसुकै फोकसका कुरा गरे पनि सेक्टोरल एलोकेसनको रिस्ट्रक्चरिङ अर्थात क्षेत्रगत लगानीको पुनर्संरचना भएको देखिँदैन के। बजेट सानो छ तर क्षेत्रगत लगानीको पुनर्संरचना भएको छैन, र त्यो नहुनुको पछाडिको कारण मैले फेरि दोष मान्दिनँ, किनभने समय पुगेको छैन। उहाँहरू आएर काम गर्न शुरू गरेको कति महिना भयो त, भर्खरै हो नि। यत्रो ठूलो अर्थतन्त्र, यत्रा धेरै समस्या जटिलतालाई बुझ्नको निम्ति र त्यसमा कहाँ हिट गर्ने हो भनेर थाहा पाउनको निम्ति त तपाईँले समय चाहिन्छ नि, हतार गर्नुपर्ने जरुरी छैन, किन 5 वर्षको समय छ। यसलाई क्रमशः अलि राम्रोसँग अध्ययन गरेर तपाईँको आइडेन्टिफाई गरेर खास कहाँ केमा इन्टरभेन्सन गर्नुपर्ने आइडेन्टिफाई गरेर चाहिँ त्यसपछि त्यो बिन्दुमा गर्यो भने खर्च पनि कम लाग्ने, त्यसको चाहिँ नतिजा पनि बढी आउने हुन सक्थ्यो। तर अहिले के भयो भने समय पुगेन उहाँहरूलाई, त्यसमा अहिले भन्दाखेरि धेरै नै गर्छु भन्ने आएको छ, तर क्यापासिटी राज्यको क्यापासिटी त्यो गर्न सक्ने क्यापासिटी छैन। त्यसमा त्यो आकांक्षा र क्षमताको बीचको अन्तरले अब यसको रिजल्ट भोलि के आउने हो होइन कस्तो हुने हो भन्ने कुरो चाहिँ एउटा पर्खनुपर्नेछ।
5: अब यो कृषिका कुरा पछि अलिकति शिक्षा र स्वास्थ्यका कुरा गरौँ, अघि केही त हामीले छलफल पनि गर्यौं करका कुराहरू। यो शिक्षा र स्वास्थ्यलाई केन्द्र सरकारले गर्नुपर्ने चाहिँ खास त कसरी हो, यो बजेट विनियोजन गर्ने तारतम्य चाहिँ मिलेको छ?
3: खास गरेर चाहिँ के हो भने शिक्षा चाहिँ यो स्थानीय तह अन्तर्गत आउँछ, संविधान हिसाबले पनि स्थानीय तहत आउँछ। शिक्षामा जाने बजेट चाहिँ धेरै राम्रो चाहिँ स्थानीय तहमा पठाउँदाखेरि राम्रो हुन्छ र गर्नुपर्ने पनि त्यही हो। तर हिजोदेखि यो चाहिँ एकात्मक सरकार भएको हुनाले केन्द्रले बजेट चाहिँ आफ्नो हातमा राख्ने र आफैले तालिम सञ्चालन गर्ने, आफैले विभिन्न ठूला प्रोग्रामहरू सञ्चालन गर्ने यो किसिमको भएको हुनाले यो बजेटको चाहिँ के भन्दाखेरि वित्तीय संघीयता अन्तर्गत संहिता अन्तर्गत जुन चाहिँ बजेट चाहिँ तत्त्व चाहिँ सरकारमा जानुपर्ने त्यो गइराखेको अवस्थाहरू छैन। त्यसले गर्दा केन्द्रले गर्नुपर्ने कुरा के हो भने नीतिहरू बनाउने, स्रोतहरूको व्यवस्थापन गर्ने कुरा, त्यसै गरी चाहिँ तपाईँको चाहिँ ठूल्ठूला ल्याबहरू सञ्चालन गर्ने कुरा, यो कुराहरूमा केन्द्रले बढी ध्यान दिनुपर्ने र ठूल्ठूला प्रोजेक्टहरू जस्तो सिंचाईका प्रोजेक्टहरूमा यस्ता कुराहरू जस्तो क्लाइमेट चेन्ज रिलेटेड चाहिँ तपाईँको कुराहरूलाई इन्टरभेन्सनका कुराहरूलाई केन्द्र सरकार नीतिमा मापदण्डमा यस्ता कुराहरूमा केन्द्र सरकार बढी इन्भल्भ हुनुपर्ने हो। तर अब अहिले के छ भने हिजोदेखि प्रोजेक्टहरू सञ्चालन गर्नु इन्भल्भ भएको हुनाले ठुल्ठूला प्रोजेक्टहरू आफ्नो हातले सञ्चालन गर्नु गरिरहेको छ, जुन संघीयतासँग चाहिँ मिल्दैन, त्यो हिजोदेखि आइराखेको परम्परा अझै टुट्न सकेका छैन।
5: स्वास्थ्य बिमा कार्यान्वयनमा चाहिँ सरकार अलिक चुकेको जस्तो देखिन्छ। एउटा प्रविधि लिएर आएको थियो बीचमा, तर त्यो अहिले बन्द भइसकेको रहेछ। सरकारी अस्पतालहरूमा जाने हो भने बिमा पाउने नागरिकलाई समस्या छ, अझ विशेष गरी ज्येष्ठ नागरिकको हकमा।
3: जस्तो स्वास्थ्य विभागको पुनर्संरचना गर्ने चाहिँ भने, तर त्यो पुनर्संरचना कस्तो हो भन्ने कुरो भएन। अहिले स्वास्थ्य बिमाको समस्या के हो भने, दावी भुक्तानी हुन सकेका छैन। उसले हस्पिटलले दावी गरेको छ तर भुक्तानी भइरहेका छैन। त्यसो अस्पतालमा प्रशस्त मात्रामा बग्यौताहरू छ, अनि त्यस कारणले गर्दाखेरि के हो भन्दाखेरि त्यसलाई हेरेर चाहिँ के भन्दा, कतिपय चाहिँ तपाईँको नक्कली बिल पनि गइराखेको छ भन्ने सरकारको तर्फबाट फेरि त्यो छ, नभएको पनि एउटा बिमा क्लेम गरिरहेको छ भन्ने छ। हस्पिटलतिरबाट के भने, हामीले गरेको खर्च गरेको कुरा पनि तपाईँ पुनर्भरण भएन भन्ने कुरो अस्पतालको तर्फबाट छ। र बिमाको सन्दर्भमा चाहिँ एउटा स्पष्ट नीति चाहिँ हुनुपर्ने र त्यो अलिकति के भन्दा, अहिले चाहिँ एउटा चाहिँ उसको सफ्टवेयरको माध्यमबाट रियल टाइम इन्फर्मेसन हुने भन्ने कुरा आएको थियो। उसले बिल हुनासाथ सरकारले हेर्ने त्यो किसिमको नि, अहिले त आइटिल त त्यो फेसिलिटी छ। त्यसमा यो ट्रान्सप्यारेन्सीको माध्यमबाट हस्पिटलहरूलाई जवाफदेही बनाउने, ग्राहकहरूलाई चाहिँ सुविधा दिने भन्ने किसिमको पहिला आएको कुरालाई अहिले चाहिँ मेट्रोलाइज गरेर जानुपर्ने कुराहरू छ। किनभने अब सरकारले अरू किसिमको सुविधा दिनुभन्दा पनि हरेक सुविधा चाहिँ बिमा मार्फत दिएर चाहिँ कस्ट घटाउने भन्ने कुरा गरेका छन्, जुन कि ठिक पनि हो। किनभने पैसा, ठूलो पैसा दिनुभन्दा उसले उसलाई दिनुपर्ने सेवा हो, त्यो सेवा चाहिँ बिमाको माध्यमबाट गर्यो भने के भन्दाखेरि त्यो सस्तो पर्ने भयो। त्यो कुरा त गरेका छ, तर पुराना समस्याहरू समाधान गर्न चाहिँ अलि भित्र पसेर चाहिँ हेर्न पर्ने जरुरी छ।
5: अनि अर्को कुरा, यो पूर्वाधारमा लगानी गर्दा सरकार अलिकति अन्यल भएको हो कि जस्तो पनि देखिन्छ नि। जस्तो शिक्षा, स्वास्थ्यकै कुरा गरौं न, ठूला ठूला अस्पतालहरूको जुन खाँचो छ, हामीले काठमाडौँमै केन्द्रित गरिरहेका छौँ। ठूला ठूला अस्पतालहरू पनि प्रदेशका हरेक ठूला शहरहरूमा गराइदिने हो भने पनि काठमाडौँको भीड़ त कम हुन्थ्यो नि त।
3: एकदम सरकारले चाहिँ गर्नुपर्ने कुरा के छ भन्दा, यो एक ठाउँ सुरुमा भनेको छ, सैद्धान्तिक प्रस्तावना पनि उहाँले के भन्नु भने, हामी समतामूलक समाज चाहिँ निर्माण गर्नेतिर छौं, हामी नवउदारवादी पनि होइनौ, होइन हामी कम्युनिष्ट पनि होइनौ भनेर उहाँले संसदै भन्नुभएको थियो। हामी के हौं त भन्दाखेरि, समतामूलक समाज सृजना गर्ने समाजवादी बजार अर्थतन्त्रतर्फ उन्मुख हामी हौ। र त्यो क्रममा चाहिँ अरू चाहिँ के भन्दाखेरि, जो व्यवसायहरू चाहिँ निजी क्षेत्रलाई प्रमोट गर्ने कुरामा त हामी गर्छौं नै, आम जनतालाई के दिन्छौं भन्दाखेरि, शिक्षा, स्वास्थ्य, आवास र सामाजिक सुरक्षा हामी प्रदान गर्छौं भन्नुभएको थियो। त्यसमा राज्यको दायित्वभित्र उहाँहरूले कमिटमेन्ट गरेको र अरू देशमा पनि देखिएको छ कि ती कुराहरूमा राज्यले चाहिँ जिम्मा लिनुपर्ने हो। स्वास्थ्यको केसमा, शिक्षाको केसमा पनि अहिले यति महँगो चाहिँ तपाईँको सबभन्दा लाभ चाहिँ प्राप्त गर्ने चाहिँ त्यो शैक्षिक संस्थाहरू, निजी शैक्षिक संस्था, तपाईँको निजी चाहिँ स्वास्थ्य संस्थाहरूले प्रशस्त मात्रामा चाहिँ लाभ लिएका छन्। तर त्यसले गर्दाखेरि के भन्दाखेरि, सेवाग्राहीहरू यति पिसिएको छन्, यति निचरिएको छन्, त्यो बच्चाको निम्ति, त्यो बिरामीको निम्ति उसले चाहिँ जे पनि गर्न बाध्य छ कि, जति पनि खर्च गर्न किन बाध्य हो ऋण लिएर पनि भन्दाखेरि, त्यो बिरामीकोमा सम्झौता गर्न सकिन्न, बच्चाको पढाइमा सम्झौता गर्न सकिन्न। त्यसमा बार्गेनिङ गरेर भएन भने म छोड्छु भन्न नमिल्ने चिज हो, र त्यसलाई क्यास गरेर चाहिँ ठूलो चाहिँ तपाईँको एक्सप्लोइटेसन त्यहाँ छ। त्यस कारणले गर्दाखेरि त्यो क्षेत्रबाट विद्यार्थी बिरामीहरूलाई चाहिँ सरकारीमा ल्याउने भने के भन्दाखेरि, त्यसलाई बन्द गरेर होइन, त्यसलाई ठूलो ट्याक्स लगाएर पनि होइन, गर्ने भने आफूले दिने सेवा गुणस्तरीय र सहज र सुलभ बनाउने कुरामा जानुपर्छ। त्यसले गर्दाखेरि यहाँले भन्ने स्वास्थ्य क्षेत्रमा ठूलो लगानी उसले गर्नुपर्थ्यो, र त्यो स्वास्थ्य संरचनाहरू पनि के भन्दा विकेन्द्रित हुनुपर्थ्यो। काठमाडौँमा मात्रै केन्द्रित किन गर्नुपर्थ्यो, प्रदेशमा मात्रै गर्यो भने नि 31 प्रदेशमा गरेर त्यसमा एउटा जनरल, एउटा विशिष्टीकृत, दुईटा सेवा हरेक प्रदेशमा हुने हो भने विशिष्टीकृत सेवाको निम्ति अरू ठाउँबाट पनि त्यहाँ मान्छे जाने भए, होइन जनरल सेवा त सबै ठाउँ चाहियो नि त, त्यति गरिदिन सक्ने र अनि त्यसपछि त्यसको डाक्टरहरू उत्पादन गर्ने कुरामा चाहिँ यो कोटा सिस्टम हटाउँछ त भनेको छ, तर अलिकति बढी नै चाहिँ डाक्टरहरू उत्पादन गर्ने र त्यो देशकोमा काम गर्न पर्ने बाध्यता र बाहिर जानुभन्दा अगाडि अलिकति काम गर्नुपर्ने बाध्यता बनाएरै जानुपर्ने हुन्छ। र सरकारले यो बेसिक निड्सहरू, शिक्षा, स्वास्थ्य, तपाईँको आवास र तपाईँको सामाजिक सुरक्षा, यो कुरामा चाहिँ सरकारले ध्यान दिनैपर्छ। किनभने यो भनेको एउटा ह्युमन राइट पनि हो, हाम्रो कन्स्टिट्युसनले पनि त्यसलाई चाहिँ ग्यारेन्टी गरेको विषय हो।
5: कार्यक्रम बदलिदियो नेपालमा आज हामी सरकारले सार्वजनिक गरेको आउँदो आर्थिक वर्ष 2083-84 को बजेट बारे कुराकानी गरिरहेका छौँ। आज हामीसँग हुनुहुन्छ वरिष्ठ अर्थविद प्राध्यापक डाक्टर गोविन्द नेपाल। केही कुराहरू चुनौतीहरू पनि छन्, केही सरकारले अलिकति महत्वाकांक्षी राखे पनि त्यो गर्न सक्ने खालको पनि छ, तर केही चाहिँ गर्न अलिकति अप्ठ्यारो पनि छ। अब यो सबै कुरालाई हेर्दा विदेशी लगानी आकर्षित गर्न बजेटले के सुधार गरेको देखिन्छ?
3: विदेशी लगानी आकर्षित गर्न बजेटले खास गरेर चाहिँ ठूलो समस्या विदेशी लगानीको एउटा के थियो भन्दाखेरि उनीहरूले यहाँ आर्जन गरेको नाफा आफ्नो देशमा लग्नको निम्ति चाहिँ विभिन्न झन्झट एउटा कुरा, दोस्रो चाहिँ यहाँबाट यदि विनिवेश भनौँ यहाँ लगानी गरेको चाहिँ यो चाहिँ लगानीमा फिर्ता गर्छु भन्दाखेरि पनि अलिकति झन्झटिला प्रक्रियाहरू धेरै चाहिँ फाइल हुने अवस्थाहरू थियो, त्यसलाई यसले एकदमै छोटो गरेको छ। ठूलो लगानीको निम्ति चाहिँ लगानी बोर्डले स्वीकृति दिएपछि त्यो लगानीमा जान सक्ने भन्ने कुरा, अनि फिर्ता गर्दाखेरि पनि राष्ट्र ब्याङ्कलाई सूचना मात्र दिए हुन्छ भन्ने किसिमको कुरा गरे हुनाले यो चाहिँ एउटा त्यो यो चाहिँ विदेशी लगानीको लागि एकदमै महत्वपूर्ण कुरा हो। अर्को कुरा के भने आईटी सेक्टरमा पनि विदेशी लगानी चाहिँ खोलेको छ। यो यी सबै कुराले गर्दाखेरि विदेशी लगानीको लागि वातावरण नीतिगत वातावरण त बनेको छ, तर के हुन्छ भन्दाखेरि नीतिगत वातावरणले चाहिँ पुग्दो रहेछ। हामीले धेरै सुधार गरेका छौँ, गएको 10-15 वर्ष हेर्ने हो भने विदेशी लगानी वृद्धि गर्नको निम्ति धेरै सुधार गर्यो, तर पनि विदेशी लगानी चाहिँ आएको छैन। कमिटमेन्ट केही मात्रामा हुने तर तपाईँको लगानी खासमा नहुने। उनी हेऱ्यो भने लगानी बोर्डको हेऱ्यो भने सन् 2011 स्थापना गरेको लगानी बोर्ड अहिले 2026 भयो, यतिका वर्षमा जम्मा 2 सिमेन्ट फ्याक्ट्री मात्र रियलमा उत्पादन गर्ने भने अरू चाहिँ प्रोसेसमै छ। त्यसले गर्दाखेरि खास लगानी आउन सकेका छैन। लगानी आउनको निम्ति हाम्रो राष्ट्रिय उद्योगपतिहरूले तपाईँको यहाँ वातावरण राम्रो छ भनेर मेसेज आफ्ना चाहिँ काउन्टर पार्टहरूलाई दिनु पर्यो। त्यो लगानी ल्याउने चाहिँ सरकारले पनि ल्याएर ल्याइन्न, उनीहरूले लगानी यहाँ गर्नुभन्दा अगाडि यहाँका लगानीकर्तासँग बुझ्छन् के छ वातावरण के कस्तो छ भन्ने कुरो बुझ्छन्। र अर्को कुरा के हो भने हाम्रो लगानीमा अलिकति असर पर्ने कुरा के छ भन्दाखेरि यो चाहिँ आर्थिक ऐन जुन छ नि, आर्थिक ऐनले चाहिँ तर लगानीको वातावरणलाई चाहिँ अनिश्चित बनाइरहेको छ क्या। हरेक वर्ष फेरि नि वर्ष मात्र फेरि नि होइन कि क्याबिनेटले चेन्ज गर्न सक्ने भएपछि महिने महिने पनि फेरिन सक्ने, त्यसले गर्दाखेरि एउटा सुनिश्चित वातावरण एउटा क्रेडिट टेबल भनेको चाहिँ तपाईँले यस्तो हुन्छ भनेर थाहा पाउने एउटा वातावरण, नेक्स्ट 5 इयर्सको लागि 10 इयर्सको लागि हाम्रो चाहिँ पोलिसी चेन्ज हुँदैन, हामी यी सुविधा दिन्छौँ, कुनै सरकार आउँदा पनि चेन्ज गरिन्न भन्ने किसिमको एस्युरेन्स दिन सक्यो भने तपाईँको लगानी आउन सक्ने होइन भने आज लगानी आयो कतिपय लगानी मैले फर्केको देखेको छु, यहाँ आए गरे त्यसपछि विभिन्न झन्झट दिए त्यसपछि उनीहरूले सस्तोमा बेचेर अनि फर्केको पनि देखाएको छ। त्यस्ता मानिसहरूको एक्सपिरियन्स जब चाहिँ सेयर गर्छन् अनि नयाँ लगानी कसरी आउँछ, त्यो लगानी ल्याउनको निम्ति तपाईँको सरकार मात्र जिम्मेवार भएर हुन्न, यहाँको उद्योग व्यवसायीहरू यहाँका तपाईँको लोकल जहाँ उद्योग स्थापना हुन्छ त्यहाँका लोकल मान्छेहरू यहाँका पार्टनरहरू पनि तपाईँको जिम्मेवार हुनुपर्छ। त्यो सिटीमा अर्काको धन सिटीमा आएको भने जस्तो त्यसलाई चाहिँ कसरी तपाईँको कमिसन बढी खाने, कसरी सेयर बढी तान्ने, कसरी के गर्ने, कसरी बेनिफिट बढी लिने भन्ने किसिमको त्यो किसिमको स्थिति देखिरहेको छु कि मैले। किन आएन भन्दा विदेशी आउँछ र त्यसपछि साह्रो झन्झट दिन्छ भने यहाँ मात्र छ त लगानीको ठाउँ, त्यसले गर्दा त्यो कुरामा सुधार चाहिँ राज्यले नीतिगत सुधार गर्ने हो, अरूले पनि त्यो वातावरण सुधार गर्नुपर्छ भन्ने लाग्छ।
5: अनि यो अटोमोबाइल क्षेत्रमा जस्तो सरकारले 50 लाखभन्दा तलका गाडीहरूको अब मूल्य घट्छ, मध्यम वर्गले पनि चढ्न सक्छन् भनेर एउटा अलिकति नीति परिवर्तन पनि गरेको छ, बजेटले केही सम्बोधन गर्न खोजेको जस्तो देखिन्छ, यसले यो चाहिँ कस्तो छ?
3: यो चाहिँ के भन्दाखेरि पहिला चाहिँ क्यापासिटीको आधारमा चाहिँ खास गरी इभीमा क्यापासिटीको आधारमा चाहिँ ट्याक्स थियो, अहिले चाहिँ मूल्यको आधार गरेको हुनाले र अलिकति तल्लो क्याटेगोरीको पनि 50 सम्मको लागि चाहिँ सुविधा दिएको हुनाले के भन्दा पोजिटिभ मात्रामा असर त पर्ला। यो प्राइभेट भेहिकललाई प्रमोट गर्नुभन्दा पब्लिक भेहिकललाई प्रमोट गरेर त्यसलाई चाहिँ एकदमै राम्रोसँग चाहिँ सञ्चालन गर्न सक्यो भने हाम्रो चाहिँ रोडको कन्डिसन जुन छ नि, रोडको भिडभाड यताउतिदेखि लिएर तपाईँको राज्यको अनावश्यक लगानी पनि 50 लाख पनि, म यहाँबाट पाटन जानुपर्छ भने होइन टोखाबाट पाटन जानुपर्छ भने मैले किन गाडी छुट्टी चाहिएर मलाई, राम्रो बस आउँछ टाइममा आउँछ भने म चाहिँ बसमै जान्छु, अफिस जानु पर्यो बसमै जान सक्छ, बसैबाट आउन सक्छ। त्यसो गर्दाखेरि के भने 50 लाखको इन्भेस्टमेन्ट गाडीमा हुन्थ्यो नि, त्यो इन्भेस्टमेन्ट त मैले ब्याङ्कमा राखे पनि ब्याङ्कले अर्को इन्भेस्टरले त्यो लगाएर गर्छ नि, त्यसले गर्दाखेरि उपभोगको संस्कृति भन्दा पनि त्यसलाई कसरी घटाउन सकिन्छ भन्दाखेरि खास गरेर चाहिँ यातायातमा अल्टरनेटिभ दिनुपर्छ र मास ट्रान्जिट सिस्टम त गर्ने काठमाडौँ पोखरामा भनेर आएको थियो त्यो मास ट्रान्जिट सिस्टम बढायो भने हाम्रो चाहिँ राष्ट्रिय बचतलाई पनि अलिकति वृद्धि हुन्छ र मोबिलिटी पनि राम्रो हुन सक्छ भन्ने लाग्छ मलाई।
5: अब यो सबै बजेटहरू हेर्दा विगतका बजेट कार्यान्वयन कमजोर थियो, अहिले स्थिर सरकार आएको छ, चाहिएको नीति नियम ऐन तत्काल परिवर्तन गरेर अगाडि बढ्न सक्छ, काम गर्न सक्छ। अब यसपटक चाहिँ सुधार हुने संकेत चाहिँ हामी देख्न सक्छौ कि सक्दैनौ?
3: मलाई लाग्छ यसपालि सुधार हुने संकेत हामी देख्न सक्छौ। यदि कुनै चीजले अवरोध गरेका छन्, नीतिले ऐनले कानूनले गरेको छ भने उहाँले तुरन्त त्यसमा संशोधन गर्न सक्दैन। पार्लियामेन्ट दुईचोटि पार्लियामेन्ट बस्छ, छ महिनामा त्यो संशोधन गर्न सक्ने क्षमता उहाँहरू राख्नुहुन्छ, त्यसमा त्यो अवरोध तत्काल हटाउन सक्ने अवस्था छ। अर्को अब सुशासनमा उहाँहरूले जुन एउटा फोकस गर्नुभएको छ त्यसले गर्दा भ्रष्टाचार मलाई लाग्छ राम्रै निर्मूलन हुन्छ र मान्छेहरूले काम गर्ने कुरामा चाहिँ अब काम नगरिकन चाहिँ जागिर खान पाइन्न भन्ने कुरो महसुस चाहिँ सबैलाई भएको छ र अब चाहिँ के भन्दाखेरि भ्रष्टाचार गर्ने बद्दैन भन्ने पनि एउटा महसुस भइरहेको छ। यो पोजिटिभ कुरा हो। यसले चाहिँ के भन्दाखेरि तपाईँको काम चाहिँ अगाडि बढाउन, निर्माण अगाडि बढाउन, आयोजनाहरूलाई अगाडि बढाउन चाहिँ निकै मद्दत गर्छ। तर एउटा के हुन्छ भने त्रासले मात्रै फेरि काम हुँदैन। केले हुन्छ भन्दा प्रोत्साहनले हुन्छ, फेसिलिटेसनले हुन्छ र त्यो अनुशासनमा राख्दाखेरि हुने हो। ती कुराहरूले चाहिँ तपाईँको काम अगाडि बढ्छ। अहिले पहिलो चरण भयो भने केही मानिसहरू त्रास अनुभव गरेको छ तर यसलाई चाहिँ अनुशासनमा बदल्न सक्यो, डिसिप्लिनमा बदल्न सक्यो र राज्यले चाहिँ माया गर्छ भन्ने कुरा होइन, डर मात्रै देखाउँदैन, माया पनि गर्छ भन्ने कुरा राज्यबाट पनि त्यो अनुभूति दिलाउन सक्यो भने मलाई लाग्छ यसले गर्न सक्ने र यसले डेलिभरी चाहिँ दिन सक्ने अवस्था चाहिँ छ।
5: सरकारले यो बजेट विनियोजन गर्दा अब संघ प्रदेश र पालिका बीच कस्तो समन्वय राख्नुपर्छ?
3: बजेट विनियोजन गर्दाखेरि वास्तवमा यसपालि त खासै यो जाने बजेटहरू संघ र पालिकामा जाने बजेटहरू चाहिँ गरेन। दोस्रो कुरा यसपालि पनि के भयो भने तपाईँको सशर्त अनुदान माथिका प्रोजेक्टहरू तल पठाएर तल गर्ने पैसा पठाउने काम चाहिँ त्यो बढी नै भयो। अब समानीकरण अनुदान जुन के हुन्थ्यो भने फ्रीली प्रदेशले आफूले आफ्नो प्रोजेक्टमा खर्च गर्न पाउँथ्यो, यो चाहिँ स्थानीय तहले खर्चमा गर्न पाउँथ्यो, त्यो बढेन। त्यसले गर्दाखेरि त्यसको ढाँचा पनि के छ भने पुरानै ढाँचामा त्यो गयो क्या। त्यसमा यसपालिको विनियोजनले संघीयतालाई प्रमोट गर्ने त्यसलाई चाहिँ बलियो बनाउने कुरा छैन। पहिला जस्तै कमजोर थियो पहिला त्यस्तै कमजोर रहने अवस्था चाहिँ अहिले देखियो। गर्नुपर्ने भन्न त अब एउटा चाहिँ सेन्टेन्समा राम्रो भनेको थियो कि केन्द्रले चाहिँ नीतिको कुराहरू मापदण्डको कुराहरू केन्द्रले गर्ने, त्यसपछि प्रदेशले चाहिँ समन्वयको काम चाहिँ प्रदेशले गर्ने, तर स्थानीय तहले चाहिँ कार्यान्वयनको काम गर्ने भनेको चाहिँ त्यसरी एकदम स्पष्ट, त्यो चाहिँ ज्यादै नै मन परेको मलाई चाहिँ त्यो उहाँहरूले जुन स्पष्टता त्यो छ नि यहाँलाई फेरि भनौँ, नीति निर्माण अनुसन्धान राष्ट्रिय मापदण्ड निर्धारण र रूपान्तरणकारी आयोजनामा संघ, समन्वय प्रादेशिक योजना र सेवा सहजीकरणमा प्रदेश तथा राज्यको कार्यान्वयन इकाइका रूपमा सुदृढ गर्ने स्थानीय तह, यो एकदम स्पष्ट छ। तर यही स्पष्ट अनुसार तपाईँको कार्य विभाजन पनि हुनु पर्यो र त्यो कार्य गर्दाको निम्ति बजेट पनि के हुनु पर्यो भने सबभन्दा तल बढी जानु पर्यो। केन्द्रले थोरै काम गर्यो भने सानो बजेट केन्द्रमा रहनु पर्यो, त्यो किसिमबाट जानु पर्यो। त्यो अहिले चाहिँ त्यस किसिमको विनियोजन भएको छ।
5: अब सर अन्त्यमा अब यो बजेट सफल बनाउन मुख्य चुनौतीहरू सरकारले समाधान गर्न सक्छ नै, तर अब यो बजेटलाई चाहिँ कसरी कार्यान्वयनको दिशातर्फ लगेर नागरिकले यो बजेट मेरो लागि बनाएको हो है भनेर आत्मसात गर्न सक्ने खालको बजेट बन्छ?
3: यो बजेटको इमान्दारीपूर्वक कार्यान्वयनमा जानुपर्छ एउटा पार्ट। दोस्रो कुरा, यो जसले ठूला बजेटहरू प्रयोग गर्छन् जस्तो निर्माण व्यवसायीहरूले मोबिलाइजेसन कस्ट भनेर जुन पैसा लाग्छ त्यो पैसा चाहिँ यसैमा खर्च गरिरहेको छ कि छैन भनेर ट्र्याकिङ गर्छु भनेर सरकारले, त्यो एकदम राम्रो कुरा हो। र अरू काममा पनि सरकारले ट्र्याकिङ पनि गर्नुपर्छ, सहजीकरण पनि गर्नुपर्छ निर्माण व्यवसाय। त्यसै गरी निर्माण व्यवसायको मात्रै होइन, तपाईँको सरकारले सुविधाजनक हिसाबबाट ऋण चाहिँ निजी क्षेत्रलाई जुन दिन्छ त्यो दिएको ऋण चाहिँ निजी क्षेत्रले प्रस्ताव गरेको चाहिँ आवेदनमा कार्यक्रममा गाँसेको छैन भनेर पनि ट्र्याकिङ गर्नुपर्ने भयो। हाम्रो अलिकति बिग्रेको अर्थतन्त्र कहाँ भयो भने कोविडको बेलामा हाम्रो धेरै ऋण चाहिँ प्रभाव भयो निजी क्षेत्रमा, तर त्यो चाहिँ कतिपय ऋण चाहिँ त्यसमध्ये चाहिँ जग्गामा गयो, कतिपय सेयरमा गयो, त्यसपछि सेयर मार्केट पनि अलिकति खतरामा पुग्यो, त्यो जग्गा पनि डुब्यो, त्यसले गर्दाखेरि उहाँहरू चाहिँ ब्याङ्कको लोन तिर्न नसकेर चाहिँ रिस्ट्रक्चरिङ गरिरहेको छ ब्याङ्कको चाहिँ त्यो नन पर्फर्मिङ एसेट भन्नुहोस् न त्यो बढ़िराखेको छ। त्यस्तो हुन नदिनलाई चाहिँ ट्र्याकिङ गर्ने र एउटा चाहिँ अनुशासनमा सबै राख्ने एउटा पार्ट त्यो, र अर्को चाहिँ निर्माण सामग्री उपलब्ध गराउने कुराहरू छ, अर्को चाहिँ तपाईँको डिजिटलाइजेसनबाट जुन फाइदा लिने कुरा छ नि त्यसको सूचना प्रविधिमा पहुँच चाहिँ सबैलाई पहुँच बनाउन सक्यो र त्यस मार्फत चाहिँ सूचना दिने कुराहरू जस्तो एप्स मार्फत दिन्छ भनेको छ त्यसलाई इफेक्टिभली कार्यान्वयन गर्ने कुराहरू छ। अर्को अब यो अहिले चाहिँ जुन किसिमको चतुर्भुज चतुर्दिग विकास भनेर चाहिँ विभिन्न करिडोरको चाहिँ कुराहरू छ त्यसमा चाहिँ अलिकति डिटेल प्लानिङमा जान्छ होला, अब त्यसमा ठूलो इन्भेस्टमेन्ट गर्न सक्ने अवस्था पनि छैन, त्यसलाई चाहिँ फर्दर प्लानिङ अलिक डिटेल प्लानिङमा त्यो क्षेत्रमा जानुपर्छ भन्ने लाग्छ मलाई। र बजेटको प्रणालीलाई नै अलिकति पुनर्संरचना गरेर यो चाहिँ पर्फर्मेन्स बजेटिङ र पर्फर्मेन्स मोनिटरिङको सिस्टममा लग्नु पर्यो अर्को सालदेखि। अहिले चाहिँ जसरी बजेट हुन्छ त्यसको चाहिँ खासै चाहिँ त्यो नतिजामुखी बजेट भएन कि, तपाईँले आएन आउँछ तपाईँ राखिदिनुहुन्छ पैसा अथवा पोहोर साल कति राखेको थियो त्यसमा 10% बढाएर राखिदिनुहुन्छ त्यो टार्गेट फुलफिल गर्यो गरिदिनुहुन्छ मतलबै छैन, त्यसरी गर्दाखेरि भेल्यु अफ मनी चाहिँ आउन सकेन। त्यसले गर्दाखेरि यसरी यो कुराले जानुपर्छ र खास गरेर चाहिँ स्ट्रङ मोनिटरिङमा अनुगमनमा जानुपर्छ सहजीकरणमा जानुपर्छ, त्यसो भयो भने यसले राम्रो कार्यान्वयन हुन सक्छ भन्ने लाग्छ। र फेरि मलाई के लाग्छ भन्दाखेरि हामीले यो सरकार त्यत्रो ठूलो तपाईँको मतका साथ यो सरकार बनेको छ, यङ जेनेरेसन छ, ऊर्जा छ, पढा लिखा छ, यसबाट यो मुलुकको विकासमा यसको माध्यमबाट गर्न सकियो भने मुलुकले ठूलो लाभ पाउँछ। हामी यसलाई चाहिँ के भन्दाखेरि अलि रियलिस्टिक भएर तपाईँको खबरदारी गर्ने सजग बनाउने यो कुरा गर्नै पर्छ, तर यसको मतलब यो होइन कि यसलाई फेल बनाउने असफल बनाउने कुरामा चाहिँ न राजनीतिक दलहरू न अरू सम्बद्ध सरकारवालाहरू जानु हुन्छ भन्ने मलाई लाग्छ, किनभने यो मुलुकको सरकार हो अत्यन्त ठूलो बहुमतबाट आएको छ, यसलाई चाहिँ हामी चाहिँ सहयोग पनि गर्ने खबरदारी पनि गर्ने गरेर अगाडि बढाउनुपर्छ भन्ने लाग्छ।
5: समय र जानकारीका लागि सरलाई धेरै धेरै धन्यवाद।
3: न धन्यवाद, मलाई पनि आफूलाई लागेका कुराहरू यहाँले राखिदिनु असाध्य लोकप्रिय यो रेडियोहरूबाट यो प्रसारण हुन्छ, धेरै जनताले सुन्न पाउँछन् र त्यो श्रोताहरू समक्ष म पुग्छु, त्यो अवसर दिएकोमा यहाँलाई धन्यवाद।
5: उहाँ हुनुहुन्थ्यो वरिष्ठ अर्थविद प्राध्यापक डाक्टर गोविन्द नेपाल। आज हामीले सरकारले सार्वजनिक गरेको आउँदो आर्थिक वर्ष 2083-84 बजेट बारे कुराकानी गर्यौं। यो कुराकानीसँगै आजको लागि कार्यक्रम बदलिदो नेपालको समय सकिएको छ। अर्को बिहिबार अर्को आर्थिक विषयको कुराकानी लिएर फेरि आउनेछौ। आजको कार्यक्रमबाट प्राविधिक साथी प्रवीण श्रेष्ठलाई धन्यवाद दिँदै म विकास चापागाई बिदा हुन्छु। नमस्कार।

0: me a extreme energy drink.
1: सूचना
2: तपाईहरुकै चिरपरिचित न्यू सुर्खेत मेडिकल स्टोर्समा यही जेठ 30 गते वरिष्ठ टाउको नसा तथा मानसिक रोग विशेषज्ञ प्रोफेसर डाक्टर मोहन बेलवासेद्वारा सशुल्क चेक जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
1: डाक्टरद्वारा दिइने सेवाहरू टाउको दुख्ने, निन्द्रा नलाग्ने, नसा तथा लागू पदार्थ सेवन गर्ने, मन आत्तिने, मनमा धेरै कुरा खेल्ने, आत्महत्याको सोच या प्रयास गर्ने, धेरै भीडभाडमा बस्न मन नलाग्ने, धेरै रिस उठ्ने, छटपटी हुने र बरबराउने,
2: साथै प्रत्येक दिन बिहान र साँझ हाड जोड्ने, बाथ रोग तथा नसा रोग विशेषज्ञ डाक्टर गणेश तिवारीद्वारा सशुल्क बिरामी चेक जाँच गरिन्छ।
1: सम्पर्क न्यू सुर्खेत मेडिकल स्टोर तथा सुर्खेत स्वास्थ्य पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली वीरेन्द्र नगर छ सुर्खेत मंगलगढ़ी चोकबाट 300 मिटर उत्तर तर्फ। सम्पर्क फोन नम्बर 083-521-5099 र मोबाइल नम्बर 98-489-1117।
3: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
4: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
3: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
4: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
5: नेपाल टेलिकम, राष्ट्रको संचार।
1: सूचना
2: यही जेठ 23 गते चौथो शनिबारको दिन
6: सुपथ पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा नसा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
1: डाक्टरद्वारा जाँच हुने समस्याहरू टाउको दुख्ने, रिंगटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोश हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आत्तिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौनिच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुशी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
6: सम्पर्क मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत, फोन 083-521-987 र मोबाइल 98-585-6696।
7: रेडियो भेरी एफएम
8: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 9 बजेको छ।
9: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
10: नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। राष्ट्रपा सभापति लामिछाने फर्किए लगत्तै परराष्ट्र मन्त्री खनाल भारत जाने, नेपाल भारत बीच सरोकार र प्राथमिकतासँग सम्बन्धित विषयमा छलफल हुने। भैरवाको तापक्रम 41 डिग्री पुग्यो, गर्मी अझै बढ्ने, दिउँसो घाममा ननिस्कन र स्वास्थ्यको ख्याल गर्न डाक्टरको सुझाव। जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस मनाइँदै घोषणा। सबैभन्दा पहिले मुख्य खबर। राष्ट्रपा सभापति लामिछाने फर्किए लगत्तै परराष्ट्र मन्त्री खनाल

0: इजरायल र लेबनान बीच युद्ध विराम लागू गर्ने सहमति, इरान र अमेरिका बीचको युद्ध रोकिने सम्भावना केही बढ़्यो र एसीसी महिला प्रिमियर कप क्रिकेटमा भूटानलाई नेपालको 114 रनको लक्ष्य। एसियाली खेलकुदको समूह विजेताको टुंगो लगाउन आजै नेपाल र मलेसियाको खेल। नेपाल खबरमा अब पूरा खबर। भारत भ्रमणमा रहनुभएका रासोपा सभापति रवि लामिछाने स्वदेश फर्किए लगत्तै परराष्ट्र मन्त्री शिशिर खनाल भारत भ्रमणमा जाने हुनुभएको छ। वहाँको भारत भ्रमणको क्रममा नेपाल भारत बीच सरोकार र प्राथमिकतासँग सम्बन्धित विषयमा छलफल हुनेछ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र सभापति लामिछाने बीच हिजो भएको भेटमा सहभागी रासोपा सांसद दीपक बोहराले बीबीसी नेपालीसँग गरेको कुराकानी अनुसार परराष्ट्र मन्त्री खनालको भारत भ्रमण तय भएको छ, तर मिति भने टुंगो लाग्न बाँकी छ। रासोपा सभापति लामिछाने भने पर्सी दिल्लीबाट स्वदेश फर्कने कार्यक्रम छ। लामिछानेले हिजो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग एक घण्टा बढ़ी समयसम्म भेटवार्ता गर्नुभएको थियो। अस्ति मंगलबार भारतीय विदेश मन्त्री एस जयशंकर र भाजपाका अन्य नेताहरूसँग पनि भेटवार्ता भएको थियो। लामिछाने फर्किएपछि परराष्ट्र मन्त्री खनाल दिल्ली जाने तयारी भएको हो। परराष्ट्र मन्त्री खनालले दिल्लीमा सरकारको प्रतिनिधित्व गर्दै भारतीय समकक्ष जयशंकर र अरू नेताहरूसँग छलफल गर्नुहुनेछ। पानी पर्ने क्रम कम भएसँगै गर्मी वात्तै बढ़ेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अस्तिसम्म 37 डिग्री भन्दा तलै रहेको तापक्रम हिजो बढ़ेर 41 डिग्री सेल्सियससम्म पुगेको छ। हिजो सबैभन्दा बढ़ी भैरवामा अधिकतम तापक्रम 41 डिग्री सेल्सियस पुगेको छ। मध्य प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशको तराईमा अझै तातो दिन हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। हिजो काठमाडौँ उपत्यका सहित केही ठाउँमा पानी परेको थियो। आज लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशको हिमाली र पहाड़ी भूभागका थोरै ठाउँमा मेघ गर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। मध्य प्रदेशमा तथा कोशी, बागमती र गण्डकी प्रदेशको तराईमा तातो दिन हुने सम्भावना छ। अत्यधिक गर्मीको बेला लामो समय घाममा बस्दा पानीको कमी, थकान, टाउको दुख्ने, चक्कर लाग्ने जस्ता समस्या हुने भएकाले सावधानी अपनाउन डाक्टरको सुझाव छ। विशेष गरी दिउँसो 11 बजेदेखि 4 बजेसम्म घाममा ननिस्कन, प्रशस्त पानी पिउन, हलुका सुतीको कपड़ा लगाउन तथा बाल बालिका, ज्येष्ठ नागरिक र बिरामीको विशेष हेरचाह गर्न डाक्टरले सल्लाह दिएका छन्। आज जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदैछ। सरकारले 2063 साल जेठ 21 गते नेपाललाई जातीय छुवाछूत मुक्त राष्ट्र घोषणा गरेको दिनको सम्झनामा हरेक वर्ष आजको दिनलाई राष्ट्रिय दिवसका रूपमा मनाउन थालिएको हो। नेपालको संविधानले सबै जात जाति, भाषा भाषी वर्ग र समुदायको हक अधिकार सुनिश्चित गर्दै समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प गरेको छ। तर नेपालले छुवाछूत मुक्त राष्ट्र घोषणा गरेको दुई दशक हुँदा पनि व्यवहारमा कार्यान्वयन नभएको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गर्दै आएका छन्। संविधानको धारा 24 छुवाछूत तथा भेदभाव विरूद्धको हक अन्तर्गत कुनै पनि व्यक्तिलाई निजको सम्पत्ति, जात जाति, समुदाय, पेशा, व्यवसाय वा शारीरिक अवस्थाका आधारमा निजी तथा सार्वजनिक स्थानमा कुनै पनि प्रकारको छुवाछूत वा भेदभाव नगरिने सुनिश्चित गरिएको छ। जातीय तथा अन्य छुवाछूत र भेदभाव, कसुर र सजाय ऐन 2068ले जातीय वा अन्य सामाजिक छुवाछूत र भेदभाव गर्ने गर्न, कुनै प्रकारको मदद गर्न, दुरुत्साहन गर्न, उक्साउन वा त्यस्तो कार्यको उद्योग गर्न नहुने व्यवस्था गरेको छ। यस प्रकारको कार्य गरेमा कसुरको मात्रा बमोजिम 2 महिना र 20,000 देखि 1,00,000 रूपियाँसम्म तथा 3 महिनादेखि 3 वर्षसम्म कैद तथा दुरुत्साहन गर्ने व्यक्तिलाई त्यसको आधा सजाय हुने व्यवस्था छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौ, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौ,
1: विद्युतीय उपकरण बन्द गरौ, टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं।
2: घर बाहिर भएमा रोग

0: बासको झ्याङ वा अग्ला टावर मुनि नबसौ।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौ। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
0: नदी तलाउ वा पोखरीबाट टाढा बसौ।
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौ।
2: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
3: सीधा कुरा प्रष्ट विचार यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। पोखरा महानगरपालिकाले बजारको मध्य भाग भएर बग्ने फिर्के खोलाको खोलाघरभित्रका स्थायी तथा अस्थायी गरी 160 संरचना हटाएको छ। यही जेठ 10 गतेदेखि महानगरले फिर्केमा अतिक्रमित संरचना हटाउन शुरू गरेको हो। महानगरले फेवाताल संरक्षणसँग जोड़िएको फिर्के खोला सफाई तथा अतिक्रमण हटाउने अभियानलाई थप प्रभावकारी बनाएको जनाएको छ। पोखराको वड़ा नम्बर 18 को अन्धेरी कुनादेखि शुरू भएर वड़ा नम्बर 2, 4, 5, 7, 8 र 17 हुँदै वड़ा नम्बर 6 गाईघाटमा पुगेर फेवातालमा मिसिने फिर्के खोलाको प्राकृतिक बहाव संरक्षणका लागि अभियान सञ्चालन गरिएको महानगर प्रमुख धनराज आचार्यले बताउनुभयो। यसै गरी महानगरले फिर्के खोला घरका आंशिक रूपमा हटाइएका संरचना सम्बन्धित व्यक्ति तथा संस्थाले तोकिएको समयभित्रै आफै हटाउन आग्रह गरेको छ। महानगरपालिकाले फिर्के खोलामा सिधै ढल विसर्जन भइरहेको पाइएको भन्दै 10 दिनभित्र सेफ्टी ट्याङ्की र सोफिट निर्माण गरी ढल खोलामा फाल्ने काम बन्द गर्न चेतावनी दिएको छ। फिर्के खोलामा बढ़दो अतिक्रमण, फोहोर तथा ढल मिसिने समस्या नियन्त्रण गर्दै फेवाताल संरक्षण गर्ने लक्ष्यसहित महानगरले फिर्केको खोला घरका संरचना हटाएको हो। पोखरा जोमसोम नियमित हवाई सेवा बन्द भएको छ। निजी वायु सेवा कम्पनी तारा एयरलाइन्स र समिट एयरलाइन्सले पोखरा जोमसोम नियमित हवाई सेवा उडान करिब 3 महिनाका लागि बन्द गरेको जनाएका छन्। बर्खायामको मनसून, मौसम प्रतिकूलता र पर्यटकीय अफ सिजन लगायत कारण यहाँ उडान भर्ने निजी वायु सेवा कम्पनीहरूले पोखरा जोमसोम नियमित हवाई उडान बन्द गरेको जोमसोम नागरिक उड्डयन कार्यालयका प्रमुख दीपक पोखरेलले जानकारी दिनुभयो। जोमसोम नागरिक उड्डयन कार्यालयले वर्षेनी हिउँदयाम र बर्खायामको समयमा अल्पकालीन रूपमा पोखरा जोमसोम हवाई सेवा उडान स्थगित हुने गरेको जनाएको छ। नियमित हवाई उडान सेवा बन्द गरिएको भए पनि आकस्मिक चार्टर हवाई तथा हेली उडान सेवा नरोकिने पनि जोमसोम नागरिक उड्डयन कार्यालयले जनाएको छ। अब विदेशको खबर। इजरायल र लेबनान बीच अमेरिकाको मध्यस्थतामा भएको युद्ध विराम लागू गर्ने सहमति भएको छ। अमेरिकी विदेश मन्त्रालयले सार्वजनिक गरेको दुवै पक्षको संयुक्त विज्ञप्तीमा इजरायल र लेबनानले हिजबुल्लाहले दक्षिणी लेबनानबाट आफ्ना लड़ाकुहरू फिर्ता गर्ने र इजरायलमाथिका आक्रमण बन्द गर्ने शर्तमा शत्रुतापूर्ण गतिविधिहरू रोक्न सहमत भएको उल्लेख छ। यो सम्झौताले लेबनानमा भइरहेको युद्ध रोक्छ कि रोक्दैन भन्ने अझै स्पष्ट हुन सकेको छैन। दक्षिणी लेबनानमा इरानबाट संचालित हिजबुल्लाह समूह र इजरायली सेना बीच भइरहेको युद्ध अमेरिकाले रोक्न खोजिरहेको बेला यस्तो सहमति भएको हो। अमेरिकासँग सम्झौताका लागि इजरायल र लेबनान बीचको युद्ध अन्त्य गर्नुपर्ने इरानले शर्त राख्दै आएको छ। यो सहमतिले इरान र अमेरिका बीचको युद्ध रोकिने सम्भावना केही बढ़ाएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। अब खेल खबर। मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपालले भूटानलाई 114 रनको लक्ष्य दिएको छ। टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले 20 ओभरमा 113 रन बनाएर अल आउट भएको हो। नेपालका लागि सर्वाधिक सीता राणाले 37 रन बनाइन्, त्यस्तै रूबिना छेत्रीले 24 रन बनाइन्। पहिलो खेलमा कतारलाई 8 विकेटले हराएको नेपाल लगातार दोस्रो जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रिएका हुन्। महिला टी20 एसिया कपको छनौट प्रतियोगिता समेत रहेको एसीसी प्रिमियर कपमा कुल 18 टोली सहभागी छन्। टोलीलाई चार समूहमा विभाजन गरिएको छ। नेपाल रहेको समूह डीमा कतार, भूटान र हङकङ रहेका छन्। नेपाली समूह चरणको अन्तिम खेल पर्सी हङकङसँग खेल्ने तालिका छ। यो प्रतियोगिताबाट उत्कृष्ट चार टोली आउँदो महिला एसिया कप का लागि छनौट हुनेछन्। यसै गरी एसियाली खेलको छनौट अन्तर्गत आज नेपालले मलेसियासँग खेल्दैछ। सिंगापुरमा हुने खेल नेपाली समय अनुसार दिउँसो 12:15 बजे शुरू हुनेछ। चीनलाई पराजित गर्दै दुवै टोली यसअघि नै एसियाली खेलकुदका लागि छनौट भइसकेका छन्। चीन लगातार दुई खेलमा पराजित भएसँगै प्रतियोगिताबाट बाहिरिएपछि नेपाल र मलेसियाले एसियाली खेलकुदमा स्थान बनाएका हुन्। आजको खेलले समूह विजेता र उपविजेताको टुंगो लगाउनेछ। समूहमा विभाजन गरिएको छनौट प्रतियोगिताबाट प्रत्येक समूहका शीर्ष दुई टोली एसियाली खेलकुदका लागि छनौट हुने व्यवस्था छ। अर्को समूहबाट हङकङ र ओमानले पनि एसियाली खेलकुदका लागि स्थान सुरक्षित गरिसकेका छन्। समूह एमा नेपाल सहित मलेसिया र चीन छन्। समूह बीमा आयोजक सिंगापुर, ओमान, हङकङ र बहराइन छन्। एसियाली खेलकुद आगामी सेप्टेम्बरमा जापानमा हुँदैछ। चार भन्जाङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। रासोपा सभापति लामिछाने फर्किए, लगत्तै परराष्ट्र मन्त्री खनाल भारत जाने। नेपाल भारत बीच सरोकार र प्राथमिकतासँग सम्बन्धित विषयमा छलफल हुने। भैरवाको तापक्रम 41 डिग्री पुग्यो, गर्मी अझै बढ़ने। दिउँसो घाममा ननिस्कन र स्वास्थ्यको ख्याल गर्न डाक्टरको सुझाव। जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस मनाइदिए घोषणा गरेको, दुई दशक हुँदा पनि व्यवहारमा कार्यान्वयन नभएको गुनासो। इजरायल र लेबनान बीच युद्ध विराम लागू गर्ने सहमति। इरान र अमेरिका बीचको युद्ध रोकिने सम्भावना केही बढ़्यो। र एसीसी महिला प्रिमियर कप क्रिकेटमा भूटानलाई नेपालको 114 रनको लक्ष्य। एसियाली खेलकुदको समूह विजेताको टुंगो लगाउन आज नेपाल र मलेसियाको खेल।
4: In the heart of the city where dreams take shape and futures begin, stands a place of excellence, Chanakya Pathshala, previously known as BST College. Here, education goes beyond textbooks. It's about building confidence, discovering potential, and preparing for real life. At Chanakya, every student is guided with care, inspired with purpose, and empowered to achieve more. With experienced faculty, practical learning, and a supportive environment, we create a space where knowledge meets creativity. From modern classrooms to project-based learning and career-focused guidance, students grow not just academically, but personally. Because true education is about discipline, leadership, and values. Whether your path is science, management, or humanities, Chanakya is committed to shaping your future. A place where talent is nurtured, hard work is valued, and success is shared. Join the journey of growth and achievement. Chanakya Pathshala, empowering minds, inspiring futures.
5: ओहो रामुदाई, कता हिँड्नु भयो?
6: कता हिँड्नु, धानको बिउ राख्ने बेला भयो। धानको बिउ लिन बजार जान लागेको नि।
5: कुन धान लगाउने विचार गर्नु भएर?
6: कुन धान लगाउने हो भनेर सोचिरहेको छु, कुन लगाउँदा ठिक होला नि।
5: ल दाई, पनि युएस कम्पनीको US 312 शङ्कर धान लगाउने नि।
6: यो धान कस्तो छ नि बहिनी?
5: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको, खानामा मिठो, पाक्नलाई नै छिटोका साथै मध्य पहाड़ी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि।
6: ए हो र, त्यसो भए म पनि ढुक्कसँग शङ्कर धान US 312 धानको बिउ लिएर आउँछु। अरूलाई पनि US 312 धान नै लगाउन भन्छु।
5: हुन्छ दाई, सँगै जाउँ है US 312 धानको बिउ लिनलाई।
7: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 लगाई आफ्नो उत्पादन बढाउनुहोस्। मध्य पहाड़ी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत गरिएको युएस कम्पनीको US 312 शङ्कर धान नै लगाऊ। महिला तथा प्रसूति स्वास्थ्य सेवामा अब तपाईँको भर पर्दो गन्तव्य एससीआरसी अस्पताल नेपालगंज चारबाई रोडमा यहाँ अनुभवी विशेषज्ञ महिला तथा प्रसूति विशेषज्ञ डाक्टर कुमार सनसाहद्वारा महिला स्वास्थ्यका सम्पूर्ण समस्याको आधुनिक उपचार गरिन्छ।
5: हाम्रा सेवाहरू पाठेघरको मासु फुल्ने, डिम्बाशयको सिस्ट, बाँझोपन समस्या, पाठेघर झर्ने, पिसाब चुहिने, पाठेघरको क्यान्सर उपचार, महिनावारी अनियमितता, गर्भावस्थाको जटिलता, सुरक्षित सामान्य प्रसूति तथा सिजरियन, गर्भपतन सेवा, एन्डोमेट्रियोसिस, बच्चा नबस्ने समस्या, डिम्बाशय ट्युमर, गर्भाशय हटाउने शल्यक्रिया र परिवार नियोजन सेवा उपलब्ध छ।
7: सफा वातावरण, अत्याधुनिक उपकरण, अनुभवी टोली, एससीआरसी अस्पताल तपाईँको सेवामा समर्पित। महिलाको स्वास्थ्य, परिवारको भविष्य, स्वस्थ रहनुहोस्। समयमै जाँच गराउनुहोस्। स्वान सार्वानी रोड, नेपालगंज। सम्पर्क मोबाइल नम्बर 9845536984।

0: sip on the extreme energy drink.
1: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छ। विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन कि गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
2: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
1: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
2: अब इन्डिया नै जाने सुर कस्या भए रोकाए मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
1: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
2: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
1: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
2: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रगिरी तीन थान नजिकै रहेको छ नि।
1: हो,
2: त्यही गएर सूर्जन रोकाईलाई भेट।
1: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि वहाँ गरी के हो कसो।
2: लकी पिराक फोन नम्बर 9820-29-93-48 9820-29-93-48।
3: सूचना
4: कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
3: शिविरमा दिइने सेवाहरू हड्डी, जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा, मुन्डा, फिर्पा, जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
4: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेत।
5: रेडियो भेरी एफएम 98.6 92.7 मेगाहर्ज।

0: के तपाईँ उपचार गर्दा गर्दै निराशुनु भएको छ?
1: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौँ।
0: हाम्रा सेवाहरू
1: ग्यास्ट्रिक अल्सर, गानोबोला, जन्डिस, हर्सा, बात, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटु रोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
0: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपाल क्षेत्र टिकट काउन्टरदेखि पश्चिमपट्टि। मोबाइल नम्बर 9840444631।
2: भर्ना खुल्यो
3: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको। गरीब, जिहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको। विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने। मासिक र त्रैमासिक परीक्षा लिइने। कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन। सुरक्षित, सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
3: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 9858-51960 र 9768-84-5663।
4: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई सहित हाम्रो यस युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँकेमा डिप्लोमा अफ जियोमेट्रिक सर्वेक्षक र सिभिल सब इन्जिनियरमा नयाँ भर्ना खोलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू गुणस्तर प्राविधिक शिक्षालाई जोड़ दिइने, व्यावहारिक ज्ञान र फिल्ड स्किलमा जोड़ दिइने, राष्ट्रिय र अन्तर्राष्ट्रिय जागिरका लागि विद्यार्थीहरूलाई सक्षम बनाइने, उत्कृष्ट विद्यार्थीहरूलाई जागिरको सुनिश्चितता गरिने, साथै हामी कहाँ सक्षम ट्रेनिङ अन्तर्गत प्लम्बर, इलेक्ट्रिसियन, मेसन, जियो इन्जिनियरिङ, ल्याब टेक्निसियन, हेभी मेसिन अपरेटर तालिमहरू दिनुका साथै प्रमाण पत्र पनि दिइन्छ। आगामी योजना अन्तर्गत आउने शैक्षिक सत्रमा डिप्लोमा फार्मेसी, हेल्थ असिस्टेन्ट, एचएका कोर्सहरू समेत पढाइ हुने बेहोरा जानकारी गराउँदछौ। अन्य विशेषताहरू प्रख्यात विज्ञ तथा इन्जिनियरहरूको टिमबाट सञ्चालित संस्था, नियमित रूपमा प्र्याक्टिकल क्लासहरू सञ्चालन गरिने, निर्माण व्यवसाय, कन्सल्टेन्सी, सरकारी तथा गैर सरकारी कार्यालयमा रोजगारीको सहजीकरण गरिने, प्रत्येक हप्ता आवश्यकता अनुसार फिल्ड भिजिट तथा अनुगमनको व्यवस्था गरिने, वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि सहजीकरणको व्यवस्था गरिने, लोक सेवा आयोग तथा संगठित संस्थाहरूको तयारी कक्षाहरू सञ्चालन गरिने, अपरेटरका लागि लाइसेन्स सम्मको सहजीकरणको व्यवस्था, गरीब, विपन्न तथा जिहेन्दार विद्यार्थीहरूलाई विशेष व्यवस्था गरिने, आवश्यकता अनुसार होस्टेलको व्यवस्था भएको, डिजिटल प्रविधिबाट कक्षाहरू सञ्चालन गरिने, उत्कृष्ट रोजगारीको व्यवस्था र जब बेसिसमा कक्षाहरू सञ्चालन गरिने। नोट, शुरूमा भर्ना हुने 20 विद्यार्थीलाई विशेष छुट छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ। विस्तृत जानकारीका लागि युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँके सिद्धार्थ होटेल र शिक्षा सिंचाई कार्यालयदेखि पूर्वपट्टि। थप जानकारीका लागि सम्पर्क मोबाइल 9841-44935, 9852-39-399, 9852-40-792 र 9842-61-175। सिप सिकौ, आत्मनिर्भर बनाऊ, प्राविधिक शिक्षा सफल भविष्यको आधार।
5: वेल्डिङ, ड्रिल, ग्रेडर, मल्टिमिटर र हाइड्रोमिटर सहित औजारहरूको सेट मात्र 15,000। इच्छुक व्यक्तिले सामान खरिद गरी हरेक शनिबार हुने एक दिनको तालिमद्वारा आफ्नै घरबाट आत्मसम्मान र स्वरोजगार भई छर छिमेकमा कला कौशल देखाई समाजमा राम्रो कामको शुभारम्भ गरौं। समूहमा 24 मात्र सहभागी गरिनेछ। सम्पर्क मानिकेज ऊर्जा सुर्खेत, सम्पर्क व्यक्ति रुद्र घरती, मोबाइल नम्बर 9805-24-2।

0: अय्या आहा अय्या
1: लौ न के भो बाबुलाई
2: होइन किन आतिनु भएको छ दिदी के भो बाबुलाई
1: हेर्नु न जेठी बाबु के भएको होला के मेरो छोरालाई
0: अय्या अय्या टाउको दुख्यो र झुम्म बनाइरहेछ तिरिमिरी भएको छ के भयो होला दाई
2: होइन राम भाइ कहिलेदेखि टाउको दुख्यो
0: हेर्नु न दाई हिजो तरकारी बारीमा किरा मार्ने औषधि छरेदेखि टाउको दुखेर हैरान बनाएको छ
2: के भन्यो होला यो भाइले मार्ने चिज पनि औषधि हुन्छ र विषादी भन न विषादी
0: ए त्यसलाई विषादी भन्छन् र दाई
2: हो त सुरक्षित रूपमा नभई जथाभावी विषादी छर्नाले यस्तो भएको होला यस्तो रासायनिक विषादी छर्ने र खाने दुवैलाई क्यान्सर जस्तो प्राणघातक रोग समेत लाग्ने गर्दछ है भाइ त्यसैले रासायनिक विषादीका विकल्पका रूपमा घरमा नै तयार गर्न सकिने र बजारबाट सजिलै किन्न सकिने जैविक विषादी झोलमल निम जस्ता विषादीहरू पहेँलो चिप्किने पासो मोहनी पासो एनपीभी तथा मेट्राइजियम ट्राइकोडोमा जस्ता औषधि प्रयोग गरी आफू र पर्यावरण स्वस्थ राख्नुपर्छ
1: विषादी विष हुन् औषधि होइनन् यही जेठ 19 गतेदेखि 25 गतेसम्म किसानको जिम्मेवारी उपभोक्ताको अधिकार विषादी मुक्त आधार भन्ने मूल नाराका साथ कर्णाली प्रदेशमा मनाउन गइरहेको विषादी प्रयोग मुक्त सप्ताह 2083 सहभागी बनाऊ आयोजक एकीकृत कृषि प्रयोगशाला सुर्खेत भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेश कपुरकोट गाउँपालिका सल्यान
3: Radio Berry FM

0: me a
1: extreme energy drink.
2: सूचना
3: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
2: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
3: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है।
2: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय विरेन्द्र नगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत

0: hello.
1: Let's go.
2: 6.9 inch को standard display, AI powered camera, 2 वर्ष को warranty सहित, Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार.
3: सबैको मन छुने.
4: Radio Mary FM.

0: सूचना।
1: विगत लामो समयदेखि भेरी अस्पताल नेपालगंजमा कार्यरत छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अस्मिता गौतमद्वारा यही जेठ 23 गते चौथो शनिबारको दिन यस गुरुङ हस्पिटल गुरुङ मेडिकल हल मंगलगढ़ी चोक सुर्खेतमा सशुल्क चेक जाँच गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ।
0: डाक्टरबाट दिइने सेवाहरू अनुहारको चायपोतो, डन्डीफोर, सिलाउने दाद, पूरा शरीर सिलाउने, मुसा, छालामा मासु पलाएको, गाँठा गुठी, दुबी, छालामा बिबिरा आउने, छालाको एलर्जी, कुष्ठरोग, फंगल इन्फेक्सन, छाला पाक्ने, नङको कुनै पनि रोग, बच्चाको छालाको समस्या, कपाल झर्ने वा अनावश्यक ठाउँमा कपाल पलाउने समस्या, यौन अङ्गमा घाउ आउने, सेतो पानी बग्ने तथा कुनै पनि यौनको समस्या, छाला, कपाल, नङ तथा यौनजन्य रोगको सम्पूर्ण उपचार सेवा उपलब्ध छ।
1: सम्पर्क गुरुङ हस्पिटल प्राली, गुरुङ फार्मेसी, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक सुर्खेत। फोन नम्बर 083-520-402 र 522-148।
2: सूचना।
3: यही जेठ 19 गतेदेखि 25 गतेसम्म किसानको जिम्मेवारी, उपभोक्ताको अधिकार, विषादी मुक्त आधार भन्ने मूल नाराका साथ विषादी प्रयोग मुक्त सप्ताह 2083 कर्णाली प्रदेशमा पनि भव्य रूपमा मनाउन गइरहेका छौं।
2: यस सप्ताहका मुख्य कार्यक्रमहरू प्रभात फेरी, विद्यालयमा सचेतनामूलक कार्यक्रम, जैविक विषादी तथा सामग्री वितरण, स्कूल शिक्षा कार्यक्रम, विद्यालय शिक्षा कार्यक्रम, विषादी विष हुन् औषधि होइनन्, रासायनिक विषादीको विकल्पहरू रोजौ, आफू र पर्यावरण जोगाऊ, विस्तृत जानकारीका लागि नजिकको कृषि शाखा वा कृषि विकास कार्यालय अथवा एकीकृत कृषि प्रयोगशालामा सम्पर्क राखौ। आयोजक एकीकृत कृषि प्रयोगशाला सुर्खेत, प्रवर्धक भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेश कपुरकोट गाउँपालिका सल्यान।
0: के तपाईँ एसईई पछि स्वास्थ्य क्षेत्रमा भविष्य बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको सबैभन्दा पुरानो कैलपाल हस्पिटल एन्ड कलेज नेपालगंज बाँकेमा 2083 सालका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
2: सिटी भिटी अन्तर्गत सञ्चालन हुने स्वास्थ्य शिक्षा कार्यक्रमहरूमा अध्ययन गरी दक्ष र सफल स्वास्थ्य कर्मी बन्ने अवसर अहिले नै प्राप्त गर्नुहोस्।
0: हाम्रा कार्यक्रमहरू सर्टिफिकेट इन जेनरल मेडिसिन एचए, डिप्लोमा इन डायग्नोस्टिक रेडियोग्राफी डीआरटी, सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, डिप्लोमा इन फार्मेसी, सर्टिफिकेट इन अफ्थाल्मिक साइन्स।
2: हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशाला, सुविधा सम्पन्न आफ्नै भवन भएको हस्पिटल, बेस्ट प्राक्टिकल ट्रेनिङ, 100% प्राक्टिकल ओरिएन्टेड लर्निङ, सहज तथा किफायती शुल्क संरचना, मैत्रीपूर्ण तथा सहयोगी शैक्षिक वातावरण।
0: स्वास्थ्य क्षेत्रमा उत्कृष्ट करियर बनाउन चाहने विद्यार्थीका लागि कैलपाल हस्पिटल एन्ड कलेज भरपर्दो गन्तव्य बनेको छ।
2: सम्पर्क कैलपाल हस्पिटल एन्ड कलेज सुर्खेत रोड नेपालगंज बाँके। सम्पर्क नम्बर 081-534-017, 081-536-275। स्वास्थ्य क्षेत्रमा सफल भविष्य निर्माणको सही आधार।
3: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाऊँ न खाजा खान।
2: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
3: भोक लागेको बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
2: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
4: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बब खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बब सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बब ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
3: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
2: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97-670-71-284 र 97-498-40।
3: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ। सूचना।
2: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बात सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
1: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522353 र मोबाइल नम्बर 9855546455।
5: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, अरे राम, कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रेर।
6: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
2: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई ओर्थ कम्पनीका टीवी, फ्रिज, वाशिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
6: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
2: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 9855404519 र 9855517015।
7: रेडियो भेरी एफएम,
8: रेडियो भेरी एफएम 98.6 x 2.7 मेगाहर्ज।
9: Extreme energy drink. Time check. Aile theek 10 baje ko cha.
10: Extreme energy drink. Taste the difference. Feel the energy.

0: तार शल्यक्रिया पुनर्स्थापन सहायक सामग्री उपलब्ध परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनर्स्थापन केन्द्रले वीरेन्द्रनगर एक चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: जाँच पहिचान तथा उपचार गरिने अवस्थाहरू, जन्मजात खुट्टाको पैताला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोर्नीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
0: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नु भयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, सोनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98-578-20-935, 98-682-29-133 र 98-55-55-606।
2: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
1: खाद्य वस्तुको किसिम: अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसुली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
2: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल पनि पाइन्छ है।
1: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्रनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत। भर्ना खुल्यो
0: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू: दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने, अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको, गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित, सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
0: यति मात्र कहाँ हो र MBBS र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अङ्ग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-91-960 र 97-678-84-566।
3: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री FE550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछ। सब एकदम खुसी हुन्छन्, तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
1: सूचना
0: यही जेठ 23 गते चौथो शनिवारको दिन
4: सुपथ पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली सुर्खेतमा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा
5: नशा रोग विशेषज्ञ डाक्टर
4: तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
1: डाक्टरद्वारा जाँच हुने समस्याहरू टाउको दुख्ने

0: सिंगटा लाग्ने, बान्ता हुने, हातखुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोस हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आत्तिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौन इच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुसी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
1: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-585-6696।
2: एसई सक्यो, अब रमाइलो सुरु भयो।
3: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
2: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
3: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
2: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
4: नेपाल टेलिकम, राष्ट्रको संचार।
5: सबैको मन सुने
4: रेडियो भेरी FM।

0: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठागुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइ जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 5-2702।
3: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
4: के भयो बोलादै, के गुनगुनाइरहेको?
3: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
4: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
3: यति सजिलै?
4: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
5: एसई र कक्षा 12 को परीक्षामा कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा निकाल्न सफल एस श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वृन्दनगर 7 इत्रामा नयाँ शैक्षिक सत्र 83-84 लागि कक्षा 11 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
6: अध्यापन हुने विषयहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी।
5: गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था पनि रहेको छ। साथै कक्षा सञ्चालन आउँदो असार 1 गतेदेखि हुनेछ।
6: प्रधानाध्यापक श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय विजेन्द्रनगर 7 इत्राम सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98-483-3309, 98-551-560 र 98-481-5699।

0: me a
1: extreme energy drink.
2: सूचना
3: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
2: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसुली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
3: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल पनि पाइन्छ है।
2: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय विजयनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत।
4: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउँदा जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउनु पैसा छैन। के गर्ने गर्ने मलाई दुख्ता भइसक्यो।
5: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
4: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्या हो दाजु? मैले
5: अब इन्डिया नै जाने सुर कस्या भए बोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
4: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
5: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
4: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
5: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
4: हो, त्यही गएर
5: सूर्जन रोकाईलाई भेट।
4: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि उहाँ गरे के हो कसो।
5: ल टिपिराख फोन नम्बर 9820293948, 9820293948।
6: रेडियो भेरी एफएम।

0: तपाईँ आकर्षक फोटो फ्रेमी र डिजाइनको खोजीमा हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपद लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम, ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
0: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
1: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
0: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्र नगर छ बुद्धपथ लाइन, गरिमा विकास मैक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।
2: यो जिन्दगीले पनि केही लथर बाटो लाउँदा जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन, के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
3: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
2: के गर्नु दाजु, यहाँ बसेर के कामनाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
3: अब इन्डिया नै जाने सुर कस्या भए रोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
2: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त।
3: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
2: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
3: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका म्यान पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
2: हो, त्यही गएर सुरजन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो।
3: लकी पिराक फोन नम्बर 98-20-29-93-48, 98-20-29-93-48।
4: के तपाईँ गुणस्तरीय, अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्र नगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
0: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँतरङ्गको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँतरङ्गको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
5: क्लिनिक रहेको स्थान वीरेन्द्र नगर छ बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97-454-33-975 र 98-145-84-031।
0: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
6: रेडियो भेरी FM।

0: 哎呀，啊，哎呀，
1: 老呢，给我爸不来。
2: 哎呀，今天你爸是弟弟，给我爸不来。
1: 也罗呢，姐姐爸不，给我爱过来给妹子出来来。
0: 哎呀，哎呀，倒过都给我来住，我不来了啥？弟弟弟弟爸个啥？给我爸好了来。
2: 哎呀，让爸爷，快点得去倒过都给我。
0: 也罗呢，爷。हिजो तरकारी बारीमा किरा मार्ने औषधि छरेदेखि टाउको दुखेर हैरान बनाएको छ।
2: के भन्ने होला यो भाइले, मार्ने चीज पनि औषधि हुन्छ र? विषादी भन न विषादी।
0: ए त्यसलाई विषादी भन्छन् र दाइ?
2: हो त, सुरक्षित रूपमा नभई जथाभावी विषादी छर्नाले यस्तो भएको होला। यस्तो रासायनिक विषादी छर्ने र खाने दुवैलाई क्यान्सर जस्तो प्राणघातक रोग समेत लाग्ने गर्दछ है भाइ। त्यसैले रासायनिक विषादीका विकल्पका रूपमा घरमा नै तयार गर्न सकिने र बजारबाट सजिलै किन्न सकिने जैविक विषादी झोलमल निम जस्ता विषादीहरू पहेँलो चिप्किने पासो मोहनी पासो एनपीभी तथा मेट्राइजियम ट्राइकोडोमा जस्ता औषधि प्रयोग गरी आफू र पर्यावरण स्वस्थ राख्नुपर्छ।
1: विषादी विष हुन् औषधि होइनन्। यही जेठ 19 गतेदेखि 25 गतेसम्म किसानको जिम्मेवारी उपभोक्ताको अधिकार विषादी मुक्त आधार भन्ने मूल नाराका साथ कर्णाली प्रदेशमा मनाउन गइरहेको विषादी प्रयोग मुक्त सप्ताह 2083 सहभागी बनाऊ। आयोजक एकीकृत कृषि प्रयोगशाला सुर्खेत, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेश कपुरकोट गाउँपालिका सल्यान।

0: के तपाईँ एसई पछि स्वास्थ्य क्षेत्रमा भविष्य बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको सबैभन्दा पुरानो कैलपाल हस्पिटल एन्ड कलेज नेपालगंज बाँकेमा 2083 सालका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
1: सिटी भिटी अन्तर्गत सञ्चालन हुने स्वास्थ्य शिक्षा कार्यक्रमहरूमा अध्ययन गरी दक्ष र सफल स्वास्थ्य कर्मी बन्ने अवसर अहिले नै प्राप्त गर्नुहोस्।
0: हाम्रा कार्यक्रमहरू सर्टिफिकेट इन जेनरल मेडिसिन एचए, डिप्लोमा इन डायग्नोस्टिक रेडियोग्राफी डीआरटी, सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, डिप्लोमा इन फार्मेसी, सर्टिफिकेट इन अफ्थाल्मिक साइन्स।
1: हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशाला, सुविधा सम्पन्न आफ्नै भवन भएको हस्पिटल, बेस्ट प्राक्टिकल ट्रेनिङ, 100% प्राक्टिकल ओरिएन्टेड लर्निङ, सहज तथा किफायती शुल्क संरचना, मैत्रीपूर्ण तथा सहयोगी शैक्षिक वातावरण।
0: स्वास्थ्य क्षेत्रमा उत्कृष्ट करियर बनाउन चाहने विद्यार्थीका लागि कैलपाल हस्पिटल एन्ड कलेज भरपर्दो गन्तव्य बनेको छ।
1: सम्पर्क कैलपाल हस्पिटल एन्ड कलेज, सुर्खेत रोड, नेपालगंज बाँकी। सम्पर्क नम्बर 0185-34-017, 0185-36-275। स्वास्थ्य क्षेत्रमा सफल भविष्य निर्माणको सही आधार।

0: 6.9 इंचको शानदार डिस्प्ले, AI पावर्ड क्यामेरा, दुई वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
1: एसई सकियो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
1: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
1: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
4: सार्वजनिक सेवा लिँदा ध्यान दिउँ, आफूले लिने सेवाका सम्बन्धमा जानकारी राखौं, आवश्यक कागजात प्रक्रिया पूरा गरौं, नागरिक बडा पत्रका बारेमा जानकारी राखौं, आधिकारिक सेवा प्रदायकबाट मात्र सेवा लिऊ, सेवा प्राप्त गर्दा बिचौलियाको प्रयोग नगरौं, सकेसम्म अनलाइनबाटै सेवा लिने र दिने गरौं, ज्येष्ठ नागरिक, अपाङ्गता भएका तथा अशक्त व्यक्तिलाई प्राथमिकता दिऊ, सेवा प्रवाहमा समस्या देखिए सम्बन्धित निकायमा सम्पर्क गरौं, अनियमितता र भ्रष्टाचार विरुद्ध उजुरी गरौं,
5: सार्वजनिक सेवालाई सरल, सहज र पारदर्शी बनाऊ। कर्णाली प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, वीरेन्द्रनगर, सुर्खेत।
6: रेडियो भेरी एफएम 98.6 102.7 मेगाहर्ज।
7: एक्सट्रीम एनर्जी ड्रिंक, टाइम चेक, अहिले ठीक 11 बजेको छ।
8: Extreme energy drink. Taste the difference. Feel the energy.

हिमाल पहाड़ तराई जोड्छौ सबैलाई बिहान 11 बजेको भेरी हाइलाइट्सबाट शब्दकालको नमस्कार। तपाई हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रमा पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा कर्णाली सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा पेश सुखारी कर्णालीवासीको दीर्घकालीन परिकल्पना कानूनलाई प्राथमिकता। भेरी नदीमा पौडी खेल्ने क्रममा डुबेर एकजना बालकको ज्यान गयो र मेयर कप फुटबलको उपाधिका लागि आज वीरनगर र जुम्ला भिड्दै भोलिदेखि वीरनगरमा 19 वर्ष मुनिको महिला राष्ट्रिय क्रिकेट हुने। भेरी नदीमा पौडी खेल्ने क्रममा डुबेर एकजनाको ज्यान गएको छ। जाजरकोटको भेरी नगरपालिका 11 मटेलाका 13 वर्षे अनिश गिरीको पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको जाजरकोट प्रहरीले जनाएको छ। बालक डुबेको खबर पाउन सात प्रहरी चौकी मटेलाबाट प्रहरी सहायक निरीक्षक बमबहादुर थापाको कमाण्डमा खटिएको टोलीले स्थानीय सहयोगमा उद्धार गरे पनि बालकलाई रूकुम पश्चिमको चौरझारी मिशन अस्पताल पुर्याउने बित्तिकै चिकित्सकहरूले ज्यान गएको घोषणा गरेको प्रहरीले जनाएको छ। कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष 83-84 नीति तथा कार्यक्रम प्रदेश सभामा पेश गरेको छ। कर्णालीका मुख्यमन्त्री यामलाल कणेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश अस्पताल सुर्खेतलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने प्रक्रिया अघि बढ़ाइने बताउनु भएको छ। यस्तै प्रदेश राजधानी संरक्षण कार्यक्रम अन्तर्गत बुलबुले काँक्रीब्यार बहुद्देश्य परियोजना यसै आर्थिक वर्षमा सक्ने सरकारी दावी छ।

0: राखेको छ। मुख्यमन्त्री कणेलले संघ सरकारको समन्वयमा सुर्खेत विमानस्थल विस्तार गर्ने र प्रादेशिक विमानस्थल निर्माणका लागि पनि संघ सरकारसँग समन्वय गर्ने पनि बताउनु भएको छ। प्रतिपक्षी दलहरूले भने नीति तथा कार्यक्रम परम्परागत धरामे आएको भन्दै प्रशंसा गर्न लायक उल्लेखनीय कुरा नभएको टिप्पणी गरेका छन्। सरकारले शिक्षामा समतामूलक पहुँच सुनिश्चित गर्दै शैक्षिक गुणस्तर सुधार मार्फत सुसंस्कृत मानव पूँजीको विकास गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख गरेको छ। सुर्खेतको वीरनगरमा जारी मेयरको फुटबलको उपाधिका लागि आज घरेलु टोली वीरनगर र जुम्ला बीच प्रतिस्पर्धा हुने भएको छ। सुर्खेत रंगशालामा दिउँसो 3 बजे खेल शुरू हुने बताइएको छ। हिजो भएको दोस्रो सेमी फाइनलमा सिन्तालाई 4-0 गोल अन्तरले हराउँदै जुम्लाले वीरनगरसँगको उपाधि भिडन्त पक्का गरेको हो। हिजै भएको पहिलो सेमी फाइनलमा सुर्खेतको वीरनगरले सुर्खेतकै पञ्चपुरीलाई पेनाल्टी सुटआउटमा 6-5 गोल अन्तरले हराउँदै फाइनल प्रवेश गरेको हो। कर्णाली प्रदेश फुटबल संघको आयोजना र वीरनगर नगरपालिकाको आर्थिक सहयोगमा भएको प्रतियोगितामा जिल्ला र पालिका गरी कर्णालीका 13 टोलीको सहभागिता रहेको थियो। प्रतियोगिताको विजेताले 4 लाख र उपविजेताले 2 लाख रूपियाँ पुरस्कार हात पार्ने आज कर्णाली फुटबल संघका अध्यक्ष प्रमोद हमालले जानकारी दिनुभएको छ। यस्तै व्यक्तिगत प्रतिस्पर्धामा पनि विभिन्न पुरस्कार राखिएको छ। सर्वाधिक गोलकर्तालाई 15,000 नगद प्रदान गरिने र विभिन्न विधामा उत्कृष्ट खेलाड़ीलाई पनि नगद सहित सम्मान र पुरस्कृत गरिने संघले जनाएको छ। कर्णाली प्रदेशको राजधानी समेत रहेको सुर्खेतको वीरनगरमा 19 वर्ष मुनिको राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता हुने भएको छ। नेपाल क्रिकेट संघ क्यानको आयोजनामा भोलिदेखि हुने प्रतियोगितामा देशका 7 प्रदेशका खेलाड़ीको सहभागिता रहनेछ। 11 दिनसम्म सञ्चालन हुने प्रतियोगिताको तयारी सबै पूरा भएको क्रिकेट कर्णाली प्रदेश संघले जनाएको छ। प्रतियोगिताबारे जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा नेपाल क्रिकेट संघका केन्द्रीय कोषाध्यक्ष तथा कर्णाली प्रदेश क्रिकेट संघका अध्यक्ष पद्म खड्काले प्रतियोगिता आईसीसी 19 वर्ष मुनिको महिला विश्वकपका लागि नेपाली टोली छनौटको आधार का रूपमा सञ्चालन गर्न लागि बताउनु भएको छ। प्रतियोगिता सञ्चालनका लागि करिब 1 करोड़ रूपियाँ खर्च लाग्ने अनुमान गरिएको पनि उहाँले बताउनु भएको छ। प्रतियोगिताको विजेता टोलीले 5 लाख रूपियाँ तथा उपविजेताले 3 लाख रूपियाँ पुरस्कार प्राप्त गर्नेछन्। यसैगरी सर्वोत्कृष्ट खेलाड़ीलाई 40,000 तथा उत्कृष्ट ब्याटर र उत्कृष्ट बलरलाई जनै 25,000 नगद प्रदान गरिने उहाँले बताउनु भएको छ। हवस् तरीलाई बिहान 11 बजेको फेरि हाइलाइट सकियो। दिउँसो 4 बजेको फेरि हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मी सँगै केशव ढकाल विदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरि सुन्दै गर्नुहोला। नमस्ते।
1: खुशीको खबर
2: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
1: हाम्रा विशेष सेवाहरू आईभीएफ आईयूआई हिस्टोस्कोपी दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
2: एचसीआरसी अस्पताल नेपालगंज तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान 4 वाहिनी रोड नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 98455369484।

0: के तपाईँ एसई पछि स्वास्थ्य क्षेत्रमा भविष्य बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको सबैभन्दा पुरानो कैलपाल हस्पिटल एन्ड कलेज नेपालगंज बाँकेमा 2083 सालका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
1: सिटी भिटी अन्तर्गत सञ्चालन हुने स्वास्थ्य शिक्षा कार्यक्रमहरूमा अध्ययन गरी दक्ष र सफल स्वास्थ्य कर्मी बन्ने अवसर अहिले नै प्राप्त गर्नुहोस्।
0: हाम्रा कार्यक्रमहरू सर्टिफिकेट इन जेनरल मेडिसिन एचए, डिप्लोमा इन डायग्नोस्टिक रेडियोग्राफी डीआरटी, सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, डिप्लोमा इन फार्मेसी, सर्टिफिकेट इन अफ्थाल्मिक साइन्स।
1: हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशाला, सुविधा सम्पन्न आफ्नै भवन भएको हस्पिटल, बेस्ट प्राक्टिकल ट्रेनिङ, 100% प्राक्टिकल ओरिएन्टेड लर्निङ, सहज तथा किफायती शुल्क संरचना, मैत्रीपूर्ण तथा सहयोगी शैक्षिक वातावरण।
0: स्वास्थ्य क्षेत्रमा उत्कृष्ट करियर बनाउन चाहने विद्यार्थीका लागि कैलपाल हस्पिटल एन्ड कलेज भरपर्दो गन्तव्य बनेको छ।
1: सम्पर्क कैलपाल हस्पिटल एन्ड कलेज, सुर्खेत रोड, नेपालगंज बाँके। सम्पर्क नम्बर 0185-34-017, 0185-36-275। स्वास्थ्य क्षेत्रमा सफल भविष्य निर्माणको सही आधार।
2: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्यारू र कसोहरू भएको छ मेरा दिनेशै भाइजना भया
3: तै त काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
2: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारू त आफै भन्दिनँ क्या
3: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थियो अब उपचार नपाया आरोग्यमा जानु पर्दो छ त
4: तपाईलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हातखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
5: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
6: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97-84-36-175 र 98-84-39-576
1: सूचना
7: यही जेठ 19 गतेदेखि 25 गतेसम्म किसानको जिम्मेवारी उपभोक्ताको अधिकार विषादी मुक्त आधार भन्ने मूल नाराका साथ विषादी प्रयोग मुक्त सप्ताह 2083 कर्णाली प्रदेशमा पनि भव्य रूपमा मनाउन गइरहेका छौं।
1: यस सप्ताहका मुख्य कार्यक्रमहरू प्रभात फेरी विद्यालयमा सचेतनामूलक कार्यक्रम जैविक विषादी तथा सामग्री वितरण स्कूल शिक्षा कार्यक्रम विद्यालय शिक्षा कार्यक्रम विषादी विष हुन् औषधि होइनन् रासायनिक विषादीको विकल्पहरू रोजौं आफू र पर्यावरण जोगाउ विस्तृत जानकारीका लागि नजिकको कृषि शाखा वा कृषि विकास कार्यालय अथवा एकीकृत कृषि प्रयोगशालामा सम्पर्क राखौ आयोजक एकीकृत कृषि प्रयोगशाला सुर्खेत प्रवर्धक भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेश कपुरकोट गाउँपालिका सल्यान
8: हेर त रगतै रगत भयो छ्या म त त्यस्तो हेर्न नि सक्दिनँ
9: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिचबाट पो बाटो काटेको
8: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
9: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त अब
8: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
10: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिऊ
11: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौ
12: नेपाल सरकार विज्ञापन बोर्ड
13: रेडियो भेरी एफएम रेडियो भेरी एफएम
14: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ट्ज

6.9 इन्चको वारेन्टी सहित रेडमी A7 मा 5200 mAh तथा रेडमी A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।

0: बीमा को लाभ दी आपको कमाई को लाभ लेने मौका आज बनो सानिमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियों
1: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छैन विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो
2: ओइ ठुले एक्लै बसेर के गुनगुनाइरहेछस् त
1: के गर्नु दाजु यहाँ बसेर के काम नाम पनि छैन पैसा पनि छैन अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु मैले
2: अब इन्डिया नै जाने सुर कस्या भए बोकाए मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा
1: के भन्छ नि दाजु मैले त कुरै बुझिन त
2: हो त नि अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि
1: हो र दाजु कहाँ गएर कोलाई भेट्ने के गर्ने के अत्तो पत्तो थाहा छैन मलाई त
2: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि
1: हो त्यही गएर सूर्जन रोकाईलाई भेट अनि फोन नम्बर नि दाजु फोन नम्बर त चाहियो नि फेरि उहाँ गरे के हो कसो
2: ल टिपिराख फोन नम्बर 9820293948 9820293948
3: सूचना
4: तपाईहरुकै चिर परिचित न्यू सुर्खेत मेडिकल स्टोर्समा यही जेठ 30 गते वरिष्ठ टाउको नसा तथा मानसिक रोग विशेषज्ञ प्रोफेसर डाक्टर मोहन बेलबासेद्वारा सशुल्क चेक जाँच हुने सहर्ष जानकारी गराउँदछौ
3: डाक्टरद्वारा दिइने सेवाहरू टाउको दुख्ने निन्द्रा नलाग्ने नसा तथा लागु पदार्थ सेवन गर्ने मन आसिने मनमा धेरै कुरा खेल्ने आत्महत्याको सोच या प्रयास गर्ने धेरै भिडभाडमा बस्न मन नलाग्ने धेरै रिस उठ्ने छटपटी हुने र बरबराउने
4: साथै प्रत्येक दिन बिहान र साँझ हाड जोड्ने बात रोग तथा नसा रोग विशेषज्ञ डाक्टर गणेश तिवारीद्वारा सशुल्क बिरामी चेक जाँच गरिन्छ
3: सम्पर्क न्यू सुर्खेत मेडिकल स्टोर तथा सुर्खेत स्वास्थ्य पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली विरेन्द्रनगर छ सुर्खेत मंगलगढी चोकबाट 300 मिटर उत्तर तर्फ सम्पर्क फोन नम्बर 083-521-599 र मोबाइल नम्बर 9848-39-117
5: आन्तरिक पर्यटन प्रवर्धन गरौं नेपालका हिम श्रृंखला ताल तलैया निकुञ्ज तथा आरक्षीय धार्मिक एवं पर्यटकीय स्थलहरूको भ्रमण गरौं जात्रा नाचगान वेशभूषा साहित्य कला लगायत नेपाली संस्कृतिको संरक्षण एवं प्रवर्धन गरौं पर्यावरण मैत्री पर्यटनको विकास गर्दै जैविक विविधतामा संरक्षण गरौं ग्रामीण पर्यटनका आधारको रूपमा रहेको होमस्टे रैथाने खाना एवं संस्कृतिको केन्द्रको विकास गरौं पर्यटकको सेवा सुरक्षा र सद्भावमा ध्यान दिउ स्वदेशी पर्यटकलाई प्रोत्साहन गरौ आन्तरिक पर्यटन मार्फत रोजगारी सृजना गरौ पर्यटक हाम्रा पाहुना हुन् सहयोग र सम्मान गरौ
3: कर्णाली प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय वीरेन्द्रनगर सुर्खेत
6: सूचना
5: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको व्यवहार जानकारी गराउँदछौ
7: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा दैनिक बिरामी जाँच सेवा हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा प्रयोगशाला रगत दिशा पिसाब खकार वीर्य तथा गर्भ परीक्षण सेवा औषधि बिक्री वितरण तथा परामर्श सेवा महिलाहरूको यौन रोग आङ खस्ने सेतो पानी बग्ने गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा मधुमेह उच्च रक्तचाप ढाड दुख्ने हात खुट्टा सिल्का हान्ने पैतला पोल्ने लगातार टाउको दुख्ने चक्कर आउने रिङटा लाग्ने मन आत्तिने छाती छिटो छिटो भड्किने निन्द्रा नलाग्ने भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा परिवार नियोजन सम्बन्धी सेवाहरू पायस जन्डिस ग्यास्ट्रिक वायु गोला बाथ सम्बन्धी

0: ओहो रामुदाई, कता हिँड्नु भयो?
1: कता हिँड्नु, धानको बिउ राख्ने बेला भयो। धानको बिउ लिन बजार जान लागेको नि।
0: कुन धान लगाउने विचार गर्नु भयो र?
1: कुन धान लगाउने हो भनेर सोचिरहेको छु, कुन लगाउँदा ठिक होला नि?
0: ल दाई, पनि युएस कम्पनीको युएस 312 शंकर धान लगाउने नि।
1: यो धान कस्तो छ नि बहिनी?
0: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको, खानामा मिठो, पाक्नलाई नै छिटोका साथै मध्य पहाड़ी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि।
1: ए हो र, त्यसो भए म पनि ढुक्कसँग शंकर धान युएस 312 धानको बिउ लिएर आउँछु। अरूलाई पनि युएस 312 धान नै लगाउन भन्छु।
0: हुन्छ दाई, सँगै जाउँ है युएस 312 धानको बिउ लिनलाई।
2: नेपाली माटोले रोजेको, किसानले खोजेको शंकर धान युएस 312 लगाई आफ्नो उत्पादन बढाउनुहोस्। मध्य पहाड़ी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत गरिएको युएस कम्पनीको युएस 312 शंकर धान नै लगाऊ।
0: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
2: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एसआरडीसी बनेपा काभ्रेपलाञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि दिइरहेको जानकारी गराउँदछौ।
0: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू, जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडिएको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोड्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोड्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोरीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोडी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
2: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नु भयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, चनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98578-20935, 98682-29133 र 98655-56।

0: विगत 30 वर्षदेखि विरेन्द्रनगर छ नेता चोकबाट सेवा दिँदै आइरहेको महानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा ब्याङ्क र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। महानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
1: डिभिजन वन कार्यालय सुर्खेतको वन डडेलो नियन्त्रण सम्बन्धी सूचना।
2: वन वन्य जन्तु, जल र जमिन प्रकृतिको अमूल्य उपहार, यिनको संरक्षण संवर्धन र सदुपयोग हाम्रो जीवनको आधार। वनले दिन्छ स्वच्छ वायु, स्वस्थ जीवन र दीर्घ आयु। वनमा आगो लगाउनु हुन्न, ध्वस्त हुन्छ वन। लाखौं जीव जन्तु मर्दा कति रोला हाम्रो मन।
1: त्यसैले वन भित्र सलाई, लाइटर, पेट्रोल, मट्टी तेल जस्ता आगो जन्ने वस्तु नलगाऊ। चुरोटको ठुट्टा, सलाईको काँटी जस्ता आगो लाग्ने वस्तु वन क्षेत्र भित्र नफालौ। त्यसको प्रयोग पश्चात राम्रोसँग निभाएर मात्र फालौ। वन भोज जस्ता कार्य वन क्षेत्र भित्र नगरौं। गरेको ठाउँमा प्रयोग गरिएको आगो राम्रोसँग निभाऊ। केही कारणले वनमा आगो लागिसकेपछि तुरन्त वन उपभोक्ता समूह, डिभिजन वन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाली सेना, जिल्ला प्रशासन कार्यालयलाई खबर गरौं र प्रत्येक उपभोक्ता आगो निभाउने सामग्री बोकी आगो निभाउन जाउँ। वनमा आगो लगाउनु कानूनी अपराध हो। कसैले लगाएमा बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था रहेको छ।
2: डिभिजन वन कार्यालय सुर्खेत।
3: रेडियो भेरी एफएम।

0: सूचना
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
0: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
1: छुट कार्यक्रम निश्चित अवधि सम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल पनि पाइन्छ है।
0: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय विजयनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत। भर्ना खुल्यो
2: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जिहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
2: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-91-960 र 97-678-84-566।
0: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती पेट सुगर उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी हाड नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू हाड हड्डी नसा बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू शरीरमा भएका गाँठा गुठी हाइड्रोसिल हर्निया फाइल्स एपेन्डिसाइटिस साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा बिसीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा ईसीजी सेवा ल्याब एक्सरे सेवा रंगीन भिडियो एक्सरे सेवा दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा
2: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा मुटुको इको महिलाको पाठेघरको भिडियो एक्सरे हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
3: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड गुरुङ मेडिकल हल मंगलगढी चोक सुर्खेत फोन नम्बर 083-522-148 र 520-702।
4: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई सहित हाम्रो यस युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकादो बाँकेमा डिप्लोमा अफ जियोमेट्रिक सर्वेक्षक र सिभिल सब इन्जिनियरमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू गुणस्तर प्राविधिक शिक्षालाई जोड़ दिइने व्यावहारिक ज्ञान र फिल्ड स्किलमा जोड़ दिइने राष्ट्रिय र अन्तर्राष्ट्रिय जागिरका लागि विद्यार्थीहरूलाई सक्षम बनाइने उत्कृष्ट विद्यार्थीहरूलाई जागिरको सुनिश्चितता गरिने साथै हामी कहाँ सक्षम ट्रेनिङ अन्तर्गत प्लम्बर इलेक्ट्रिसियन मेसन जियो इन्जिनियरिङ ल्याब टेक्निसियन हेभी मेसिन अपरेटर तालिमहरू दिनुका साथै प्रमाण पत्र पनि दिइन्छ। आगामी योजना अन्तर्गत आउने शैक्षिक सत्रमा डिप्लोमा फार्मेसी हेल्थ असिस्टेन्ट एचए का कोर्सहरू समेत पढाइ हुने बेहोरा जानकारी गराउँदछौ। हाम्रा अन्य विशेषताहरू प्रख्यात विज्ञ तथा इन्जिनियरहरूको टिमबाट सञ्चालित संस्था नियमित रूपमा प्र्याक्टिकल क्लासहरू सञ्चालन गरिने निर्माण व्यवसाय कन्सल्टेन्सी सरकारी तथा गैर सरकारी कार्यालयमा रोजगारीको सहजीकरण गरिने प्रत्येक हप्ता आवश्यकता अनुसार फिल्ड भिजिट तथा अनुगमनको व्यवस्था गरिने वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि सहजीकरणको व्यवस्था गरिने लोक सेवा आयोग तथा संगठित संस्थाहरूको तयारी कक्षाहरू सञ्चालन गरिने अपरेटरका लागि लाइसेन्स सम्मको सहजीकरणको व्यवस्था गरिब विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई विशेष व्यवस्था गरिने आवश्यकता अनुसार होस्टेलको व्यवस्था भएको डिजिटल प्रविधिबाट कक्षाहरू सञ्चालन गरिने उत्कृष्ट रोजगारीको व्यवस्था र जब बेसिसमा कक्षाहरू सञ्चालन गरिने नोट शुरूमा भर्ना हुने 20 जना विद्यार्थीलाई विशेष छुट छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ। विस्तृत जानकारीका लागि युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँके सिद्धार्थ होटेल र शिक्षा सिंचाई कार्यालयदेखि पूर्वपट्टि। थप जानकारीका लागि सम्पर्क मोबाइल 98484935 98582339 98584792 र 98448611175। सिप सिकौ आत्मनिर्भर बनाऊ प्राविधिक शिक्षा सफल भविष्यको आधार।
5: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
3: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाऊँ न खाजा खान।
7: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
3: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
7: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेफको कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
8: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
3: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नरमा।
7: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नर वीरेन्द्र नगर 6 वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97-4-98-60-840।
3: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
9: एसई सक्यो, अब रमाइलो सुरु भयो।
10: नेपाल टेलिकमले ल्यायो विशेष एसई अफर, मात्र रु 20 प्रिपेड सिम कार्ड, रु 9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
9: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
10: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
9: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
11: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: बाल अधिकारको रक्षा गरौं। माया, ममता, संरक्षण, स्वास्थ्य वातावरण, उचित पोषण, शिक्षा, मनोरञ्जन र विकासको अवसर पाउनु प्रत्येक बाल बालिकाको अधिकार हो। बाल अधिकारको रक्षा गरौं। बाल बालिकाको जन्म दर्ता अनिवार्य गरौं। शोषण दुर्व्यवहार र बाल श्रमबाट बाल बालिकालाई बचाऊ। घर विद्यालय र समाजमा सुरक्षित र प्रेमपूर्ण वातावरण बनाऊ। बाल अधिकार प्रति संवेदनशील बनाऊ। बाल बालिकाको सर्वोत्तम हितलाई ध्यान दिऊ। बाल अधिकार सुनिश्चित गरौं। उज्जवल भविष्यको निर्माण गरौं।
12: कर्णाली प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय वीरेन्द्र नगर सुर्खेत।
13: रेडियो भेरी एफएम 98.6 मेगाहर्ज।
14: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 12 बजेको छ।
15: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। कोरोला नाकाबाट भित्रिएका 774 वटा गाड़ी सशस्त्र प्रहरीको नियन्त्रणमा, भन्सार छली गरेको आशंका। मधेश, कोशी, बागमती र गण्डकी प्रदेशको तराईमा गर्मी बढ़दै हिमाली तथा पहाड़ी भागमा आज पनि पानी पर्ने सम्भावना। राष्ट्रसंघीय विकास प्रणालीलाई सुदृढ़ गर्नुपर्नेमा नेपालको जोड़, सन् 2030 पछिका चुनौती र अवसरलाई सम्बोधन गर्न आवश्यक। बाल बालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसंघको आह्वान, विश्वमा बाल बालिका विरूद्ध भएका गम्भीर उल्लंघनका घटना बढ़्दो। र एसीसी महिला प्रीमियर कपमा नेपालको लगातार दोस्रो जीत। नेपाल खबरमा अब पूरा खबर। रोल्पाको माडी गाउँपालिका 2 ब्याङ खोलामा आज बिहान भएको जीप दुर्घटनामा 3 जनाको ज्यान गएको छ। बिहान करिब 8 बजे भएको दुर्घटनामा 1 महिला र 2 पुरूषको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले जानकारी दिनुभएको छ। विकट ठाउँमा दुर्घटना भएकाले थप जानकारी आउन बाँकी रहेको छ। प्रहरीका अनुसार जीप गाड़ी सड़कबाट करिब 600 मीटर तल खसेको छ। दुर्घटनास्थलमा इलाका प्रहरी कार्यालय घरती गाउँबाट प्रहरी टोली खटिएको पनि श्रेष्ठले उज्यालोलाई जानकारी दिनुभयो। सशस्त्र प्रहरी बल नेपालले मुस्ताङको कोरोला नाकाबाट भित्रिएका 774 वटा विद्युतीय गाड़ी नियन्त्रणमा लिएको छ। भन्सार छली गरेको आशंकामा मुस्ताङको जोमसोम, पर्वतको कुस्मा र कास्कीको हेमजाबाट गैराती सशस्त्र

0: वर्षसम्म कोशी बागमती गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाड़ी भागका एक दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाले मधेस तथा कोशी प्रदेशका तराई क्षेत्रमा तापक्रम बढ़ने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ। नेपालले राष्ट्रसंघीय विकास प्रणालीलाई सुदृढ बनाउनु पर्नेमा जोड़ दिएको छ। राष्ट्रसंघीय मुख्यालयमा भएको छलफलमा संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले सन् 2030 पछिका चुनौती र अवसरलाई सम्बोधन गर्न राष्ट्रसंघीय विकास प्रणालीलाई सक्षम बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। न्यूयोर्कको संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगका अनुसार राजदूत थापाले विकास प्रणालीलाई केवल बाँकी रहेका दिगो विकास लक्ष्य एसडीजी कार्यान्वयनका लागि मात्र नभई भविष्यका चुनौती र अवसरलाई समेत समेट्ने गरी सुदृढ गर्नुपर्ने बताउनुभयो। वहाँले राष्ट्रसंघीय विकास प्रणालीलाई संस्थागत संरचनाले मात्र नभई साझेदारी र ऐक्यबद्धता मार्फत अझ प्रभावकारी बनाउनु पर्नेमा जोड़ दिनुभयो। नागरिक समाज, युवा, शैक्षिक क्षेत्र, पालिका, निजी क्षेत्र तथा अरू सरोकार भएकाहरूको सक्रिय सहभागिता बिना भविष्यमा प्रभावकारी र सान्दर्भिक विकास प्रणाली निर्माण गर्न नसकिने उहाँको भनाई थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा सुनको भाव आज 200 रूपियाँले घट्यो। ट्राफिक कार्यवाहीमा काठमाण्ड उपत्यकाबाट एकै दिन 22,76,000 राजस्व संकलन लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: ह्युमन रिसोर्स डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमहल काठमाण्डको भर्ना सम्बन्धी सूचना।
2: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढ़ौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083का लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
1: कोर्सका विशेषताहरू: 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायब सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
2: थप जानकारीका लागि ह्युमन रिसोर्स डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9856721314 मा सम्पर्क गर्नुहुन अनुरोध छ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रष्ट विचार यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज एतिन्जेल। हामीले रोल्पामा भएको जीप दुर्घटनामा तीनजनाको ज्यान गयो। कोरोला नाकाबाट भित्रिएका 774 वटा गाड़ी सशस्त्र प्रहरीको नियन्त्रणमा। मधेश कोशी बागमती र गण्डकी प्रदेशको तराईमा गर्मी बढ़दै लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। हिजो र अस्ति समान भावमा कारोबार भएको सुनको भाव आज तोलामा 200 रूपियाँले घटेको छ। आज सुन तोलामा 3,11,100 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। यसअघि सोमबार 3,10,900 रूपियाँमा कारोबार भएको सुनको भाव अस्ति मंगलबार 400 रूपियाँले बढ़ेको थियो। हिजो सुनको भाव अस्ति मंगलबार जस्तै तोलाको 3,11,300 रूपियाँमा कारोबार भएको थियो। आज चाँदीको भाव पनि तोलामा 85 रूपियाँले घटेको छ। हिजो तोलाको 5,370 रूपियाँमा कारोबार भएको चाँदीको भाव आज 85 रूपियाँ घटेर तोलाको 5,285 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीको कार्यवाहीबाट एकै दिन 22,76,000 भन्दा बढ़ी राजस्व संकलन भएको छ। हिजो एकै दिन 2,445 गाड़ी चालक नियम उल्लंघनको कार्यवाहीमा परेपछि 22,00,000

0: लाख छयत्तर हजार रूपियाँ भन्दा बढ़ी राजस्व संकलन भएको हो। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार जाँड रक्सी खाएर गाड़ी चलाउने 128 जना, नियम विपरीत राइड शेयरिङ गरेका 160, संकेत बत्ती उल्लंघनकर्ता 141 र तीव्र गतिमा गाड़ी हुइकिएका 183 जनालाई कार्यवाही गरिएको हो। यसै गरी लेन अनुशासन पालना नगर्ने 43, निषेधित क्षेत्रमा हर्न बजाउने 123, सड़क पेटीमा गाड़ी पार्किङ गर्ने 14, एकतर्फी सड़कमा गाड़ी चलाउने 166 र अरू नियम पालना नगरेका 1487 जनालाई कार्यवाही गरिएको कार्यालयले जनाएको छ। अब विदेशको खबर। आज निर्दोष बाल बालिकामाथि हुने आक्रमणका पीड़ितको अन्तर्राष्ट्रिय दिवस मनाइँदैछ। संयुक्त राष्ट्र संघको आह्वानमा सन् 1982 मनाउन थालेको यो दिवसको उद्देश्य युद्ध र सशस्त्र द्वन्द्वका कारण बाल बालिकामाथि हुने हिंसा, दुर्व्यवहार र अधिकार उल्लंघनप्रति विश्वभर ध्यान आकर्षण गराउनु हो। संयुक्त राष्ट्र संघका अनुसार युद्धग्रस्त क्षेत्रमा रहेका बाल बालिका घरमा सुरक्षित रूपमा बस्न, विद्यालयमा अध्ययन गर्न, खेल्न वा अस्पतालमा उपचार गराउन समेत नसक्ने अवस्थामा छन्। हत्या, शारीरिक क्षति, अपहरण, यौन हिंसा, विद्यालय तथा स्वास्थ्य संस्थामाथि आक्रमण र मानवीय सहायता पहुँचमा अवरोध जस्ता गम्भीर घटनाबाट बालबालिका प्रत्यक्ष रूपमा प्रभावित भइरहेका छन्। राष्ट्रसंघ महासचिव एन्टोनियो गुटरेजले सार्वजनिक गर्नुभएको बालबालिका र सशस्त्र द्वन्द सम्बन्धी वार्षिक प्रतिवेदन अनुसार सन् 2024 बालबालिका विरूद्ध भएका गम्भीर उल्लंघनका घटना अघिल्लो वर्षको तुलनामा 25% बढ़ेका छन्। प्रतिवेदनमा विश्वभर 22,495 बाल बालिकालाई प्रभावित पार्ने 41,370 गम्भीर उल्लंघनका घटना प्रमाणीकरण गरिएको उल्लेख छ। प्रतिवेदनमा सबैभन्दा बढ़ी उल्लंघनका घटना इजरायल र प्यालेस्टिनी क्षेत्रमा 8,554, कंगोमा 4,043, सोमालियामा 2,568 र नाइजेरियामा 2,436 तथा हाइटीमा 269 अभिलेख गरिएका छन्। अब खेल सम्बन्धी खबर। मलेसियामा चलिरहेको एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपालले भूटानलाई 51 रनले पराजित गर्दै लगातार दोस्रो जित निकालेको छ। नेपालले दिएको 114 रनको लक्ष्य पछ्याएको भूटानले निर्धारित 20 ओभरमा 8 विकेट गुमाएर 62 रन मात्र बनाउन सक्यो। भूटानका लागि डेचेन वाङमोले 60 बलमा सर्वाधिक 39 रन बनाइन्। चाँडो ओमले 11 रन जोड्दा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। नेपालको बलिङतर्फ रूबिना छेत्रीले 3 तथा रिया शर्माले 2 विकेट लिइन् भने कविता कुवर र मनिषा उपाध्यायले समान 1-1 विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल 20 ओभरमा 113 रन बनाएर अल आउट भएको थियो। नेपालका लागि सीता राणा मगरले 28 बलमा सर्वाधिक 37 रन बनाइन्। रूबिना छेत्रीले 24 रन जोडिन् भने सोनी पाखरिनले 13 र सम्झना कुमारीले 10 रन बनाइन्। भूटानका लागि सोनाम छेरिङ जाङमोले समान 3-3 विकेट लिए। पहिलो खेलमा हिजो कतारलाई 8 विकेटले हराएको नेपाल समूह डीमा लगातार दोस्रो जित निकाल्न सफल भएको हो। नेपाल रहेको समूहमा कतार, भूटान र हङकङ छन्। नेपालले समूह चरणको अन्तिम खेल पर्सी हङकङसँग खेल्ने तालिका छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। कोरला नाकाबाट भित्रिएका 774 गाड़ी सशस्त्र प्रहरीको नियन्त्रणमा, भन्सार छली गरेको आशंका। मधेश, कोशी, बागमती र गण्डकी प्रदेशको तराईमा गर्मी बढ़दै, हिमाली तथा पहाड़ी भागमा आज पनि पानी पर्ने सम्भावना। राष्ट्रसंघीय विकास प्रणालीलाई सुदृढ़ गर्नुपर्नेमा नेपालको जोड़, सन् 2030 पछिका चुनौती र अवसरलाई सम्बोधन गर्न आवश्यक। बाल बालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसंघको आह्वान, विश्वमा बाल बालिका विरूद्ध भएका गम्भीर उल्लंघनका घटना बढ़्दो। र एसीसी महिला प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।
1: के तपाईँ एसई पछि स्वास्थ्य क्षेत्रमा भविष्य बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको सबैभन्दा पुरानो कैलपाल हस्पिटल एण्ड कलेज नेपालगंज बाँकेमा 2083 सालका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
2: सिटी भिटी अन्तर्गत सञ्चालन हुने स्वास्थ्य शिक्षा कार्यक्रमहरूमा अध्ययन गरी दक्ष र सफल स्वास्थ्य कर्मी बन्ने अवसर अहिले नै प्राप्त गर्नुहोस्।
1: हाम्रा कार्यक्रमहरू सर्टिफिकेट इन जेनरल मेडिसिन एचए, डिप्लोमा इन डायग्नोस्टिक रेडियोग्राफी डीआरटी, सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, डिप्लोमा इन फार्मेसी, सर्टिफिकेट इन अफ्थाल्मिक साइन्स।
2: हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशाला, सुविधा सम्पन्न आफ्नै भवन भएको हस्पिटल, बेस्ट प्र्याक्टिकल ट्रेनिङ, 100% प्र्याक्टिकल ओरिएन्टेड लर्निङ, सहज तथा किफायती शुल्क संरचना, मैत्रीपूर्ण तथा सहयोगी शैक्षिक वातावरण।
1: स्वास्थ्य क्षेत्रमा उत्कृष्ट करियर बनाउन चाहने विद्यार्थीका लागि कैलपाल हस्पिटल एण्ड कलेज भरपर्दो गन्तव्य बनेको छ।
2: सम्पर्क कैलपाल हस्पिटल एण्ड कलेज, सुर्खेत रोड, नेपालगंज बाँकी। सम्पर्क नम्बर 0185334017, 0185362375। स्वास्थ्य क्षेत्रमा सफल भविष्य निर्माणको सही आधार।
0: भर्ना खुल्यो
3: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको, गरीब, जिहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवनोपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठपोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित, सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
3: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 0385241414, मोबाइल 98585190960 र 97678845066।
2: सूचना यस नेपाल निर्माण व्यवसाय एकता समाज सुर्खेतको 24 र 25 साधारण सभा तथा 10 अधिवेशनको उद्घाटन समारोह यही जेठ 23 र 24 गते बिहान 8 बजे जिल्ला समन्वय समितिको कार्यालयको हलमा हुने सम्पूर्ण निर्माण व्यवसायहरूलाई अवगत नै छ। यदि कोही कसैलाई जानकारी नभएको खण्डमा यसै सूचनालाई आधार मानि उक्त कार्यक्रममा यहाँहरूको अनिवार्य उपस्थितिको लागि सादर निमन्त्रणा गर्दछौ। नेपाल निर्माण व्यवसाय एकता समाज, वीरेन्द्र नगर, सुर्खेत।
0: सूचना
3: तपाईहरूकै चिर परिचित न्यू सुर्खेत मेडिकल स्टोर्समा यही जेठ 30 गते वरिष्ठ टाउको नसा तथा मानसिक रोग विशेषज्ञ प्रोफेसर डाक्टर मोहन बेलबासेद्वारा सशुल्क चेक जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
1: डाक्टरद्वारा दिइने सेवाहरू टाउको दुख्ने, निन्द्रा नलाग्ने, नसा तथा लागु पदार्थ सेवन गर्ने, मन आत्तिने, मनमा धेरै कुरा खेल्ने, आत्महत्याको सोच या प्रयास गर्ने, धेरै भीडभाडमा बस्न मन नलाग्ने, धेरै रिस उठ्ने, छटपटी हुने र बरबराउने,
3: साथै प्रत्येक दिन बिहान र साँझ हाड जोड्ने, बात रोग तथा नसा रोग विशेषज्ञ डाक्टर गणेश तिवारीद्वारा सशुल्क बिरामी चेक जाँच गरिन्छ।
1: सम्पर्क न्यू सुर्खेत मेडिकल स्टोर तथा सुर्खेत स्वास्थ्य पोलि क्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्राली, वीरेन्द्रनगर छ, सुर्खेत, मंगलगढ़ी चोकबाट 300 मिटर उत्तरतर्फ। सम्पर्क फोन नम्बर 0383521599 र मोबाइल नम्बर 98483119117।
4: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा, तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ, बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै, तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क, दिगो दरिलो र विश्वासिलो।
5: रेडियो भी एफएम, रेडियो भी। रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ज।

0: सूचना
1: यही जेठ 23 गते चौथो शनिबारको दिन
0: यस राणा हस्पिटल प्राइभेट लिमिटेड सुर्खेतमा भेरी अस्पताल नेपालगंजमा कार्यरत छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झाद्वारा सशुल्क जाँच गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई मौकाको फाइदा उठाउन हुन अनुरोध गर्दछौ। डाक्टरद्वारा दिइने सेवाहरू छाला कपाल तथा यौन सम्बन्धी सम्पूर्ण उपचार हाम्रा दैनिक सेवाहरू हडजोली तथा नशा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा
2: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड वीरेन्द्रनगर 4 एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सम्पर्क फोन नम्बर 083-590-693।
3: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
4: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
3: हाम्रा सेवाहरू
4: ग्यास्ट्रिक अल्सर गानोगोला जन्डिस अर्सा बाघ दमखोकी लिकोरिया स्त्रीहरूको महिनावारीमा गडबडी तल्लो पेट दुख्ने सेतो पानी जाने चर्मरोग पिनास मुटुरोग मिर्गी बिना अपरेशन पत्थरी कन्सिल हाइड्रोसिल मधुमेह यौन दुर्बलता यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
3: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपार भित्र टिकट काउन्टर देखि पश्चिम पट्टि मोबाइल नम्बर 98-480-44-631।
5: यो रोगले पनि मर्नु न बाँच्नु बनायो क्यारू र कसोहरू भएको छ मेरा दिनेशै बाइजना भया
6: तै त ए काउजु क्या गर्न मन गर्दछौ मुखबित्त
5: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारू त आफै भन्दिन क्या
6: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थियो अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
3: तपाईलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हातखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
7: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
8: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97-84-36-175 र 98-84-39-576।

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्सी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोलादै, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
2: मेरो आमाले हरेक महिना सोलरको ब्याट्री र पाता आफै सफा गर्नुहुन्छ अनि डिस्ट्री वाटर पनि आफै हाल्नुहुन्छ।
3: मेरो बाबाले सोलर बत्ती हरेक दिन सफाउनुहुन्छ।
4: ब्याट्रीमा प्रयोग हुने एसिड हानिकारक हो, जथाभावी एसिड फालेको ठाउँमा सही वर्ष खेती हुँदैन। शरीरमा लाग्यो र तुरन्त सफा गरिएन भने अङ्ग भङ्ग पनि हुन सक्छ।
3: यो सोलर बलियो र भरपर्दछ।
5: हाम्रो बाबाले मानिकेल सुरक्षितबाट जानुभएको।
6: सोलर र ब्याट्री प्रयोगकर्ताका लागि जनचेतना अभियान, सहयोगी मानिकेज ऊर्जा सुर्खेत, फोन नम्बर 083-522-360।

0: शानदार डिस्प्ले एआई पावर्ड क्यामेरा दुई वर्षको वारेन्टी सहित रेडमी A7 मा 5200 mAh तथा रेडमी A7 प्रो मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 2। सर्वजीको परिवार सबैले हराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
2: लौन के भो बाबुलाई?
3: होइन, किन आतिनु भएको छ दिदी? के भो बाबुलाई?
2: हेर्नु न जेठी बाबु, के भएको होला के मेरो छोरालाई?
4: अया अया, टाउको दुख्यो र झुम्म बनाइरहेछ, तिरिबिरी भएको छ, के भयो होला दाई?
3: होइन राम भाइ, कहिलेदेखि टाउको दुख्यो?
4: हेर्नु न दाई, हिजो तरकारी बारीमा किरा मार्ने औषधि छरेदेखि टाउको दुखेर हैरान बनाएको छ।
3: के भन्यो होला यो भाइले, मार्ने चिज पनि औषधि हुन्छ र? विषादी भन न विषादी।
4: ए, त्यसलाई विषादी भन्छन् र दाई?
3: हो त, सुरक्षित रूपमा नभई जथाभावी विषादी छर्नाले यस्तो भएको होला। यस्तो रासायनिक विषादी छर्ने र खाने दुवैलाई क्यान्सर जस्तो प्राणघातक रोग समेत लाग्ने गर्दछ है भाइ। त्यसैले रासायनिक विषादीका विकल्पका रूपमा घरमा नै तयार गर्न सकिने र बजारबाट सजिलै किन्न सकिने जैविक विषादी झोलमल निम जस्ता विषादीहरू पहेँलो चिप्किने पासो, मोहनी पासो, NPV तथा मेट्राइजियम ट्राइकोडोमा जस्ता औषधि प्रयोग गरी आफू र पर्यावरण स्वस्थ राख्नुपर्छ।
2: विषादी विष हुन्, औषधि होइनन्। यही जेठ 19 गतेदेखि 25 गतेसम्म किसानको जिम्मेवारी, उपभोक्ताको अधिकार, विषादी मुक्त आधार भन्ने मूल नाराका साथ कर्णाली प्रदेशमा मनाउन गइरहेको विषादी प्रयोग मुक्त सप्ताह 2083 सहभागी बनाऊ। आयोजक एकीकृत कृषि प्रयोगशाला सुर्खेत, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेश कपुरकोट गाउँपालिका सल्यान।
5: In the heart of the city where dreams take shape and futures begin, stands a place of excellence, Chanakya Pathshala, previously known as BST College. Here, education goes beyond textbooks. It's about building confidence, discovering potential and preparing for real life. At Chanakya, every student is guided with care, inspired with purpose, and empowered to achieve more. With experienced faculty, practical learning, and a supportive environment, we create a space where knowledge meets creativity. From modern classrooms to project-based learning and career-focused guidance, students grow not just academically, but personally. Because true education is about discipline, leadership, and values. Whether your path is science, management, or humanities, Chanakya is committed to shaping your future. A place where talent is nurtured, hard work is valued, and success is shared. Join the journey of growth and achievement. Chanakya Pathshala, empowering minds, inspiring futures.
6: Radio Bheri FM.

0: विगत 30 वर्षदेखि विरेन्द्रनगर 6 नेताचोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
1: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
2: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर 6 बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रो भेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
1: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
2: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
1: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्रनगर 6 बुद्धपथ लाइन, गरिमा विकास बैंक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-89 र 97-679-044-43।
3: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउने पैसा छैन, के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
4: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
3: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्या हो दाजु? मैले
4: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृतसर पन्जाबमा जा।
3: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त।
4: हो त नि, अमृतसर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
3: हो र दाजु, कहाँ गएर कसलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
4: हराउने, कसलाई भेट्ने, तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका मेन पावर सप्लायर्स चन्द्रागिरी 3 थान नजिकै रहेको छ नि।
3: हो, त्यही गएर सुर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरे के हो कसो।
4: लटिपिराग फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48।

0: सूचना
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र, प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0 र मोबाइल नम्बर 98
3: रेडियो भेरी एफएम।

0: तपाईको सन्तानको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता।
1: चार बाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अनुभवी चिकित्सक, नवजात शिशु तथा वरिष्ठ बाल रोग विशेषज्ञको साथमा अत्याधुनिक उपकरण सहितको एनआईसीयू सेवा सञ्चालनमा रहेको छ।
0: एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। बच्चाहरूमा निमोनिया,
1: झाडा पखाला,
0: डाडुरा,
1: पोलियो,
0: कुपोषण,
1: एनिमिया,
0: मम्स,
1: दम,
0: टाइफाइड
1: र पिलिया। नवजात शिशुमा सामान्यतया देखिने छालाको पहेँलो रंग जस्ता समस्या देखिएमा हामीलाई सम्झनुहोस्।
0: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता। एचसीआरसी अस्पताल,
1: चार बाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081538150, 081535151।
2: एसई र कक्षा 12 को परीक्षामा कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा निकाल्न सफल एस श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वीरेन्द्रनगर 7 इत्राममा नयाँ शैक्षिक सत्र 83-84 का लागि कक्षा 11 मा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: अध्यापन हुने विषयहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी।
2: गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था पनि रहेको छ। साथै कक्षा सञ्चालन आउँदो असार 1 गतेदेखि हुनेछ।
3: प्रधानाध्यापक श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वीरेन्द्रनगर 7 इत्राम सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98483039, 98551560 र 98481549।
4: सूचना
5: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
4: खाद्य वस्तुको किसिम: अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसुली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
5: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल पनि पाइन्छ है।
4: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, कर्णाली प्रादेशिक कार्यालय, वीरेन्द्रनगर नगरपालिका 6, गोदाम लाइन, सुर्खेत।
6: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु। हरे राम, कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रेर।
4: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
5: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई अर्थ कम्पनीका टीभी, फ्रिज, वासिङ मेसिन, सामसुङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
4: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
5: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर 6, बीच बजार, सुर्खेत। मोबाइल नम्बर 98584519 र 98581715।
4: सुनौलो अवसर
5: सिटी भिटीबाट सम्बन्धन प्राप्त कलेज अफ अलाइड नेपालगंज बाँकेमा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
4: यदि तपाईँ स्वास्थ्य तथा प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य बनाउन चाहनुहुन्छ भने अब ढिला नगर्नुहोस्। अनुभवी शिक्षक, आधुनिक प्रयोगशाला, व्यावहारिक सिकाइ र उत्कृष्ट शैक्षिक वातावरण सहित कलेज अफ अलाइड तपाईँको सफल भविष्यको भरोसा योग्य गन्तव्य बनेको छ।
5: हाम्रा कार्यक्रमहरू पीसीएल इन जनरल मेडिसिन, एचए, डिप्लोमा इन फार्मेसी, पीसीएल इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, पीसीएल इन अप्थाल्मिक असिस्टेन्ट ओए, डिप्लोमा इन फिजियोथेरापी, डिप्लोमा इन सिभिल इन्जिनियरिङ, प्री डिप्लोमा इन सर्वे इन्जिनियरिङ अमिन, प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ।
4: हाम्रा विशेषताहरू: शान्त स्वच्छ तथा अध्ययन मैत्री वातावरण सुविधा सम्पन्न आफ्नै भवन भएको अनुभवी तथा दक्ष शिक्षकद्वारा अध्यापन आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशालाहरू व्यवस्थित लाइब्रेरी सुविधा सफा तथा हाइजेनिक क्यान्टिन खेलकुदका लागि पर्याप्त स्पोर्ट ग्राउण्ड अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता उत्कृष्ट शैक्षिक नतिजाको इतिहास प्राक्टिकल अर्थात् प्रयोगत्मक शिक्षामा विशेष जोड
5: गुणस्तरीय शिक्षा व्यवहारिक सिकाइ र विद्यार्थीको उज्जवल भविष्य निर्माण
4: एचए र फार्मेसी कार्यक्रमको फारम भर्ने अन्तिम मिति यही जेठ 10 गतेसम्म अन्य कार्यक्रमहरूमा भने सिधै भर्ना हुन सकिनेछ
5: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके सम्पर्क नम्बर 081537546 081538260 98580303005 98480 9107 वेबसाइट www.collegeofallied.com गुणस्तरीय शिक्षा व्यवहारिक सिकाई र उज्जवल भविष्यको भरपर्दो आधार
7: रेडियो भेरी एफएम रेडियो भेरी एफएम
8: रेडियो भेरी एफएम 98.6 102.7 मेगाहर्ज
9: एक्सट्रीम एनर्जी ड्रिंक टाइम टेक अहिले ठीक एक बजे को था
10: Extreme Energy Drink. Taste the difference. Feel the energy.

हाल्नु। लेट्स गो। 6.9 इन्चको शानदार डिस्प्ले, एआई पावर्ड क्यामेरा, 2 वर्षको वारेन्टी सहित रेडमी A7 मा 5200 mAh तथा रेडमी A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।

0: Extreme energy drink.
1: SEE पछि स्वास्थ्य क्षेत्रमा भविष्य बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको सबैभन्दा पुरानो कैलपाल हस्पिटल एण्ड कलेज नेपालगंज बाँकेमा 2083 सालका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
2: सिटी भिटी अन्तर्गत सञ्चालन हुने स्वास्थ्य शिक्षा कार्यक्रमहरूमा अध्ययन गरी दक्ष र सफल स्वास्थ्यकर्मी बन्ने अवसर अहिले नै प्राप्त गर्नुहोस्।
1: हाम्रा कार्यक्रमहरू सर्टिफिकेट इन जेनरल मेडिसिन एचए, डिप्लोमा इन डायग्नोस्टिक रेडियोग्राफी डीआरटी, सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, डिप्लोमा इन फार्मेसी, सर्टिफिकेट इन अफ्थाल्मिक साइन्स।
2: हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशाला, सुविधा सम्पन्न आफ्नै भवन भएको हस्पिटल, बेस्ट प्राक्टिकल ट्रेनिङ, 100% प्राक्टिकल ओरिएन्टेड लर्निङ, सहज तथा किफायती शुल्क संरचना, मैत्रीपूर्ण तथा सहयोगी शैक्षिक वातावरण।
1: स्वास्थ्य क्षेत्रमा उत्कृष्ट करियर बनाउन चाहने विद्यार्थीका लागि कैलपाल हस्पिटल एण्ड कलेज भरपर्दो गन्तव्य बनेको छ।
2: सम्पर्क कैलपाल हस्पिटल एण्ड कलेज, सुर्खेत रोड, नेपालगंज बाँके। सम्पर्क नम्बर 081-534-0017, 081-536-275। स्वास्थ्य क्षेत्रमा सफल भविष्य निर्माणको सही आधार। सूचना
3: यही जेठ 23 गते शनिवारका दिन सनराइज मेडिकल हल पिपिरा सुर्खेतमा बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र फुलटेग्रा नेपालगंजका वरिष्ठ प्राविधिकहरूबाट एक दिने कान जाँच शिविर हुने जानकारी गराउँदछौ।
2: दिइने सेवाहरू: कान पाक्ने, जीर्ण रोगको उपचार तथा परामर्श, अडियोग्राम मेसिनबाट कान सुन्ने क्षमताको जाँच, काने गुजी, ढुसी र बाह्य वस्तु परेको निकालिने, कान नसुन्ने बिरामीलाई सुपद मूल्यमा श्रवण यन्त्र उपलब्ध गराइने, अपरेशन गर्नुपर्ने बिरामीलाई बागेश्वरी कान स्याहार केन्द्र फुलटेग्रा नेपालगंजमा विशेष सहुलियतमा अपरेशन गरिने।
3: सम्पर्क सनराइज मेडिकल हल, आस्था पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्राइभेट लिमिटेड, पिपिरा चोक, सुर्खेत। सम्पर्क फोन नम्बर 083-411-0045 र मोबाइल नम्बर 98-550-17-645, 98-481-313।
4: के तपाई गुणस्तरीय, अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
1: हाम्रा सेवाहरू: विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
5: क्लिनिक रहेको स्थान वीरनगर 6 बीच बजार सुर्खेत, एसबीआई बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97-454-33-975 र 98-145-84-031।
1: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
6: रेडियो भेरी एफएम

0: बिमाको लाभ दि आफ्नो कमाईको लाभ लिने मौका आज बनौ सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जिउ
1: सूचना
2: यही जेठ 23 गते चौथो शनिवारको दिन
3: सुपथ पोली क्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली सुर्खेतमा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा
4: नशा रोग विशेषज्ञ डाक्टर
3: तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
1: डाक्टरद्वारा जाँच हुने समस्याहरू टाउको दुख्ने, रिङ्गटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोस हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आतिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौनिच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुशी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढ़ी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
3: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-585-6696।
5: यो रोगले पनि मर्न बाँच्नु बनायो, क्याहरू र कसोहरू भएको छ मेरा दिनेशजना भया
6: तै त काउजु क्या गर्न मन गर्दछौ मुखबित्त
5: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसा पनि फुल्न लाग्यो तै त म क्याहरू त आफै भन्दिन क्या
6: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थिए अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
7: तपाईलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हातखुट्टाको बाथ रोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
8: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
9: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97-84-36-175 र 98-84-39-576।
1: सूचना
2: यही जेठ 23 गते चौथो शनिवारको दिन
10: एस राणा हस्पिटल प्राइभेट लिमिटेड सुर्खेतमा भेरी अस्पताल नेपालगंजमा कार्यरत छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झाद्वारा सशुल्क जाँच गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई मौकाको फाइदा उठाउन हुन अनुरोध गर्दछौ। डाक्टरद्वारा दिइने सेवाहरू छाला कपाल तथा यौन सम्बन्धी सम्पूर्ण उपचार हाम्रा दैनिक सेवाहरू हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा
11: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश तौलागद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
10: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड वीरेन्द्र नगर 4 एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सम्पर्क फोन नम्बर 083-590-693।
12: रेडियो भेरी एफएम

0: 6.9 को शानदार डिस्प्ले, AI powered camera, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रहेछ। शर्माजीले श्री FE550D बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
2: यो जिन्दगीले पनि केही लछर बाटो लाग्दा जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन, के गर्ने गर्ने अधिकता भइसक्यो।
3: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
2: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
3: अब इन्डिया नै जाने सुर कस्या भए गोकाय मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
2: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
3: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
2: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
3: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाय मेन पावर सप्लायर चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
2: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरे के हो कसो।
3: लकिपिराग फोन नम्बर 9820293948, 9820293948।
4: अया लौ न, के भो बाबुलाई?
3: होइन, किन आतिनु भएको दिदी, के भो बाबुलाई?
4: हेर्नु न जेठी बाबु, के भएको होला के मेरो छोरालाई?
5: अया अया, टाउको दुख्यो र झुम्म बनाइरहेछ, तिरिमिरी भएको छ, के भयो होला दाइ?
3: होइन राम भाइ, कहिलेदेखि टाउको दुख्यो?
5: हेर्नु न दाइ, हिजो तरकारी बारीमा किरा मार्ने औषधि छरेदेखि टाउको दुखेर हैरान बनाएको छ।
3: के भन्यो होला यो भाइले, मार्ने चिज पनि औषधि हुन्छ र? विषादी भन न विषादी।
5: ए, त्यसलाई विषादी भन्छन् र दाई?
3: हो त, सुरक्षित रूपमा नभई जथाभावी विषादी छर्नाले यस्तो भएको होला। यस्तो रासायनिक विषादी छर्ने र खाने दुवैलाई क्यान्सर जस्तो प्राणघातक रोग समेत लाग्ने गर्दछ है भाइ। त्यसैले रासायनिक विषादीका विकल्पका रूपमा घरमा नै तयार गर्न सकिने र बजारबाट सजिलै किन्न सकिने जैविक विषादी झोलमल निम जस्ता विषादीहरू पहेँलो चिप्किने पासो, मोहनी पासो, एनपीभी तथा मेट्राइजियम ट्राइकोडोमा जस्ता औषधि प्रयोग गरी आफू र पर्यावरण स्वस्थ राख्नुपर्छ।
4: विषादी विष हुन्, औषधि होइनन्। यही जेठ 19 गतेदेखि 25 गतेसम्म किसानको जिम्मेवारी, उपभोक्ताको अधिकार, विषादी मुक्त आधार भन्ने मूल नाराका साथ कर्णाली प्रदेशमा मनाउन गइरहेको विषादी प्रयोग मुक्त सप्ताह 2083 सहभागी बनाऊ। आयोजक एकीकृत कृषि प्रयोगशाला सुर्खेत, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेश कपुरकोट गाउँपालिका सल्यान।
6: रेडियो भेरी FM।

0: सूचना
1: विगत लामो समयदेखि भेरी अस्पताल नेपालगंजमा कार्यरत छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अस्मिता गौतमद्वारा यही जेठ 23 गते चौथो शनिबारको दिन यस गुरुङ हस्पिटल गुरुङ मेडिकल हल मंगलगढी चोक सुर्खेतमा सशुल्क चेक जाँच गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ।
0: डाक्टरबाट दिइने सेवाहरू अनुहारको चाहे पोतो डन्डीफोर चिलाउने दाद पूरा शरीर चिलाउने मुसा छालामा मासु पलाएको गाँठा गुठी दुबी छालामा बिबिरा आउने छालाको एलर्जी कुष्ठरोग फंगल इन्फेक्सन छाला पाक्ने नङको कुनै पनि रोग बच्चाको छालाको समस्या कपाल झर्ने वा अनावश्यक ठाउँमा कपाल पलाउने समस्या यौन अङ्गमा घाउ आउने सेतो पानी बग्ने तथा कुनै पनि यौनको समस्या छाला कपाल नङ तथा यौनजन्य रोगको सम्पूर्ण उपचार सेवा उपलब्ध छ।
1: सम्पर्क गुरुङ हस्पिटल प्राली गुरुङ फार्मेसी गुरुङ मेडिकल हल मंगलगढी चोक सुर्खेत फोन नम्बर 083-520-402 र 522-148।
0: सूचना
2: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
0: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
2: छुट कार्यक्रम निश्चित अवधि सम्म सञ्चालन हुने हुँदा लाभ लिनु हुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल पनि पाइन्छ है।
0: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय विजयनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत।
3: के तपाईलाई पोली हाउस स्प्रिंकलर स्प्रे पम्प टिमो टिप्ने स्याउ टिप्ने जुस मेसिन आल्मुनियमका सामानहरू चाहिएको छ
4: वा गाडी धुने मेसिन कम्प्रेसर टायर ट्युब मोबिल अण्डाबाट चल्ला निकाल्ने च्याउ बनाउने सामान घाँस काट्ने चारा मेसिन दुध डेरीका सामान
3: किचन चिम्नी आरओ फिल्टर भ्याकुम क्लिनर बाथ टब मोडुलर किचनका सामान मिक्सर ग्राइन्डर आइरन चाहिएको छ
4: वा अनुदानकै मूल्यमा आधुनिक जोत्ने हलो झोला जस्तै भिरेर खनजोत गर्न तरकारी मकै गोड्ने मेसिनका लागि सम्पर्क मानिकेज मार्केटिङ सुर्खेत।
5: एसई सकियो अब रमाइलो सुरु भयो।
6: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर मात्र रु 20 मा प्रिपेड सिम कार्ड रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस 500 MB डेटा 10 SMS।
5: अझै रमाइलो रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा 50 मिनट बोनस भोइस 50 SMS बोनस।
6: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
5: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
7: नेपाल टेलिकम राष्ट्रको संचार।
8: In the heart of the city where dreams take shape and futures begin stands a place of excellence, Chanakya Pathshala, previously known as BSC College. Here, education goes beyond textbooks. It's about building confidence, discovering potential, and preparing for real life. At Chanakya, every student is guided with care, inspired with purpose, and empowered to achieve more. With experienced faculty, practical learning, and a supportive environment, we create a space where knowledge meets creativity. From modern classrooms to project-based learning and career-focused guidance, students grow not just academically, but personally. Because true education is about discipline, leadership, and values. Whether your path is science, management, or humanities, Chanakya is committed to shaping your future. A place where talent is nurtured, hard work is valued, and success is shared. Join the journey of growth and achievement. Chanakya Pathshala, empowering minds, inspiring futures.
0: ओहो रामुदाई, कता हिँड्नु भयो?
2: कता हिँड्नु, धानको बिउ राख्ने बेला भयो। धानको बिउ लिन बजार जान लागेको नि।
0: कुन धान लगाउने विचार गर्नु भयो र?
2: कुन धान लगाउने हो भनेर सोचिरहेको छु, कुन लगाउँदा ठिक होला नि?
0: ल दाई, पनि युएस कम्पनीको युएस 312 शङ्कर धान लगाउने नि।
2: यो धान कस्तो छ नि बहिनी?
0: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको, खानामा मिठो, पाक्नलाई नै छिटोका साथै मध्य पहाडी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि।
2: ए हो र, त्यसो भए म पनि ढुक्कसँग शङ्कर धान युएस 312 धानको बिउ लिएर आउँछु। अरूलाई पनि युएस 312 धान नै लगाउन भन्छु।
0: हुन्छ दाई, सँगै जाउँ है युएस 312 धानको बिउ लिनलाई।
1: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान युएस 312 लगाई आफ्नो उत्पादन बढाउनुहोस्। मध्य पहाडी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत गरिएको युएस कम्पनीको युएस 312 शङ्कर धान नै लगाऊ।
9: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
10: रेडियो भेरी एफएम 98.6 102.7 मेगाहर्ज।
11: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 2 बजेको छ।
12: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।

0: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
1: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एचआरडीसी बनेपा काभ्रे पुरानचोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू: जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एकापसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडिएको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एकापसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोरीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोरी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
1: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नु भयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, सोनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98-578-20-935, 98-682-29-133 र 98-55-55-606।

0: Extreme energy drink.
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक. हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ. नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्. सब एकदम खुसी हुन्छन्. तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ. रेडियो सुन्दै गर्नुहोस्. अब बाँकी कथा अर्को भागमा. श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल.
2: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
3: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ.
2: हाम्रा सेवाहरू
3: ग्यास्ट्रिक अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनाक, मुटुरोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ.
2: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टि. मोबाइल नम्बर 98 484 4631.
4: रेडियो भेरी एफएम

0: Hello.
1: Let's go.
2: 6.9 inch standard display, AI powered camera, 3 years ko warranty sahit. Redmi A7 ma 5200 mAh tatha Redmi A7 Pro ma 6000 mAh powerful battery ko saath thap atyadhunik vishesta harule tapai ko man jitcha barambar.
3: यो जिन्दगीले पनि केही लथरबाट लाउला जस्तो छ। विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छ। के गर्ने गर्ने मलाई दिक्कता भइसक्यो।
4: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
3: के गर्ने दाजु, यहाँ बसेर के कामनाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
4: अब इन्डिया नै जाने सुर कस्या भए गोकाय मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
3: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
4: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
3: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
4: हराउने कोलाई भेट्ने तैले चिन्तै दिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाय मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
3: हो, त्यही गएर सूर्जन रोकायलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि वहाँ गरी के हो कसो।
4: ल टिपिराख फोन नम्बर 9820-29-93-48 9820-29-93-48।
5: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
6: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँतरङ्गको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँतरङ्गको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
4: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454-33-975 र 98145-84-031।
6: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। सूचना
7: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
6: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
7: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्त्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है।
6: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्रनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत।
8: Radio Bheri FM

0: मलाई त कस्तो भोक लागेको छ टेकराज, कहीँ जाम न खाजा खान।
1: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
0: भोक लागेको बेला त मिठै खाने कुरा खानु पर्यो नि।
1: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
2: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
0: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
1: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-60840।
0: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
3: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
4: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
1: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई अर्थ कम्पनीका टीवी, फ्रिज, वाशिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
4: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
1: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर छ, बीच बजार सुर्खेत। मोबाइल नम्बर 98580-40519 र 98580-51715।
5: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
6: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौँ।
5: हाम्रा सेवाहरू
6: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, हर्सा, बात, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटु रोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
5: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय तुहुलपुर, बसपार्क भित्र टिकट काउन्टरदेखि पश्चिमपट्टि। मोबाइल नम्बर 98480-44631।

जस्तो तिम्रो त्यो चमकमा हल्का तिम्रो थियो थिएन कोही सहरका पानी चाहिँ पड्के थियो तिम्रै चहल्प सबैको छुट्के थियो पसिना खल्क फर्किँदै मन पर्ने तिम्रै थियो पल पल मुटु।

0: 군다 제 9번 세대 세대 지하와 세대
1: 저희는 뭐 어떻게 지하와 세대 100번이요.

0: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती पेट सुगर उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी हाड नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू हाड हड्डी नसा बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू शरीरमा भएका गाँठा गुठी हाइड्रोसिल हर्निया फाइल्स एपेन्डिसाइटिस साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइ जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा ईसीजी सेवा ल्याब एक्सरे सेवा रंगीन भिडियो एक्सरे सेवा दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा मुटुको इको महिलाको पाठेघरको भिडियो एक्सरे हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड गुरुङ मेडिकल हल मंगलगढी चोक सुर्खेत फोन नम्बर 083-522-148 र 520-702।
0: भर्ना खुल्यो
1: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 मा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जेहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
1: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-522-114 मोबाइल 98-585-51-960 र 97-678-84-566।
0: खुसीको खबर
3: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
0: हाम्रा विशेष सेवाहरू आईबीएफ आईयूआई हिस्टोस्कोपी दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू
3: एचसीआरसी अस्पताल नेपालगंज तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान 4 वाहिनी रोड नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 98-455-36-984।
4: स्कुलदेखि क्याम्पस स्तरका पाठ्य पुस्तक गाइड गेस्ट पेपर लगायतका पाठ्य सामग्री
5: लोक सेवा आयोगका किताबहरू
4: ऐन नियम कार्यालय विद्यालय तथा संस्थाहरूका लागि आवश्यक स्टेसनरी सामान तथा खेलकुद सामग्रीका लागि हामीलाई सम्झनुहोस्। गुणस्तरीय शिक्षाका लागि हामी प्रतिबद्ध छौँ।
6: सुपथ मूल्य सेवाका लागि एकमात्र कर्नर अल्फा स्टेसनरी स्टोर्स एन्ड जनरल अर्डर सप्लायर विजयनगर 6 बुद्ध पथ सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-1137।
7: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ज।
8: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 3 बजेको छ।
9: एक्सट्रीम इनर्जी ड्रिंक टेक द डिफरेंस फील द एनर्जी।

नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो तीन बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सुरुभन्दा पहिले मुख्य खबर। तराई मधेसका जिल्लामा आज पनि उच्च गर्मी। सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह। सगरमाथामा हराएका पर्वतारोहण गाइड दावा शेर्पा सातौं दिनमा जीवितै फेला। अध्ययन विधाको दुरूपयोग गर्ने त्रिविका प्राध्यापकबाट झण्डै 10.5 करोड़ असुली रकम असुलीसँग सँगै आउँदा दिनमा यस्तो समस्या रोक्ने गरी काम भइरहेको शिक्षा मन्त्री पोखरेलको भनाई। नेपालमा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाबाट सञ्चालित हुने परियोजना र स्रोत दुवै घट्यो। कार्यान्वयनमा रहेका परियोजनाको पनि कड़ाईका साथ अनुगमन गर्नुपर्ने। ताइवान भ्रमण गरेका न्यूजील्याण्डका चारजना सांसदलाई चीनमा प्रतिबन्ध। माफी मागेर प्रतिबन्ध हटाउन वा घटाउन सकिने भनाई। र एसियाली खेलकुद छनौटमा मलेसिया नेपालले दिएको 276 रनको लक्ष्य पछि आउँदै। नेपाल खबरमा अब पूरा खबर। तराई मधेसका जिल्लामा आज पनि गर्मी उच्च बढ़ेको छ। आज दिउँसो रूपन्देहीको भगवानपुर लगायतका ठाउँमा अधिकतम तापक्रम 40 डिग्री सेल्सियससम्म पुगेको छ। पूर्वदेखि पश्चिमसम्म सबैसो तराई मधेस र मध्य पहाड़को उपत्यका तथा खोजहरूमा गर्मी निकै बढ़ेको छ। यसैबीच नेपालमा तापलहर अर्थात लूको जोखिम बढ़दै गएको भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नागरिकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारीले मनसूनसँगै तातो हावाको प्रभाव देख्न सक्ने पूर्वानुमान रहेको बताउँदै तराईका जिल्लाहरूमा जोखिम न्यूनीकरणका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको जानकारी दिनुभयो। डाक्टर अधिकारीले लूबाट बस्न दिउँसोको अत्यधिक गर्मीमा बाहिरी काम सकेसम्म नगरी बिहान वा बेलुकाको समयमा गर्न, पर्याप्त मात्रामा पानी तथा झोलिलो खानेकुरा खान र पर्याप्त आराम लिन सुझाव दिनुभयो। उहाँका अनुसार तापलहरको दीर्घकालीन प्रभाव आँखा र छालामा समेत पर्न सक्ने हुँदा घर बाहिर निस्कदा विशेष सावधानी अप्नाउनुपर्छ। बालबालिका, ज्येष्ठ नागरिक तथा दीर्घ रोगीहरू तापलहरको उच्च जोखिममा रहने भएकाले उनीहरूको विशेष ख्याल राख्न उहाँले आग्रह गर्नुभयो। चुरोट, बेढ़ी र जाँड रक्सी नखान र स्वास्थ्यमा कुनै असामान्य समस्या देखिएमा तत्काल स्वास्थ्य कर्मीसँग परामर्श लिन उहाँको सुझाव छ। तापलहरका कारण डिहाइड्रेशन, हिट स्ट्रोक र मुटु सम्बन्धी समस्याको जोखिम बढ़ने गर्दछ। सगरमाथाको तेस्रो शिविरबाट हराएका पर्वतारोहण गाइड दावा शेर्पा सातौं दिनमा फेला पर्नु भएको छ। जेठ 15 गतेदेखि बेपत्ता भएका शेर्पालाई बिहान सगरमाथा प्रदूषण नियन्त्रण समितिका कामदारहरूले खुम्बु आइसफल क्षेत्रमा घिस्रदै गरेको अवस्थामा भेटाएका हुन्। हिमालयन ट्राभल्स एडभेञ्चरमा आबद्ध दावा शेर्पा एक पोलिस नागरिकसँग सगरमाथा आरोहण सकेर फर्कने क्रममा बेपत्ता हुनुभएको थियो। हिउँ र चिसोमा एक्लै 7 दिनसम्म जीवित रहेर आधार शिविरतर्फ ओर्लिरहनु अचम्मको घटना भएको आरोहीहरू बताउँछन्। खोजीका लागि हिजो हेलिकप्टर परिचालन गरेको भए पनि भेटिएको थिएन। शेर्पालाई आज भेटिएपछि हेलिकप्टर मार्फत काठमाडौँ ल्याएर उपचार भइरहेको छ। त्रिभुवन विश्वविद्यालयले अध्ययन विदा लिएर सेवामा नफर्केका प्राध्यापकहरूबाट 10.46 करोड़ रूपियाँ भन्दा बढ़ी रकम फिर्ता ल्याएको छ। थप प्राध्यापकहरू रकम फिर्ताको प्रक्रियामा सहभागी भइरहेका शिक्षा मन्त्री सस्मित पोखरेलले सामाजिक सञ्जाल मार्फत जानकारी दिनुभएको छ। त्रिभुवनको नियम अनुसार शिक्षक कर्मचारीले 5 वर्षसम्म अध्ययन विदा पाउने प्रावधान छ। विश्वविद्यालयले योग्य, दक्ष तथा अनुसन्धान मैत्री प्राज्ञिक जनशक्ति उत्पादन गर्ने उद्देश्यले तलबसहित अध्ययन विदा दिने गर्दछ। तर प्राध्यापकहरूले विदाको दुरूपयोग गरेको चर्चापछि छानबिनका लागि डाक्टर जीवन काफ्लेको संयोजकत्वमा 3 सदस्यीय समिति बनाएको थियो। समितिको प्रतिवेदन अनुसार त्रिवेणीले कार्यवाही प्रक्रिया अघि बढ़ाएपछि प्राध्यापकहरूले रकम फिर्ता गर्न थालेका हुन्। समितिले झण्डै 398 प्राध्यापकले अध्ययन विदाको दुरूपयोग गरेको र त्यसबाट 2 अर्ब रूपियाँ भन्दा बढ़ी रकम नोक्सान भएको ठहर गरेको छ। अध्ययन विदामा गएका स्थायी शिक्षकको ठाउँमा आंशिक र करारका शिक्षक राख्दा त्रिवेणीलाई थप आर्थिक भार परेको मन्त्री पोखरेलले बताउनु भएको छ। अध्ययन विदा सकिएपछि नफर्किएमा विदामा बस्दा त्रिवेणीबाट खाइपाई आएको तलब भत्तामा 10% ब्याजसहित फिर्ता गर्ने कबुलियत नामा गरिएको हुन्छ। यही अनुसार रकम फिर्ता भइरहेको छ। नेपालमा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाबाट सञ्चालित हुने परियोजना र स्रोत

0: लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयकी सचिव राधिका अरियालले सार्वजनिक गर्नुभएको तथ्याङ्क अनुसार पछिल्लो पाँच वर्षमा बजेट आधाले घटेको छ। आर्थिक वर्ष 2078-79 98 परियोजना र त्यसबाट आउने बजेट 40 अर्ब रूपियाँ थियो। अहिले परियोजना दुई तिहाई र बजेट आधाले घटेको सचिव अरियालले बताउनुभयो। उहाँका अनुसार विश्वव्यापी रूपमा आएको आर्थिक संकट, नेपाल एलडीसीबाट स्तर वृद्धि हुने सन्दर्भ, नेपालको आन्तरिक कारण लगायतले बजेट घटेको छ। सचिव अरियालले नेपालमा गैर सरकारी संस्थालाई कड़ाईका साथ अनुगमन गर्नुपर्ने अवस्था रहेको पनि बताउनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556943333 4935555।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। इलामको फाकफोकथुम गाउँपालिकामा दुग्ध व्यवसाय फस्टाउँदै गएको छ। थाम डाँडा पशुपालन सहकारी संस्था अन्तर्गत 45 परिवारले नियमित दूध उत्पादन गर्दै आएका छन्। सहकारीमा दैनिक झण्डै 950 लिटर दूध संकलन हुँदै आएको छ। किसानले प्रति लिटर 55-75 रूपियाँसम्म मूल्य पाउँछन्। सहकारीले दूध बिक्री सहित महिनाको झण्डै 12 क्विन्टल छुर्पी र 7 क्विन्टल घिउ उत्पादन गरिरहेको छ। यी उत्पादन विदेशमा निर्यात भइरहेका छन्। सहकारीको मासिक कारोबार 12-15 लाख रूपियाँसम्म पुगेको छ। कोशी प्रदेश सरकारको वृद्धि उद्यमशीलता तथा रोजगारी परियोजनाबाट सहकारीले आवश्यक पूर्वाधार र तालिममा सहयोग मिलेको छ। गाउँपालिकाका अध्यक्ष दिपेन्द्र खनालका अनुसार फाकफोकथुममा दैनिक झण्डै 31,000 लिटर दूध उत्पादन हुन्छ र पशुपालन अहिले आर्थिक समृद्धिको मुख्य आधार बन्दै गएको छ। अब विदेशको खबर। चीनले ताइवान भ्रमणमा संलग्न न्यूजील्याण्डका 4 जना सांसदहरूलाई आफ्नो देशमा प्रतिबन्ध लगाएको छ। ताइवान भ्रमण गरेको आरोपमा चीनले आफ्ना 4 जना सांसदलाई 1 वर्षका लागि प्रतिबन्ध लगाएको न्यूजील्याण्डको विदेश मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। सांसदहरूले मे महिनामा यात्राबाट फर्किएपछि प्रतिबन्धको बारेमा थाहा पाएका स्थानीय संचार माध्यमले लेखेका छन्। चीनी राजदूतावासले माफी मागेमा प्रतिबन्ध घटाउन वा हटाउन सकिने बताएको छ। चीनले ताइवानको स्वशासित टापुलाई आफ्नो क्षेत्रका रूपमा दावी गर्छ र यस टापुको विदेशी संलग्न नतालाई प्रतिबन्धित गर्ने प्रयास गरेको छ। तर चीनले ताइवान भ्रमण गर्ने न्यूजील्याण्डका सांसदहरूमाथि यात्रा प्रतिबन्ध लगाएको भने यो पहिलो पटक हो। न्यूजील्याण्डका विदेश मन्त्री विन्स्टन पिटर्सले यो घटनाबाट आश्चर्यचकित भएको बताउनु भएको छ। न्यूजील्याण्डका सांसदहरूले दशकौंदेखि ताइवानको भ्रमण गर्दै आएका र त्यस्ता भ्रमणहरू न्यूजील्याण्डको एक चीन नीतिसँग मिल्ने बताउनु भएको छ। न्यूजील्याण्डमा रहेको चीनी दूतावासले आज विज्ञप्ति निकालेर सांसदहरूले चीनको गम्भीर चासोलाई व्यवस्था गरेको र सांसदका रूपमा ताइवान भ्रमण गर्न जोड़ दिएका कारणले प्रतिबन्ध लगाएको बताएको छ। यो भ्रमणले चीनको आन्तरिक मामिलामा हस्तक्षेप गरेको विज्ञप्तिमा भनिएको छ। अब खेल खबर एशियाली खेलकूद छनौटमा नेपालले मलेसियालाई 276 रनको लक्ष्य दिएको छ। सिंगापुरमा टस हारेर ब्याटिङ गरेको नेपालले 20 ओभरमा 7 विकेट गुमाएर 275 रन

बनायो। नेपालको कुशल भुर्तेलले शतक बनाए। भुर्तेलले 54 बलमा 126 रन बनाएर आउट भए। भुर्तेल टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार दोस्रो शतक बनाउने पहिलो नेपाली खेलाड़ी र समग्रमा 10 खेलाड़ी हुन्। भुर्तेलले यही प्रतियोगितामा सिंहसँगको पहिलो खेलमा शतक बनाएका थिए। यस्तै आजको खेलमा आसिफ शेखले 68, कप्तान दिपेन्द्र सिंहले 31 रन बनाए। मलेसियाका बिरणदीप सिंहले 3 विकेटले नेपालले दिएको 276 रनको लक्ष्य पछ्याइरहेको मलेसियाले 15 ओभर 5 बलको खेल सकिँदा 5 विकेट गुमाएर 86 रन मात्रै बनाएको छ। नेपालको जीत सुनिश्चित भइसकेको छ। मलेसियाले जीतका लागि 25 बलमा 190 रन ल्याउनुपर्छ। यस अनुसार हरेक बलमा छक्का प्रहार हुँदा पनि जित्न असम्भव रहेको छ। प्रतियोगितामा समूह ए को यो अन्तिम खेल हो। नेपाल र मलेसिया दुवै सेमी फाइनलमा पुगिसकेका छन्। यो खेल जित्ने टोली समूह विजेता बन्नेछ। नेपाल र मलेसियाले यसैको खेलमा चीनलाई हराएका थिए। यस्तै समूह बीबाट हङकङ समूह विजेता र ओमान समूह उपविजेता बन्दै सेमी फाइनलमा पुगेका छन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। तराई मधेसका जिल्लामा आज पनि उच्च गर्मी। सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह। सगरमाथामा हराएका पर्वतारोहण गाइड दावा शेर्पा 7 दिनमा जीवितै फेला। अध्ययन विधाको दुरूपयोग गर्दै त्रिवीका प्राध्यापकबाट झण्डै 10.5 करोड़ असुली रकम असुलीसँग आउँदा दिनमा यस्तो समस्या रोक्ने गरी काम भइरहेको शिक्षा मन्त्री पोखरेलको भनाई। नेपालमा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाबाट संचालित हुने परियोजना र स्रोत दुवै घट्यो। कार्यान्वयनमा रहेका परियोजनाको पनि कड़ाईका साथ अनुगमन गर्नुपर्ने। ताइवान भ्रमणमा रहेका न्यूजील्याण्डका 4 सांसदलाई चीनमा प्रतिबन्ध। माफी मागेर प्रतिबन्ध घटाउन वा हटाउन सक्ने। र एसियाली खेलकुद छनौटमा मलेसिया नेपालले दिएको 276 रनको लक्ष्य पछ्याउँदै।

0: Extreme energy drink.
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग दुई. शर्माजीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन. यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ. रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा. श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील.
2: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई सहित हाम्रो यस युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँकेमा डिप्लोमा अफ जियोमेट्रिक्स सर्भिस हेक र सिभिल सब इन्जिनियरमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ. हाम्रा विशेषताहरू गुणस्तर प्राविधिक शिक्षालाई जोड़ दिइने, व्यावहारिक ज्ञान र फिल्ड स्किलमा जोड़ दिइने, राष्ट्रिय र अन्तर्राष्ट्रिय जागिरका लागि विद्यार्थीहरूलाई सक्षम बनाइने, उत्कृष्ट विद्यार्थीहरूलाई जागिरको सुनिश्चितता गरिने, साथै हामी कहाँ सक्षम ट्रेनिङ अन्तर्गत प्लम्बर, इलेक्ट्रिसियन, मेसन, जियो इन्जिनियरिङ, ल्याब टेक्निसियन, हेभी मेसिन अपरेटर तालिमहरू दिनुका साथै प्रमाण पत्र पनि दिइन्छ. आगामी योजना अन्तर्गत आउने शैक्षिक सत्रमा डिप्लोमा अफ फार्मेसी, हेल्थ असिस्टेन्ट, एचएका कोर्सहरू समेत पढाइ हुने बेहोरा जानकारी गराउँदछौ. अन्य विशेषताहरू प्रख्यात विज्ञ तथा इन्जिनियरहरूको टीमबाट सञ्चालित संस्था, नियमित रूपमा प्र्याक्टिकल क्लासहरू सञ्चालन गरिने, निर्माण व्यवसाय, कन्सल्टेन्सी, सरकारी तथा गैर सरकारी कार्यालयमा रोजगारीको सहजीकरण गरिने, प्रत्येक हप्ता आवश्यकता अनुसार फिल्ड भिजिट तथा अनुगमनको व्यवस्था गरिने, वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि सहजीकरणको व्यवस्था गरिने, लोक सेवा आयोग तथा संगठित संस्थाहरूको तयारी कक्षाहरू सञ्चालन गरिने, अपरेटरका लागि लाइसेन्ससम्मको सहजीकरणको व्यवस्था, गरीब विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई विशेष व्यवस्था गरिने, आवश्यकता अनुसार होस्टेलको व्यवस्था भएको, डिजिटल प्रविधिबाट कक्षाहरू सञ्चालन गरिने, उत्कृष्ट रोजगारीको व्यवस्था र जब बेसिसमा कक्षाहरू सञ्चालन गरिने. नोट, शुरूमा भर्ना हुने 20 विद्यार्थीलाई विशेष छुट छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ. विस्तृत जानकारीका लागि युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँके सिद्धार्थ होटेल र शिक्षा सिंचाई कार्यालयदेखि पूर्वपट्टि. थप जानकारीका लागि सम्पर्क मोबाइल 98484935, 98582399, 98584792 र 98448161175. सिप सिकौं, आत्मनिर्भर बनाऊ, प्राविधिक शिक्षा सफल भविष्यको आधार.
3: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ज.

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोलादै, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
2: सूचना,
3: यही जेठ 23 गते चौथो शनिबारको दिन
2: यस राणा हस्पिटल प्राइभेट लिमिटेड सुर्खेतमा भेरी अस्पताल नेपालगंजमा कार्यरत छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झाद्वारा सशुल्क जाँच गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई मौकाको फाइदा उठाउन हुन अनुरोध गर्दछौ। डाक्टरद्वारा दिइने सेवाहरू छाला, कपाल तथा यौन सम्बन्धी सम्पूर्ण उपचार, हाम्रा दैनिक सेवाहरू, हाडजोड तथा नशा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
4: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर 4 एरीचोकदेखि 200 मिटर उत्तरतर्फ। सम्पर्क फोन नम्बर 083-590-693।

0: सुनौलो अब सर।
1: सिटी बीटीबाट सम्बन्धन प्राप्त कलेज अफ अलाइड नेपालगंज बाँकेमा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
0: यदि तपाईँ स्वास्थ्य तथा प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य बनाउन चाहनुहुन्छ भने अब ढिला नगर्नुहोस्। अनुभवी शिक्षक, आधुनिक प्रयोगशाला, व्यावहारिक सिकाइ र उत्कृष्ट शैक्षिक वातावरण सहित कलेज अफ अलाइड तपाईँको सफल भविष्यको भरोसा योग्य गन्तव्य बनेको छ।
1: हाम्रा कार्यक्रमहरू पीसीएल इन जनरल मेडिसिन, एचए, डिप्लोमा इन फार्मेसी, पीसीएल इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, पीसीएल इन अप्थाल्मिक असिस्टेन्ट ओए, डिप्लोमा इन फिजियोथेरापी, डिप्लोमा इन सिभिल इन्जिनियरिङ, प्री डिप्लोमा इन सर्वे इन्जिनियरिङ अमिन, प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ।
0: हाम्रा विशेषताहरू शान्त, स्वच्छ तथा अध्ययन मैत्री वातावरण, सुविधा सम्पन्न आफ्नै भवन भएको, अनुभवी तथा दक्ष शिक्षकद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशालाहरू, व्यवस्थित लाइब्रेरी सुविधा, सफा तथा हाइजेनिक क्यान्टिन, खेलकुदका लागि पर्याप्त स्पोर्ट ग्राउण्ड, अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता, उत्कृष्ट शैक्षिक नतिजाको इतिहास, प्र्याक्टिकल अर्थात् प्रयोगत्मक शिक्षामा विशेष जोड,
1: गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र विद्यार्थीको उज्जवल भविष्य निर्माण,
0: एचए र फार्मेसी कार्यक्रमको फारम भर्ने अन्तिम मिति यही जेठ 10 गते सम्म, अन्य कार्यक्रमहरूमा भने सिधै भर्ना हुन सकिनेछ।
1: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके, सम्पर्क नम्बर 081537546, 081538260, 98580303005, 98480913, वेबसाइट www.collegeofallied.com, गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाई र उज्जवल भविष्यको भरपर्दो आधार।

0: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
1: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँतरंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँतरंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% छुटको व्यवस्था रहेको छ।
2: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर छ बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454 33975 र 98145 84 0131।
1: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
3: रेडियो भेरी FM।

0: हाल्नु। लेट्स गो। 6.9 इन्च को शानदार डिस्प्ले, AI पावर्ड क्यामेरा, 2 वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्री को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
2: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम, ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रो भेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
1: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
2: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
1: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्र नगर छ बुद्ध पथ लाइन, गरिमा विकास मैक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।
3: एसई सक्यो, अब रमाइलो सुरु भयो।
4: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
3: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
4: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म।
3: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
5: नेपाल टेलिकम, राष्ट्रको संचार।
6: विगत 30 वर्षदेखि वीरेन्द्र नगर छ नेता चोकबाट सेवा दिँदै आइरहेको मानिके सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिके एज मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
7: रेडियो भेरी एफएम

0: को खबर।
1: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
0: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
1: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चारवाहिनी रोड, नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 98455936984।
0: सूचना।
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायल्स, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बात सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाणपत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522253 र मोबाइल नम्बर 98586054555।
3: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
4: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
3: हाम्रा सेवाहरू
4: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, हर्सा, बात, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनाक, मुटु रोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
3: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय, कोहलपुर, बस पार्क भित्र टिकट काउन्टरदेखि पश्चिमपट्टि। मोबाइल नम्बर 98480444131।

0: हिमाल पहाड़ तराई जोड्छौ सबैलाई दिउँसो चार बजेको भेरी हाइलाइट्सबाट केशव ढकालको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रमा पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रमबारे आजदेखि प्रदेश सभामा छलफल हुँदै पूर्व मुख्यमन्त्री शर्माद्वारा बैठक अवरूद्ध। भेरी नदीमा पौडी खेल्ने क्रममा डुबेर एकजना बालकको ज्यान गयो। मेयर कप फुटबलको उपाधिका लागि अहिले वीरेन्द्रनगर र जुम्ला भिड्दै पहिलो हाफमा वीरेन्द्रनगरलाई 1-0 अग्रता। भेरी नदीमा पौडी खेल्ने क्रममा डुबेर एकजनाको ज्यान गएको छ। जाजरकोट भेरी नगरपालिका 11 मटेलाका 13 वर्षीय अनिश गिरीको डुबेर ज्यान गएको प्रहरीले जनाएको छ। बालक डुबेको खबर पाउना साथ प्रहरी चौकी मटेलाबाट खटिएको प्रहरी टोलीले उहाँलाई उद्धार गरी अस्पताल पुर्याए पनि चिकित्सकहरूले बचाउन नसकेको घोषणा गरेका छन्। रूकुम पश्चिमको चौरजारी मिशन अस्पतालमा उहाँलाई पुर्याइए पनि चिकित्सकहरूले पुर्याउने बित्तिकै मृत घोषणा गरेको बताइएको छ। कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम बारे आजदेखि प्रदेश सभामा छलफल शुरू हुँदैछ। प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल शुरू हुने कार्यसूची रहे पनि पूर्व मुख्यमन्त्री राजकुमार शर्माले अवरोध गरेपछि बैठक अहिले केही समयका लागि स्थगित गरिएको छ। पूर्व मुख्यमन्त्री शर्माले प्रधानमन्त्री बालेन शाहले नेपालले भारत भूमि मिचेको भनी दिएको अभिव्यक्तिप्रति कर्णाली प्रदेशमा कुनै छलफल नगरिएको र एकाएक छापामार शैलीमा नीति तथा कार्यक्रम ल्याइएको भन्दै अवरोध गर्नुभएको हो। प्रदेश सरकारको नीति तथा कार्यक्रम हिजो प्रदेश सभामा पेश भएको हो। नीति तथा कार्यक्रममा प्रदेश सरकारले बुलबुले काँक्रीप्याद बहुद्देश्यीय परियोजना यसै वर्षभित्र पूरा गर्ने, प्रदेश अस्पताल सुर्खेतलाई शिक्षण अस्पतालका रूपमा विकसित गर्नका लागि आवश्यक प्रक्रिया तथा ऐन कानून निर्माण गर्ने लगायतका कार्यक्रम सार्वजनिक गरेको छ। मेयर कप फुटबलको उपाधिका लागि अहिले वीरेन्द्रनगर संघशालामा घरेलु टोली वीरेन्द्रनगर र जुम्ला भिडिरहेका छन्। जारी खेलको पहिलो हाफ भर्खरै सकिँदा सुर्खेतको वीरेन्द्रनगरले 1-0 अग्रता लिएको छ। जुम्लाले दोस्रो सेमी फाइनलमा सुर्खेतको सिम्तालाई 4-0 हराउँदै फाइनल प्रवेश गरेको हो भने वीरेन्द्रनगरले सुर्खेतकै पञ्चपुरीलाई पेनाल्टी सुटआउटमा 6-5 गोल अन्तरले हराउँदै फाइनलमा ठाउँ पक्का गरेको हो। निर्धारित समयमा दुवै टोलीले गोल रहित बराबरी खेलेपछि वीरेन्द्रनगर र पञ्चपुरीको खेल पेनाल्टी सुटआउटमा गएको थियो। कर्णाली प्रदेश फुटबल संघको आयोजना र वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोगमा भएको प्रतियोगिताको विजेताले 4 लाख र उपविजेताले 2 लाख रूपियाँ पुरस्कार प्राप्त गर्ने बताइएको छ। हस्तरीलाई दिउँसो 4 बजेको भेरी हाइलाइट सक्यो। अहिले 5 बजेको भेरी हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मीसँगै केशव ढकाल विदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।
1: महिला तथा प्रसूति स्वास्थ्य सेवामा अब तपाईँको भर पर्दो गन्तव्य एसडीआरसी अस्पताल नेपालगंज चारबाई रोडमा। यहाँ अनुभवी विशेषज्ञ महिला तथा प्रसूति विशेषज्ञ डाक्टर कुमार शाहद्वारा महिला स्वास्थ्यका सम्पूर्ण समस्याको आधुनिक उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू पाठेघरको मासु फुल्ने, डिम्बाशयको सिस्ट,
1: महिला तथा प्रसूति स्वास्थ्य सेवामा अब तपाईँको भर पर्दो गन्तव्य एसडीआर।

0: 55 समस्या, पाठे घर झर्ने, पिसाब चुहिने, पाठे घरको क्यान्सर उपचार, महिनावारी अनियमितता, गर्भावस्थाको जटिलता, सुरक्षित सामान्य प्रसूति तथा सिजरियन, गर्भपतन सेवा, एन्डोमेट्रियोसिस, बच्चा नबस्ने समस्या, डिम्बाशय ट्युमर, गर्भाशय हटाउने शल्यक्रिया र परिवार नियोजन सेवा उपलब्ध छ।
1: सफा वातावरण, अत्याधुनिक उपकरण, अनुभवी टोली, एससीआरसी अस्पताल तपाईको सेवामा समर्पित। महिलाको स्वास्थ्य, परिवारको भविष्य, स्वस्थ रहनुहोस्। समयमै जाँच गराउनुहोस्। स्वान, चारबाइनी रोड, नेपालगंज। सम्पर्क मोबाइल नम्बर 98455 36 98 4।

0: Media
1: Extreme Energy Drink.
2: रोगले पनि मर्नु न बाँच्नु बनायो क्यारू र कसहरू भएको छ मेरा दिनेशै यी बाइजना भए
3: तै त ए काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
2: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारू त आफै भन्दिनँ क्या
3: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थियो अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
4: तपाईलाई पनि ग्यास्ट्रिक गानगोला युरिक एसिड हातखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दाँत दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
5: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
6: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97486375 र 98489376
7: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्
8: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श हप्ताको सातै दिन विशेष विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा दाँत सफा गर्ने तथा टल्काउने मुख गनाउने गिजाबाट रगत बग्ने गिजा सुनिने रोगको उपचार आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने कृत्रिम दाँत हाल्ने दाँत रंगको वा मेटलको खोल लगाउने मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ
5: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर छ बीच बजार सुर्खेत एसबीआई बैंकको एक घर तलपट्टि सम्पर्क मोबाइल नम्बर 97454339375 र 98145084031
8: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला सुनौलो अवसर
9: सिटी भिटीबाट सम्बन्धन प्राप्त कलेज अफ अलाइड नेपालगंज बाँकेमा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ
8: यदि तपाईँ स्वास्थ्य तथा प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य बनाउन चाहनुहुन्छ भने अब ढिला नगर्नुहोस् अनुभवी शिक्षक आधुनिक प्रयोगशाला व्यावहारिक सिकाइ र उत्कृष्ट शैक्षिक वातावरण सहित कलेज अफ अलाइड तपाईँको सफल भविष्यको भरोसा योग्य गन्तव्य बनेको छ
9: हाम्रा कार्यक्रमहरू पीसीएल इन जनरल मेडिसिन एचए डिप्लोमा इन फार्मेसी पीसीएल इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी पीसीएल इन अप्थाल्मिक असिस्टेन्ट ओए डिप्लोमा इन फिजियोथेरा

0: di Diploma in Civil Engineering, Pre-Diploma in Survey Engineering, Omin, Pre-Diploma in Civil Engineering.
1: हाम्रा विशेषताहरू शान्त स्वच्छ तथा अध्ययन मैत्री वातावरण सुविधा सम्पन्न आफ्नै भवन भएको अनुभवी तथा दक्ष शिक्षकद्वारा अध्यापन आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशालाहरू व्यवस्थित लाइब्रेरी सुविधा सफा तथा हाइजेनिक क्यान्टिन खेलकुदका लागि पर्याप्त स्पोर्ट ग्राउन्ड अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता उत्कृष्ट शैक्षिक नतिजाको इतिहास प्राक्टिकल अर्थात् प्रयोगत्मक शिक्षामा विशेष जोड
0: गुणस्तरीय शिक्षा व्यवहारिक सिकाइ र विद्यार्थीको उज्जवल भविष्य निर्माण
1: एसए र फार्मेसी कार्यक्रमको फारम भर्ने अन्तिम मिति यही जेठ 10 गते सम्म अन्य कार्यक्रमहरूमा भने सिधै भर्ना हुन सकिनेछ
0: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँकी सम्पर्क नम्बर 081-535-546 081-538-260 98-580-30-305 98-480-91-037 वेबसाइट www.collegeofallied.com गुणस्तरीय शिक्षा व्यवहारिक सिकाई र उज्जवल भविष्यको भरपर्दो आधार

0: नाक कान घाटी सम्बन्धी सम्पूर्ण समस्याको समाधान एचसीआरसीमा अत्याधुनिक उपकरण दक्ष विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय दैनिक ओपीडी सेवा तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
1: नाक सम्बन्धी समस्याहरूमा साइनसाइटिस,
0: नाक बन्द हुने समस्या,
1: नाकबाट रगत बग्ने,
0: नाकभित्र मासुको गिर्खा पलाएको,
1: घ्राण शक्ति गुम्ने,
0: कान सम्बन्धी समस्याहरू, कान दुख्ने,
1: कानको संक्रमण,
0: कान सुन्न गाह्रो हुने,
1: कान बज्ने समस्या,
0: चक्कर लाग्ने,
1: घाँटी सम्बन्धी समस्याहरू, ग्ल्यान्ड सुन्निने,
0: घाँटी दुख्ने,
1: आवाज बन्द हुने,
0: निल्न गाह्रो हुने,
1: घाँटीको भित्री भागमा मासु पलाउने समस्या देखिएमा हामीलाई सम्झनुहोस्। एचसीआरसी अस्पताल,
0: चार वाहिनी रोड, नेपालगंज, बाँकी। सम्पर्क नम्बर 081-538-150, 081-535-151।
2: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
3: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
2: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
3: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
2: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
3: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
2: सचेत बनाऊ।
3: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ। झ्याल बाहिर धुलोले ढाक्छ। बत्ती, फोन सबको लाइन काटिन्छ। सब धेरै डराएको हुन्छ, तर एकछिनमा भूकम्प रहेछ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन। अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
5: सूचना,
6: यही जेठ 23 गते शनिबारका दिन सनराइज मेडिकल हल पिपिरा सुर्खेतमा बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र फुलटेग्रा नेपालगंजका वरिष्ठ प्राविधिकहरूबाट एक दिने कान जाँच शिविर हुने जानकारी गराउँदछौ।
5: दिइने सेवाहरू: कान पाक्ने, जीर्ण रोगको उपचार तथा परामर्श, अडियोग्राम मेसिनबाट कान सुन्ने क्षमताको जाँच, काने गुजी, ढुसी र बाह्य वस्तु परेको निकालिने, कान नसुन्ने बिरामीलाई सुफद मूल्यमा श्रवण यन्त्र उपलब्ध गराइने, अपरेशन गर्नुपर्ने बिरामीलाई बागेश्वरी कान स्याहार केन्द्र फुलटेग्रा नेपालगंजमा विशेष सहुलियतमा अपरेशन गरिने।
6: सम्पर्क सनराइज मेडिकल हल, आस्था पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्राइभेट लिमिटेड, पिपिरा चोक, सुर्खेत। सम्पर्क फोन नम्बर 083-411-045 र मोबाइल नम्बर 98-550-17-645, 98-480-21-313।
7: ओहो रामुदाई, कता हिँड्नु भयो?
5: कता हिँड्नु, धानको बिउ राख्ने बेला भयो। धानको बिउ लिन बजार जान लागेको नि।
7: कुन धान लगाउने विचार गर्नु भयो र?
5: कुन धान लगाउने हो भनेर सोचिरहेको छु, कुन लगाउँदा ठिक होला नि?
7: ल दाई, पनि US कम्पनीको US 312 शङ्कर धान लगाउने नि।
5: यो धान कस्तो छ नि बहिनी?
7: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको, खानामा मिठो, पाक्नलाई नै छिटोका साथै मध्य पहाड़ी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि।
5: ए हो र, त्यसो भए म पनि ढुक्कसँग शङ्कर धान US 312 धानको बिउ लिएर आउँछु। अरूलाई पनि US 312 धान नै लगाउन भन्छु।
7: हुन्छ दाई, सँगै जाउँ है US 312 धानको बिउ लिनलाई।
8: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 लगाई आफ्नो उत्पादन बढाउनुहोस्। मध्य पहाड़ी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत गरिएको US कम्पनीको US 312 शङ्कर धान नै लगाऊ।
9: रेडियो भेरी FM।

0: 6.9 इंच को शानदार डिस्प्ले, AI पावर्ड कैमरा, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: यही 2083 वैशाख 2 गते देखि असार 7 गते सम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छ। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन, के गर्ने गर्ने मलाई दिक्दा भइसक्यो।
4: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
3: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
4: अब इन्डिया नै जाने सुर कस्या भए रोकाए मेन पावर सप्लायर अमृत सहर पन्जाबमा जा।
3: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त।
4: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
3: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
4: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
3: हो, त्यही गएर सुरजन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरे के हो कसो।
4: ल टिपिराख, फोन नम्बर 9820293948, 9820293948।
5: सूचना,
6: तपाईहरुकै चिर परिचित न्यू सुर्खेत मेडिकल स्टोर्समा यही जेठ 30 गते वरिष्ठ टाउको नसा तथा मानसिक रोग विशेषज्ञ प्रोफेसर डाक्टर मोहन बेलबासेद्वारा सशुल्क चेक जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
5: डाक्टरद्वारा दिइने सेवाहरू टाउको दुख्ने, निन्द्रा नलाग्ने, नसा तथा लागु पदार्थ सेवन गर्ने, मन आत्तिने, मनमा धेरै कुरा खेल्ने, आत्महत्याको सोच या प्रयास गर्ने, धेरै भिडभाडमा बस्न मन नलाग्ने, धेरै रिस उठ्ने, छटपटी हुने र बरबराउने,
6: साथै प्रत्येक दिन बिहान र साँझ हाड जोड्ने, बात रोग तथा नसा रोग विशेषज्ञ डाक्टर गणेश तिवारीद्वारा सशुल्क बिरामी चेक जाँच गरिन्छ।
5: सम्पर्क न्यू सुर्खेत मेडिकल स्टोर तथा सुर्खेत स्वास्थ्य पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली, वीरेन्द्रनगर छ सुर्खेत, मंगलगढ़ी चोकबाट 300 मिटर उत्तर तर्फ। सम्पर्क फोन नम्बर 083-521-5099 र मोबाइल नम्बर 9848-39-117। शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
6: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र SRDC बनेपा काभ्रे पराञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि दिइरहेको जानकारी गराउँदछौ।
5: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू, जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडिएको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोरीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
7: यदि तपाईले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नु भयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, सोनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98578-20935, 98682-29133 र 98655-56।
8: रेडियो भेरी एफएम

0: झरना खुल्यो।
1: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 मा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जेहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
1: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-520-114 मोबाइल 98-585-59960 र 97-678-84-566।
0: मानसिक स्वास्थ्य प्रति सचेत बनौ। निराश हुनु, तनाव तथा चिन्तित महसुस हुनु, बेला बेलामा डर लाग्नु, बिना कारण पसिना आउनु, गहिरो निन्द्रा नपर्नु, मानसिक समस्या निदानको लागि नियमित व्यायाम गरौं, आफ्ना भावना खुला रूपमा व्यक्त गरौं, परिवार र साथीहरूसँग समय बिताउ, योग ध्यान वा मनपर्ने गतिविधिमा संलग्न हौ, आवश्यक परेमा चिकित्सकसँग परामर्श गरौं।
2: कर्णाली प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय वीरेन्द्र नगर सुर्खेत।
3: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रेर।
0: ल दाई किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि, ल हिँड्नुहोस् म देखाइदिन्छु पसल।
2: हामी कहाँ एलजी सामसुङ औरा स्काई ओर्थ कम्पनीका टीवी फ्रिज वासिङ मेसिन सामसुङ रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
0: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी वासिङ मेसिन फ्रिजहरू पाइन्छ, साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
2: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 98-580-40-519 र 98-580-51-715।
4: रोगले पनि मर्नु न बाँच्नु बनायो, क्यारू र कसोहरू भएको छ मेरा दिनेशै बाइजना भया
5: तै त ए काउजु क्या गर्न मन गर्दछौ मुखभित्र
4: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारू त आफै भन्दिन क्या
5: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थियो अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
6: तपाईलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हाखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दाँत दुबी सम्बन्धी उपचार पाइल्स बवासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
1: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
7: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97-84-36-175 र 98-84-39-576।
3: एसई र कक्षा 12 को परीक्षामा कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा निकाल्न सफल एस श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वीरेन्द्रनगर 7 इत्राममा नयाँ शैक्षिक सत्र 83-84 का लागि कक्षा 11 मा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: अध्यापन हुने विषयहरू विज्ञान व्यवस्थापन शिक्षा मानविकी
3: गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था पनि रहेको छ साथै कक्षा सञ्चालन आउँदो असार 1 गतेदेखि हुनेछ।
8: प्रधानाध्यापक श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय विजेन्द्रनगर सात इत्राम सुर्खेत सम्पर्क मोबाइल नम्बर 9840303790 9585150560 र 9841556499।
0: बाल अधिकारको रक्षा गरौं, माया ममता संरक्षण, स्वास्थ्य वातावरण, उचित पोषण, शिक्षा, मनोरञ्जन र विकासको अवसर पाउनु प्रत्येक बाल बालिकाको अधिकार हो। बाल अधिकारको रक्षा गरौं, बाल बालिकाको जन्म दर्ता अनिवार्य गरौं, शोषण दुर्व्यवहार र बाल श्रमबाट बाल बालिकालाई बचाऊ, घर विद्यालय र समाजमा सुरक्षित र प्रेमपूर्ण वातावरण बनाऊ, बाल अधिकार प्रति संवेदनशील बनाऊ, बाल बालिकाको सर्वोत्तम हितलाई ध्यान दिऊ, बाल अधिकार सुनिश्चित गरौं, उज्जवल भविष्यको निर्माण गरौं।
2: कर्णाली प्रदेश सरकार तथा मन्त्री परिषदको कार्यालय वीरेन्द्र नगर सुर्खेत।
9: रेडियो भेरी एफएम 98.6 102.7 मेगाहर्ट्ज।
10: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 5 बजेको छ।
11: Extreme energy drink. Taste the difference. Feel the energy.

हिमाल पहाड़ तराई जोड्छौं सबैलाई साँझ पाँच बजेको फेरि हाइलाइट्सबाट केशव ढकालको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रमा पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा कर्णाली प्रदेश सरकारले 20 मेगावाटसम्मको जलविद्युत आयोजना आफै निर्माण गर्ने, सार्वजनिक निजी साझेदारीमा यी योजना पूरा गरिने सरकारी दावी, भेरी नदीमा पौडी खेल्ने क्रममा डुबेर एकजनाको ज्यान गयो र मेयर कप फुटबलको उपाधिका लागि अहिले ब्रेननगर र जुम्ला भेट्दै खेल सकिन केही मिनट मात्र बाँकी रहँदा ब्रेननगरलाई 1-0 अग्रता। कर्णाली प्रदेश सरकारले 20 मेगावाटसम्मको जलविद्युत आयोजना आफैले निर्माण गर्ने भएको छ। 20 मेगावाटसम्मको जलविद्युत योजना आफैले निर्माण गर्ने गरी प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएको छ। संघ सरकारको सहकार्यमा सार्वजनिक निजी साझेदारीमा यी योजना आफै निर्माण गर्ने कार्यक्रम प्रदेश सरकारले ल्याएको हो। कर्णालीको पानी जनताको लगानी अभियान अन्तर्गत निर्माण हुने 20 मेगावाटसम्मका जल आयोजना कर्णालीवासीकै शेयर लगानीबाट गर्ने सरकारी योजना रहेको छ। यसैगरी डोल्पामा निर्माणाधीन जगदुल्ला ए लगायतका जलविद्युत आयोजना प्रदेश सरकारकै लगानीमा गरिने जनाइएको छ। कर्णाली प्रदेश सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममा सौर्य, वायु ऊर्जा, लघु तथा साना उद्योग र मिनी ग्रिड मार्फत विद्युत विस्तार गर्ने समेत उल्लेख गरिएको छ। भेरी नदीमा पौडी खेल्ने क्रममा डुबेर एकजना बालकको ज्यान गएको छ। जाजरकोट भेरी नगरपालिका 11 मटेलाका 13 वर्षीय अनिश गिरीको डुबेर ज्यान गएको प्रहरीले जनाएको छ। बालक डुबेको खबर पाउनसाथ प्रहरी चौकी मटेलाबाट प्रहरी सहायक निरीक्षक बम बहादुर थापाको कमाण्डमा खटिएको टोलले स्थानीयको सहयोगमा उद्धार गरेको थियो। उहाँलाई रूकुम पश्चिमको चौरजारी मिशन अस्पताल पुर्याए पनि बचाउन नसकेको प्रहरीले जनाएको छ। मेयर कप फुटबलको उपाधिका लागि अहिले ब्रेननगर र जुम्ला बीच प्रतिस्पर्धा भइरहेको छ। सुर्खेतको ब्रेननगर रंगशालामा जारी खेल सकिन अब करिब 5 मिनट मात्र बाँकी रहँदा ब्रेननगरले 1-0 अग्रता लिएको छ। खेलको 5 मिनटमै ब्रेननगरले एक गोल गर्दै शुरूआती अग्रता लिएको हो। त्यसपछि दुवै टोलीले केही आक्रमक प्रयास गरे पनि जाली चुमाउन भने सकेका छैनन्। कर्णाली प्रदेश फुटबल संघको आयोजना र ब्रेननगर नगरपालिकाको आर्थिक सहयोगमा भएको प्रतियोगिताको विजेताले 4 लाख र उपविजेताले 2 लाख रूपियाँ प्राप्त गर्नेछन्। जुम्लाले सुर्खेतको सिन्तालाई र ब्रेननगरले सुर्खेतकै पञ्चपुरीलाई सेमी फाइनलमा हराउँदै उपाधि भिडन्त पक्का गरेका हुन्। हस्तरीलाई साँझ 5 बजेको फेरि हाइलाइट सकियो। अहिले साँझ 6:30 बजेको फेरि खबरमा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मीसँगै केशव ढकाल विदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।

0: Virginia.
1: Extreme energy drink.
2: के तपाईँ एसई पछि स्वास्थ्य क्षेत्रमा भविष्य बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको सबैभन्दा पुरानो कैलपाल हस्पिटल एन्ड कलेज नेपालगंज बाँकेमा 2083 सालका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
3: सिटी भिटी अन्तर्गत सञ्चालन हुने स्वास्थ्य शिक्षा कार्यक्रमहरूमा अध्ययन गरी दक्ष र सफल स्वास्थ्य कर्मी बन्ने अवसर अहिले नै प्राप्त गर्नुहोस्।
2: हाम्रा कार्यक्रमहरू सर्टिफिकेट इन जेनरल मेडिसिन एचए, डिप्लोमा इन डायग्नोस्टिक रेडियोग्राफी डीआरटी, सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, डिप्लोमा इन फार्मेसी, सर्टिफिकेट इन अफ्थाल्मिक साइन्स।
3: हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशाला, सुविधा सम्पन्न आफ्नै भवन भएको हस्पिटल, बेस्ट प्राक्टिकल ट्रेनिङ, 100% प्राक्टिकल ओरिएन्टेड लर्निङ, सहज तथा किफायती शुल्क संरचना, मैत्रीपूर्ण तथा सहयोगी शैक्षिक वातावरण।
2: स्वास्थ्य क्षेत्रमा उत्कृष्ट करियर बनाउन चाहने विद्यार्थीका लागि कैलपाल हस्पिटल एन्ड कलेज भरपर्दो गन्तव्य बनेको छ।
3: सम्पत्ति
2: डिप्लोमा इन फार्मेसी, सर्टिफिकेट इन अफ्थाल्मिक साइन्स।
3: हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशाला।

0: सम्पर्क नम्बर 081-534-0017 081-536-275 स्वास्थ्य क्षेत्रमा सफल भविष्य निर्माणको सही आधार।
1: सूचना
2: यही जेठ 23 गते चौथो शनिवारको दिन
3: सुपथ पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर पाली सुर्खेतमा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा
4: नशारोग विशेषज्ञ डाक्टर
3: तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
1: डाक्टरद्वारा जाँच हुने समस्याहरू टाउको दुख्ने, रिङ्गटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोस हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आत्तिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौन इच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुशी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
3: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-585-6696।
5: हेलो
6: हेलो बहिनी, सन्चै छौ?
5: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
6: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्रेकिङ नम्बर म म्यासेज गर्छु।
5: अनि हुलाकमा पो जानु?
6: हो नि, हुलाकमा जाऊ न।
5: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
6: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
5: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
6: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
5: ए, सहरमा मात्र होला नि?
6: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
5: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: अया लौ न, के भयो बाबुलाई?
9: होइन, किन आतिनु भएको छ दिदी? के भयो बाबुलाई?
8: हेर्नु न जेठी बाबु, के भएको होला के मेरो छोरालाई?
10: अया टाउको दुख्यो र झुम्म बनाइरहेछ, गिरिगिरी भएको छ, के भयो होला दाई?
9: होइन राम भाइ, कहिलेदेखि टाउको दुख्यो?
10: हेर्नु न दाई, हिजो तरकारी बारीमा किरा मार्ने औषधि छरेदेखि टाउको दुखेर हैरान बनाएको छ।
9: के भन्यो होला यो भाइले, मार्ने चिज पनि औषधि हुन्छ र? विषादी भन न विषादी।
10: ए, त्यसलाई विषादी भन्छन् र दाई?
9: हो त, सुरक्षित रूपमा नभई जथाभावी विषादी छर्नाले यस्तो भएको होला। यस्तो रासायनिक विषादी छर्ने र खाने दुवैलाई क्यान्सर जस्तो प्राणघातक रोग समेत लाग्ने गर्दछ है भाइ। त्यसैले रासायनिक विषादीका विकल्पका रूपमा घरमा नै तयार गर्न सकिने र बजारबाट सजिलै किन्न सकिने जैविक विषादी झोलमल, निम जस्ता विषादीहरू पहेँलो चिक्किने पासो, मोहनी पासो, एनपीभी तथा मेट्राइजियम, ट्राइकोडोमा जस्ता औषधि प्रयोग गरी आफू र पर्यावरण स्वस्थ राख्नुपर्छ।
8: विषादी विष हुन्, औषधि होइनन्। यही जेठ 19 गतेदेखि 25 गतेसम्म किसानको जिम्मेवारी, उपभोक्ताको अधिकार, विषादी मुक्त आधार भन्ने मूल नाराका साथ कर्णाली प्रदेशमा मनाउन गइरहेको विषादी प्रयोग मुक्त सप्ताह 2083 सहभागी बनाऊ। आयोजक एकीकृत कृषि प्रयोगशाला सुर्खेत, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेश कपुरकोट गाउँपालिका सल्यान।
11: हरेक वर्ष दोहोरिने डढेलो वनको मात्र होइन, हाम्रो भविष्यकै संकट हो। यसको समाधान छ प्रकृतिमा आधारित उपायमा। मिचहा प्रजाति नियन्त्रण गरौं, स्थानीय र लोपोन्मुख बिरुवा जोगाऊ र हुर्काऊ, अग्नि रेखा बनाऊ, एकीकृत जलाधार व्यवस्थापनमा जोड दिऊ, आगो प्रतिरोधी कृषि वन अपनाऊ, चरिचरणको दिगो व्यवस्थापन गरौं। जब वन सुरक्षित हुन्छ तब मात्र हाम्रा गाउँ बस्ती सुरक्षित हुन्छन्। डढेलो होइन, दिगो संरक्षण रोजौं। लुथरन वर्ल्ड रिलीफ, नेचर मीडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।

0: सुनौ ल अब सर।
1: सिटी भिटीबाट सम्बन्धन प्राप्त कलेज अफ अलाइड नेपालगंज बाँकेमा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
0: यदि तपाईँ स्वास्थ्य तथा प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य बनाउन चाहनुहुन्छ भने अब ढिला नगर्नुहोस्। अनुभवी शिक्षक, आधुनिक प्रयोगशाला, व्यावहारिक सिकाइ र उत्कृष्ट शैक्षिक वातावरण सहित कलेज अफ अलाइड तपाईँको सफल भविष्यको भरोसा योग्य गन्तव्य बनेको छ।
1: हाम्रा कार्यक्रमहरू पीसीएल इन जनरल मेडिसिन, एचए, डिप्लोमा इन फार्मेसी, पीसीएल इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, पीसीएल इन अप्थाल्मिक असिस्टेन्ट ओए, डिप्लोमा इन फिजियोथेरापी, डिप्लोमा इन सिभिल इन्जिनियरिङ, प्री डिप्लोमा इन सर्भे इन्जिनियरिङ अमिन, प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ।
0: हाम्रा विशेषताहरू शान्त, स्वच्छ तथा अध्ययन मैत्री वातावरण, सुविधा सम्पन्न आफ्नै भवन भएको, अनुभवी तथा दक्ष शिक्षकद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशालाहरू, व्यवस्थित लाइब्रेरी सुविधा, सफा तथा हाइजेनिक क्यान्टिन, खेलकुदका लागि पर्याप्त स्पोर्ट ग्राउन्ड, अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता, उत्कृष्ट शैक्षिक नतिजाको इतिहास, प्र्याक्टिकल अर्थात् प्रयोगत्मक शिक्षामा विशेष जोड,
1: गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र विद्यार्थीको उज्जवल भविष्य निर्माण,
0: एचए र फार्मेसी कार्यक्रमको फारम भर्ने अन्तिम मिति यही जेठ 10 गते सम्म, अन्य कार्यक्रमहरूमा भने सिधै भर्ना हुन सकिनेछ।
1: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके, सम्पर्क नम्बर 081537546, 081538260, 98580303005, 98480 91037, वेबसाइट www.collegeofallied.com, गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र उज्जवल भविष्यको भरपर्दो आधार।
2: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
3: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
2: भोक लागे बेला मिठाई खाने कुरा खानु पर्यो नि।
3: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
4: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
2: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
3: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर, वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670712084 र 97498640।
2: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
5: आइपुग्यो आधुनिक जोत्ने हलो, मिनी ट्रिलर, थ्रेसर, पानी तान्ने पम्प, पावर ट्रिलर, सोलर पम्प, कम्पाउन्ड मिल, घाँस काट्ने मेसिन, कृषि औजार उपकरणका साथै बिक्री पछि मर्मत सेवा पनि उपलब्ध छ। सम्पर्क मानिकेज मार्केटिङ बिजनेस सर्भिस प्रणाली, वीरेन्द्रनगर सुर्खेत। फोन नम्बर 083-520-045।
6: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
7: यो जिन्दगीले पनि केही लछर बाटो लाउँदा जस्तो छ। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ, के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
8: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
7: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन। पैसा पनि छैन अब इन्डिया तिर जाने सुर कसे हो दाजु मैले
9: अब इन्डिया नै जाने सुर कस्या भए रोकाए मेन पावर सप्लायर्स अमृत शहर पन्जाबमा जा
10: के रे के भन्छ नि दाजु मैले त कुरै बुझिन त
9: हो त नि अमृत शहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि
10: हो र दाजु
7: कहाँ गएर कोलाई भेट्ने के गर्ने के अत्तो पत्तो थाहा छैन मलाई त
9: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि
10: हो त्यही गएर सूर्जन रोकाईलाई भेट
7: अनि फोन नम्बर नि दाजु फोन नम्बर त चाहियो नि फेरि उहाँ गरे के हो कसो
9: ल टिपिराख फोन नम्बर 9820293948 9820293948
11: रेडियो भेरी एफएम

0: पारस्परिक साथ सहयोग र दृढ विश्वासको तीन दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो
1: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती पेट सुगर उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी हाड नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू हाड हड्डी नसा बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू शरीरमा भएका गाँठा गुठी हाइड्रोसिल हर्निया फाइल्स एपेन्डिसाइटिस साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा ईसीजी सेवा ल्याब एक्सरे सेवा रंगीन भिडियो एक्सरे सेवा दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा
2: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा मुटुको इको महिलाको पाठेघरको भिडियो एक्सरे हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
3: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड गुरुङ मेडिकल हल मंगलगढी चोक सुर्खेत फोन नम्बर 083-522-148 र 520-702।

0: विगत 30 वर्षदेखि वीरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा ब्याङ्क र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
1: रेडियो भेरी एफएम।

0: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई सहित हाम्रो यस युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँकेमा डिप्लोमा अफ जियोमेट्रिक सर्भिसेक र सिभिल सब इन्जिनियरमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू गुणस्तर प्राविधिक शिक्षालाई जोड दिइने, व्यावहारिक ज्ञान र फिल्ड स्किलमा जोड दिइने, राष्ट्रिय र अन्तर्राष्ट्रिय जागिरका लागि विद्यार्थीहरूलाई सक्षम बनाइने, उत्कृष्ट विद्यार्थीहरूलाई जागिरको सुनिश्चितता गरिने, साथै हामी कहाँ सर्ट टर्म ट्रेनिङ अन्तर्गत प्लम्बर, इलेक्ट्रिसियन, मेसन, जियो इन्जिनियरिङ, ल्याब टेक्निसियन, हेभी मेसिन अपरेटर तालिमहरू दिनुका साथै प्रमाण पत्र पनि दिइन्छ। आगामी योजना अन्तर्गत आउने शैक्षिक सत्रमा डिप्लोमा अफ फार्मेसी, हेल्थ असिस्टेन्ट, एचएका कोर्सहरू समेत पढाइ हुने बेहोरा जानकारी गराउँदछौ। अन्य विशेषताहरू प्रख्यात विज्ञ तथा इन्जिनियरहरूको टीमबाट सञ्चालित संस्था, नियमित रूपमा प्र्याक्टिकल क्लासहरू सञ्चालन गरिने, निर्माण व्यवसाय, कन्सल्टेन्सी, सरकारी तथा गैर सरकारी कार्यालयमा रोजगारीको सहजीकरण गरिने, प्रत्येक हप्ता आवश्यकता अनुसार फिल्ड भिजिट तथा अनुगमनको व्यवस्था गरिने, वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि सहजीकरणको व्यवस्था गरिने, लोक सेवा आयोग तथा संगठित संस्थाहरूको तयारी कक्षाहरू सञ्चालन गरिने, अपरेटरका लागि लाइसेन्ससम्मको सहजीकरणको व्यवस्था, गरीब विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई विशेष व्यवस्था गरिने, आवश्यकता अनुसार होस्टेलको व्यवस्था भयो, डिजिटल प्रविधिबाट कक्षाहरू सञ्चालन गरिने, उत्कृष्ट रोजगारीको व्यवस्था र जब बेसिसमा कक्षाहरू सञ्चालन गरिने। नोट, शुरूमा भर्ना हुने 20 विद्यार्थीलाई विशेष छुट छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ। विस्तृत जानकारीका लागि युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँके सिद्धार्थ होटल र शिक्षा सिंचाई कार्यालयदेखि पूर्वपट्टि। थप जानकारीका लागि सम्पर्क मोबाइल 98484935 98582 3990 98584072 र 98448-61175। सिख सिकौ, आत्मनिर्भर बनाऊ, प्राविधिक शिक्षा सफल भविष्यको आधार।
1: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छ। विदेश जाउँ, पासपोर्ट बनाउने कोसिस छैन, के गर्ने गर्ने।
2: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
1: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
2: अब इन्डिया नै जाने सुर कस्या भए रोकाए मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
1: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
2: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ, मासिक 24,000 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
1: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
2: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि, यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
1: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो।
2: लटिपिराग फोन नम्बर 98202943 98202943।
3: Radio Mary FM.
4: Extreme energy drink. Time check. अहिले ठीक 6 बजेको छ।
5: Extreme energy drink. Taste the difference. Feel the energy.

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी मदन पौड्यालसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: सगरमाथामा हराएका पर्वतारोहण गाइड दावा शेर्पा सातौं दिनमा जीवितै फेला। हिमालमा चामत्कारी घटना भएको भनाई। शेर्पा हराएको घटनाबारे पर्यटन विभागले अनुसन्धान गर्ने।
0: परराष्ट्र मन्त्री खनालको भारत भ्रमण भोलिदेखि कार्यतालिका सार्वजनिक। राप्रपा औपचारिक रूपमा फुट्यो। महामन्त्री राणा समूहले अर्को पार्टी गठन गर्ने।
1: अध्ययन विधा दुरूपयोग गर्ने त्रिविका 44 जना प्राध्यापकबाट झण्डै 10.5 करोड़ रूपियाँ फिर्ता। विद्यालयहरूमा आइतबारको विधामा एकरूपता नहुँदा शैक्षिक गुणस्तरमा फरक पर्ने चिन्ता। शिक्षण सिकाई पद्धति सुधार गर्न विज्ञको सुझाव।
2: पढ्ने कलामा विद्यार्थीलाई हाल्न सक्नु पर्यो अनि सरकारले चाहिँ के गरौं भन्दाखेरि शिक्षकलाई तैयार पार्नको निम्ति बल गरौं।
0: उत्तर कोरियाको आणविक कार्यक्रम निरन्तर विस्तार। आणविक सामग्री उत्पादन क्षमता 5 वर्षको तुलनामा दोब्बर भन्दा धेरै पुगेको दावी।
1: र एसियाली खेलकुद छनौटमा मलेसियालाई हराउँदै नेपाल समूह विजेता। भूटानी खेलाड़ीलाई टाइम आउट गरेकोमा क्यानले माफी माग्यो।
3: पीपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
4: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पीपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 मा भर्ना खुल्यो।
3: अनुभवी शिक्षक शिक्षिका स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
4: यहाँ टियु अन्तर्गतका एमबीएस बीबीए बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
3: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 सम्पर्क गर्नुहोला।
5: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। सगरमाथाको तेस्रो शिविरबाट हराएका पर्वतारोहण गाइड ओखलढुङ्गाका दावा शेर्पा 7 दिनमा जीवितै भेटिनु भएको छ। जेठ 15 गते शुक्रबारदेखि हराइरहेका 52 वर्षका शेर्पालाई आज बिहान सगरमाथा प्रदूषण नियन्त्रण समिति एसपीसीसीका कामदारले खुम्बु आइसफल क्षेत्रमा फेला पारेका हुन्। सरसफाई गरिरहेका कामदारले फेला पारेपछि शेर्पालाई हेलिकप्टर मार्फत काठमाडौँ ल्याएर ह्याम्स अस्पतालमा उपचार भइरहेको खोजीमा संलग्न एटके एक्सपिडिसनका कार्यकारी निर्देशक पेम्बा शेर्पाले जानकारी दिनुभयो। अस्पतालको अनुसार सघन कक्षमा उपचार गराइरहेका शेर्पा होसमा हुनुहुन्छ भन्ने बोलचाल गर्न सक्नुहुन्छ। एसपीसीसीका कामदारहरूका अनुसार बिहान घिस्रदै आधार शिविरतर्फ अघि बढ़िरहेका शेर्पाको हातमा केही औंला हिउँले खाएको छ। सगरमाथा आरोहणका लागि मे 29 तारीख अन्तिम दिन भएकाले अन्तिममा उहाँ एक्लै छुट्नु भएको हो। हिमालमा एक्लै 6 दिनसम्म जीवित रहेर घिस्रदै आधार शिविरतर्फ झरिरहेको घटनालाई आरोहीहरूले अचम्म लागेको बताएका छन्। 7,500 मिटर उचाइमा 6 दिनदेखि हराएपछि परिवारले समेत उहाँ जीवित भेटिने आशा मारिसकेका थिए। खोजी अभियानको नेतृत्व गरेका पेम्बा शेर्पा दावा भेटुनीलाई चमत्कार मान्नुहुन्छ। उहाँका अनुसार त्यति उचाइमा एक्लै 6 दिनसम्म बाँचेर ओर्लिएको घटना हिमालमा अहिलेसम्म थाहा छैन। दावा शेर्पा भेटुनीलाई चमत्कार माने पनि हिमालमा काम गर्ने शेर्पाहरूले उहाँ एक्लै छुटेको घटना लिएर चिन्ता व्यक्त गरेका छन्। उहाँसँगै गएका आरोही फर्कँदा उहाँ छुट्नु, सम्बद्ध कम्पनीले खोजीमा चासो नदेखाउनु, 6 दिनमा मात्र हेलिकप्टर लिएर जानु र त्यति बेलासम्म सरकारको तर्फबाट पनि चासो नदेखाइनु दुखद भएको उनीहरूको भनाई छ। यसैबीच गाइड दावा शेर्पा हराएको घटनाबारे पर्यटन विभागले छानबिन गर्ने भएको छ। विभागले दावा आबद्ध हिमालयन ट्राभल्स एडभेन्चर प्रालीमाथि छानबिन गर्ने पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेले जानकारी दिनुभयो। यदि लापरवाही देखिए संलग्न कम्पनीलाई कालो सूचीमा राख्ने उहाँको भनाई छ।
1: परराष्ट्रमन्त्री शिशिर खनाल भोलिदेखि तीन दिन भारत भ्रमणमा रहनुहुने भएको छ। भारतीय विदेश मन्त्री एस जयशंकरको निमन्त्रणामा खनाल नयाँ दिल्ली जान लाग्नु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। भ्रमणको क्रममा खनालले भारतीय विदेश मन्त्री जयशंकरसँग द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ। भेटवार्तामा व्यापार लगानी दुई देशका सम्पर्क र सञ्जाल विस्तार ऊर्जा लगायतका विषयमा छलफल केन्द्रित रहनेछ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भ्रमण लगत्तै खनालको भ्रमण हुन लागेको हो। मन्त्रालयले सार्वजनिक गरेको भ्रमण तालिका अनुसार परराष्ट्र मन्त्री खनाल 24 जेठमा स्वदेश फर्किनुहुने कार्यतालिका रहेको छ। अहिले भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाका सभापति रवि लामिछाने भोलि स्वदेश फर्किँदै हुनुहुन्छ।
0: राष्ट्रिय प्रजातन्त्र पार्टी रापरपाका महामन्त्री धवल शमशेर राणा सहित नेताहरूले रापरपा त्यागेको घोषणा गर्नुभएको छ। लामो समयदेखि आन्तरिक विवाद चलिरहेकोमा आज महामन्त्री राणा सहितका नेताहरूले काठमाडौँमा पत्रकार सम्मेलन गरेर रापरपा त्यागेको जानकारी गराउनु भएको हो। पार्टी छाड्नेहरूमा शीर्ष नेता सहित 183 जना रहेका छन्। राणासँगै उपाध्यक्ष मुकुन्द श्याम गिरी, पूर्व मन्त्री दिलनाथ गिरी नेता
1: कार्यतालिका रहेको छ। अहिले भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाका सभापति रवि लामिछाने भोलि स्वदेश फर्किँदै हुनुहुन्छ।
0: राष्ट्रीय

0: उत्पादन समिति सदस्य नारायण प्रसाद कोइरालाले पनि पार्टी छाड्नु भएको छ। पार्टी छाड्नेमा धेरैसो केन्द्रीय र प्रदेश सदस्य रहेका छन्। यो सँगै अध्यक्ष राजेन्द्र लिङदेन र महामन्त्री राणा बीच रहेको लामो समयदेखिको द्वन्द औपचारिक रूपमा फूटमा परिणत भएको छ। पत्रकार सम्मेलनमा बोल्दै महामन्त्री राणाले नयाँ पार्टी छिट्टै घोषणा हुने बताउनुभयो। रापरपामा बितेको चार वर्ष सकसपूर्ण अवस्थाबाट गुज्रिएको उहाँको भनाइ छ। संस्थापन पक्षले राणा सक्रिय राजाको पक्षमा भएको, संवैधानिक राजतन्त्रमा अघि बढ़ने पार्टीको नीति विरूद्ध उभिएको, संगठन कमजोर पार्न खोजेको आरोप लगाउँदै आएको छ। राणा पक्षले भने अध्यक्षले फरक मत राख्ने नेता कार्यकर्तालाई अनावश्यक कार्यवाही गरेकाले संघर्ष गरेको बताएको छ। गएको चैतमा महामन्त्री राणाको नेतृत्वमा काठमाडौँमा भएको भेलाले अध्यक्ष लिङदेनलाई पत्र लेख्दै जेठमा महाधिवेशन गर्ने गरी मिति तोक्न माग गरेको थियो, तर संस्थापन पक्षले महाधिवेशन नबोलाएपछि पार्टी फुटेको हो।
1: बैंकमा पैसा बचत गर्दा पाउने ब्याज घटिरहेको भए पनि निक्षेप संकलन भने बढ़ेर 80 खर्ब रूपियाँ नागेको छ। नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार जेठ 14 गतेसम्म बैंकहरूले संकलन गरेको निक्षेप 80 खर्ब 14 अर्ब रूपियाँ पुगेको हो। यो रकम गएको आर्थिक वर्षको यही अवधिको तुलनामा 39% धेरै हो। अहिले बैंकहरूले निक्षेपमा दिने ब्याजदर औसत 3.40% छ। ब्याजदर निकै कम भए पनि बैंकमा पैसा थपिरहनुको मुख्य कारण रेमिट्यान्स हो। साउनदेखि चैत मसान्तसम्म 16 खर्ब 59 अर्ब रूपियाँ रेमिट्यान्स भित्रिएको छ। बैंकमा निक्षेप थपिए पनि कर्जा लगानी भने बढ़ेको छैन। अहिले बैंकहरूसँग 13 खर्ब भन्दा धेरै लगानी योग्य रकम छ। कर्जा लगानी नभएपछि बैंकहरूले राष्ट्र बैंकमा राखेको रकम 10 खर्ब भन्दा धेरै छ। अहिले बैंकहरूले कर्जामा लिने ब्याजदर औसत 6.77% रहे पनि कर्जा लगानी बढ़ेको छैन।
0: हिजो सामान्य घटेको शेयर बजार आज दोहोरो अंकले घटेको छ। शेयर बजार परिसूचक निप्से आज 13.46 अंकले घटेर 2766.78 बिन्दुमा झरेको छ। आज म्यूचुअल फण्ड बाहेक सबै समूहका सूचक घटेकामा व्यापार समूहको सूचक 1.71% ओह्रालो लागेको छ। आज निप्सेसँगै कारोबार रकम पनि घटेको छ। हिजो 5.73 अर्ब रूपियाँ कारोबार भएकोमा आज 353 कम्पनीका 1.06 करोड़ किता शेयर 4.70 अर्ब रूपियाँमा किनबेच भएको छ।
1: नेपालको चिया निर्यातमा भारतले फेरि अवरोध गरेको छ। यससँगै गएको वैशाख 18 गतेदेखि अवरोध भएको चिया निर्यात झण्डै 3 हप्तापछि केही सहज भएको थियो। त्यसबेला भारतीय चिया बोर्डले नेपालबाट जाने चियामा नयाँ नियम एसओपी लागू गर्दै अनिवार्य प्रयोगशाला परीक्षणको व्यवस्था गरेपछि निर्यात ठप्प भएको थियो। व्यापक विरोधपछि भारतीय पक्षले जेठसम्म हरेक ट्रकको परीक्षण नगरी ऱ्याण्डम स्याम्पलिङ मात्र गर्ने लिखित जानकारी दिएपछि निर्यात पुनः शुरू भएको थियो। अहिले किन चिया निर्यात रोकिएको हो भन्ने ठ्याक्कै जानकारीमा नआएको मेची अनुसार कार्यालयका सूचना अधिकारी ईश्वर कुमार हुमागाईले बताउनु भएको छ। व्यवसायले पनि ठोस रूपमा जानकारी नगराएको उहाँको भनाई छ। तर भारतीय चिया बोर्डले आयातकर्ताको गोदाममै पुगेर चियाको नमूना संकलन गरी प्रयोगशाला परीक्षण गर्न थालेपछि व्यवसायले निर्यात रोक्न थालेको चिया उद्यमीहरू बताउँछन्। केही परिमाणको नेपाली चिया सिलीगुड़ी र कोलकाता लगायतका भारतीय गोदाममा थन्किएको छ। पूर्वी नेपालको इलाम, झापा, पाँचथर, धनकुटा र तेह्रथुममा उत्पादित अर्थोडक्स चिया भारतीय बजार हुँदै अन्तर्राष्ट्रिय बजारसम्म पुग्ने गर्छ, जसको मुख्य निकासी नाका मेची बन्सार हो।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा आइतबारको सार्वजनिक विधा सबै विद्यालयहरूमा एकरूपता नहुँदाका जोखिमबारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333, 493-555।
6: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर लिया

0: त हेर्नुहोस् तपाईँ पनि भन्नु हुनेछ मलाई त बेजरको बानी लागिसकेको छ बेजर अप्लायन्सेस बेजरको बानी लाग्छ।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सगरमाथामा हराएका पर्वतारोहण गाइड दावा शेर्पा सातौं दिनमा जीवितै फेला हिमालमा चमत्कारी घटना भएको भनाई शेर्पा हराएको घटना पर्यटन विभागले अनुसन्धान गर्ने परराष्ट्र मन्त्री खनालको भारत भ्रमण भोलिदेखि कार्यतालिका सार्वजनिक रापरपा औपचारिक रूपमा फुट्यो महामन्त्री राणा समूहले अर्को पार्टी गठन गर्ने बैंकमा पैसा बचत गर्दा पाउने ब्याज घटिरहेको भए पनि निक्षेप संकलन बढ़ेर 80 खर्ब रूपियाँ नाघ्यो नेपालको चिया निर्यातमा भारतको फेरि अवरोध लगाएको खबर प्रस्तुत गरियो।
3: नेपाल दर्पणमा अब बाँकी खबर। त्रिभुवन विश्वविद्यालयबाट अध्ययन विदा लिएर काममा नफर्किएका 44 जना प्राध्यापकले 10,46,00,000 रूपियाँ फिर्ता गरेका छन्। त्रिवीले सूचना निकालेर कार्यवाही प्रक्रिया अघि बढ़ाएपछि थप प्राध्यापकहरू रकम फिर्ताको प्रक्रियामा सहभागी भइरहेको शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सामाजिक सञ्जाल मार्फत जानकारी दिनुभएको छ। त्रिवीका अनुसार रकम फिर्ताका लागि थप 61 जनाले निवेदन दिएका छन्। अध्ययन विदाको दुरूपयोगबारे छानबिन गर्न डाक्टर जीवन काफ्लेको संयोजकत्वमा गठित समितिले 398 जना प्राध्यापकले विदा दुरूपयोग गरेको प्रतिवेदन तयार पारेको छ। उनीहरूबाट 2 अर्ब रूपियाँ भन्दा बढ़ी रकम नोक्सानी भएको छ। अध्ययन विदा लिएर पूरा समय काम नगरेका प्रतिनिधि सभाका सांसद डाक्टर आनन्द चन्द्र राष्ट्रिय सभाका सांसद जगत तिमिल सिन्हाले पनि रकम फिर्ता गर्नुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाका सांसद चन्दले 44,56,000 र कांग्रेसका तिमिल सिन्हाले 33,50,000 रकम फिर्ता गर्नुभएको हो। त्रिवीको नियम अनुसार 3 वर्षभन्दा बढ़ी 5 वर्षसम्मको अध्ययन विदा उपयोग गरेका शिक्षकले फर्केर कम्तीमा 5 वर्ष सेवा गर्नुपर्छ। तर विदामा गएका धेरै जसो प्राध्यापक फर्किने गरेका छैनन्। अध्ययन विदा सकिएपछि नफर्किएकोमा विदा बस्दा तिरीबाट खाइपाई आएको तलब भत्तामा 10% ब्याजसहित रकम फिर्ता गर्ने भनेर कबुलियतनामा गरिएको हुन्छ। तिरीले विज्ञ शिक्षक उत्पादन गर्न तलबसहितको अध्ययन विदा दिने गरेको हो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले रकम फिर्ता हुनुलाई उच्च शिक्षा क्षेत्रमा सुशासन जवाबदेहिता र संस्थागत अनुशासन स्थापित गर्ने अभियानको महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्नुभएको छ।
2: सरकारले इन्धन खपत घटाउने र आर्थिक मितव्ययिता अप्नाउने उद्देश्यले हप्तामा 2 दिन सार्वजनिक विदा दिने निर्णय गरेको झण्डै 2 महिना भएको छ। गएको चैत 22 गते बसेको मन्त्री परिषद बैठकले शनिबार र आइतबार 2 दिन सार्वजनिक विदा दिने निर्णय गरेको थियो। तर अझै पनि विद्यालयमा आइतबारको विदाबारे एकरूपता छैन। केही पालिका र विद्यालयले आइतबार विदा दिन थालेका छन् भने कतिपयले नियमित रूपमा पठन पाठन सञ्चालन गर्दै आएका छन्। एउटै पालिका र समुदायभित्र समेत फरक फरक अभ्यास देखिँदा अभिभावक विद्यार्थी र शिक्षक बीच अन्यल छ। साथी महेश केवालले शिक्षाविद विद्यानाथ कोइरालालाई हप्ताको 2 दिन विदाबाट शिक्षण अभ्यास र यसको प्रभावकारिता बारे सोध्नु भएको छ।
4: संघीय सरकारको नियमावलीले स्थानीय सरकारलाई अधिकार दिने होइन दिने हो, किनभने हामीसँग त 3 तहको सरकार हो, एउटाको मातहतको सरकार अर्को होइन, सहकार्य गर्ने किसिमको व्यवस्थाको सरकार हो। त्यो मातहतको होइन भनेर भनेपछि सोझै हस्तक्षेप गर्नु भनेको संविधानको अनुसूची 8 लाई हस्तक्षेप गर्नु हो। पाठ्यक्रम 220 दिन चाहिँ चल्नुपर्छ विद्यालय भनेर भन्ने चाहिँ बनाउने, क्रेडिट आवर त्यसैसँग बनाउने, अनि पछि गर्ने 1 दिन छुट्टै विदा खाइदिने भन्ने किसिमको हिसाबबाट हेर्नु हो भने त्यसले चाहिँ अर्को पाटो देखिँदो रहेछ। त्यसो भएदेखि पढाइ पुग्छ त शिक्षकको विदा कटौती गर्यो, शनिबार आइतबार 2 दिन छुट्टी त भइसक्यो, अब सोमबार त्यसै गर्छन्, मंगलबारदेखि क्लास चल्छ, मंगलबार गर्यो अनि शुक्रबार हिँडिहाल्छन् मान्छेहरू, यो त बिजोकै भयो भन्ने किसिमको अनुभूति स्थानीय तहमा भएको छ। अहिले त्यो अनुभूतिलाई जवाफ के दिने हो थाहा छैन। अब त्यो हाम्रो निम्ति कति दिन चल्नुपर्छ अनि 5 दिन चल्नुपर्छ भन्ने यदि हामीले मान्ने हो भने हाम्रो शिक्षकको तयारी छ त, हाम्रो नेतृत्वले यी कुराको गहिराई बुझेन कि भन्ने मलाई लाग्छ।
5: सरकारले भनौँ, शिक्षा मन्त्रालयले पनि विद्यालय कसरी सञ्चालन गर्ने भनेर एकनाशको भनौँ एकरूपता ल्याउने खालको स्पष्ट नीति ल्याउनु पर्ने हो, त्यो छ कि छैन?
4: गजब ल्याउनुभयो. अब एकरूपता हो र ब्यारेकको जस्तो किसिमको सबैलाई एउटै भन्ने किसिमको चिन्तन र राष्ट्रियगानको भाषा र भूगोलले दिने उत्तर एउटै हो त. नेतृत्वकर्ताले यो गहिराई सायद बुझेकै छैनन् भन्न चाहन्छु. म होस पनि छैन, अनुभव पनि छैन र अर्का कुरा सुन्ने रहर पनि छैन जस्तो किसिम मैले देख्छु. त्यो ढंगमा मैले चाहिँ नि अलिकति अप्ठ्यारो अनुभव गरिरहेको छु.
5: एउटै पालिकाभित्र पनि एउटा विद्यालयमा पढाइ भइरहेको हुन्छ आइतबार, अर्को विद्यालयमा चाहिँ छुट्टी भएको हुन्छ. आफ्नै साथी विद्यालय गइरहेको छ, आफ्नो भने छुट्टी छ. उहाँहरूको त्यो उपलब्धिमा, उहाँहरूको शैक्षिक गुणस्तरमा, उहाँको मनोविज्ञानमा चाहिँ प्रभाव पर्छ कि पर्दैन? यसले
4: एकदम नराम्रोसँग पर्छ. अब पढाउने कलामा भर पर्ने विषयवस्तु हो. शिक्षामा भएको अनुभव श्रममा जोड्न जान्दछ भनेदेखि त्यो ठिक हो. हाम्रो शिक्षकले त्यो विद्यार्थीलाई व्यस्त राख्ने कला जान्दछ भने त्यो ठिक हो. अब त्यो दुईटै कलामा जाँदाखेरि त हाम्रो विद्यार्थी पनि केमा व्यस्त छ भने स्कुल नगइकन पढ्या हुँदैन भन्ने हो. अभिभावक पनि त्यही बुझ्छ. अनि अभिभावकलाई एक दिन खाली भयो, अब विद्यार्थीले त पढ्दै पढ्दैन, पढ्दै नपढ्ने केटाकेटीलाई कमसे कम मोबाइल हेरेर बस्ने भए आइतबार भनेर भन्ने जुन पीड़ा हो, त्यो पीड़ा भएको बेलामा गर्ने के हो, यो बारेमा हामीले सोचेनौं क्या. त्यसैले मैले भने आफ्नो वस्तुस्थितिलाई नबुझिकन गरेको निर्णय हो भन्ने मलाई लाग्छ.
5: सरकार सँगसँगै पालिकाले के गर्नुपर्छ, अभिभावकले के गर्ने, विद्यार्थीले के गर्ने?
4: के देख्छु भनेदेखि पढ्ने कलामा विद्यार्थीलाई हाल्न सक्नु पर्यो. अभिभावकले तिमी घाँस काट्न गयो भने तिमीले आज घाँस के काटेछौ भनेर भन्दा चाहिँ कुन वनस्पतिको वनस्पति शास्त्र उसले पढेछ भन्न जान्नु पर्यो. त्यो खालको हैसियत अभिभावकसँग भयो भने अभिभावकको इन्गेजमेन्ट हुन्छ. यो विद्यार्थीहरूलाई चाहिँ अब हाम्रो शिक्षकहरूले के गरेर व्यस्त गर्न जान्दियो भनेदेखि काम हुन्छ भने अलिकति मोबाइलमा हेर, अलिकति किताबमा हेर, अलिकति बाउलाई सोध, अलिकति आमालाई सोध, अलिकति छिमेकीलाई सोध, अलिकति साथीलाई सोध, अनि तिम्रो एआईलाई अलिक पनि अलिकति सोध, अनि सबै मिलाएर तिम्रो आफ्नो बुद्धि के हो त्यो बारेमा तिमीले स्कूलमा प्रस्तुत गर्नुपर्छ है भन्ने संस्कृति बनाउन सकियो भने त्यसले के भने विद्यार्थी पनि त्यो अनुसन्धान मुखी बन्छ. त्यो अर्को किसिमको कुराकानी हो. अनि सरकारले चाहिँ के गरौं भन्दाखेरि शिक्षकलाई तयार पार्नको निम्ति बल गरौं. यस्ता खालका कुराहरू सरकारले गरिदियो भने त्यत्रो विधाको मुद्दा ठूलो मुद्दा हुँदैन. हाम्रो शिक्षण कलाको मुद्दामा चाहिँ हामी एकदमै चिन्तन गर्ने ठाउँमा पुग्छौं.
3: उहाँ हुनुहुन्थ्यो शिक्षाविद विद्यानाथ कोइराला. फेरि पनि खबरकै सिलसिला, नेपालमा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाबाट संचालित हुने परियोजना र स्रोत दुवै घटेको पाइएको छ. सरकारी तथ्याङ्क अनुसार पछिल्लो चार वर्ष यता नेपालमा त्यस्ता खालको परियोजनाको संख्या दुई तिहाईले र त्यसबाट आउने बजेट पनि आधा नै घटेको तथ्य सार्वजनिक भएको हो. आज ललितपुरमा आयोजित विकास बहस सम्बन्धी एक कार्यक्रममा महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयकी सचिव राधिका आर्यालले सार्वजनिक गर्नुभएको तथ्याङ्क अनुसार पछिल्लो पाँच वर्षमा बजेट आधाले घटेको छ. उहाँका अनुसार विश्वव्यापी रूपमा आएको आर्थिक संकट, नेपाल एलडीसीबाट स्तर वृद्धि हुने सन्दर्भ, नेपालको आन्तरिक कारण लगायतले बजेट घटेको छ.
2: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला.
6: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको तीन दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ वृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो.
7: भर्ना खुल्यो
8: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा एघारमा साइन्स म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ.
7: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब, जिहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको.
8: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ. अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ.
9: सम्पर्क फोन नम्बर 083-520-1114, मोबाइल 98-585-51960 र 97-688-84-566।
10: सूचना यस नेपाल निर्माण व्यवसाय एकता समाज सुर्खेतको 24 र 25 साधारण सभा तथा 10 अधिवेशनको उद्घाटन समारोह यही जेठ 23 र 24 गते बिहान 8 बजे जिल्ला समन्वय समितिको कार्यालयको हलमा हुने सम्पूर्ण निर्माण व्यवसायहरूलाई अवगत नै छ। यदि कोही कसैलाई जानकारी नभएको खण्डमा यसै सूचनालाई आधार मानि उक्त कार्यक्रममा यहाँहरूको अनिवार्य उपस्थितिको लागि सादर निमन्त्रणा गर्दछौ। नेपाल निर्माण व्यवसाय एकता समाज, वीरेन्द्र नगर, सुर्खेत।
11: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
2: विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
3: अब बाँकी खबर। रोल्पामा खहरे खोलाको भेलले बगाउँदा दुईजना विद्यार्थीको ज्यान गएको छ। गंगादेव गाउँपालिका वडा नम्बर 6 रातामाटाका निमबहादुर खड्काका 7 वर्षीय छोरा गोपाल खड्का र सर्वजित खत्रीका 6 वर्षीय छोरा समीर केसीको ज्यान गएको हो। हिजो विद्यालयबाट घर फर्किने क्रममा उनीहरूलाई खहरे खोलाको भेलले बगाएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। खोलाले बगाएर बालकहरू बेपत्ता भएपछि खोजी गर्ने क्रममा निकै तल शव भेटिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले जानकारी दिनुभयो।
2: यसैबीच पछिल्लो 24 घण्टामा सर्पले टोकेर 3 जनाको ज्यान गएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रौतहटको चन्द्रपुर नगरपालिका 6 मा 73 वर्षकी महिला, 12 को पसरौता नगरपालिका वडा नम्बर 4 मा 19 महिने बालक र कपिलवस्तु नगरपालिका वडा नम्बर 1 मा 16 वर्षकी किशोरीको ज्यान गएको हो। प्राधिकरणका अनुसार बितेको 24 घण्टामा 13 जनालाई सर्पले टोकेकोमा 10 जनाको उपचार भइरहेको छ।
3: तराई मधेसका जिल्लामा आज पनि उच्च गर्मी छ। दिउँसो रूपन्देहीको भगवानपुर लगायत ठाउँमा अधिकतम तापक्रम 40 डिग्री सेल्सियस पुगेको छ। पूर्वदेखि पश्चिमसम्म सबैजसो तराई मधेस र मध्य पहाड़का उपत्यका तथा खोचहरूमा पनि गर्मी बढ़ेको छ। यसैबीच स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले तापलहर अर्थात लूको जोखिम बढ़दै गएको भन्दै नागरिकलाई सतर्क रहन आग्रह गरेको छ। मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारीले दिउँसोको अत्यधिक गर्मीमा बाहिरी काम सकेसम्म नगर्न, पर्याप्त पानी तथा झोलिलो खानेकुरा खान, पर्याप्त आराम लिन सुझाव दिनुभयो। तापलहरको प्रभाव आँखा र छालामा समेत पर्न सक्ने हुँदा घर बाहिर निस्कँदा विशेष गरी सावधानी अपनाउन उहाँको अनुरोध छ। बालबालिका, ज्येष्ठ नागरिक तथा दीर्घ रोगीहरू उच्च जोखिममा रहने भएकोले उनीहरूको विशेष ख्याल राख्न र स्वास्थ्यमा कुनै असामान्य समस्या देखिएमा तत्काल स्वास्थ्य कर्मीसँग परामर्श लिन पनि मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले सुझाव दिनुभएको छ।
2: सशस्त्र प्रहरीले प्रधान कार्यालयमा रहेको एमटी अर्थात सवारी शाखामा भएको आगलागीबारे छानबिन गर्न समिति गठन गरेको छ। डीआईजी सन्दीप थापाको नेतृत्वमा समिति गठन गरेको सशस्त्रका प्रवक्ता डीआईजी विष्णु प्रसाद भट्टले जानकारी दिनुभयो। उहाँका अनुसार गैराति 8 बजेतिर सशस्त्र प्रहरीको प्रधान कार्यालयमा एमटी शाखामा आगलागी हुँदा केही गाड़ी जलेका थिए। सशस्त्र प्रहरी प्रधान कार्यालय सत्वंगलमा रहेको स्टोरमा यसअघि पनि आगलागी भएको थियो।
3: इलामको फाकफोकथुम गाउँपालिकामा रहेको थामडाँडा पशुपालन सहकारी संस्था अन्तर्गत 45 परिवारले नियमित दूध उत्पादन गर्दै आएका छन्। सहकारीमा दैनिक झण्डै 950 लिटर दूध संकलन हुँदै आएको छ। किसानले प्रति लिटर 55-75 रूपियाँसम्म मूल्य पाउँछन्। सहकारीले दूध बिक्री गरी महिनाको झण्डै 12 क्विन्टल छुर्पी र 7 क्विन्टल घिउ उत्पादन गरिरहेको छ। यी उत्पादन विदेशमा समेत निर्यात भइरहेका छन्। सहकारीको मासिक कारोबार 12-15 लाख रूपियाँसम्म पुगेको छ। कोशी प्रदेश सरकारको वृद्धि उद्यमशीलता तथा रोजगारी परियोजना बाट सहकारीलाई आवश्यक पूर्वाधार र तालिम सहयोग मिलेको छ। गाउँपालिकाका अध्यक्ष दिपेन्द्र खनालका अनुसार फाकफोकथुममा दैनिक झण्डै 31,000 लिटर दूध उत्पादन हुन्छ र पशुपालन अहिले आर्थिक समृद्धिको मुख्य आधार बन्दै गएको छ।
2: नेपाल दर्पणमा अब विदेशको खबर। उत्तर कोरियाले आफ्नो आणविक हतियार कार्यक्रमलाई अझ तीव्र बनाउने संकेत स्वरूप आणविक बमका लागि इन्धन उत्पादन गर्ने नयाँ संयन्त्र सार्वजनिक गरेको छ। नेता किम जोङ उनले देशको आणविक शक्तिलाई तीव्र रूपमा विस्तार गर्ने लक्ष्य दोहोर्याउनु भएको राज्यका संचार माध्यममा प्रकाशित विवरणलाई उद्धृत गर्दै समाचार संस्था एपीले जनाएको छ। केसीएनएले उत्तर कोरियाको हतियार स्तरको आणविक सामग्री उत्पादन क्षमता 5 वर्षको तुलनामा दोब्बर भन्दा धेरै पुगेको दावी गरेको छ। तर यो दावी स्वतन्त्र रूपमा पुष्टि भने भएको छैन। किम र अन्य वरिष्ठ अधिकारीहरूले आणविक क्षमता उल्लेखनीय रूपमा बढ़ाउने दीर्घकालीन योजनालाई प्राथमिकताका साथ कार्यान्वयन गर्ने निर्णय गरेको पनि केसीएनएले जनाएको छ। उत्तर कोरियाले सन् 2017 यता कुनै आणविक परीक्षण नगरे पनि पछिल्ला वर्षहरूमा आणविक हतियार बोक्न सक्ने क्षेप्यास्त्रहरूको विकास र परीक्षणलाई तीव्रता दिएको छ। आणविक हतियार निर्माणका लागि अत्यधिक संवर्धित युरेनियम र प्लुटोनियम आवश्यक पर्छ र उत्तर कोरियासँग योङ बियोन आणविक परीक्षणमा यी दुवै उत्पादन गर्ने क्षमता रहेको मानिन्छ। विश्लेषकहरूका अनुसार सन् 2019 ट्रम्प अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प किम आणविक कूटनीतिक विफल भएपछि उत्तर कोरिया वार्ताभन्दा आणविक क्षमता विस्तार र आधुनिकीकरणमा बढ़ी केन्द्रित भएको छ। त्यसै त अमेरिकाले वार्ता पुनः शुरू गर्ने प्रयास गरे पनि किमले त्यस्ता प्रस्तावहरू अस्वीकार गर्दै आउनु भएको छ।
3: नेपाल दर्पणमा अब केही खेल खबर। एसियाली खेलकुद छनौटमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ। सिंगापुरमा आज भएको समूह एकको अन्तिम खेलमा नेपालले मलेसियालाई 167 रनले हरायो। नेपालले दिएको 276 रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित 20 ओभरमा 9 विकेट गुमाएर 108 रन बनायो। मलेसियाका कप्तान सयद अजीजले 54 रन बनाए। नेपालका शेर मल्लले 3 विकेट लिए। यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित 20 ओभरमा 7 विकेट गुमाएर 275 रन बनाएको थियो। नेपालका कुशल भुर्तेलले शतक बनाए। भुर्तेल 54 बलमा 126 रन बनाएर आउट भए। भुर्तेल टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार दोस्रो शतक बनाउने पहिलो नेपाली खेलाड़ी र समग्रमा 10 खेलाड़ी हुन्। भुर्तेलले यही प्रतियोगितामा चीनसँगको पहिलो खेलमा शतक बनाएका थिए। त्यस्तै आजको खेलमा आसिफ शेखले 68, कप्तान दिपेन्द्र सिंहरीले 31 रन बनाए। मलेसियाका बिरणदीप सिंहले 3 विकेट लिए। यो जीतसँगै नेपाल समूह विजेता बनेको छ। त्यस्तै मलेसिया समूह उपविजेता बन्यो। नेपाल र मलेसिया दुवै सेमी फाइनलमा पुगिसकेका छन्। नेपाल र मलेसियाले को खेलमा चीनलाई हराएका थिए। त्यस्तै समूह बीबाट हङकङ र ओमान सेमी फाइनलमा पुगिसकेका छन्। भोलि हुने हङकङ र ओमान बीचको खेलले समूह विजेता टुंगो लाग्नेछ।
2: र एसीसी महिला प्रिमियर कप अन्तर्गत भूटानसँगको खेलमा नेपाली खेलाड़ीहरूले गरेको टाइम्ड आउट अपीललाई लिएर नेपाल क्रिकेट संघ क्यानले माफी मागेको छ। क्यानले आज विज्ञप्ति निकालेर भूटानी ब्याटरलाई टाइम्ड आउट गराएको घटना आफूहरूले अंगीकार गर्न खोजेको क्रिकेटको मूल्य र खेल भावना अनुसार नरहेको जनाएको छ। यस्तै क्यानले भूटान क्रिकेट सम्बन्धित तथा सरकारवाला समक्ष क्षमा याचना गर्दै मैदानभित्र र बाहिर क्रिकेटको भावना कायम राख्न प्रतिबद्ध रहेको उल्लेख गरेको छ। एसीसी महिला प्रिमियर कप अन्तर्गत नेपालले दिएको 114 रनको लक्ष्य पछ्याउने क्रममा भूटानले आफ्नो पारीको पहिलो बलमै विकेट गुमाएको थियो। त्यसपछि भूटानकी तेस्रो नम्बरकी ब्याटर रिट्सी छोडे निर्धारित 90 सेकेण्डको समयभित्र क्रिजमा नआइपुगेपछि नेपालले टाइम्ड आउट अपील गरेको थियो। नेपालले अपील गरेपछि अम्पायरले टाइम आउटको संकेत गरेका थिए। नेपालले अपील नगरेको भए भूटानी खेलाड़ी आउट हुने थिएनन्। यो खेल नेपालले 51 रनले जितेको थियो। अन्तर्राष्ट्रिय क्रिकेटमा यो तेस्रो घटना हो। सन् 2023 नोभेम्बरमा एक दिवसीय विश्वकपमा बंगलादेशसँग खेलमा श्रीलंका एन्जेलो म्याथ्यूज टाइम्ड आउट भएका थिए। त्यसपछि त्यही वर्षको डिसेम्बरमा अफ्रिका क्रिकेट एसोसिएशन टी20 कपमा सिएरा लियोनसँगको खेलमा घानाका गटफ्रेड बाकी उइबेम टाइम्ड आउट भएका थिए। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
3: सगरमाथामा हराएका पर्वतारोहण गाइड दावा शेर्पा सातौं दिनमा जीवितै फेला। हिमालमा चमत्कारिक घटना भएको भनाई। शेर्पा हराएको घटनाबारे पर्यटन विभागले अनुसन्धान गर्ने।
2: परराष्ट्र मन्त्री खनालको भारत भ्रमण भोलिदेखि। कार्यतालिका सार्वजनिक। राफर्पा औपचारिक रूपमा फुट्यो। महामन्त्री राणा समूहले अर्को पार्टी गठन गर्ने।
3: अध्ययन विधा दुरूपयोग गर्ने त्रिवीका 44 प्राध्यापकबाट झण्डै 10.5 करोड़ रूपियाँ फिर्ता। विद्यालयहरूमा आइतबारको विधामा एकरूपता नहुँदा शैक्षिक गुणस्तरमा फरक पर्ने चिन्ता। शिक्षण सिकाई पद्धति सुधार गर्न विज्ञको सुझाव।
2: उत्तर कोरियाको आणविक कार्यक्रम निरन्तर विस्तार। आणविक सामग्री उत्पादन क्षमता 5 वर्षको तुलनामा दोब्बर भन्दा धेरै पुगेको दावी।
3: र एसियाली खेलकुद छनौटमा मलेसियालाई हराउँदै नेपाल समूह विजेता। भूटानी खेलाड़ीलाई टाइम्ड आउट गरेकोमा क्यानले माफी माग्यो।
2: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी मदन पौड्याल र भोजेन्द्र बस्नेत पनि विदा हुन्छौ। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।
12: सूचना
13: यही जेठ 23 गते चौथो शनिवारको दिन
14: सुपथ पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा
13: नशारोग विशेषज्ञ डाक्टर
14: तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
12: डाक्टरद्वारा जाँच हुने समस्याहरू टाउको दुख्ने, रिंगटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोश हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आत्तिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौनिच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुशी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
14: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्रनगर छ हुलाक नजिक सुर्खेत फोन 083-521-987 र मोबाइल 98585-6696।

0: 20 मेगावट सम्मको जलविद्युत आयोजना आफैले निर्माण गर्ने कर्णाली प्रदेश सरकारको घोषणा, कर्णालीवासीलाई सियर लगानी गर्न आह्वान।
1: भेरी नदीमा पौडी खेल्ने क्रममा डुबेर एकजना बालकको मृत्यु, रोल्पामा जीव दुर्घटना हुँदा तीनजनाको ज्यान गयो।
0: गर्मी बढेपछि नेपालगंजमा चरा चुरुङ्गी बचाओ अभियान शुरू।
1: र मेयर कप फुटबलको उपाधिका लागि घरेलु टोली वीरेन्द्रनगरलाई वीरेन्द्रनगर र जुम्ला उपविजेता, भोलिदेखि वीरेन्द्रनगरमा 19 वर्ष मुनिको महिला राष्ट्रिय क्रिकेट हुने।
0: हिमाल पहाड़ तराई जोड्छौं सबैलाई साँझको भेरी खबरबाट डिलु रावत र टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np, हाम्रो पात्रो .com र मोबाइल एप्लिकेशनबाट पनि सुनिरहनु भएको छ।
1: अब खबर विस्तारमा। कर्णाली प्रदेश सरकारले 20 मेगावाटसम्मको जलविद्युत आयोजना आफैले निर्माण गर्ने जनाएको छ। संघ सरकारको सहकारीमा सार्वजनिक निजी साझेदारीमा 20 मेगावाटसम्मको जलविद्युत आयोजना आफैले निर्माण गर्ने नीति प्रदेश सरकारले लिएको छ। कर्णालीको पानी जनताको लगानी अभियान अन्तर्गत निर्माण हुने 20 मेगावाटसम्मका जल विद्युत आयोजना कर्णालीवासीकै सेयर लगानीबाट निर्माण गर्ने सरकारी योजना रहेको छ। यसैगरी रोल्पामा निर्माणाधीन जगदुल्ला ए लगायतका जलविद्युत आयोजना प्रदेश सरकारकै लगानीमा गरिने भएको छ। कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सौर्य, वायु ऊर्जा, लघु तथा साना जलविद्युत र मिनी ग्रिड मार्फत विद्युत विस्तार गर्ने उल्लेख गरिएको छ।
0: यसैबीच कर्णाली प्रदेश सभामा प्रदेश सरकारको नीति तथा कार्यक्रम छलफल शुरू भएको छ। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कणेलले हिजो नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश अस्पताल सुर्खेतलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन प्रक्रिया अघि बढ़ाउने बताउनु भएको थियो। प्रदेश राजधानी संरक्षण कार्यक्रम अन्तर्गत यसै वर्ष बुलबुले काँक्रे विहार बहुद्देश्य परियोजना पूरा गर्ने सरकारी दावी छ। सरकारको नीति तथा कार्यक्रमले समृद्ध कर्णाली, सुखारी कर्णालीवासीको दीर्घकालीन परिकल्पना कार्यान्वयनलाई प्राथमिकता राखेको छ। मुख्यमन्त्री कणेलले संघ सरकारको समन्वयमा सुर्खेत विमानस्थल विस्तार गर्ने र प्रादेशिक विमानस्थल निर्माणका लागि पनि संघ सरकारसँग समन्वय गर्ने बताउनु भएको छ। कर्णाली प्रदेश सरकारले विगतदेखि नै कार्यान्वयनमा ल्याएका नीति तथा कार्यक्रमहरू प्राथमिकतामा राखिएको छ। कृषिको उत्पादन र उत्पादकत्व वृद्धि गर्ने, खाद्य उत्पादनमा आत्मनिर्भरता तथा निर्यातलाई प्रोत्साहन गर्ने नीति लिइने जनाइएको छ। शिक्षामा समतामूलक पहुँच सुनिश्चित गर्दै शैक्षिक गुणस्तर सुधारतर्फ सुसंस्कृत मानव पूँजीको विकास गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।
1: यसैबीच कर्णालीका पूर्व मुख्यमन्त्री राजकुमार शर्मा एक्लैले केही बेर संसद अवरूद्ध गर्नु भएको छ। सरकारको नीति तथा कार्यक्रममाथि छलफलका लागि बसेको आजको बैठकमा शर्माले शुरूमै राष्ट्रियताको सवाल उठाउँदै संसद अवरूद्ध गर्नुभएको हो। केन्द्रमा प्रधानमन्त्री बालेन शाहले भारतको भूमि रहे भूमि पनि नेपालले मेचेको भनाएको विषयमा प्रदेश सभामा कुनै छलफल नभएको भन्दै शर्माले विरोध गर्नुभएको हो। शर्माले 81 छापामार शैलीमा नीति तथा कार्यक्रम ल्याइएको आरोप पनि लगाउनु भएको छ।
0: भेरी नदीमा पौडी खेल्ने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ। जाजरकोटको भेरी नगरपालिका 11 मटेलाका 13 वर्षीय अनिश गिरीको डुबेर ज्यान गएको प्रहरीले जनाएको छ। बालक डुबेको खबर पाउनासाथ प्रहरी चौकी मटेलाबाट प्रहरी सहायक निरीक्षक बमबहादुर थापाको कमाण्डमा खटिएको टोलीले स्थानीयको सहयोगमा उद्धार गरेको थियो। उहाँलाई रूकुम पश्चिमको चौरजारी स्थित निशन अस्पताल पुर्याइए पनि बचाउन नसकेको जनाइएको छ।
1: रोल्पाको माडी गाउँपालिका 2 घरती गाउँस्थित शहीद मार्ग अन्तर्गत काला पहाड़ क्षेत्रमा बिहान भएको जीप दुर्घटनामा मृत्यु भएका 3 जनाको पहिचान खोलेको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी कृष्ण श्रेष्ठले दाङ गोराई उपमहानगरपालिका साथ देसाईका 25 वर्षीय चालक वीरबहादुर चौधरीको मृत्यु भएको बताउनुभयो। यसै दाङको दङ्गशरण गाउँपालिका साथ सिरीगाउँका 40 वर्षीय जीवधन चौधरी र उहाँका श्रीमती 38 वर्षीय कमला चौधरीको पनि घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ। डबल क्याब गाडीले जस्ता पाता र प्लास्टिकका पाइप समेत बोकेको थियो। अस्थायी नम्बर प्लेट भएको बोलेर जीप सड़कबाट करिब 600 मिटर तल खसेको प्रहरीले जनाएको छ।
0: नेपालगंजमा चरा चुरुङ्गी बचाओ अभियान शुरू गरिएको छ। बढ़दो गर्मीका कारण नेपालगंज क्षेत्रमा चरा चुरुङ्गी पानीको अभावले संकटमा पर्ने भन्दै केही युवाहरूले अभियान शुरू गरेका हुन्। नेपालगंज ग्यालरीका महेश श्रेष्ठले फालिएका प्लास्टिकका बोतलबाट चरा चुरुङ्गीका लागि पानी पिउन व्यवस्था शुरू गरिएको बताउनुभयो। सार्वजनिक स्थानमा फालिएका प्लास्टिकका बोतल पुनः प्रयोग गरी विभिन्न स्थानमा चरा चुरुङ्गीका लागि पानी राख्ने भाँडो तयार गरेर चरा चुरुङ्गीलाई पानी दिन थालिएको उहाँको भनाइ छ। यो अभियानमा जनावर अधिकारकर्मी सुभाष साहू र वातावरण अभियन्ता हेमन्त राज काफले समेत सहभागी हुनुहुन्छ। वातावरण संरक्षण र जैविक विविधता कायम राख्न यिनीहरूको भूमिका महत्वपूर्ण भएकाले यस्ता जीवको संरक्षण गर्नु साझा दायित्व भएको अभियन्ता काफ्ले बताउनुभयो। अहिले सुर्खेत रोडमा रहेको बोर्ड तथा बिरूवामा त्यसरी राखिएको पानी राजा चोकसम्म राख्ने लक्ष्य लिइएको छ। बढ़दो तापक्रम र जलवायु परिवर्तनको प्रभावबीच नेपालगंजमा शुरू गरिएको यो अभियानले मानव र प्रकृति बीचको सह अस्तित्वलाई थप मजबूत बनाउने अपेक्षा गरिएको छ।
1: फेरि खबरमा खबरको सिलसिला जारी नै छ, अल्ला भने यो छोटो विश्राम।
2: के भो बाबुलाई?
3: होइन, किन आतिनु भएको छ दिदी? के भो बाबुलाई?
2: हेर्नु न जेठी बाबु, के भएको होला के मेरो छोरालाई?
4: टाउको दुख्यो र झुम बनाइरहेछ, तिरिगिरी भएको छ, के भयो होला दाई?
3: होइन राम भाइ, कहिलेदेखि टाउको दुख्यो?
4: हेर्नु न दाई, हिजो तरकारी बारीमा किरा मार्ने औषधि छरेदेखि टाउको दुखेर हैरान बनाएको छ।
3: के भन्यो होला यो भाइले, मार्ने चिज पनि औषधि हुन्छ र? विषादी भन न विषादी।
4: ए, त्यसलाई विषादी भन्छन् र दाई?
3: हो त, सुरक्षित रूपमा नभई जथाभावी विषादी छर्नाले यस्तो भएको होला। यस्तो रासायनिक विषादी छर्ने र खाने दुवैलाई क्यान्सर जस्तो प्राणघातक रोग समेत लाग्ने गर्दछ है भाइ। त्यसैले रासायनिक विषादीका विकल्पका रूपमा घरमा नै तयार गर्न सकिने र बजारबाट सजिलै किन्न सकिने जैविक विषादी झोलमल निम जस्ता विषादीहरू पहेँलो चिक्किने पासो मोहनी पासो एनपीभी तथा मेट्राइजियम ट्राइकोडोमा जस्ता औषधि प्रयोग गरी आफू र पर्यावरण स्वस्थ राख्नुपर्छ।
5: विषादी विष हुन्, औषधि होइनन्। यही जेठ 19 गतेदेखि 25 गतेसम्म किसानको जिम्मेवारी उपभोक्ताको अधिकार विषादी मुक्त आधार भन्ने मूल नाराका साथ कर्णाली प्रदेशमा मनाउन गइरहेको विषादी प्रयोग मुक्त सप्ताह 2083 सहभागी बनाऊ। आयोजक एकीकृत कृषि प्रयोगशाला सुर्खेत, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेश कपुरकोट गाउँपालिका सल्यान।
6: एसई र कक्षा 12 परीक्षामा कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा निकाल्न सफल एस श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वृन्दनगर 7 इत्राममा नयाँ शैक्षिक सत्र 83-84 लागि कक्षा 11 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
5: अध्यापन हुने विषयहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी।
6: गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था पनि रहेको छ। साथै कक्षा सञ्चालन आउँदो साल 1 हुनेछ।
5: प्रधानाध्यापक श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय विजयनगर 7 इत्राम सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98-4-30-3-9, 98-5-51-560 र 98-4-81-56-499।
7: नाक कान घाँटी सम्बन्धी सम्पूर्ण समस्याको समाधान एचईआरसीमा अत्याधुनिक उपकरण, दक्ष विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय दैनिक ओपीडी सेवा तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
8: नाक सम्बन्धी समस्याहरूमा साइनसाइटिस,
7: नाक बन्द हुने समस्या,
8: नाकबाट रगत बग्ने,
7: नाकभित्र मासुको गिर्खा पलाएको,
8: घ्राण शक्ति गुम्ने,
7: कान सम्बन्धी समस्याहरू, कान दुख्ने,
8: कानको संक्रमण,
7: कान सुन्न गाह्रो हुने,
8: कान बज्ने समस्या,
7: चक्कर लाग्ने,
8: घाँटी सम्बन्धी समस्याहरू, ग्ल्यान्ड सुन्निने,
7: घाँटी दुख्ने,
8: आवाज बन्द हुने,
7: निल्न गाह्रो हुने,
8: घाँटीको भित्री भागमा मासु समस्या देखिएमा हामीलाई सम्झनुहोस्। एचसीआरसी अस्पताल,
7: चारबाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081-538-150, 081-535-151।
9: एसई सकियो, अब रमाइलो सुरु भयो।
10: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
9: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
10: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
9: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
11: नेपाल टेलिकम, राष्ट्रको संचार।
5: सूचना
4: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
5: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पाइल्स, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
12: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-56-56-455।
13: रेडियो भेरी एफएम।
4: तपाईं अहिले सबैको मन छुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। तिनजेल हामीले 20 मेगावाट सम्मको जलविद्युत आयोजना आफैले निर्माण गर्ने कर्णाली प्रदेश सरकारको घोषणा, कर्णालीवासीलाई सेयर लगानी गर्न आह्वान, भेरी नदीमा पौडी खेल्ने क्रममा डुबेर एकजना बालकको मृत्यु, रोल्पामा जीव दुर्घटना हुँदा 3 जनाको ज्यान गयो लगायतका खबर प्रस्तुत गर्यौं।
1: अब बाँकी खबर। कर्णाली प्रदेश प्रहरी अस्पताल सुर्खेतले कर्णालीका दुर्गम जिल्लामा स्वास्थ्य सेवा प्रदान गरेको छ। प्रदेश प्रहरी अस्पतालको आयोजनामा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत साबिका कर्णाली जिल्लामा सेवा प्रदान गरिएको छ। अस्पतालका सूचना अधिकारी एवं प्रहरी निरीक्षक डाक्टर सञ्जीव खड्काले अस्पतालले विशेषज्ञ सहितको निशुल्क सेवा दिएको बताउनुभयो। हुम्ला, डुल्पा, मगु, कालीकोट लगायतका जिल्लामा प्रहरी युनिटसँग प्रहरी अस्पताल कार्यक्रम सेवा दिएको उहाँको भनाइ छ। स्वास्थ्य शिविरमा मानसिक तथा दीर्घ रोग, मादक पदार्थ सेवनको असर, लेक लाग्नु र हिउँले खाने सम्बन्धी समस्याको प्राथमिक उपचारको बारेमा जानकारी दिएको छ। प्रदेश प्रहरी अस्पताल प्रमुख हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर, प्राविधिक प्रहरी नायक उपरीक्षक डाक्टर श्यामकृष्ण लौडारी सहित 7 जना स्वास्थ्य कर्मीको टोलीले जिल्लामा पुगेर सेवा दिनुभएको हो। प्रहरी युनिटसँग प्रहरी अस्पताल कार्यक्रम अन्तर्गत हालसम्म कर्णाली प्रदेशको दैलेख र जाजरकोट बाहेक 8 जिल्लामा सम्पन्न भइसकेको छ। अबको केही महिनामा बाँकी 2 जिल्लामा सेवा दिने गरी योजना निर्माण गरिएको अस्पतालका अधिकारीले बताउनु भएको छ।
4: नियमित मरमत सम्भारको अभावका कारण वर्षायाम लागेसँगै कालीकोटका ग्रामीण सड़कको अवस्था अत्यन्त जोखिमपूर्ण बनेको छ। विभिन्न स्थानीय तहका ग्रामीण सड़कमा माटो थुप्रिने, सड़क भाँसिने र कटान हुने हुँदा सवारी साधन सञ्चालनमा ठूलो समस्या भएको हो। कालीकोटको राजकोट नगरपालिकाको मूल सड़क वर्षौंदेखि स्तर उन्नति र नियमित मरमत नहुँदा हिलामे बनेको छ। सड़कमा साना ठूला खाल्डाखुल्डी, ढुङ्गा र माटो जमेकाले पैदल यात्रा समेत जोखिमपूर्ण बनेको स्थानीय गुनासो छ। स्थानीय प्रकाश शाहीले नगरपालिका कार्यालय अगाडि कालोपत्रे सड़क र चौरमा दुबो रोपेर आकर्षक बनाइए पनि अन्य सड़कको अवस्था जीर्ण रहेको बताउनुभयो। सड़कको अवस्था बिग्रदै गएपछि दैनिक उपभोग्य सामग्री, ढुवानी, बिरामी, ओसार पसार तथा विद्यार्थीलाई विद्यालय आवाजावातमा समेत समस्या परेको छ। राजकोट नगरपालिकाको वड़ा नम्बर 5 देखि वड़ा नम्बर 1 सम्मको सड़क पूरै हिलामे छ। जिल्लाका पलाता, पचालझरना गाउँपालिका, सान्य त्रिवेणी गाउँपालिका, खाँडाचक्र नगरपालिकाका सड़क उस्तै जोखिममा छन्। सड़कलाई सुरक्षित र दिगो बनाउन स्थानीय सरकारले तत्काल मरमत तथा आवश्यक संरचना निर्माण गर्नुपर्ने माग गरेका छन्।
1: कर्णालीका हिमाली जिल्ला हुम्लाको उत्तरी क्षेत्रमा 4 विद्यालयमा 5 भन्दा कम विद्यार्थी रहेका छन्। स्थानीयले गाउँ छोड्ने क्रम बढ्न, विद्यार्थीलाई शहरका विद्यालयमा पढ़ाउनु तथा धार्मिक विद्यालयमा भर्ना गरिनुले ती विद्यालयका विद्यार्थीको संख्या घटेको छ। जिल्लाको उत्तरी क्षेत्र नामका गाउँपालिकाका 4 विद्यालयमा 5 भन्दा कम विद्यार्थी रहेको शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ। 5 भन्दा कम विद्यार्थी रहेका नामका गाउँपालिकाका विद्यालयमा वडा नम्बर 1 नमबुद्धमा 4 विद्यार्थी छन् भने वडा नम्बर 6 लिमीको भेकुटीमा 5, वडा नम्बर 4 हिमालयमा 5 र वडा नम्बर 5 खिरपानीमा पनि पाँचजना विद्यार्थी रहेका छन्। यी विद्यालयलाई नजिकका विद्यालयमा गाभ्ने सम्बन्धमा परिपत्र गर्ने तयारी कार्यले गरिरहेको छ। विद्यालय रहेका बस्तीका स्थानीयले गाउँ छोड्ने क्रम बढ्दै जाने, विद्यार्थीहरू शहर तथा सदरमुकामका विद्यालयमा भर्ना हुनु र लामा समुदायका विद्यार्थी धार्मिक विद्यालयमा जानु जस्ता कारणले पनि विद्यार्थी संख्या घटेको नामखा गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ। भेरी खबरमा खबरको सिलसिला अझै जारी छ, अल्ला भने अर्को छोटो विश्राम।
2: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाऊँ न खाजा खान।
4: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
2: भोक लाग्यो भने आफ्नो मिठाई खाने कुरा खानु पर्यो नि।
4: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
14: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
2: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
4: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता, न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर, वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत, सम्पर्क नम्बर 97670 71284 र 97498640।
2: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ। सूचना,
14: यही जेठ 23 गते चौथो शनिबारको दिन
2: एस राणा हस्पिटल प्राइभेट लिमिटेड सुर्खेतमा, भेरी अस्पताल नेपालगंजमा कार्यरत छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झाद्वारा सशुल्क जाँच गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई मौकाको फाइदा उठाउन हुन अनुरोध गर्दछौ। डाक्टरद्वारा दिइने सेवाहरू छाला, कपाल तथा यौन सम्बन्धी सम्पूर्ण उपचार, हाम्रा दैनिक सेवाहरू, हडजोली तथा नशा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
1: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्र नगर 4 एरी चोकदेखि 200 मिटर उत्तरतर्फ। सम्पर्क फोन नम्बर 083-590-693।
4: सूचना,
2: यही जेठ 19 गतेदेखि 25 गतेसम्म किसानको जिम्मेवारी, उपभोक्ताको अधिकार, विषादी मुक्त आधार भन्ने मूल नाराका साथ विषादी प्रयोग मुक्त सप्ताह 2083 कर्णाली प्रदेशमा पनि भव्य रूपमा मनाउन गइरहेका छौ।
4: यस सप्ताहका मुख्य कार्यक्रमहरू प्रभात फेरी, विद्यालयमा सचेतनामूलक कार्यक्रम, जैविक विषादी तथा सामग्री वितरण, स्कूल शिक्षा कार्यक्रम, विद्यालय शिक्षा कार्यक्रम, विषादी विष हुन् औषधि होइनन्, रासायनिक विषादीको विकल्पहरू रोजौं, आफू पर्यावरण जोगाउ। विस्तृत जानकारीका लागि नजिकको कृषि शाखा वा कृषि विकास कार्यालय अथवा एकीकृत कृषि प्रयोगशालामा सम्पर्क राखौ। आयोजक एकीकृत कृषि प्रयोगशाला सुर्खेत, प्रवर्धक भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेश कपुरकोट गाउँपालिका सल्यान।
1: सूचना,
4: कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र, अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
1: शिविरमा दिइने सेवाहरू, हड्डी, जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा, मुन्डा, फिरपात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
4: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेत। सूचना,
2: यही जेठ 23 गते शनिबारका दिन सनराइज मेडिकल हल पिपिरा सुर्खेतमा बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र फुलटेग्रा नेपालगंजका वरिष्ठ प्राविधिकहरूबाट एक दिने कान जाँच शिविर हुने जानकारी गराउँदछौ।
15: दिइने सेवाहरू कान पाक्ने, जीर्ण रोगको उपचार तथा परामर्श, अडियोग्राम मेसिनबाट कान सुन्ने क्षमताको जाँच, काने गुजी, ढुसी र बाह्य वस्तु परेको निकालिने, कान नसुन्ने बिरामीलाई सुफद मूल्यमा श्रवण यन्त्र उपलब्ध गराइने, अपरेशन गर्नुपर्ने बिरामीलाई बागेश्वरी कान स्याहार केन्द्र फुलटेक्रा नेपालगंजमा विशेष सहुलियतमा अपरेशन गरिने।
2: सम्पर्क सनराइज मेडिकल हल, आस्था पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्राइभेट लिमिटेड, पिपिरा चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-4110-45 र मोबाइल नम्बर 98-550-17-645, 98-84-21-313।
1: भर्ना खुल्यो
3: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने, अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको, गरीब, जिहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित, सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
3: यति मात्र कहाँ हो र MBBS र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-520-114, मोबाइल 98-585-59-960 र 97-678-84-566।

0: रेडियो भेरी एफएम।
1: तपाईं अहिले सबैको मन छुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। तिनजेल हामीले छिमेक सेरफेरसँगै अन्य खबरहरू प्रस्तुत गर्यौं। अब लागौं बाँकी खबरतर्फ। परराष्ट्र मन्त्री सुशील खनाल भोलिदेखि तीन दिने भारत भ्रमणमा जानुहुने भएको छ। भारतीय विदेश मन्त्री एस जयशंकरको निमन्त्रणामा खनाल नयाँ दिल्ली जान लाग्नु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। भ्रमणका क्रममा खनालले भारतीय विदेश मन्त्री जयशंकरसँग द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ। वार्तामा व्यापार लगानी दुई देशका सम्पर्क र विस्तार ऊर्जा लगायत विषयमा छलफल हुनेछ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामी छानेको भ्रमण लगत्तै खनालको भ्रमण हुन लागेको हो। मन्त्रालयले सार्वजनिक गरेको भ्रमण तालिका अनुसार परराष्ट्र मन्त्री खनाल आउँदो आइतबार जेठ 24 गते स्वदेश फर्कनुहुने कार्यतालिका रहेको छ। अहिले भारत भ्रमणमा रहनुभएका रासोपा सभापति लामी छाने भोलि स्वदेश फिर्ता हुँदै हुनुहुन्छ।
2: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका महामन्त्री धवल समशेर राणा सहितका नेताहरूले पार्टी त्यागेको घोषणा गर्नुभएको छ। लामो समयदेखि आन्तरिक विवाद चलिरहेकामा आज महामन्त्री राणा सहितका नेताहरूले काठमाडौँमा पत्रकार सम्मेलन गरी राप्रपा त्यागेको जानकारी गराउनु भएको छ। पार्टी छाडेमा शीर्ष नेताहरू सहित 183 जना सदस्य रहनुभएको छ। राणा संघका उपाध्यक्ष मुकुन्द श्याम गिरी, पूर्व मन्त्री दिननाथ गिरी, नेता केशवराज श्रेष्ठ, कार्य सम्पादन समिति सदस्य नारायण प्रसाद कोइरालाले पनि पार्टी छाड्नु भएको छ। पार्टी छाड्नेमा धेरै जसो केन्द्रीय र प्रदेश सदस्य रहनु भएको छ। यससँगै अध्यक्ष राजेन्द्र निङ्गेन र महामन्त्री राणा बीच रहेको लामो समयदेखिको द्वन्द औपचारिक रूपमा फुटमा परिणत भएको छ। पत्रकार सम्मेलनमा बोल्दै महामन्त्री राणाले नयाँ पार्टी सिटै घोषणा हुने बताउनु भएको छ। आपमा बितेको 4 वर्ष सकसपूर्ण अवस्थाबाट गुज्रेको उहाँको भनाइ छ। संस्थापन पक्षले राणा सक्रिय राजाको पक्षमा भएको, संवैधानिक राजतन्त्रमा अघि बढ़ने पार्टीको नीति विरूद्ध उभिएको, संगठन कमजोर पार्न खोजेको आरोप लगाउँदै आएको छ। राणा पक्षले अध्यक्षले फरक मत राख्ने नेता तथा कार्यकर्ताले अनावश्यक कार्यवाही गरेकोमा संघर्ष गरेको बताउनुभयो। गएको चैतमा महामन्त्री राणाले नेतृत्वमा काठमाडौँमा भएको बेलाले अध्यक्ष लिङ्गदेनलाई पत्र लेख्दै चैतमा महाधिवेशन गर्ने गरी मिति तोक्न माग गरेको थियो, तर संस्थापन पक्षले महाधिवेशन नबोलाएपछि पार्टी फुटेको हो।
1: भेरी खबरमा अब खेल खबर। मेयर कप फुटबलको उपाधि घरेलु टोली वीरेन्द्रनगरले जितेको छ। सुर्खेत रंगशालामा भएको फाइनलमा जुम्लालाई 1-0 गोलअन्तरले हराउँदै वीरेन्द्रनगरले उपाधि उचालेको हो। वीरेन्द्रनगरले खेलेको 5 मिनटमा गरेको गोल नै उपाधि जित्न पर्याप्त भयो। जुम्ला दोस्रो सेमी फाइनलमा सुर्खेतको सिम्तालाई 4-0 र वीरेन्द्रनगरले पहिलो सेमी फाइनलमा सुर्खेत पञ्चपुरीलाई पेनाल्टी सुटआउटमा 6-5 गोल अन्तरले हराउँदै फाइनल भिडन्त पक्का गरेका हुन्। जितसँगै उपाधि विजेता वीरेन्द्रनगरले 4 लाख र उपविजेताले जुम्लाले 2 लाख रूपियाँ प्राप्त गरेका छन्। कर्णाली प्रदेश फुटबल संघको आयोजना र वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोगमा भएको प्रतियोगितामा कर्णालीका जिल्ला र पालिका गरी 13 टोलीको सहभागिता रहेको थियो।
2: कुशल भुर्तेलले 20 पटक शतकीय पारीसँगै नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरूष क्रिकेट क्रिकेट प्रतियोगितामा छनौट भएको छ। समूह यो अन्तर्गत सिंगापुरको राष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा नेपालले मलेसियालाई 166 रनले हराएको हो। 276 रनको चुनौतीपूर्ण लक्ष्य पाएको मलेसिया निर्धारित विश्व ओभरमा 9 विकेटको क्षतिमा 108 रनमा समेटिएको, लगातार दोस्रो जित निकालेको नेपालले यसअघि पहिलो खेलमा चीनलाई 221 रनले हराएको थियो। मलेसियाका लागि कप्तान सैयद अजिजले 45 बलमा 6 चौका 2 छक्काको सहयोगमा 54 रनको अर्धशतक पारी खेले पनि अरूको ब्याट चल्न सकेन। नेपालका शेर मल्लले 3 तथा सन्दीप लामिछाने, करण केसी, सम्पाल कामी, दिपेन्द्र सिंह एरी र कुशल मल्लले 1-1 विकेट लिनुभयो।
1: कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा भोलिदेखि 19 वर्ष मुनिको महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ। नेपाल क्रिकेट संघ क्यानको आयोजनामा हुने प्रतियोगितामा देशका 7 वटै प्रदेशका खेलाड़ीहरूको सहभागिता रहनेछ। प्रतियोगिता 11 दिनसम्म सञ्चालन हुने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ। नेपाल क्रिकेट संघका केन्द्रीय कोषाध्यक्ष तथा कर्णाली प्रदेश क्रिकेट संघका अध्यक्ष पदम खड्काले प्रतियोगितामा आईसीसी 19 वर्ष मुनिको महिला विश्वकपका लागि नेपाली टोली छनौटको आधारका रूपमा खेल सञ्चालन हुने बताउनु भएको छ।
2: खेल खबरसँगै साँझको भेरी खबर सकियो। विदा हुन गएसम्मका मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
1: 20 मेगावटसम्मको जलविद्युत आयोजना आफैले निर्माण गर्ने कर्णाली प्रदेश सरकारको घोषणा, कर्णालीवासीलाई सियर लगानी गर्न आह्वान गर्ने,
2: भेरी नदीमा पौडी खेल्ने क्रममा डुबेर एकजना बालकको मृत्यु, रोल्पामा जीव दुर्घटना हुँदा तीनजनाको ज्यान गयो,
1: गर्मी बढेपछि नेपालगंजमा चरा चुरुङ्गी बचाउ अभियान शुरू,
2: र मेरका फुटबलको उपाधि घरेलु टोली वीरेन्द्रनगरलाई जुम्ला उपविजेता, भोलिदेखि वीरेन्द्रनगरमा 19 वर्ष मुनिको महिला राष्ट्रिय क्रिकेट हुने।
1: हवस् त तपाईँ हाम्रो भेट भोलि बिहानको भेरी खबरमा हुनेछ। त्यतिन्जेलसम्मको लागि साँझको भेरी खबरबाट समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित डिलु रावत र टेकराज केसी विदा हुन्छौ। नमस्कार।
0: Radio Bheri FM.
3: Extreme energy drink. Time check. Ahile thik 7 bajeko cha.
4: Extreme energy drink. Taste the difference. Feel the energy.
5: सूचना। विगत लामो समयदेखि भेरी अस्पताल नेपालगंजमा कार्यरत छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अस्मिता गौतमद्वारा यही जेठ 23 गते चौथो शनिबारको दिन यस गुरुङ हस्पिटल गुरुङ मेडिकल हल मंगलगढ़ी चोक सुर्खेतमा सशुल्क चेक जाँच गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीहरूले मौकाको फाइदा उठाउन अनुरोध गर्दछौ।
6: डाक्टरबाट दिइने सेवाहरू: अनुहारको चायपोतो, डन्डीफोर चिलाउने, दाद, पूरा शरीर चिलाउने, मुसा, छालामा मासु पलाएको, गाँठा गुठी, दुबी, छालामा बिबिरा आउने, छालाको एलर्जी, कुष्ठरोग, फंगल इन्फेक्सन, छाला पाक्ने, नङको कुनै पनि रोग, बच्चाको छालाको समस्या, कपाल झर्ने वा अनावश्यक ठाउँमा कपाल पलाउने समस्या, यौन अङ्गमा घाउ आउने, सेतो पानी बग्ने तथा कुनै पनि यौनको समस्या, छाला, कपाल, नङ तथा यौनजन्य रोगको सम्पूर्ण उपचार सेवा उपलब्ध छ।
5: सम्पर्क गुरुङ हस्पिटल प्राली, गुरुङ फार्मेसी, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक सुर्खेत। फोन नम्बर 083-520-402 र 522-148।
7: In the heart of the city where dreams take shape and futures begin stands a place of excellence, Chanakya Pathshala, previously known as BSC College. Here, education goes beyond textbooks. It's about building confidence, discovering potential, and preparing for real life. At Chanakya, every student is guided with care, inspired with purpose, and empowered to achieve more. With experienced faculty, practical learning, and a supportive environment, we create a space where knowledge meets creativity. From modern classrooms to project-based learning and career-focused guidance, students grow not just academically, but personally. Because true education is about discipline, leadership, and values. Whether your path is science, management, or humanities, Chanakya is committed to shaping your future. A place where talent is nurtured, hard work is valued, and success is shared. Join the journey of growth and achievement. Chanakya Pathshala, empowering minds, inspiring futures.
8: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको तीन दशक भन्दा लामो हाम्रो सहयात्रा। तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ। बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै, तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क। दिगो दरिलो र विश्वासिलो।
9: मानसिक स्वास्थ्य प्रति सचेत बनौ। निराश हुनु, तनाव तथा चिन्तित महसुस हुनु, बेला बेलामा डर लाग्नु, बिना कारण पसिना आउनु, गहिरो निन्द्रा नपर्नु, मानसिक समस्या निदानको लागि नियमित व्यायाम गरौं, आफ्ना भावना खुला रूपमा व्यक्त गरौं, परिवार र साथीहरूसँग समय बिताउ, योग ध्यान वा मनपर्ने गतिविधिमा संलग्न हौ, आवश्यक परेमा चिकित्सकसँग परामर्श गरौ।
1: कर्णाली प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, वीरेन्द्रनगर सुर्खेत।
9: सूचना
10: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
9: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
10: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल पनि पाइन्छ है।
9: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्र नगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत

0: Hibernia.
1: Extreme energy drink.
2: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु कहाँ फ्रिज किन्नु कहाँ के किन्नु हरे जाम कति ठाउँमा भ्याउनु मैले अब यही बेला यो मोबाइल पनि बिग्रेर
3: ल दाई किन चिन्ता मान्नुहुन्छ नि तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि ल हिँड्नुहोस् म देखाइदिन्छु पसल
4: हामी कहाँ एलजी सामसुङ औरा स्काई अर्थ कम्पनीका टीवी फ्रिज वासिङ मेसिन सामसुङ रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी थ्री बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ
3: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी वासिङ मेसिन फ्रिजहरू पाइन्छ साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वासिङ मेसिन र टीभी म देखाइदिन्छु पसल
4: हामी कहाँ एलजी सामसुङ औरा स्काई अर्थ कम्पनीका टीभी फ्रिज वासिङ मेसिन सामसुङ रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका

0: मिक्स एन्ड मोबाइल हब वीरेन्द्रनगर छ, बीच बजार सुर्खेत। मोबाइल नम्बर 9858404519 र 9858551715।
1: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
0: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर छ बुद्धपद लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम, ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
1: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
0: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
1: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्रनगर छ बुद्धपथ लाइन गरिमा विकास मैक मुनि सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 9858054899 र 9769-044443।
2: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउने कोसिस छैन, के गर्ने गर्ने दिक्कार भइसक्यो।
3: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
2: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
3: अब इन्डिया नै जाने सुर कस्या भए रोका म्यान पावर सप्लायर्स अमृतसर पन्जाबमा जा।
2: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
3: हो त नि, अमृतसर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
2: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
3: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तिनथान नजिकै रहेको छ नि।
2: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरी के हो कसो।
3: लकी पिराक फोन नम्बर 9820-29-93-48, 9820-29-93-48।
4: अब पाउनुहोस् साम्बा जस्तै अल्ट्रा फास्ट इन्टरनेट भायनेटको साम्बा प्याक सँग, जसमा पाइन्छ अल्ट्रा 300 MBPS सम्मको स्पिड र वार्षिक सब्सक्रिप्सनमा एक महिना फ्री। आज नै सब्स्क्राइब गर्नुहोस् भायनेट साम्बा प्याक, स्पिडको अल्टिमेट गोल। भायनेट साम्बा प्याक, अल्ट्रा फास्ट, अल्ट्रा फन।
5: रेडियो भेरी एफएम।

0: अय्या
1: लौ न के भो बाबुलाई
2: होइन किन आतिनु भएको छ दिदी के भो बाबुलाई
1: हेर्नु न जेठी बाबु के भएको होला के मेरो छोरालाई
0: अय्या अय्या टाउको दुख्यो र झुम्म बनाइरहेछ किरिमिरी भएको छ के भयो होला दाई
2: होइन राम भाइ कहिलेदेखि टाउको दुख्यो
0: हेर्नु न दाई हिजो तरकारी बारीमा किरा मार्ने औषधि छरेदेखि टाउको दुखेर हैरान बनाएको छ
2: के भन्यो होला यो भाइले मार्ने चिज पनि औषधि हुन्छ र विषादी भन न विषादी
0: ए त्यसलाई विषादी भन्छन् र दाई
2: हो त सुरक्षित रूपमा नभई जथाभावी विषादी छर्नाले यस्तो भएको होला यस्तो रासायनिक विषादी छर्ने र खाने दुवैलाई क्यान्सर जस्तो प्राणघातक रोग समेत लाग्ने गर्दछ है भाइ त्यसैले रासायनिक विषादीका विकल्पका रूपमा घरमा नै तयार गर्न सकिने र बजारबाट सजिलै किन्न सकिने जैविक विषादी झोलमल निम जस्ता विषादीहरू पहेँलो चिक्किने पासो मोहनी पासो एनपीभी तथा मेट्राइजियम ट्राइकोडोमा जस्ता औषधि प्रयोग गरी आफू र पर्यावरण स्वस्थ राख्नुपर्छ
1: विषादी विष हुन् औषधि होइनन् यही जेठ 19 गतेदेखि 25 गतेसम्म किसानको जिम्मेवारी उपभोक्ताको अधिकार विषादी मुक्त आधार भन्ने मूल नाराका साथ कर्णाली प्रदेशमा मनाउन गइरहेको विषादी प्रयोग मुक्त सप्ताह 2083 सहभागी बनाऊ आयोजक एकीकृत कृषि प्रयोगशाला सुर्खेत भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेश कपुरकोट गाउँपालिका सल्यान
3: खुशीको खबर
4: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस् निसन्तान उपचार अब सम्भव छ तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा
3: हाम्रा विशेष सेवाहरू आईभीएफ आईयूआई हिस्टोस्कोपी दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू
4: एचसीआरसी अस्पताल नेपालगंज तपाईँको परिवारको खुशीको नयाँ शुरूआत आजै परामर्श लिनुहोस् सपनालाई साकार बनाउनुहोस् एचसीआरसी अस्पताल आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र सम्पर्क स्थान चारवाहिनी रोड नेपालगंज बाँके सम्पर्क मोबाइल नम्बर 98455 36984

0: Extreme Energy Drink.
1: भर्ना खुल्यो
2: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा एघारमा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जेहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
2: यति मात्र कहाँ हो र MBBS र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-520-114 मोबाइल 98-585-91-960 र 97-678-84-566।
1: सूचना
2: तपाईहरूकै चिर परिचित न्यू सुर्खेत मेडिकल स्टोर्समा यही जेठ 30 गते वरिष्ठ टाउको नसा तथा मानसिक रोग विशेषज्ञ प्रोफेसर डाक्टर मोहन बेलबासेद्वारा सशुल्क चेक जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
1: डाक्टरद्वारा दिइने सेवाहरू टाउको दुख्ने निन्द्रा नलाग्ने नसा तथा लागु पदार्थ सेवन गर्ने मन आसिने मनमा धेरै कुरा खेल्ने आत्महत्याको सोच या प्रयास गर्ने धेरै भीडभाडमा बस्न मन नलाग्ने धेरै रिस उठ्ने छटपटी हुने र बरबराउने
2: साथै प्रत्येक दिन बिहान र साँझ हाड जोड्ने बात रोग तथा नसा रोग विशेषज्ञ डाक्टर गणेश तिवारीद्वारा सशुल्क बिरामी चेक जाँच गरिन्छ।
1: सम्पर्क न्यू सुर्खेत मेडिकल स्टोर तथा सुर्खेत स्वास्थ्य पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकबाट 300 मिटर उत्तरतर्फ। सम्पर्क फोन नम्बर 083-521-5099 र मोबाइल नम्बर 98-484-39-117।

0: सूचना
1: विगत लामो समयदेखि भेरी अस्पताल नेपालगंजमा कार्यरत छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अस्मिता गौतमद्वारा यही जेठ 23 गते चौथो शनिबारको दिन यस गुरुङ हस्पिटल गुरुङ मेडिकल हल मंगलगढी चोक सुर्खेतमा सशुल्क चेक जाँच गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीहरूले मौकाको फाइदा उठाउन अनुरोध गर्दछौ।
0: डाक्टरबाट दिइने सेवाहरू अनुहारको चाहे पोतो डन्डीफोर चिलाउने दाद पूरा शरीर चिलाउने मुसा छालामा मासु पलाएको गाँठा गुठी दुबी छालामा बिबिरा आउने छालाको एलर्जी कुष्ठरोग फंगल इन्फेक्सन छाला पाक्ने नङको कुनै पनि रोग बच्चाको छालाको समस्या कपाल झर्ने वा अनावश्यक ठाउँमा कपाल पलाउने समस्या यौन अङ्गमा घाउ आउने सेतो पानी बग्ने तथा कुनै पनि यौनको समस्या छाला कपाल नङ तथा यौनजन्य रोगको सम्पूर्ण उपचार सेवा उपलब्ध छ।
1: सम्पर्क गुरुङ हस्पिटल प्राली गुरुङ फार्मेसी गुरुङ मेडिकल हल मंगलगढी चोक सुर्खेत फोन नम्बर 083-520-402 र 522-148।
0: मानसिक स्वास्थ्य प्रति सचेत बनौ। निराश हुनु, तनाव तथा चिन्तित महसुस हुनु, बेला बेलामा डर लाग्नु, बिना कारण पसिना आउनु, गहिरो निन्द्रा नपर्नु, मानसिक समस्या निदानको लागि नियमित व्यायाम गरौं, आफ्ना भावना खुला रूपमा व्यक्त गरौं, परिवार र साथीहरूसँग समय बिताउ, योग ध्यान वा मनपर्ने गतिविधिमा संलग्न हौ, आवश्यक परेमा चिकित्सकसँग परामर्श गरौं।
2: कर्णाली प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय वीरेन्द्र नगर सुर्खेत।
0: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण उपचार पुनस्थापना
1: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एचआरडीसी बनेपा काभ्रे पाँचोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान उपचार शल्यक्रिया पुनस्थापन सहायक सामग्री उपलब्ध परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: जाँच पहिचान तथा उपचार गरिने अवस्थाहरू जन्मजात खुट्टाको पैतला भित्र फर्केको आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडिएको खुट्टा लुलो र कमजोर भएको ढाड बाङ्गो वा कुप्रो भएको जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको शरीरका विभिन्न जोर्नीहरू बाङ्गो वा खुस्किएको अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू
1: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नु भयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 1 चनाबारी सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038 मोबाइल 98578-20935 98682-29133 र 98655-56।

0: Let's go. 6.9 inch standard display, AI-powered camera, 3-year warranty सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग 2। सर्वजीको परिवार सबै हराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
2: रेडियो भेरी FM
3: ऐन कानूनको व्यवस्था पनि गर्यौं, तर संविधान र ऐन कानूनको व्यवस्थाले जनताको जीवन नफेरिने रहेछ।
4: र आजको खेलमा मलेसियालाई जितेसँगै एसियाली खेलको छनौटमा नेपालको लगातार दोस्रो जीत।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
4: नेपाललाई जातीय छुवाछुत मुक्त घोषणा गरेको 20 वर्ष पूरा भएको छ, तर व्यवहारमा अझै पनि विभेदका घटनाहरू छन्। आजको दिनले समानता र सामाजिक न्यायप्रति राष्ट्रको प्रतिबद्धता स्मरण गराए पनि यसको प्रभाव धेरै जसो कागजमा मात्र सीमित छ। समाजमा विद्यमान छुवाछुत, भेदभाव र बहिष्करणका प्रवृत्तिहरू अन्त्य गर्न कानूनको प्रभावकारी कार्यान्वयन आवश्यक छ। जातीय विभेद विरूद्धको अभियान केवल औपचारिक कार्यक्रम होइन, व्यवहार परिवर्तनको कार्यक्रममा केन्द्रित हुनुपर्दछ। अब खबर सुशीला श्रेष्ठबाट।
5: जग्गा सम्बन्धी सेवाहरू अब घरमै बसेर प्राप्त गर्न सकिने भएको छ। नापी विभागले मेरो किता मोबाइल एप सार्वजनिक गरेसँगै सेवाग्राहीले घरबाट आफ्नो जग्गा सम्बन्धी काम गर्न सक्नेछन्। नापी विभागका अनुसार एप एण्ड्रोइड र आईओएस दुवै प्लेटफर्ममा उपलब्ध रहेको छ भने प्ले स्टोर र एप स्टोरबाट डाउनलोड गर्न सकिने व्यवस्था मिलाइएको छ। एप मार्फत नक्सा प्रिन्ट, बिल बुक उतार, प्लट रजिस्टर उतार तथा फिल्ड रेखाङ्कनका लागि अनलाइन आवेदन दिन सकिनेछ। आवेदन दर्तापछि प्रणालीबाट ओटीपी नम्बर उपलब्ध हुने र सेवाग्राहीले मोबाइल नम्बर तथा ओटीपी प्रयोग गरी आफ्नो आवेदनको अवस्था नियमित रूपमा हेर्न सक्ने विभागका सूचना अधिकारी दयानन्द जोशीले सीआईएनसँग बताउनुभयो।
6: अब त्यो भनेको यो मोबाइल एप्लिकेशन हो होइन, मोबाइल एप्लिकेशनबाट हजुरले त्यो नक्सा फिल्ड बुक यिनीहरूको लागि सिधै डाइरेक्टली अप्लाई गर्न पाउनुहुन्छ अनि त्यसमै आउँछ। हजुरले नक्सा प्रिन्ट लिने काम, प्लट रजिस्टर उतार लिने काम, फिल्ड बुक उतार लिने काम यहीबाट हुन्छ।
5: यस्तै ई सेवा खल्ती र कनेक्ट आईपीएस मार्फत राजस्व तिर्न सकिने सुविधा पनि एपमा समावेश गरिएको छ। फिल्ड रेखाङ्कन सेवाका लागि आवश्यक राजस्व समेत अनलाइनबाटै भुक्तानी गर्न सकिने नापी विभागले जनाएको छ। संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक 2081 सम्बन्धमा विज्ञहरूसँग छलफल गर्ने भएको छ। विधेयकका बारेमा दफावार छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नहरूमा गम्भीर र महत्वपूर्ण रहेको भन्दै विज्ञसहित छलफल गर्ने समितिले निर्णय गरेको हो। विधेयकको गम्भीरता र आवश्यकतालाई जोड़ दिँदै समितिकी सभापति डाक्टर ओजस्वी शेरचनले विधेयकमाथि विज्ञहरूको सुझावपछि मात्रै अन्य विषयमा छलफल गर्ने बताउनुभयो।
7: यो विधेयक हाम्रो न्याय प्रणालीको लागि एकदमै महत्वपूर्ण छ र यहाँ धेरै प्रश्नहरू अनान्सर्ड नै भएको कारणले गर्दा अब आगामी बैठकमा विज्ञहरूलाई पनि ल्याएर नै बैठक चलाउनेछु भनेर भन्न चाहन्छु। र माननीय सदस्यहरू, अब समितिको अर्को बैठक पछि सूचना तय गरी यो बैठक यही अन्त गर्छ।
5: केही दिन अघि सीआईएनले उक्त विधेयकका सम्बन्धमा विज्ञ, सांसद र सरकारवालासँग छलफल गरेको थियो। छलफलका क्रममा समितिका सभापति डाक्टर शेरचनले छलफलबाट प्राप्त सुझावलाई संसदीय समितिमा छलफल गर्ने र आवश्यक परेमा विज्ञसँग परामर्श गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। सो छलफल तपाईले केही दिनपछि साझा खबरमा सुन्न सक्नुहुनेछ। यसबीच बैठकमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले उक्त विधेयकलाई विज्ञहरूको पर्याप्त सुझाव आवश्यक भएको बताउनु भएको छ। समितिको बैठकमा विधेयकमाथिको छलफलमा सांसदहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले विज्ञहरूको सुझावपछि मात्रै अघि बढ़ने बताउनुभयो।
8: एक्सपर्टहरूलाई पनि त्यो दिन एउटा आएर आफ्नो कुराहरू राख्नको लागि व्यवस्था मिलाइदिनु होला, उहाँहरूको तर्फबाट पनि कुरा सुनेर उहाँहरूको एक्सपर्टिजलाई पनि राखेर यसलाई अझ अगाडि बढ़ाउनु पर्ने हुन्छ। दफा दफामा राम्रोसँग छलफल गरेर कुनै पनि लुप होल त्यहाँ नरहने गरी चाहिँ यसलाई एउटा राम्रो विधेयक बनाएर त्यसपछि बल्ल यताबाट अगाडि बढ़ाउनको लागि पनि म आग्रह गर्छु।
5: समिति सदस्य सांसद डाक्टर महावीर पुनले ठूलो लगानी आवश्यक पर्ने भएकाले विधि विज्ञान प्रयोगशाला प्रदेशमा बनाउने विषय गम्भीर रहेको बताउनुभयो। उहाँले फोरेन्सिक ल्याबले अन्तर्राष्ट्रिय स्तरको आईएसओ मान्यता प्राप्त गर्नुपर्ने र त्यसका लागि ठूलो स्रोत साधन चाहिने समेत बताउनुभयो।
9: त्यो उपकरणहरू त हुनै पर्छ, त्यो उपकरणहरू यति महँगो हुन्छ, अनि त्यो उपकरण नभएन आयोजित दिँदैन, आयोजित भएन भने आयोजित जस्तो भयो, त्यो विदेशी विदेशमा यसको मान्यता हुँदैन। त्यस कारणले यो चाहिँ एकदमै थोरै बन्ने यो एउटा बन्ने सुरुबाट यसलाई चाहिँ एकदमै आधुनिक बनाउने सकेसम्म आधुनिक त बनाउनै सक्दैन।
5: सीआईएनको विज्ञ समीक्षा तथा अन्तर्क्रिया कार्यक्रममा सहभागीहरूले विधेयकलाई थप स्पष्ट, व्यवहारिक र कार्यान्वयन योग्य बनाउन सुझाव दिएका थिए। दण्ड तथा जरिवाना सम्बन्धी व्यवस्था, विधेयकको अधिकार क्षेत्र विस्तार, कार्यविधिगत स्पष्टता, प्रमाणको संरक्षण, प्रयोगशालामा कार्यरत जनशक्तिको योग्यता, अनुभव, जिम्मेवारी र उत्तरदायित्व कानूनमै स्पष्ट गर्नुपर्ने विज्ञहरूको सुझाव छ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका महामन्त्री धवल शमशेर राणा सहित 183 जना नेता कार्यकर्ताले पार्टी परित्यागको घोषणा गरेका छन्। आज संयुक्त वक्तव्य जारी गर्दै उपाध्यक्ष मुकुन्द श्याम गिरी, पूर्व मन्त्री दिलनाथ गिरी, नेता केशव राज श्रेष्ठ सहितका केन्द्रीय सदस्य, जनवर्गीय संगठन पदाधिकारी एवं कार्यकर्ताहरूले पहिलो चरणमा पार्टी परित्याग गरेको घोषणा गरेका हुन्। राप्रपाको मूल नेतृत्वमा देखिएको वैचारिक विचलन, स्वेच्छाचारिता र आत्म केन्द्रित शैलीका कारण पार्टी परित्याग गर्नु परेको महामन्त्री धवल शमशेर राणाले बताउनुभयो।
10: राजेन्द्र लिङ्गदेललाई अंगारा मारेर हामीले अध्यक्ष बनाएको थियौं, करिब करिब यही टिम थियो। आज दुःखदको साथ हामी आफ्नो घरैबाट छोड्न पर्ने अवस्था आयो। त्यो खुशीको दिन होइन, दुःखको दिन हो आज। तर आफ्नो जिन्दगीमा, राजनीतिक यात्रामा जब केही हासिल गर्न आफूले बोकेको मूल्य र मान्यतालाई आफू बसेको घरबाट पार लाग्दैन भन्ने सोचेर निर्णय भइसकेपछि, ठानिसकेपछि हिम्मत गर्नुपर्छ र त्यो घर छोडेर अर्को घर पनि बनाउनुपर्छ।
5: गत फागुन 21 सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा 97% उम्मेद्वारको जमानत जफत हुनु र जनविश्वास घट्दै जानुमा नेतृत्वको कमजोरी रहेको भन्दै तत्काल सचिन वक्तव्यमा माग गरिएको छ। जेठभित्र महाधिवेशन गर्ने वैधानिक निर्णय समेत उल्लंघन भएको भन्दै पदबाट राजीनामा दिएको नेताहरूको भनाइ छ। गएको एक वर्षमा देशभर 63 जातीय विभेदका घटनाहरू भएका छन्। समता फाउण्डेशनले प्रकाशन गरेको पुस्तकमा गत वर्ष 63 घटना मध्ये 49 घटना स्पष्ट रूपमा जातीय विभेदसँग सम्बन्धित तथ्य सार्वजनिक गरेको हो। जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा सार्वजनिक पुस्तकमा वर्षभरि भएका घटनाहरूको अध्ययन, कानूनी प्रक्रिया र न्याय सम्पादनको विषयहरू समावेश गरिएको छ। यसबीच राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले छुवाछूत अन्त्यका लागि कानूनी व्यवस्था मात्रै पर्याप्त नभएको भन्दै प्रभावकारी कार्यान्वयन र सामाजिक रूपान्तरण आवश्यक रहेको बताउनु भएको छ। दिवसका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा अध्यक्ष विश्वकर्माले संविधानको धारा 24 छुवाछूत तथा भेदभाव विरूद्धको हक र धारा 40 दलित समुदायका विशेष अधिकार सुनिश्चित गरे पनि व्यवहारमा लागू हुन नसकेको बताउनुभयो।
3: आज पनि दलित समुदायको जीवन अत्यन्त कष्टकर छ। आधारभूत आवश्यकताहरू गासबास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीबाट उनीहरू वञ्चित हुनु परेको अवस्था छ। हामीले राम्रो संविधान बनायौं, केही ऐन कानूनको व्यवस्था पनि गर्यौं, तर संविधान र ऐन कानूनको व्यवस्थाले जनताको जीवन नफेरिने रहेछ। राज्य संरचनामा जिम्मेवारी लिने व्यक्तिको सोच र कार्यशैलीमा राज्य व्यवस्था मुखरित हुँदो रहेछ। दलित समुदायको आँखाबाट हेर्दा हाम्रो कार्यशैली मनुस्मृति र 1910 मूलिक ऐनकै प्रतिबिम्ब झल्किरहेको जस्तो देखिन्छ।
5: पछिल्लो 24 घण्टामा देशका विभिन्न क्षेत्रमा भएको विपद जन्य घटनामा 5 जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रौतहट बारा कपिलवस्तु रोल्पामा गरी 5 जनाको मृत्यु भएको हो। मकवानपुर मोरङ सिराहा पर्सा चितवन कपिलवस्तु दाङ पाल्पा कञ्चनपुरमा भएका विपद जन्य घटनामा अन्य 11 जना घाइते भएका छन्। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार रौतहट बारा र कपिलवस्तुमा सर्पले बसेर एक महिला एक बालक र एक बालिकाको मृत्यु भएको हो। रोल्पाको गंगादेव गाउँपालिकामा रातमाटामा खहरे भेलले बगाएर दुई बालकको मृत्यु भएको छ। प्रवक्ता महतले पछिल्लो 24 घण्टामा देशका विभिन्न जिल्लामा 25 विपदजन्य घटना भएकामा ती घटनामा 63 लाख भन्दा बढ़ीको भौतिक क्षति भएको जानकारी दिनुभयो। यसैबीच रोल्पामा पोखरीमा डुबेर आज एक पुरूषको मृत्यु भएको छ। आज रुन्टीगढ़ी गाउँपालिका 9 सखीका 44 वर्षीय रेशम नेपालीको पोखरीमा डुबेर मृत्यु भएको हो। प्रहरीका अनुसार नेपालीको आफ्नै घर नजिकै रहेको पोखरीमा डुबेको अवस्थामा मृत फेला पर्नु भएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता इन्सपेक्टर कृष्ण श्रेष्ठले जानकारी दिनुभयो। साझा खबरमा अब खेल खबर। एसियाली खेलकुद छनौटमा नेपालले लगातार दोस्रो जीत हासिल गरेको छ। सिंगापुरमा आज भएको समूह एकको अन्तिम खेलमा नेपालले मलेसियालाई 167 रनले हराएको हो। नेपालले दिएको 276 रनको लक्ष्य पछ्याएको मलेसियाले 20 ओभरमा 9 विकेट गुमाएर 108 रन बनाएको हो। यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले 20 ओभरमा 7 विकेट गुमाएर 275 रनको लक्ष्य बनाएको थियो। यो जीतसँगै नेपाल समूह जेता बनेको छ।
4: सुशीला श्रेष्ठ सिन्धुपाल्चोकको भोटे नामलाङमा कुदिँदै विश्वकै अग्लो एकासमा अर्थात एउटै ढुङ्गामा बनेको बुद्ध मूर्ति
11: यो 2083 को असार मसन्तसम्म चाहिँ विश्वमै अग्लो हुने हिसाबले निर्माण गर्न लागेको यो बुद्धको प्रतिमा सक्छौ र यसका वरिपरि चाहिँ थुप्रै गुफाहरू छन्। त्यो गुफाहरूको व्यवस्थापन गर्दै त्यहाँ चाहिँ ध्यान केन्द्रहरू निर्माण गर्ने लक्ष्य राखिएको छ।
4: भौगोलिक कठिनाई र निर्माण सामग्रीको मूल्य वृद्धिले निर्माणमा चुनौती थपिँदै रिपोर्टसँगै पर्यटनबाट समृद्धिको सपना पूरा गर्न कस्तो विधेयक आवश्यक हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
12: कृषि भूमि व्यवस्थापन विकास कार्य गर्दा राम्रो हुन्छ गाउँ।

0: हाम्रो जीवन वन र वन्यजन्तुसँग गाँसिएको छ, तर पछिल्लो समय मानव वन्यजन्तु द्वन्द बढ़ेको छ। त्यसैले बस्ती र जंगल सुरक्षित राख्दै सअस्तित्व कायम गरौं। वन वन्यजन्तु र समुदाय बीचको द्वन्द न्यूनीकरण गर्न जलवायु परिवर्तन र पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलनमा सबैले पहल गरौं। निट्स नेपाल, WWF र CIN।
1: रामे यो के चलाएको हो यस्तो? धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
2: यसरी चलायो भने छिट्टै सफा हुन्छ के भाउजू?
3: रामे दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
1: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन ब्रिकेट बनाउन सकिन्छ।
4: नमस्कार, नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त।
2: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
4: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
2: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन्दै छ नि।
5: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य।
6: बाली अवशेष नजलाऊ, वातावरण र स्वास्थ्य जोगाऊ।
5: एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। विश्व वातावरण दिवस 2026 अवसरमा डिभिजन वन कार्यालय रसुवाको सहकार्य तथा रेडियो लाङटाङको आयोजनामा रसुवा जिल्लाव्यापी माध्यमिक विद्यालय स्तरीय वक्तृत्व कला प्रतियोगिता सम्पन्न भएको छ। आगलागी नियन्त्रणमा युवा विद्यार्थीको भूमिका विषयक उक्त प्रतियोगिता रसुवा जिल्लाको उत्तरगया गाउँपालिकामा सम्पन्न भएको हो। कार्यक्रममा विद्यार्थीहरूले वन डढेलो नियन्त्रणमा युवा पुस्ताको जिम्मेवारी, सचेतना अभिवृद्धि, समुदायमा सूचना प्रवाह तथा वातावरण संरक्षणको विषयमा मन्तव्य प्रस्तुत गरेका थिए। कार्यक्रममा शिवानी अधिकारी प्रथम, सरगम भूषाल द्वितीय र कृष्ण पौडेल तृतीय घोषित भएका छन्। सिन्धुपाल्चोकको दुर्गम भेग भोटे नामलाङमा अहिले राष्ट्रिय मात्र नभएर अन्तर्राष्ट्रिय चासोको विषयको रूपमा यो केन्द्र बनिरहेको छ। यहाँ प्राकृतिक रूपमा बनेको विशाल चट्टानलाई कुदेर 84 फीट अग्लो भगवान गौतम बुद्धको प्रतिमा निर्माण काम भइरहेको छ। 80% काम सम्पन्न भए पनि वरपरका विभिन्न निर्माण कार्यहरू भने प्रभावित भइरहेका छन्। निर्माण सम्पन्न भएपछि यो सम्भवतः विश्वकै सबैभन्दा अग्लो एकास्म अर्थात एउटै ढुङ्गाबाट बनाइएको बुद्ध मूर्ति बन्ने दावी छ।
8: पाँच पोखरी थाङपाल गाउँपालिका सात स्थित युङमा दोङमा निर्माणाधीन बुद्धको प्रतिमा शान्ति, करूणा र अहिंसाको सन्देश बोकेको ऐतिहासिक कला सम्पदाका रूपमा विकसित हुँदैछ। नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानको प्राविधिक नेतृत्व र गाउँपालिकाको आर्थिक सहयोगमा अघि बढ़िरहेको परियोजना हाल 80% भन्दा बढ़ी सम्पन्न भइसकेको छ। स्थानीय सिंह तामाङ:
9: ढुङ्गा थियो, अब त्यहाँ देउदो पनि थियो, पहिला त त्यो अर्कै रंगले छपेको, अब चाहिँ राम्रो बनाएपछि अब व्यवसाय होला जस्तो।
8: 2078 सालमा शुरू गरिएको यो महत्वाकांक्षी योजनाले अहिले मूर्त रूप लिँदैछ। प्रमुख मूर्तिकार चन्द्रश्याम डंगोलको नेतृत्वमा दक्ष कलाकारहरूको टोलीले विशाल प्राकृतिक चट्टानलाई बुद्ध मूर्तिमा परिवर्तन गरिरहेका छन्। मूर्तिका शिर निर्माण सम्पन्न भइसकेको छ। स्थानीय बासिन्दाका अनुसार यस परियोजनाले भोटे नामलाङको पहिचानलाई नयाँ उचाइ दिएको छ। स्थानीय पेम्बा छिरिङले:
10: बुद्धको मूर्ति बनायो, राम्रो बनायो भनेर खुसी लाग्छ नि त, होइन? अब घुम्ने मान्छेहरू पनि आउँछ।
8: स्थानीय जनविश्वास अनुसार भोटे नामलाङ क्षेत्रका डाँडाकाँडा देवभूमिका रूपमा चिनिन्छन्। यही धार्मिक तथा सांस्कृतिक महत्वलाई आधार बनाएर बुद्ध प्रतिमा निर्माणको अवधारणा अघि सारिएको हो। निर्माण सम्पन्न भएपछि यहाँ ध्यान केन्द्र, पोखरी, विश्राम स्थल र अन्य पर्यटकीय पूर्वाधार समेत विकास गरिने योजना रहेको ठूलो ढुङ्गा बुद्ध प्रतिमा निर्माण समितिका सदस्य सचिव कुमार बस्नेत बताउनुहुन्छ:
11: हामी यो 2083 को असार मसन्तसम्म चाहिँ विश्वमै अग्लो हुने हिसाबले निर्माण गर्न लागेको यो बुद्धको प्रतिमा सक्छौ र यसका वरिपरि चाहिँ थुप्रै गुफाहरू छन् त्यो गुफाहरूको व्यवस्थापन गर्दै त्यहाँ चाहिँ ध्यान केन्द्रहरू निर्माण गर्ने चाहिँ जुन लक्ष्य राखिएको छ।
8: यस परियोजनाका परिकल्पनाकार तथा गाउँपालिका अध्यक्ष टासी लामाका अनुसार नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानका उपकुलपति लालकाजी लामासँगको स्थलगत अवलोकनपछि विशाल प्राकृतिक ढुङ्गामा बुद्ध मूर्ति निर्माण गर्ने अवधारणा जन्मिएको थियो। त्यसपछि विस्तृत परियोजना प्रतिवेदन तयार गरी गाउँसभाबाट अनुमोदन गरिएको थियो। शुरूमा 1,86,00,000 रूपियाँ लागत अनुमान गरिएको भए पनि भौगोलिक कठिनाई, निर्माण सामग्रीको मूल्य वृद्धि तथा प्राविधिक चुनौतीका कारण लागत बढ्ने देखिएको छ। हालसम्म बागमती प्रदेश सरकारबाट 1,00,00,000 रूपियाँ सहयोग प्राप्त भएको छ भने बाँकी रकम स्थानीय स्रोत र जनसहयोगबाट जुटाइँदै आएको उहाँले बताउनुभयो।
12: बुद्ध मूर्ति निर्माणको कार्य हामी विगत 3 वर्ष अगाडिदेखि सुरुवात गर्यौं। एउटै ढुङ्गामा खोपेर 84 फिट, त्यो पनि उठेको बुद्ध। तर चुनौतीहरू अब प्राविधिक पक्षहरू पनि निकै चुनौती भयो, आर्थिक पक्ष स्रोतको हिसाबले पनि निकै चुनौती र सामुदायिक हिसाबमा पनि कहिलेकाहीँ चाहिँ अप्ठ्यारा चिजहरू हामीले निकै ठूलो चुनौतीहरू झेले।
8: विश्वभरका अधिकांश विशाल बुद्ध प्रतिमाहरू विभिन्न भाग जोडेर निर्माण गरिएका छन्, तर भोटेनामलाङको बुद्ध मूर्ति भने एउटै प्राकृतिक चट्टानमा प्रत्यक्ष कुदिँदैछ। यही विशेषताले यसलाई अन्य बुद्ध प्रतिमा भन्दा फरक र ऐतिहासिक बनाएको छ। दीपक खत्री, सीआईएन रेडियो सिन्धु, सिन्धुपाल्चोक।
0: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। पर्यटन विधेयकमाथि आएका सुझावलाई सम्बोधन गर्ने संसदीय समितिको प्रतिबद्धता।
13: हजुरको सुझाव हामी एकदम गम्भीरताको साथ हेर्नेछौ र बिल समितिमा आएपछि गहिरो छलफल पनि गर्नेछौ र तपाईँहरूको यो सुझावहरू अवश्य समेट्ने प्रयास पनि गर्नेछौ।
0: पर्यटन क्षेत्रको विकास र समृद्धिका लागि सांसदहरूको भूमिका संवाद श्रृंखला हेलो सांसद बाँकी नै छ। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
14: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भित्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
15: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
16: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक घमनेक, शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हेलो सांसद।
17: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। आजको संवाद श्रृंखला हेलो सांसदमा अहिले प्रतिनिधि सभामा रहेको पर्यटन विधेयक 2081 को बारेमा संसदीय समिति र सांसदहरूको विचार धारणा प्रस्तुत गर्दैछौं। शुरूमा विधायन व्यवस्थापन समितिका सदस्य राजेन्द्र लक्ष्मी गैरे।
18: सरकारवालाहरूको भावनालाई सम्बोधन हुने गरी नै विधान समितिमा हामीले छलफल गरेका हौं। यहाँहरूले भने जस्तो यो प्रदेशमा, संघमा, स्थानीयमा दर्ता हुने कुराहरू जुन उठाउनु भएको छ, हामीले यो दृष्टिकोणले हामीले छलफल गरेका हौं कि कञ्चनजंघा चढ्न जान चाहने मान्छेहरू चाहिँ काठमाडौँ आउन नपरोस् र त्यो त्यहाँको मान्छेले त्यहीँबाट चाहिँ त्यो पर्यटन हेर्ने मन्त्रालयले त्यो हेर्न सक्छ र प्रदेश हेर्न सक्छ र त्यहीँबाट उसले अनुमति लिएर जान सक्छ र उनीहरूको सर्वोत्तम हित हुन्छ भन्ने हिसाबले हामीले छलफल गरेका हौं। अर्को कुरो वातावरणको कुरा गर्दाखेरिमा अघि न्युज गर्ने कुरा पनि उठाउनु भयो नि त, प्रदेशले तपाईँको चाहिँ सुदूरमा छोडेको चिज त काठमाडौँले उठाउँदैन नि त, त्यही भएको स्थानीय सरकारले अथवा त्यहीको प्रदेशले हेर्नु पर्यो नि त। त्यसले गर्दाखेरि संरक्षणको हिसाबले पनि जिम्मेवार चाहिँ स्थानीय हुन सक्छ भन्ने दृष्टिकोणले पनि हामीले छलफल गरेका हौं र हिमालको उचाइको हिसाबले हामीले 65 भन्दा मुनिका चाहिँ हामी प्रदेशहरूले पनि हेर्न सक्छौ भन्ने कुरा हो. सगरमाथाको हकको कुरा पनि यहाँहरूले उठाउनु भएको छ. नेपालको 7,000 भन्दा अग्लो कुनै पनि हिमचुली आवरण गरेको प्रमाण पेश गरेको मात्रै सगरमाथाको अनुमति पाउने व्यवस्था, जो पाए चाहिँ सगरमाथा चढ्ने, अरू हिमाल नचढिकन सगरमाथा नजाओस् भन्ने पनि हिसाबले हामीले छलफल गरेका हौ. वातावरणीय प्रभाव मूल्याङ्कन गर्दा महँगो पर्यो भन्ने कुराहरू पनि उठाउनु भएको छ यहाँहरूले. महँगो त पर्छ, सगरमाथाको तालफुटे कुरा यहाँहरूले सुन्नु भएकै छ, र हिमालहरू हेर्दा पहिला हाम्रा सेता हिमालहरू अहिले कालो भएको पनि देख्नु भएकै छ. कतिको उपयुक्त छ त भनेर हामीले हेरेनौं भने तालफुट्ने ठाउँमा अनुमति लिएको पनि हुन सक्छ.
19: मान्यजीहरू मध्ये गणेश बहादुर विश्वकर्माजीलाई अब म सांसदको रूपमा अथवा तपाईँको अनुभवको रूपमा अहिले जति पनि कुरा सुन्नुभयो त्यसमा तपाईँ त्यसमा चाहिँ के थप्न अथवा केही राख्न चाहनुहुन्छ छोटकरीमा?
20: भिजिट नेपाल भन्ने 2003 एउटा अभियान चलाएको थियो. त्यस बेलामा सुदूरपश्चिममा एउटा पनि जाने ठाउँ भएन. हामी पुरा जुलुस लिएर के भन्छ यहाँ केन्द्रलाई झन् लडाइँ झगडा गर्न आएका थियौँ. त्यसले गर्दाखेरि यसको इन्क्लुसिभ कुरा भनेको जाने कुन व्यक्ति आउँछ कि आउँदैन भने हो. दलित समुदायको मान्छे भयो त्यस कारणले टुरिज्म बोर्डमा आउनुपर्छ भने हो र भने यही क्षेत्रमा टुरिज्मको चाहिँ सेक्टरमा काम गर्ने मान्छे त्यसको नेतृत्वमा आउनुपर्छ भने हो नि त. यसो क्षेत्रमा कामै नगरे मान्छे चाहिँ कहाँ आउँछ त? अहिले जस्तो उहाँले महिला साथीहरूले सबै काम चाहिँ महिलाहरूले गर्नुपर्ने, महिलाहरूको चाहिँ त्यो ठुलो योगदान छ, उसलाई महिला सहिला हुन्न भनेर चाहिँ तपाईँले भनिदिनु थाल्नुभयो भने होइन यसले के कुरा गर्ला? समावेशीकरणको मर्मलाई चाहिँ अलिक ब्रोडली होइन त्यो गरिबमा दुखीमा अब सबै क्षेत्रमा चाहिँ यसको चाहिँ लाभांश कसरी पुर्याउन सकिन्छ भन्ने यसको आशय हुनुपर्छ. राज्यले त्यही ढंगले हेर्छ. समितिमा आएपछि यसलाई उहाँहरूलाई जुन हामी लिखित रूपमा तीन थम्बे अथवा उहाँहरू जस्तो खालको भावना छ राष्ट्रिय सभामा जे पास भयो त्यो तपाईँहरूका बीचमा हामी राख्छौँ, छलफल गर्छौँ होइन. त्यसमा सुधार्नु पर्यो भने त हामी अगाडि बढ्छौँ भन्ने लाग्छ.
19: धन्यवाद मान्य जनकगिरीज्यू. थप अहिले आएको विषयवस्तुमा जति पनि सुझाव विचारहरू आएको छ छोटकरीमा तपाईँ केही यसमा राख्न चाहनुहुन्छ, थप्न चाहनुहुन्छ भने?
21: सुदूरपश्चिममा अघि अध्यक्षजीले भने जस्तो सुदूरपश्चिममा तमाम सम्भावनाहरू पर्यटनको छ. सुदूरपश्चिम अहिले के अरे सबैभन्दा पछाडि परेको क्षेत्र, यो विकासको दृष्टिकोणले समृद्धिका दृष्टिकोणले पछाडि परेको, गरिबीको संख्या बढ़ी भएको त्यो क्षेत्र सुदूरपश्चिम छ. तर त्यहाँ पर्यटनका प्रशस्त सम्भावनाहरू छन्. यो हेलो सांसद मार्फत जुन आयोजना गरेको कार्यक्रममा अब समितिमा केसरा केसरा के ल्याएर यसलाई घनीभूत रूपमा उहाँले छलफल गराउनुहुन्छ र पर्यटन क्षेत्र नेपालको सबैभन्दा एउटा सम्भावना भएको, हामी 2026 विकासशील मुलुकमा पुग्ने भन्ने हाम्रो लक्ष्य थियो र त्यसका लागि त हामीसँग पहिलो कुरा त पुँजी नै चाहियो. अब यसका लागि पुँजी भित्र्याउने पर्यटकलाई आकर्षण गरेर नेपालका तमाम गन्तव्यहरूमा हामीले आकर्षित गर्नका लागि पर्यटन क्षेत्र, पर्यटन उद्योग र सरकारवालालाई पनि कसरी इन्सपायर गर्न सकिन्छ, उहाँहरूलाई कसरी प्रेरित गर्न सकिन्छ, त्यस्ता खालका कानून बनाउने कुराहरू संसदको हो, त्यो हाम्रो जिम्मेवारी हो. हामीलाई लाग्छ यो हाम्रो यो समितिको सभापतिजीलाई यसको विज्ञता छ, उहाँलाई यसको भिजनरी लिडरसिप चाहिँ यो समितिले पाएको पनि छ. खप्तर, बढी मालिका, रामा रोशन, सुदूरपश्चिममा तमाम यस्ता गन्तव्यहरू छन् जहाँ हामीले यो सुदूरपश्चिमलाई अगाडि बढ़ाउनका लागि अघि उहाँले भने जस्तो त्यस्ता ट्रेनिङहरू अब सुदूरपश्चिममा केन्द्रित गर्ने भन्ने कुरा जो गर्नुभयो यसका लागि
19: तपाईँले भूमिका खेल्नुभयो,
21: यसका लागि धन्यवाद. तपाईँले यो अर्गनाइज गर्नुभयो, सहभागी हुने अवसर दिनुभयो, यसका लागि
19: धेरै धन्यवाद. मान्य साजिबा सिद्दिकीज्यू तपाईँ केही चाहनुहुन्छ? केही कुरा राखौँ.
22: म चाहिँ कानून न्याय मानव अधिकार समितिको मेम्बर पनि पार्लियामेन्ट तर्फबाट सबै विषयलाई पर्यटनले छुन्छ र यो छुने विषय कहाँ ठोकिन्छ भने ह्युमन राइट्स र कानून समितिमा आएर ठोकिन्छ. त्यसकारण जे जति छ म एकदमै काम गर्छु, सहयोग गर्छु र म राज्यलाई फेरि पनि भन्छु कानून चाहिँ देश र जनताको लागि बनाइने चीज हो. त्यसकारणले कानून का दायरा धेरै जटिल बनाउनु हुँदैन, धेरै जटिल बनाउनु हुँदैन जहाँ चाहिँ हाम्रा व्यवसायिक हामी नै यसो गरेर बाध्यता मर्ने कि बाँच्नेसम्मको पुर्याउनु हुँदैन. मलाई थाहा छ कोविडको समस्या, मलाई थाहा छ भूकम्पको समस्या, भूकम्पमा कति कति अर्थ क्षति भयो भन्ने पनि थाहा छ अनि कोभिडमा कति क्षति भयो भन्ने पनि थाहा छ कोभिडको कारण पछि व्यवसाय गर्ने साथीहरू सुसाइड गरेको पनि केसहरू छ नि त त्यस कारणले राज्य चाहिँ पोलाइट हुनुपर्छ राज्य चाहिँ सफ्ट हुनुपर्छ र त्यो सफ्ट र पोलाइटमा चाहिँ हाम्रा नीति ऐन कानूनहरू बन्दै अबको संशोधनलाई पक्कै पनि सभापतिज्यू नै हुनुहुन्छ उहाँले यो कुराहरू बुझ्नुहुन्छ
1: नमस्कार सबैजनालाई म सुनिमा उदास आले अहिले प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय तथा पर्यटन समितिको सभापति सर्वप्रथम आजको यो कार्यक्रमको अर्गनाइजर्सहरू हेलो संसद तपाईँहरूको सुझावहरू एकदमै रेलेभेन्ट र महत्वपूर्ण छ र गम्भीर पनि छ यदि दुईटा विधेयक केही कन्फ्युजन छ भने हामीले अवश्य यसलाई हेर्नुपर्ने हुन्छ र क्लियरली यो विधेयकमा अझै धेरै कुरा मिसिङ पनि छ जस्तो छ यहाँ कुरा हजुरहरूको कुरा सुन्दाखेरि र तपाईँहरूको सुझाव अवश्य हामीलाई समात्ने प्रयास गरौँछौ प्रत्येक दफामा गहिरो छलफल त गरि नै हाल्छौं यसरी बिल समितिमा आउनु अगाडि यो स्टेक होल्डर्सको मिटिङ जसरी हजुरहरूले यो सक्रिय यो चासो दिएर हेरिराख्नु भएको छ यसकोलाई म एकदमै वेलकम गर्छु करिब 48 इयर्स पछि पहिलो पटक हामीले यो टुरिज्म बिललाई अध्ययन गरेर बनाउनु लाग्दैछौं सो यस्तो कार्यक्रमहरू एकदमै महत्वपूर्ण छ र जति धेरै जति डाइभर्स धारणाहरू आउँछ त्यति नै हाम्रो विधेयक प्रभावकारी र दूरदर्शी विजनरी हुन सक्छ जस्तो लाग्छ मेरो रायमा यो विधेयक केवल नियमकारी दस्तावेज यो त रेगुलेटोरी डकुमेन्ट मात्र हुनु हुँदैन यो विधेयकलाई आउने भविष्यमा नेपालको पर्यटनको स्पष्ट दिशा निर्देश पनि गर्नुपर्छ जस्तो लाग्छ यो त भिजन डकुमेन्ट जस्तो यो डकुमेन्टको अब्जेक्टिभ के हो त्यो पनि एकदम स्पष्ट रूपमा हामीले आर्टिकुलेट गर्नुपर्छ जस्तो लाग्छ यस्तै धेरै विषयहरू छन् हजुरहरूको सुझाव हामी एकदम गम्भीरताको साथ हेर्नेछौ र बिल समितिमा आएपछि गहिरो छलफल पनि गर्नेछ र तपाईँहरूको यो सुझावहरू अवश्य समेट्ने प्रयास पनि गर्नेछौ
0: समाज श्रृंखला हेलो सांसदको विस्तृत कुराकानी भोलि बिहान 6:30 बजेको कार्यक्रम हेलो सांसदमा प्रसारण हुनेछ सुन्ने प्रयास गर्नुहोला जग्गा सम्बन्धी सेवाहरू अनलाइन मार्फत अब घरमै बसेर प्राप्त गर्न सकिने भएको छ राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका महामन्त्री धवल शमशेर राणा सहित 183 जना नेता कार्यकर्ताले पार्टी परित्याग घोषणा गरेका छन् एक वर्षमा देशभरि 63 जातीय विभेदका घटनाहरू भएका छन् र सिंगापुरमा आज भएको एसियाली खेलकुद छनौट समूह एको अन्तिम खेलमा नेपालले मलेसियालाई 167 रनले हराएको छ अवस्था आजलाई साझा खबरको समय सकियो प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद भोलि जेठ 22 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु नमस्कार शुभरात्रि
3: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 8 बजेको छ
4: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ
23: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती पेट सुगर उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी हाड नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू हाड हड्डी नसा बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू शरीरमा भएका गाँठा गुठी हाइड्रोसिल हर्निया फाइल्स एपेन्डिसाइटिस साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ
4: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा ईसीजी सेवा ल्याब एक्सरे सेवा रंगीन भिडियो एक्सरे सेवा दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा
23: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।

0: यो जिन्दगीले पनि केही लथर बाटो लाउँदा आएको छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पैसा छैन, के गर्ने भइसक्यो।
1: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
0: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्या हौ दाजु? मैले
1: अब इन्डिया नै जाने सुर कस्या भए रोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
0: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
1: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
0: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
1: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका म्यान पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
0: हो, त्यही गएर सुरजन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गएर के हो कसो।
1: लकी पिराग फोन नम्बर 9820293948, 9820293948।
2: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
3: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौँ।
2: हाम्रा सेवाहरू
3: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाघ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
2: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपार क्षेत्र टिकट काउन्टरदेखि पश्चिम पट्टि। मोबाइल नम्बर 9840044631।
4: सूचना,
5: यही जेठ 19 गतेदेखि 25 गतेसम्म किसानको जिम्मेवारी, उपभोक्ताको अधिकार, विषादी मुक्त आधार भन्ने मूल नाराका साथ विषादी प्रयोग मुक्त सप्ताह 2083 कर्णाली प्रदेशमा पनि भव्य रूपमा मनाउन गइरहेका छौं।
4: यस सप्ताहका मुख्य कार्यक्रमहरू प्रभात फेरी, विद्यालयमा सचेतनामूलक कार्यक्रम, जैविक विषादी तथा सामग्री वितरण, स्कूल शिक्षा कार्यक्रम, विद्यालय शिक्षा कार्यक्रम, विषादी विष हुन् औषधि होइनन्, रासायनिक विषादीको विकल्पहरू रोजौं, आफू र पर्यावरण जोगाउँ। विस्तृत जानकारीका लागि नजिकको कृषि शाखा वा कृषि विकास कार्यालय अथवा एकीकृत कृषि प्रयोगशालामा सम्पर्क राखौं। आयोजक एकीकृत कृषि प्रयोगशाला सुर्खेत, प्रवर्धक भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेश कपुरकोट गाउँपालिका सल्यान।
6: के तपाईँ एसएई पछि स्वास्थ्य क्षेत्रमा भविष्य बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको सबैभन्दा पुरानो कैलपाल हस्पिटल एन्ड कलेज नेपालगंज बाँकेमा 2083 सालका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
4: सिटी भिटी अन्तर्गत सञ्चालन हुने स्वास्थ्य शिक्षा कार्यक्रमहरूमा अध्ययन गरी दक्ष र सफल स्वास्थ्य कर्मी बन्ने अवसर अहिले नै प्राप्त गर्नुहोस्।
6: हाम्रा कार्यक्रमहरू सर्टिफिकेट इन जेनरल मेडिसिन एचए, डिप्लोमा इन डायग्नोस्टिक रेडियोग्राफी डीआरटी, सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, डिप्लोमा इन फार्मेसी, सर्टिफिकेट इन अफ्थाल्मिक साइन्स।
4: हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशाला, सुविधा सम्पन्न आफ्नै भवन भएको हस्पिटल, बेस्ट प्राक्टिकल ट्रेनिङ, 100% प्राक्टिकल ओरिएन्टेड लर्निङ, सहज तथा किफायती शुल्क संरचना, मैत्रीपूर्ण तथा सहयोगी शैक्षिक वातावरण।
6: स्वास्थ्य क्षेत्रमा उत्कृष्ट करियर बनाउन चाहने विद्यार्थीका लागि कैलपाल हस्पिटल एन्ड कलेज भरपर्दो गन्तव्य बनेको छ।
4: सम्पर्क कैलपाल हस्पिटल एन्ड कलेज, सुर्खेत रोड, नेपालगंज बाँके। सम्पर्क नम्बर 0185-34-017, 0185-36-275। स्वास्थ्य क्षेत्रमा सफल भविष्य निर्माणको सही आधार।
5: सूचना,
7: यही जेठ 23 गते चौथो शनिबारको दिन
5: यस राणा हस्पिटल प्राइभेट लिमिटेड सुर्खेतमा भेरी अस्पताल नेपालगंजमा कार्यरत छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झाद्वारा सशुल्क जाँच गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई मौकाको फाइदा उठाउन हुन अनुरोध गर्दछौ। डाक्टरद्वारा दिइने सेवाहरू छाला, कपाल तथा यौन सम्बन्धी सम्पूर्ण उपचार, हाम्रा दैनिक सेवाहरू, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट, फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
6: साथै बालरोग विशेषज्ञ डाक्टर महेश चौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
5: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर 4 एरी चोकदेखि 200 मिटर उत्तरतर्फ। सम्पर्क फोन नम्बर 083-590-693।
8: कस्तो गर्मी बढेको,
5: आला कपाल तथा यौन सम्बन्धी सम्पूर्ण उपचार हाम्रा दैनिक सेवाहरू, हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा

0: कति ठाउँमा भ्याउनु मैले,
1: अब यही बेला यो मोबाइल पनि बिग्रेर।
2: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु कस्तो।
3: हामी कहाँ एलजी, सामसङ, औरा, स्काई अर्थ कम्पनीका टिभी, फ्रिज, वासिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
2: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टिभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टिभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
3: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर 6, बीच बजार सुर्खेत। मोबाइल नम्बर 9858404519 र 9858551715।
4: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा, तपाईँका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ। बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईँको विश्वास जित्दै, तपाईँको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क, दिगो दरिलो र विश्वासिलो।
2: खुशीको खबर,
3: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालको एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
2: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
3: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा, भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान 4 वाहिनी रोड, नेपालगंज, बाँकी। सम्पर्क मोबाइल नम्बर 9845536984।
5: रेडियो भेरी एफएम 98.6, 2.7 मेगाहर्ज।

0: 6.9 इंच को शानदार डिस्प्ले, AI पावर्ड कैमरा, 3 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई सहित हाम्रो यस युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँकेमा डिप्लोमा अफ जियोमेट्रिक सर्वेक्षक र सिभिल सब इन्जिनियरमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू गुणस्तर प्राविधिक शिक्षालाई जोड़ दिइने, व्यावहारिक ज्ञान र फिल्ड स्किलमा जोड़ दिइने, राष्ट्रिय र अन्तर्राष्ट्रिय जागिरका लागि विद्यार्थीहरूलाई सक्षम बनाइने, उत्कृष्ट विद्यार्थीहरूलाई जागिरको सुनिश्चितता गरिने, साथै हामी कहाँ सक्षम ट्रेनिङ अन्तर्गत प्लम्बर, इलेक्ट्रिसियन, मेसन, जियो इन्जिनियरिङ, ल्याब टेक्निसियन, हेभी मेसिन अपरेटर तालिमहरू दिनुका साथै प्रमाण पत्र पनि दिइन्छ। आगामी योजना अन्तर्गत आउने शैक्षिक सत्रमा डिप्लोमा फार्मेसी, हेल्थ असिस्टेन्ट, एचएका कोर्सहरू समेत पढाइ हुने बेहोरा जानकारी गराउँदछौ। अन्य विशेषताहरू प्रख्यात विज्ञ तथा इन्जिनियरहरूको टिमबाट सञ्चालित संस्था, नियमित रूपमा प्र्याक्टिकल क्लासहरू सञ्चालन गरिने, निर्माण व्यवसाय, कन्सल्टेन्सी, सरकारी तथा गैर सरकारी कार्यालयमा रोजगारीको सहजीकरण गरिने, प्रत्येक हप्ता आवश्यकता अनुसार फिल्ड भिजिट तथा अनुगमनको व्यवस्था गरिने, वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि सहजीकरणको व्यवस्था गरिने, लोक सेवा आयोग तथा संगठित संस्थाहरूको तयारी कक्षाहरू सञ्चालन गरिने, अपरेटरका लागि लाइसेन्ससम्मको सहजीकरणको व्यवस्था, गरीब विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई विशेष व्यवस्था गरिने, आवश्यकता अनुसार होस्टेलको व्यवस्था भएको, डिजिटल प्रविधिबाट कक्षाहरू सञ्चालन गरिने, उत्कृष्ट रोजगारीको व्यवस्था र जब बेसिसमा कक्षाहरू सञ्चालन गरिने। नोट, शुरूमा भर्ना हुने 20 जना विद्यार्थीलाई त्यस्तै छुट छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ। विस्तृत जानकारीका लागि युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँके सिद्धार्थ होटल र शिक्षा सिंचाई कार्यालयदेखि पूर्वपट्टि। थप जानकारीका लागि सम्पर्क मोबाइल 98484935 98583 89 98584072 र 98448 61175। सिप सिकौ, आत्मनिर्भर बनाऊ, प्राविधिक शिक्षा सफल भविष्यको आधार।
2: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
3: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको 7 दिन ब्रेसलेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसलेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
4: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454 33975 र 98145 84 0131।
3: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
5: एसई र कक्षा 12 परीक्षामा कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा निकाल्न सफल एस श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वीरेन्द्रनगर 7 इत्राममा नयाँ शैक्षिक सत्र 83-84 लागि कक्षा 11 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
6: अध्यापन हुने विषयहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी।
5: गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था पनि रहेको छ। साथै कक्षा सञ्चालन आउँदो असार 1 गतेदेखि हुनेछ।
6: प्रधानाध्यापक श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वीरेन्द्रनगर 7 इत्राम सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98483339 98581560 र 98481956499।

0: Extreme energy drink.
1: भर्ना खुल्यो
2: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा एघारमा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जेहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
2: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114 मोबाइल 98-585-59-960 र 97-688-84-566।
3: रेडियो भेरी एफएम।

0: सूचना
1: विगत लामो समयदेखि पेरी अस्पताल नेपालगंजमा कार्यरत छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अस्मिता गौतमद्वारा यही जेठ 23 गते चौथो शनिबारको दिन यस गुरुङ हस्पिटल गुरुङ मेडिकल हल मंगलगढ़ी चोक सुर्खेतमा सशुल्क चेक जाँच गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ।
0: डाक्टरबाट दिइने सेवाहरू अनुहारको चाहे पोतो, डन्डी फोर, चिलाउने दाद, पूरा शरीर चिलाउने, मुसा, छालामा मासु पलाएको, गाँठा गुठी, दुबी, छालामा बिबिरा आउने, छालाको एलर्जी, कुष्ठरोग, फंगल इन्फेक्सन, छाला पाक्ने, नङको कुनै पनि रोग, बच्चाको छालाको समस्या, कपाल झर्ने वा अनावश्यक ठाउँमा कपाल पलाउने समस्या, यौन अङ्गमा घाउ आउने, सेतो पानी बग्ने तथा कुनै पनि यौनको समस्या, छाला, कपाल, नङ तथा यौनजन्य रोगको सम्पूर्ण उपचार सेवा उपलब्ध छ।
1: सम्पर्क गुरुङ हस्पिटल प्राली, गुरुङ फार्मेसी, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक सुर्खेत। फोन नम्बर 083-520-402 र 522-148।
2: विगत 30 वर्षदेखि विरेन्द्रनगर छ नेता चोकबाट सेवा दिँदै आइरहेको महानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। महानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
0: ओहो रामुदाई, कता हिँड्नुभयो?
3: कता हिँड्नु, धानको बिउ राख्ने बेला भयो। धानको बिउ लिन बजार जान लागेको नि।
0: कुन धान लगाउने विचार गर्नु भयो र?
3: कुन धान लगाउने हो भनेर सोचिरहेको छु, कुन लगाउँदा ठिक होला नि।
0: ल दाई, पनि US कम्पनीको US 312 शङ्कर धान लगाउने नि।
3: यो धान कस्तो छ नि बहिनी?
0: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको, खानामा मिठो, पाक्नलाई नै छिटोका साथै मध्य पहाड़ी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि।
3: ए हो र, त्यसो भए म पनि ढुक्कसँग शङ्कर धान US 312 धानको बिउ लिएर आउँछु। अरूलाई पनि US 312 धान नै लगाउन भन्छु।
0: हुन्छ दाई, सँगै जाउँ है US 312 धानको बिउ लिनलाई।
1: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 लगाई आफ्नो उत्पादन बढाउनुहोस्। मध्य पहाड़ी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत गरिएको US कम्पनीको US 312 शङ्कर धान नै लगाऊ।
4: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
4: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ECG सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र, प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट PT INR सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक सुर्खेत। फोन नम्बर 083-520-148 र 522-702।
5: सूचना यस नेपाल निर्माण व्यवसाय एकता समाज सुर्खेतको 24 र 25 साधारण सभा तथा 10 अधिवेशनको उद्घाटन समारोह यही जेठ 23 र 24 गते बिहान 8 बजे जिल्ला समन्वय समितिको कार्यालयको हलमा हुने सम्पूर्ण निर्माण व्यवसायहरूलाई अवगत नै छ। यदि कोही कसैलाई जानकारी नभएको खण्डमा यसै सूचनालाई आधार मानि उक्त कार्यक्रममा यहाँहरूको अनिवार्य उपस्थितिको लागि सादर निमन्त्रणा गर्दछौ। नेपाल निर्माण व्यवसाय एकता समाज, वीरेन्द्र नगर, सुर्खेत।
2: सूचना
5: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
6: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522553 र मोबाइल नम्बर 9858564555।
0: सूचना
7: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
0: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
7: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है।
0: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्रनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत।
2: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
5: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
2: भोक लागेको बेला त मिठै खाने कुरा खानु पर्यो नि।
5: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
8: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइसका साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
2: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
5: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर 6 वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 9760-71284 र 9749-60840।
2: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
9: रेडियो भेरी एफएम
10: विचार मिल्ने सरसल्लाह भइरहेको छ र पोजिटिभ सिग्नलहरू धेरै ठाउँबाट आएको छ
11: र लेबनन इजरायल युद्ध विराम सम्झौता अस्वीकार्य भएको हिजबुल्लाहको प्रतिक्रिया। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
12: समाचार फडिन्द्र दाहालबाट सुन्नुहोस्। इरानको समर्थन पाएको हिजबुल्ला समूहका नेताले लेबनन र इजरायल बीचको सम्झौता आत्मसमर्पण र पराजय भएको टिप्पणी गरेका छन्। नईम कासिमको उक्त धारणाले अमेरिकी मध्यस्थतामा भएको युद्ध विरामलाई थप अवमूल्यन गर्छ, जसलाई लेबननका राष्ट्रपतिले सार्थक शान्तिका लागि अन्तिम मौका भनेका थिए। नईम कासिमले लेबननका गाउँहरूमा बम खसाल्ने कार्य जारी रहेसम्म उत्तरी इजरायलमा शान्ति नहुने बताए। युद्ध विराम सम्झौतामा लेबननको सेनाले दक्षिणमा आफ्नो नियन्त्रण बढ़ाउने प्रयास गर्ने भनिएको छ। एक सिख व्यक्तिले एक श्वेत विद्यार्थीको हत्या गरेको मामिलामा प्रहरीको भूमिकालाई लिएर व्यक्त भइरहेका आक्रोशका माझ युकेका प्रधानमन्त्री कियर स्टार्मरले इलोन मस्कले ब्रिटेनमा विभाजन बढ़ाउन खोजेको आरोप लगाएका छन्। मस्कले उक्त घटनाबारे सक्रिय रूपमा पोस्टहरू गरिरहेका छन् र अति दक्षिणपन्थी व्यक्तिका प्रतिक्रियाहरू शेयर गरेका छन्। उनले प्रहरी विरूद्ध निजी स्तरमा अभियोजन गर्न आर्थिक सहयोग गर्ने प्रस्ताव गरेका छन्। स्टार्मरले भने मस्कले फेरि पनि पछिल्ला केही दिनमा हाम्रो राजनीतिमा हस्तक्षेप गरेका छन्, विभाजन बढ़ाउन खोजिरहेका छन् र ब्रिटेनमा हामी यस्तो होइनौ, हामी तर्कसंगत र सहिष्णु मानिसहरू हौ। प्रधानमन्त्री कियर स्टार्मर छुरा प्रहारपछि मरणासन्न अवस्थामा रहेका हेनरी नोभाकलाई हत्कडी लगाएर पक्राउ गरिएको थियो। उनका हत्याराले नोभाकमाथि जातीय विभेदको झुटो आरोप लगाएका थिए। यो घटनाले हत्या भएको साउथह्याम्प्टनमा हिंसात्मक झडपहरू निम्ति आएको छ। दुवै देशलाई प्रभावित पार्ने एउटा साझा नदीमा हालै दुईवटा परियोजना घोषणा गरेर भारतले पानीलाई हतियारको रूपमा प्रयोग गर्न लागेको पाकिस्तानले आरोप लगाएको छ। त्यहाँको विदेश मन्त्रालयले पाकिस्तानको पानी र खाद्य सुरक्षामा खतरा उत्पन्न गराउने कुनै पनि कदम गैर कानूनी एवं अस्वीकार्य भएको जनाएको छ। सन् 1960 यी दुई छिमेकीले सिन्धु जल सन्धिमा हस्ताक्षर गरेका थिए, जसले भारतबाट पाकिस्तानमा बग्ने उक्त नदीका स्रोतहरूको बाँडफाँट गरेको थियो। अघिल्लो वर्ष कश्मीरमा पर्यटकहरूमाथि घातक आक्रमण भएपछि दिल्लीले उक्त सम्झौतालाई निलम्बन गरेको थियो। पछिल्लो पटक भारतले चेनाब नदीमा एउटा सुरुङ र जलविद्युत आयोजना निर्माण गर्ने कुरा अघि सारेको छ। छ दिनदेखि विश्वको सर्वोच्च शिखर सगरमाथामा हराइरहेका एकजना नेपाली शेर्पा जीवितै फेला परेका छन्। बोल्नै नसक्ने र दुईटै हत्केला हिउँले खाएको अवस्थामा फेला परेका दावा शेर्पालाई सगरमाथा आधार शिविरतर्फ घिस्रदै गरेको अवस्थामा हिमाल सफा गर्न गएको एउटा टोलीले खुम्बु आइसफल क्षेत्रबाट उद्धार गरेको थियो। र फुटबलको सर्वोच्च निकाय फिफाले खेलाड़ी र समर्थक प्रतिको सम्भावित जोखिमलाई नियन्त्रण गर्न भन्दै पुनः प्रयोग गर्न मिल्ने पानीका बोतल विश्वकप आयोजना स्थलमा लैजान प्रतिबन्ध लगाएको छ। यो बीबीसी नेपाली सेवा हो।
11: साझापखमा पुनः स्वागत छ। त्रिभुवन विश्वविद्यालयबाट अध्ययन विदा लिएर निर्धारित समयपछि पनि सेवामा नफर्किएका प्राध्यापकहरूबाट हालसम्म झण्डै 10.5 करोड़ रूपियाँ असूल गरिएको शिक्षा मन्त्रीले जनाएका छन्। उक्त रकम केवल 44 जना प्राध्यापकबाट फिर्ता गराइएको बताइएको छ। देशकै सबैभन्दा ठूलो उक्त विश्वविद्यालयमा लामो समयदेखि अध्ययन विदा सुविधाको दुरूपयोग हुँदै आएको जानकारहरू बताउँछन्। यस विषयमा छानबिन गर्न करिब 1.5 वर्ष अघि केपी शर्मा ओली नेतृत्वको सरकारले समिति गठन गरेको थियो। सुशीला कार्की नेतृत्वको सरकारका बेला प्रतिवेदन बुझाएको उक्त समितिका संयोजक जीवन काफ्रेलाई नै वर्तमान सरकारले प्रतिवेदन कार्यान्वयनको जिम्मेवारी दिएपछि प्राध्यापकहरूले रकम फिर्ता गर्ने क्रम शुरू भएको हो। सामाजिक सञ्जालको एउटा पोस्टमा शिक्षा मन्त्री सस्मित पोखरेलले प्राध्यापकहरूले धमाधम रकम फिर्ता गरिरहेको विषयलाई उच्च शिक्षाको क्षेत्रमा सुशासन, जवाफदेहिता तथा संस्थागत अनुशासन कायम गर्ने अभियानको महत्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गरेका छन्। यसै सन्दर्भमा हामीले छानबिन समितिका संयोजक जीवन काफ्रेलाई टेलिफोन सम्पर्क गरी शुरूमा अध्ययन विदा सुविधाको दुरूपयोग कसरी भइरहेको थियो भनेर सोधेका छौं।
13: त्रिभुवन विश्वविद्यालयको हामीले तलबी अध्ययन विदा दिने प्रोभिजन छ। अधिकतम 5 वर्षसम्म अध्ययन विदा दिन्छौं, तलब सहित दिन्छौं। र हामीले के एक्सपेक्ट गर्छौं भने उहाँहरू बाहिर गइसकेपछि, अध्ययनमा गइसकेपछि उहाँहरूले जानेको विद्वताहरू हाम्रो क्लासरूममा, हाम्रो युनिभर्सिटीमा आएर सपोर्ट गर्नुहुन्छ भन्ने हिसाबले दिइरहेको हुन्छौं। तर अब केही प्राध्यापकज्यूहरू अब विभिन्न कारणले गर्दाखेरि उहाँहरू नफर्किनु भएको चाहिँ छ। त्यसमा नफर्किँदा नि एउटा शर्त छ, उहाँहरूले त्यति बेला खाइपाएको तलब सहित 10% ब्याज सहित पैसा फिर्ता गर्नुपर्ने उहाँले कबुलेट गरेर जानुभएको हुन्छ। उहाँहरू फर्किनु पनि भएको छैन र कबुलेट अनुसार फिर्ता पनि नगरेको केस भएको कारणले गर्दा यो व्यतिथि आएको छ।
11: अब तपाईँहरूले रकम फर्किने क्रम जारी रहेको भनेर भन्नुभएको छ, तपाईँको हिसाबले असुल उपर हुन बाँकी रकम कति छ अथवा त्यो नोक्सानीको आकार कति छ?
13: अब अहिलेसम्म 61 जनाले चाहिँ म पैसा फिर्ता गर्न इच्छुक छु भनेर चाहिँ हामीलाई, हाम्रो कमिटीलाई चाहिँ निवेदन दिनुभएको छ। र हामी सबैजनालाई हामीले आग्रह पनि गरेका छौँ, चाँडै आएर आफ्नो क्लियरेन्सहरू गर्नुहोस् होइन, डेटाबेस फाइनल आउँदाखेरि एउटा होला, अरबौं पैसाहरू उठ्ने सम्भावना छ यसमा।
14: काशीजी, अब शिक्षा मन्त्रीले चाहिँ यसलाई यो शैक्षिक संस्थामा सुशासन कायम गर्ने विषयसँग जोडेर व्याख्या गर्नुभएको छ। यो फिर्ता भएपछि सकिने कुरा हो कि यो सुविधाको दुरूपयोग गर्नेहरूलाई अरू कारवाही पनि हुन्छ, त्यस्तो सुझाव पनि दिनुभएको छ तपाईँहरूले?
13: यो अहिलेसम्म भएका केसहरूलाई हामीले सल्भ गर्ने र आगामी दिनमा यस्ता कुराहरू नहुनको लागि के गर्नुपर्छ भनेर हामीले सुझाव दिएका छौँ, त्यसलाई चाहिँ कार्यान्वयन गर्न सकियो भने अहिलेसम्मको समस्या नै समाधान हुन्छ र आगामी दिनमा यस्ता खालका समस्याहरू त्यसले बिहोर्नु पर्दैन।
14: त्यो भनेको चाहिँ अहिले जसरी रकम फिर्ता गर्नेहरू जति छन् अथवा जति रकम फिर्ता गर्न बाँकी नै रहेकाहरू छन् उनीहरूलाई अरू कारवाही चाहिँ हुँदैन?
13: दुईटा कुरा गर्नुपर्ने थियो, एउटा चाहिँ उहाँहरूले आफूले कबुलियत गरे अनुसारको टाइममा आएर सर्भिस गर्नुपर्ने थियो, एउटा त्यो गर्नु भएन भने उहाँले लिएको तलब मान अनुसार 10% ब्याज सहित फिर्ता गर्ने दुईटा मध्ये एउटा चाहिँ उहाँले गर्न सक्नुहुन्छ, अहिलेको नियमले त्यही भन्छ होइन, त्यो नियम अनुसार अरू थप कारवाही हुने छैन।
14: अन्त्यमा काफेजी, समग्रमा यो अहिले जुन क्रम देखियो रकम फिर्ता गर्ने क्रम, यसले चाहिँ त्रिभुवन विश्वविद्यालयको हकमा अथवा उच्च शैक्षिक संस्थाहरूको हकमा के अर्थ राख्छ समग्रमा?
13: तीनटा आयाम जस्तो लाग्छ। एउटा चाहिँ हामीले अब हाम्रो प्राध्यापकहरू बाहिर गइसकेपछि पक्कै पनि त्यतिलाई भ्याकुम हुन्छ, पार्ट टाइम कन्ट्राक्ट टिचरहरू राख्नुपर्छ, त्यसको समस्याहरू गाँजिएकै छ, एउटा प्राज्ञिक क्षति बेहोरिराखेका छौँ। अर्को कुरा भनेको आर्थिक क्षति यत्रो भइरहेछ। तेस्रो कुरा चाहिँ नैतिक कुरा चाहिँ त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरू अध्ययन विदा लिनुहुन्छ अनि त्यसलाई मिसयुज गर्नुहुन्छ भन्ने जुन कुराहरू बाहिर हुँदाखेरि त्यो हिसाबले गर्दा नैतिक कुराहरूमा समस्या छ। यो कुरालाई हामीले अहिले सल्भ गरौं र आगामी दिनमा हामीले समितिले दिएको एउटा सल्लाह सुझाव छ, त्यसलाई कार्यान्वयन गरेर जानुभयो भने भोलिका दिनमा यस्ता समस्याहरू आउँदैनन्, सधैँको लागि यो समस्याबाट सल्भ गर्न सक्छौ भन्ने हाम्रो चाहिँ अपेक्षा छ।
14: उनी थिए त्रिभुवन विश्वविद्यालय सम्बद्ध एउटा छानबिन समितिका संयोजक जीवन काफ्ले। तपाईँ नेपालका विभिन्न एफएम स्टेशनबाट बीबीसी नेपाली सेवाको साँझ पख सुनिरहनु भएको छ। हामी पाउने 9 बजेदेखि 9 बजेसम्म प्रसारणमा रहन्छौ। एउटा प्रसंग संक्षेपमा, परराष्ट्र मन्त्री शिशिर खनाल 3 दिने औपचारिक भारत भ्रमणका लागि भोलि नयाँ दिल्ली जाने भएका छन्। परराष्ट्र मन्त्रालयले आज जारी गरेको प्रेस विज्ञप्ति अनुसार खनाल भारतीय समकक्षी एस जयशंकरको निम्तोमा भारत जान लागेका हुन्। उनले त्यहाँ जयशंकरसँग द्विपक्षीय बैठक गर्नेछन्। भ्रमणका बेला दुई देशका अधिकारीहरूबीच व्यापार, लगानी, कनेक्टिभिटी र ऊर्जा लगायतका क्षेत्रमा सहकार्य एवं जनस्तरीय सम्बन्धबारे कुराकानी हुने मन्त्रालयले बताएको छ। खनाल आइतबार स्वदेश फर्कनेछन्। अब अर्को प्रसंग, धवल शमशेर राणा सहितका कतिपय पार्टी पदाधिकारी र नेताहरूले राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा परित्यागको घोषणा गरेका छन्। पार्टी संचालन तथा अन्य विभिन्न विषयमा अध्यक्ष राजेन्द्र लिङ्गदेनसँग केही समय यता असन्तुष्ट रहँदै आएका राणा सहितका नेताहरूले अन्ततः पार्टी छाड्ने निर्णय गरेका हुन्। राजसंस्था पुनस्थापनाको एजेण्डा बोकेको राप्रपामा फूट र एकीकरणको श्रृंखला नौलो भने होइन। एक रिपोर्ट, आज काठमाडौँमा पार्टी परित्यागको घोषणा गर्ने क्रममा नेता राणाले आफूहरू नयाँ पार्टी गठनको तयारीमा जुटेको बताए। यद्यपि त्यसको एजेण्डा राप्रपाको भन्दा खासै भिन्न भने नहुने उनले बीबीसीसँग भने।
15: नयाँ पार्टीको लागि होमवर्क भइरहेको छ, एउटा दोहोरो रूपले उभिने र एजेण्डामा अडिग हुने एउटा राष्ट्रता बोकेको एउटा दल नेपाली जनताले खोजेको छ, त्यो स्पेसलाई हामीले फुलफिल गर्नको लागि अगाडि बढेको छौँ। भविष्य के हुन्छ त अब राम्रै होला।
14: पार्टी परित्याग गर्नेहरूले नेतृत्वमाथि आत्मकेन्द्रित भएको, विधान अनुसार नचलेको, राजसंस्था पुनस्थापनाको आन्दोलन तुहाउन अग्रसर भएको तथा पार्टीको एजेण्डा लत्याउँदै गणतन्त्रलाई सुदृढीकरण गर्ने एजेण्डा बोकेको, पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको साझेदार बनेको जस्ता आरोप लगाएका छन्। नेतृत्वको भनाई र गराई नमिलेकै कारण पार्टी मतदाताबाट दण्डित हुँदै गएको उनीहरूको तर्क छ। यद्यपि बीबीसीसँग प्रतिक्रिया दिने क्रममा पार्टी अध्यक्ष लिङ्गदेनले भने ती आरोपहरूलाई भ्रामक भने।
15: धवलजी नै आफै चाहिँ त्यो गणतन्त्र भनौँ जे भनौँ हामी जुन सरकारमा गयौं त्यो सरकारमा जानुपर्छ भन्ने प्रस्तावक हुनुहुन्थ्यो भन्ने मात्र होइन, त्यो सरकारको न्यूनतम साझा कार्यक्रमको हाम्रो पार्टीको तर्फको ड्राफ्टम्यान हुनुहुन्थ्यो।
14: पार्टी परित्याग गरेका नेता राणाले अध्यक्ष लिङ्गदेनको भनाईलाई अस्वीकार गरेनन् तर सरकारमा सामेल हुने प्रक्रियामा आफ्नो भूमिका भने सीमित रहेको दावी गरे।
15: त्यो ड्राफ्ट गर्ने क्रममा म थिएँ, तर त्यो निर्णय गर्ने क्रममा शीर्षस्थ नेताहरूले नि गरे है, हामीले मैले निर्णय गरे होइन, त्यो मेरो अब्जेक्सन जेमा थियो अब्जेक्सनहरू थियो, त्यो निर्णयमा सिग्नेचर उहाँकै छ, मेरो छैन।
14: महामन्त्री राणा सहितले पार्टी परित्याग गरिरहँदा पार्टी अध्यक्ष लिङदेनले भने नेतृत्व र पार्टी सञ्चालन कार्यको समीक्षा महाधिवेशन मार्फत हुनु उपयुक्त हुने तर्क गरे।
16: अब निकट भविष्यमा महाधिवेशन हुँदैछ, नेतृत्वको हिसाबले मैले केही गल्ती कमी कमजोरी गरेको रहेछु भने त्यो समीक्षा त्यही महाधिवेशनमा हुन्छ।
14: नेता राणाले भने अब राप्रपासँग कुरा मिल्ने कुनै सम्भावना नरहेको बताए।
15: अब हामी राप्रपामा पहिले नेताहरूले पार्टी फोड्ने फेरि पार्टी मिल्ने भनेर होइन, हामी फरक नाम फरक चिन्ह र चाहिने राप्रपामा नफर्किने गरी हामी निस्किया हो।
14: राणा पक्षधारहरूले यस कदमलाई पार्टी परित्यागको पहिलो चरणका रूपमा अर्थ्याएका छन्। हामी बीबीसी नेपाली सेवाबाट बोलिरहेका छौं। बीबीसी नेपाली सेवाका सामग्री रेडियो, अनलाइन र सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। मोबाइल फोन एप हाम्रो पात्रो मार्फत पनि तपाईँ बीबीसी नेपाली सेवाका अनलाइनका समाचार सामग्रीहरू हेर्न सक्नुहुन्छ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। शान्तिको अन्तिम मौका भनिएको दक्षिण लेबननका लागि एउटा प्रस्तावित युद्ध विरामलाई हिजबुल्लाह लडाकु समूहले अस्वीकार गरेको छ। यसअघि अमेरिकी विदेश मन्त्रालयले इजरायल र लेबनन बीच उक्त नाजुक युद्ध विरामलाई नवीकरण गर्ने र हिजबुल्लाहका गतिविधि रोक्न कैयौं सुरक्षा जोनहरू स्थापना गर्ने सहमति भएको घोषणा गरेको थियो। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ फणीन्द्र दाहालबाट।
17: हिजबुल्लाका नेता नईम कासिमले उक्त सम्झौतालाई आत्मसमर्पण र पराजयको संज्ञा दिँदै लेबननका गाउँमा बमबारी भइरहेको अवस्थामा उत्तरी इजरायलमा आक्रमण नरोकिने बताएका छन्। दक्षिण लेबननमा इजरायली हमलामा कम्तीमा 9 जना मारिएपछि हिजबुल्लाले उत्तरी इजरायलमा बुधबार रकेट हमला गरेको थियो, जसको केही घण्टापछि वाशिङटनमा उक्त सम्झौता घोषणा गरिएको थियो। संयुक्त विज्ञप्तिमा उक्त सम्झौता इरानको समर्थन पाएको, हिजबुल्लाह समूहले पूर्ण रूपमा आक्रमणहरू रोक्ने सहितका शर्तहरूमा निर्भर हुने भनिएको थियो। अमेरिका, इजरायल र लेबननले कुनै राज्य वा गैर राज्य पक्षले लेबननको भविष्य बन्धक बनाउने विषय अस्वीकार्य रहेको जनाएका थिए। लेबननका संचार माध्यमहरूमा बिहिबार पनि देशको दक्षिण भागमा आक्रमणहरू भएका र कम्तीमा एउटा हमलाले क्षति निम्त्याएको भनिएको छ। हिजबुल्ला लेबननको सबैभन्दा शक्तिशाली राजनीतिक समूह हो। इरानको समर्थनका कारण उसले लेबननको सेनाभन्दा शक्तिशाली सशस्त्र बल निर्माण गरेको छ र इजरायलसँग श्रृंखलाबद्ध लड़ाई गरेको छ। इजरायल, युके र अमेरिका सहित कैयौं देशहरूले हिजबुल्लालाई आतंकवादी संगठनको सूचीमा राखेका छन्। इजरायल र लेबनन बीचको सम्झौता इजरायली सीमा र त्यहाँबाट उत्तरमा झण्डै 30 किलोमिटर पर इजरायलको स्थल सेनाको नियन्त्रणमा रहेको लिटानी नदी बीचको क्षेत्रबाट हिजबुल्लालाई हटाउने शर्तको कार्यान्वयनमा निर्भर रहने भनिएको छ।
14: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो भेरी एफएम 98.6 वेक्सी 2.7 मेगाहर्ज
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 9 बजे को छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: यो जिन्दगीले पनि केही लछर बाटो लाउला जस्तो छ विदेश जाउँ पासवर्ड बनाउनु पैसा छैन हामी गर्ने गर्ने मलाई दिक्कत भइसक्यो
4: ओइ ठुले एक्लै बसेर के गुनगुनाइरहेछस् त
3: के गर्नु दाजु यहाँ बसेर के काम नाम पनि छैन पैसा पनि छैन अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु मैले
4: अब इन्डिया नै जाने सुर कस्या भए रोकाए मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा
5: के रे के भन्छ नि दाजु मैले त कुरै बुझिन त
4: हो त नि अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि
5: हो र दाजु कहाँ गएर कोलाई भेट्ने के गर्ने केही अत्तो पत्तो थाहा छैन मलाई त
4: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि
5: हो त्यही गएर सूर्जन रोकाईलाई भेट अनि फोन नम्बर नि दाजु फोन नम्बर त चाहियो नि फेरि उहाँ गरे के हो कसो
4: ल टिपिराख फोन नम्बर 9820293948 9820293948
6: सूचना यही जेठ 23 गते शनिवारका दिन सनराइज मेडिकल हल पिपिरा सुर्खेतमा बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र फुलटेग्रा नेपालगंजका वरिष्ठ प्राविधिकहरूबाट एक दिने कान जाँच शिविर हुने जानकारी गराउँदछौ
7: दिइने सेवाहरू कान पाक्ने जीर्ण रोगको उपचार तथा परामर्श अडियोग्राम मेसिनबाट कान सुन्ने क्षमताको जाँच काने गुजी ढुसी र बाह्य वस्तु परेको निकालिने कान नसुन्ने बिरामीलाई सुफद मूल्यमा श्रवण यन्त्र उपलब्ध गराइने अपरेशन गर्नुपर्ने बिरामीलाई बागेश्वरी कान स्याहार केन्द्र फुलटेग्रा नेपालगंजमा विशेष सहुलियतमा अपरेशन गरिने
6: सम्पर्क सनराइज मेडिकल हल आस्था पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राइभेट लिमिटेड पिपिरा चोक सुर्खेत सम्पर्क फोन नम्बर 0384110045 र मोबाइल नम्बर 9855017645 9884821313
8: सूचना
9: यही जेठ 23 गते चौथो शनिवारको दिन
10: सुपथ पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ
8: डाक्टरद्वारा जाँच हुने समस्याहरू टाउको दुख्ने रिंगटा लाग्ने बान्ता हुने हात खुट्टा झमझमाउने पोल्ने निन्द्रा नपर्ने मिर्गी वा चरिफाई भएर बेहोस हुने छारे रोग हुने काप्ने मानसिक असन्तुलन हुने मन उदास हुने आतिने मुटुको ढुकढुकी बढ्ने स्मरण शक्तिमा कमी हुने डर वा शंका लाग्ने शारीरिक वा मानसिक कमजोरी हुने यौन इच्छा नहुने वा कम हुने आत्मबल कमजोर हुने एउटै काम बारम्बार दोहोर्याएर गर्ने खानामा अरुचि हुने निराश हुने रमाइलोमा पनि खुसी हुन नसक्ने नकारात्मक सोच हुने आत्महत्याको प्रयास गर्ने बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ
10: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत फोन 0385219887 र मोबाइल 9985050796
8: सूचना
9: तपाईहरुकै चिर परिचित न्यू सुर्खेत मेडिकल स्टोर्समा यही जेठ 30 गते वरिष्ठ टाउको नशा तथा मानसिक रोग विशेषज्ञ प्रोफेसर डाक्टर मोहन बेलवासेद्वारा सशुल्क चेक जाँच हुने सहर्ष जानकारी गराउँदछौ
8: डाक्टरद्वारा दिइने सेवाहरू टाउको दुख्ने निन्द्रा नलाग्ने नशा तथा लागू पदार्थ सेवन गर्ने मन आतिने मनमा धेरै कुरा खेल्ने आत्महत्याको सोच या प्रयास गर्ने धेरै भीडभाडमा बस्न मन नलाग्ने धेरै रिस उठ्ने छटपटी हुने र बरबराउने
9: साथै प्रत्येक दिन बिहान र साँझ हाड जोड्ने बात रोग तथा नशा रोग विशेषज्ञ डाक्टर गणेश तिवारीद्वारा सशुल्क बिरामी चेक जाँच गरिन्छ
8: सम्पर्क न्यू सुर्खेत मेडिकल स्टोर तथा सुर्खेत स्वास्थ्य पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली वीरेन्द्रनगर छ सुर्खेत मंगलगढी चोकबाट 300 मिटर उत्तर तर्फ सम्पर्क फोन नम्बर 0385215599 र मोबाइल नम्बर 9848391117
11: एसी सकियो अब रमाइलो शुरू भयो नेपाल टेलिकम ले ल्यायो विशेष SEE ऑफर मात्र रु 20 मा प्रीपेड सिम कार्ड रु 9 रुपैयाँ 80 पैसा ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस 500 एमबी डेटा 10 एसएमएस
12: अझै रमाइलो रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा 50 मिनट बोनस भोइस 50 एसएमएस बोनस
11: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म
12: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्
13: नेपाल टेलिकम राष्ट्रको संचार
14: सबैको मन छुने
13: रेडियो भेरी एफएम

0: सूचना
1: कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोशिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
0: शिविरमा दिइने सेवाहरू हड्डी जोर्नी ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिरपात जोर्ने प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
1: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेत।
2: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्याहरू र कसोहरू भएको छ मेरा दिनेशै बाइजना भया
3: तै त ए काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
2: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्याहरू त आफै भन्दिन क्या
3: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थियो अब उपचार नपाए आरोग्यमा जानु पड्डो छ त
4: तपाईलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हातखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दाब दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
5: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
6: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97486 3175 र 98486 3976

0: के तपाई गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
1: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
2: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर छ बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454339975 र 98145084031।
1: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
3: डिभिजन वन कार्यालय सुर्खेतको वन डडेलो नियन्त्रण सम्बन्धी सूचना।
1: वन वन्य जन्तु जल र जमिन प्रकृतिको अमूल्य उपहार, यिनको संरक्षण संवर्धन र सदुपयोग हाम्रो जीवनको आधार। वनले दिन्छ स्वच्छ वायु, स्वस्थ जीवन र दीर्घ आयु। वनमा आगो लगाउनु हुन्न ध्वस्त हुन्छ वन, लाखौं जीव जन्तु मर्दा कति रोला हाम्रो मन।
3: त्यसैले वन भित्र सलाई, लाइटर, पेट्रोल, मट्टी तेल जस्ता आगो जन्ने वस्तु नलगाउ। चुरोटको ठुट्टा, सलाईको काँटी जस्ता आगो लाग्ने वस्तु वन क्षेत्र भित्र नफालौ। त्यसको प्रयोग पश्चात राम्रोसँग निभाएर मात्र फालौ। वनभोज जस्ता कार्य वन क्षेत्र भित्र नगरौ। गरेको ठाउँमा प्रयोग गरिएको आगो राम्रोसँग निभाउ। केही कारणले वनमा आगो लागिसकेपछि तुरन्त वन उपभोक्ता समूह, डिभिजन वन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाली सेना, जिल्ला प्रशासन कार्यालयलाई खबर गरौ र प्रत्येक उपभोक्ता आगो निभाउने सामग्री बोकी आगो निभाउन जाउँ। वनमा आगो लगाउनु कानूनी अपराध हो। कसैले लगाएमा बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था रहेको छ।
1: डिभिजन वन कार्यालय सुर्खेत।
4: रेडियो भेरी FM।

0: 哎呀，啊，哎呀，
1: 老呢？给我爸不来。
2: 哎呢？给哪天爸说弟弟？给我爸不来。
1: 别弄那姐姐爸不，给我一个来给妹子出来。
0: 哎呀，哎呀，倒过肚皮儿的肿，我不耐了啥？弟弟弟弟爸说，给我爸好了来。
2: 哎呢，让爸，快点去倒过肚皮。
0: 别弄那来。ये जो तरकारी बारी में कीड़ा मारने औषधि सारे देखी टाव को दुखेर हैरान बना को
2: के भन्या होला यो भाइले मारने चीज पनि औषधि हुन्छ र बिसारी भन न बिसारी
0: के त्यसले बिसारी भन्छन् र दाइ
2: हो त सुरक्षित रूप नभई जथाभावी बिसारी छर्नाले यस्तो भएको होला यस्तो रासायनिक बिसारी छर्ने र खाने दुवैलाई क्यान्सर जस्तो प्राणघातक रोगले लाग्ने गर्दछ है भाइ त्यसैले रासायनिक विषादीका विकल्पका रूपमा घरमा नै तयार गर्न सकिने र बजारबाट सजिलै किन्न सकिने जैविक विषादी झोलमल निम जस्ता विषादीहरू पहेँलो चिक्किने पासो मोहनी पासो एनपीभी तथा मेट्राइजियम ट्राइकोडोमा जस्ता औषधि प्रयोग गरी आफू र पर्यावरण स्वस्थ राख्नुपर्छ
1: विषादी विष हुन् औषधि होइनन् यही जेठ 19 गतेदेखि 25 गतेसम्म किसानको जिम्मेवारी उपभोक्ताको अधिकार विषादी मुक्त आधार भन्ने मूल नाराका साथ कर्णाली प्रदेशमा मनाउन गइरहेको विषादी प्रयोग मुक्त सप्ताह 2083 सहभागी बनाऊ आयोजक एकीकृत कृषि प्रयोगशाला सुर्खेत भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेश कपुरकोट गाउँपालिका सल्यान
3: In the heart of the city, where dreams take shape and futures begin, stands a place of excellence, Chanakya Pathshala, previously known as BSC College. Here, education goes beyond textbooks. It's about building confidence, discovering potential, and preparing for real life. At Chanakya, every student is guided with care, inspired with purpose, and empowered to achieve more. With experienced faculty, practical learning, and a supportive environment, we create a space where knowledge meets creativity. From modern classrooms to project-based learning and career-focused guidance, students grow not just academically, but personally. Because true education is about discipline, leadership, and values. Whether your path is science, management, or humanities, Chanakya is committed to shaping your future. A place where talent is nurtured, hard work is valued, and success is shared. Join the journey of growth and achievement. Chanakya Pathshala, empowering minds, inspiring futures.
1: सर
4: सिटी भिटीबाट सम्बन्धन प्राप्त कलेज अफ अलाइड नेपालगंज बाँकेमा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ
5: यदि तपाईँ स्वास्थ्य तथा प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य बनाउन चाहनुहुन्छ भने अब ढिला नगर्नुहोस् अनुभवी शिक्षक आधुनिक प्रयोगशाला व्यावहारिक सिकाइ र उत्कृष्ट शैक्षिक वातावरण सहित कलेज अफ अलाइड तपाईँको सफल भविष्यको भरोसा योग्य गन्तव्य बनेको छ
4: हाम्रा कार्यक्रमहरू पीसीएल इन जनरल मेडिसिन एचए डिप्लोमा इन फार्मेसी पीसीएल इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी पीसीएल इन अप्थाल्मिक असिस्टेन्ट ओए डिप्लोमा इन फिजियोथेरापी डिप्लोमा इन सिभिल इन्जिनियरिङ प्री डिप्लोमा इन सर्वे इन्जिनियरिङ अमिन प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ
5: हाम्रा विशेषताहरू शान्त स्वच्छ तथा अधेर मैत्री वातावरण सुविधा सम्पन्न आफ्नै भवन भएको अनुभवी तथा दक्ष शिक्षकद्वारा अध्यापन आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशालाहरू व्यवस्थित लाइब्रेरी सुविधा सफा तथा हाइजेनिक क्यान्टिन खेलकुदका लागि पर्याप्त स्पोर्ट ग्राउन्ड अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता उत्कृष्ट शैक्षिक नतिजाको इतिहास प्र्याक्टिकल अर्थात् प्रयोगत्मक शिक्षामा विशेष जोड
4: गुणस्तरीय शिक्षा व्यावहारिक सिकाइ र विद्यार्थीको उज्जवल भविष्य निर्माण
5: एचए र फार्मेसी कार्यक्रमको फारम भर्ने अन्तिम मिति यही जेठ 10 गतेसम्म अन्य कार्यक्रमहरूमा भने सिधै भर्ना हुन सकिनेछ
4: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके सम्पर्क नम्बर 081537546 081538260 98580303005 98480 9107 वेबसाइट www.collegeofallied.com। गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाई र उज्जवल भविष्यको भरपर्दो आधार।

0: भर्ना खुल्यो
1: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा एघारमा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जेहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
1: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ सम्पर्क फोन नम्बर 083-524-114 मोबाइल 98-585-59960 र 97-688-84-566
0: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ
2: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस् हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम जोइनिङ फोटो फ्रेम ₹100-15,000 फोटो फ्रेमहरू साथै होटल बैंकिङ सरकारी कार्यालय योजना बोर्ड पुस्तक पसल एग्रोभेट फेन्सी पसल खाद्य पसल र अन्य पसलको लागि सादा फिलेक्स रेडियम फिलेक्स लाइट बोर्ड नर्मल बोर्ड फ्रेमिङ प्रिन्टिङ समेत गर्ने गरिन्छ
0: हजुर हामी कहाँ फोटो प्रिन्ट फ्लेक्स ब्यानर प्रिन्ट फ्लेक्स बोर्ड टोकन अफ लभ स्टिकर प्रिन्ट भिजिटिङ कार्ड बिल लेटर प्याड सेल्फ इङ्क स्ट्याम्प सर्टिफिकेट प्रिन्ट ब्याज प्रिन्ट आईडी कार्ड इन्भिटेसन कार्ड क्यानभास प्रिन्ट म्याट फोटो प्रिन्ट प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट
2: यति मात्र कहाँ हो र युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ
0: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्र नगर छ बुद्धपथ लाइन गरिमा विकास मैक मुनि सुर्खेत फोन नम्बर 083-521-179 मोबाइल नम्बर 98-584-549 र 97-679-044-43
2: डिभिजन वन कार्यालय सुर्खेतको वन डडेलो नियन्त्रण सम्बन्धी सूचना
0: वन वन्य जन्तु जल र जमिन प्रकृतिको अमूल्य उपहार यिनको संरक्षण सम्वर्धन र सदुपयोग हाम्रो जीवनको आधार वनले दिन्छ स्वच्छ वायु स्वस्थ जीवन र दीर्घ आयु वनमा आगो लगाउनु हुन्न ध्वस्त हुन्छ वन लाखौं जीव जन्तु मर्दा कति रोला हाम्रो मन
2: त्यसैले वन भित्र सलाई लाइटर पेट्रोल मट्टीतेल जस्ता आगो जन्ने वस्तु नलगाऊ चुरोटको ठुट्टा सलाईको काँटी जस्ता आगो लाग्ने वस्तु वन क्षेत्रभित्र नफालौं त्यसको प्रयोग पश्चात राम्रोसँग निभाएर मात्र फालौं वनभोज जस्ता कार्य वन क्षेत्रभित्र नगरौं गरेको ठाउँमा प्रयोग गरिएको आगो राम्रोसँग निभाउ केही कारणले वनमा आगो लागिसकेपछि तुरन्त वन उपभोक्ता समूह डिभिजन वन कार्यालय जिल्ला प्रहरी कार्यालय नेपाली सेना जिल्ला प्रशासन कार्यालयलाई खबर गरौं र प्रत्येक उपभोक्ता आगो निभाउने सामग्री बोकी आगो निभाउन जाउँ वनमा आगो लगाउनु कानूनी अपराध हो कसैले लगाएमा बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था रहेको छ
0: डिभिजन वन कार्यालय सुर्खेत

0: Extreme energy drink.
1: 1 पछि स्वास्थ्य क्षेत्रमा भविष्य बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको सबैभन्दा पुरानो कैलपाल हस्पिटल एन्ड कलेज नेपालगंज बाँकेमा 2083 सालका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
2: सिटी भिटी अन्तर्गत सञ्चालन हुने स्वास्थ्य शिक्षा कार्यक्रमहरूमा अध्ययन गरी दक्ष र सफल स्वास्थ्य कर्मी बन्ने अवसर अहिले नै प्राप्त गर्नुहोस्।
1: हाम्रा कार्यक्रमहरू सर्टिफिकेट इन जेनरल मेडिसिन एचए, डिप्लोमा इन डायग्नोस्टिक रेडियोग्राफी डीआरटी, सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, डिप्लोमा इन फार्मेसी, सर्टिफिकेट इन अफ्थाल्मिक साइन्स।
2: हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशाला, सुविधा सम्पन्न आफ्नै भवन भएको हस्पिटल, बेस्ट प्राक्टिकल ट्रेनिङ, 100% प्राक्टिकल ओरिएन्टेड लर्निङ, सहज तथा किफायती शुल्क संरचना, मैत्रीपूर्ण तथा सहयोगी शैक्षिक वातावरण।
1: स्वास्थ्य क्षेत्रमा उत्कृष्ट करियर बनाउन चाहने विद्यार्थीका लागि कैलपाल हस्पिटल एन्ड कलेज भरपर्दो गन्तव्य बनेको छ।
2: सम्पर्क कैलपाल हस्पिटल एन्ड कलेज, सुर्खेत रोड, नेपालगंज बाँके। सम्पर्क नम्बर 0185-34-017, 0185-36-275। स्वास्थ्य क्षेत्रमा सफल भविष्य निर्माणको सही आधार।
3: मेरो आमाले हरेक महिना सोलरको ब्याट्री र पाता आफै सफा गर्नुहुन्छ, अनि डिस्ट्री वाटर पनि आफै हाल्नुहुन्छ।
4: मेरो बाबाले सोलर बत्ती हरेक दिन सफा गर्नुहुन्छ।
5: ब्याट्रीमा प्रयोग हुने एसिड हानिकारक हो। जथाभावी एसिड फालेको ठाउँमा 100 वर्ष खेती हुँदैन। शरीरमा लाग्यो र तुरन्त सफा गरिएन भने अङ्ग भङ्ग पनि हुन सक्छ।
4: यो सोलर बलियो र भरपर्दो छ।
6: हाम्रो बाबाले मानिकेल सुरक्षितबाट ल्याउनु भएको।
7: सोलर र ब्याट्री प्रयोगकर्ताका लागि जनचेतना अभियान, सहयोगी मानिकेज ऊर्जा सुर्खेत, फोन नम्बर 0 83 5 22 3 60।
4: सबैको मान्छु नै
8: रेडियो भेरी एफएम।

0: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
1: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र SRDC बनेपा काभ्रे पाँचोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू: जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोरीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोडी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
1: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, सोनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98578-20935, 98682-29133 र 98655-56।

0: मलाई त कस्तो भोक लागेको छ टेकराज, कहीँ जाम न खाजा खान।
1: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
0: भोक लागेको बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
1: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
2: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइसका साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
0: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
1: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670 71284 र 97498640।
0: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
3: मम्मी, ड्याडीको नाम लक्ष्मी नन्द होइन र?
4: हो, किन र?
3: साथीहरूले त मलाई भ्रष्टाचारीको छोरा भन्छन् त।
4: चुप बदमास।
3: अनि तपाईँले त ड्याडी विदेशका भन्नुभयो होइन?
4: हो, अनि?
3: होला, स्कुलमा सबै साथीहरूले तेरो ड्याडी विदेश होइन जेल गएको छ भन्छन्।
4: बदमास, बट्टा बोल्दो रहेछ है।
5: भ्रष्टाचारले पोल्छ तपाईँलाई अनि तपाईँका परिवारलाई।
6: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पैसा छैन, केही गर्ने गर्नु।
7: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
6: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्या हौ दाजु? मैले
7: अब इन्डिया नै जाने सुर कस्या भए रोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
8: के रे के रे, के भन्छ नि दाजु,

नमस्कार। रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्जको प्रसारणमा तपाईलाई हार्दिक स्वागत छ। हाम्रो यो प्रसारण तपाई राति 11 बजेसम्म सुन्न सक्नुहुन्छ। ताजा खबर, मनोरञ्जन अनि सूचनाको लागि सुन्दै गर्नुहोस् रेडियो भेरी एफएम

शिन्नभो महाराज परीक्षित अब जो श्रीमद भागवत महापुराण को अले दसम स्कंद को उत्तरार्ध को इस किसी बैठक एकाउन पचासों अध्याय को बीच में कति कथा को वर्णन विस्तार करें भन देखे। ओम नमो भगवते वासुदेवाय श्री सुको वाच अस्ति प्राप्तिश्च कंसस्य महिषो भरतर्षभ मृत्यु भर्तारे दुखार्थ यर्तुस्म पितृग्रियान। सुन्नोस् महाराज परीक्षित अब के भयस भन्नुहोला भने अस्ति र प्राप्ति भन्ने दुईटा राजा कंसका रानीहरू माइती गए। दुःख पाएपछि मान्छे कहाँ जान्छन्? छोरी मान्छे माइती जान्छन्, होइन? माइती जान्छु कहीँ नभए त्यहीँ जान्छु भन्छन्। भन्न त जानु मात्रै हो, भुवास भाउजू लिएर बुहारीले उहाँ औल्टो लिएर बसेछ कता जाने? बाबुआमा भए मात्रै, नत्र के खोज फर्कमला भन्नु पर्दैन। त्यसै कारणले यदि भइसकेपछि महाराज अब माइत जाने भनेर अस्ति र प्राप्ति दुईटी जानी गएछन्। गइसकेपछि सरास्त्र पुगे। अब उहाँ पुगिसकेपछि आखिरको बीचमा केलाई आयो छोरी भन्दा मगध देशका राजा जरासन्ध अहिलेको बिहार प्रान्तमा राज्य गर्दथे। मेरो बुबा हाम्रो हातका चुरा फुटे पोते गए, हाम्रा श्रृङ्गार सौभाग्यवती हामी समाप्ति भयौं। हाम्रो पिताजी हाम्रो ज्वाइँलाई यस्ता हजुरका ज्वाइँलाई माऱ्यो कृष्णले भनेपछि तलाई बेको कहाँ कृष्णले मारेछ पर्खेस्त। मैले पनि जब त्यसलाई सिद्ध्याइदिन्छु भन्ने अनुमान गरेर दुई अक्षौणी भने सत्र अक्षौणी सैनिकका साथ तेइस अक्षौणी सैनिकको साथमा जरासन्ध तयारी भयो। तेइस अक्षौणी सैनिकको साथमा जरासन्ध तयारी भयो। अनि भगवान परमात्मा परमेश्वरका प्रतिमा जब राजा कंसासम जरासन्ध अगाडि बढ्यो, हरे जरासन्न राजाको सैनिक हर र जरासन्न राजाको सैनिक हर र कृष्णपुरी मथुरामा झण्डा

0: महाराज परीक्षित सुखदेव स्वामी ने आज्ञा गर्नुभयो र राजा जरा महाराज जरासन्ध नाम गरिएको राजाको यस प्रभावबाट अहिले सवारी भयो र राजा जरासन्ध नाम गरेको राजा यस प्रभावबाट निर्णय गरेर अहिले जरासन्ध राजा यस प्रभावबाट लडाईको निमित्त कम्मर कसिसक्यो भन्ने सम्मको कथा यस अध्यायबाट
1: श्रीमद् भागवतमा पुराणको

सुन्नु भो महाराज परीक्षे तवयो श्रीमद भागवत महाप्राण कति कथा को वर्णन विस्तार गरिन्छ भने संकेत मान महाराज परीक्षितलाई सुखदेव स्वामी अब भागवत कथा को प्रवचन को लागि प्रमाण गर्दै हुनुहुन्छ। अब हिजो को कथा को विषय में राजा परीक्षितलाई प्रमाण यथार्थ पक्ष में भगवत भक्ति को यथार्थ प्रमाण गराउँदै हुनुहुन्छ। गरीभक्ष्यो लौत सौन कादृशी प्रणाली भर महाराज परीक्षित सुखदेव ने बड़ो प्रेम साथ आज्ञा गर्नुभयो भगवान को भजन और मनन कीर्तन ध्यान निधि ध्यास इत्यादि को बारे में। लौत राजन एक दिन के भयो भन्नुला भने देखन बड़ो प्रेम पूर्वक भगवान को भजन भो श्रद्धा भो भावुक कथा को प्रवचन को महिमा को वर्णन विस्तार यहां मैं बताई सके अब बाकी अंश को लगे तपाई के सुन्न चाहनुहुन्छ भनेर सोध्नुभएको थियो। रुक्मिणी नाम गरिएको महारानी कृष्ण भगवान को पहिलो रानी हुनुभयो। उहाँले पुत्र प्राप्ति गर्ना साथ लक्ष्यकै छ भनेर पुत्र प्राप्ति को साथ मा तुरन्तै कन पुत्र प्राप्ति भयो। पुत्र प्राप्ति का लागि यापै समातेर लगेर फाल दियो। शम्बरासुरले त्यो शम्बरासुर नामको दानवराज त्यो शम्बरासुरले फालिसकेपछि त्यो शम्बरासुरले फालेको बच्चालाई माछाले नै लियो। माछालाई माझीले पायो। हेरेर कनक वर्णको श्याम सुन्दर बच्चा देखिसकेपछि धन्य हो भनेकन बडो सम्मान साथ गाह्रा थिए। त्यति बिन्ती गरेर उनैको घरमा पालिएकी रति महारानीको साथमा दुई सम्बन्ध प्रयोजन भएर अन्ततो गत्वा उनको साथमा कार्यक्रमको पूर्ण रफ्तार भयो। महाराज परीक्षित बाँकी अंशको लागि शम्बरासुरका दरबारबाट शम्बरासुरलाई मारेर रतिसँग विवाह गरे। महाराजको सेवारी अहिले बडो प्रेमपूर्वक दरबारमा भइसकेको छ। उनै पुत्रको नाम प्रद्युम्न राजकुमार हो भन्ने सम्बन्धको कथा यही सद्यबाट। जय बोलो श्रीमद् भागवत महापुराणको। सुन्नुभयो महाराज परीक्षित। यही प्रभावबाट राजा परीक्षितलाई सुखदेवले बताउनु भयो भगवान प्रभु परमात्माको महिमा। अब रानीहरूको मध्येमा एक दिन भगवान प्रभुलाई अचानक एउटा समस्या आयो। कस्तो समस्या आयो प्रभुलाई भन्ने सम्बन्धको बारेमा एक दिन परमात्माको दर्शन भेट गर्नका लागि सत्राजित नामगिरीको राजा आउनु भएको रहेछ। सत्राजित नामगिरीको राजा जब पाल्नु भइसकेपछि सत्राजित नामगिरीको राजाले अनि त्यहाँ देख्नु प्रान्तका लागि सत्राजित राजालाई बडो सम्मान गारतले प्रार्थना गर्यो र भगवान परमात्मा कृष्णले आज्ञा गरिदिनुभयो।

सत्ताजित केलाई पाल्नुभयो भनेर सोद्धाखेरि अरु कुरा केही होइन, एउटा कुरा अनुरोध गरौं भनेर आज्ञा गरिबक्छु, के कुरा अनुरोध भनेर सोद्धाखेरि अरु कुरा केही होइन, मेरो परमात्मन यदि म माथि हजुरको दया भाव हुन्छ भनेदेखि नै सत्राजित नाङ्गुरेको राजाले आज्ञा गरिबक्छु, अरू विषयमा सारा सम्पूर्ण प्रकारबाट सबल छ, तर एउटा विषयमा उहाँले के गर्नुभयो भनेदेखि हजुरले के को माला लगाउनु भएको भनिदिनुभयो सत्राजित राजालाई भगवान कृष्णले, यो मैले सेमन्तक मणिको माला भन्नुभयो महाराज सत्राजितले प्रभुसँग कृष्णसँग, अनि भगवान कृष्णले त्यो माला मलाई दिनुहोस् न भन्नुभयो, एकदम त्यत्रो व्यक्तिले बिल्कुल अरू कुरा केही नगरिकन माला दिनुहोस् भनिदिनु भएको थियो। आकाशमा उड भने मान्छु, पातलमा बुढ भने मान्छु, तर माला चाहिँ दिन्न है भगवान, किनभनेदेखि 8,000 तोलाको एक भार हुन्छ, प्रत्येक दिन 8 भार सुन दिन्छ, कसरी दिउँ, 64,000 तोला सुन एक दिनमा प्राप्त गर्छ यो मणिले, दिन्न भनिदिनु भयो, अल नदे नदे रहु भन्नुभयो, चुप्प लाग्नु भएको थियो। तर सत्राजित राजाका भाइ प्रसेनले एक दिन त्यही माला लगाएर शिकार खेल्न भनेर जंगलमा गएको, सिम्हले कोपरेर मारेछ, बाघले मारिदिएछ, त्यो मणि भालुले लगेछ, सिम्हलाई मारेर भालुले खेलाइरहेको थियो भालुको दरबारमा, कृष्ण भगवानलाई चोरीको अभियोग लायो, त्यस्तै मसँग कृष्णले मणि मागेका, मैले नदिएको, मेरो भाइलाई एकान्त जग्गामा लगेर मारेर मणि चोरेर लगेछन्, कृष्ण त चोरैको रहेछन् भन्छन्, त्यस्तै लौ भयो। त्यसै कारणबाट आफ्नो जब कृष्ण भगवानलाई परेको अवरुद्धको विषयमा भगवान मणि खोज्न सवारी हुनु, भालुको दरबारमा जानु, मणिको जब जब यस किसिमबाट परमात्माले भालुसँग लडाई गरिबक्स्यो, 28 दिनका दिनमा भालुले प्रभुलाई चिनेर अनि विन्ती गर्यो, स्वयं परमात्मा पुरुषम पुराणम एकम स्वयं ज्योति अनन्ताद्य माया तनु लोक विमोहनी आम धत्ती परानुग्रहेश राम, प्रभु मैले गरिएको अपराधका लागि सारा क्षमा पाऊ, यो मैले हजुरलाई कोपरी होला, चितोरी होला, अन्याय गरी होला, यो सारा अपराधको क्षमा गराई पाऊ, प्रभु भनिसकेपछि ल ठिकै छ ल भनेर मणि पनि दियो, हजुरलाई म छोरी पनि दिन्छु भनेर भालुको छोरी दियो भगवानलाई। भालुको छोरी कसरी ल्याउने बडो आपत्ति पर्यो र तैपनि दाइजोको लागि भालुको छोरी प्रभुले ल्याउनु भयो र सत्राजित राजाका दरबारमा लगेर त्यो मणि पनि बुझाइदिनु भयो। अनि त्यसदेखि पछाडिबाट त्यो जब सत्राजित राजाले पनि मणि पनि हजुरलाई टक्ने, मैले गरेको अन्यायको लागि माफी पाऊ भनेर चरणमा पर्यो, सत्राजित राजाले मणि पनि दिए, अनि भालुलाई जको छोरी र जब सत्राजित राजाकी छोरी सत्यभामा लिएर अहिले परमात्मा कृष्णद्वारा बती नगरी सवारी हुनुभयो, दुईटा रानीका साथमा प्रभुको सवारी, तर रुक्मिणी महारानीले पछि विरोधाभास गर्दा तिनीहरूको प्रतिमा जय नै भयो। राजा परीक्षित, अब तपाई के सुन्न चाहनुहुन्छ, तर भगवान कृष्णले त्यो मणि चाहिँ अहिले मलाई चाहिँदैन, तपाईँको शेषपछि लैजाउँला भनेर छोड्नुभएको थियो। दाजु बलराम सारे रिसराग दिवस ईर्षा गर्नुभयो, त्यो ईर्षालाई पूर्ण गर्नका लागिमा फेरि मणि द्वारावतीमा ल्याउने परमात्मा कोशिशमा विचार गर्दै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट। जय बलो श्रीमद् भागवत महाप्राणको।

सिन्नभो महाराज परीक्षित तवयो श्रीमद भागवत माँ प्राण कति कथा को वर्णन विस्तार करीं भने देखने संकित मान महाराज परीक्षित लाई सुखदेव बताऊ अब त्या देखो प्रांत को लागे लौत सरकार ऐसे ही प्रसंग को बीच भगवान ने विविध प्रकार को प्रयोजन कर दे ज्यादा एक दिन के भय छबनोला बन देखे बलराम जी सारे ऋषराग्देव गर्णों को भाई ने मणि पाको द्विटा श्रीमती प्राप्त भई सके को तर मणि को माला से जब भाई ने आप जब नदी को कारण ले भाई दाई ने ऋष करे को खंड में एक दिन अक्रूर कृत प्रमारा शतधन्व मिले चंद्र राजा सत्राजित नामगिरे को राजा लाई मारे कृष्ण भगवान बारणावत नामगिरे को पुरी में सवारी भएको बखतमा पंच पांडव लाका घर में डडेर मरे भन्ने समाचार पाई सके पछि हुन त लाको घर में डडाएको पनि हो रहे तर वास्तव में घटना को चक्र त्यो भएको होइन परमात्मा कृष्ण को प्रताप बाट मूसा को सहयोगले जब सुरुङ खनेर पंच पांडवहरू अहिले गंगा द्वार में निक्लिसकेको अनि आज प्रभु परमात्मा प्रवेश बड़ा प्रेम साथ श्रद्धा साथ भक्ति साथ संग आज्ञा गरी बक्स्यो लौतराजन परीक्षित अत्यंत रमाइलो साथ संग परमात्मा को प्रार्थना भो र ध्यान भो मनन भो कीर्तन भो रानी त्यसदेखि पछाडी बाट सारा संपूर्ण जनलाई सत्राजित नामको राजाले जब गएर अक्रूर कृत प्रमाणा शब्दनो तीन जना मिलेछन् र उनको हत्या गरेर त्यहाँबाट मणि चोरेर लिएर गएछन् त्यो थाहा पाएपछि भगवान साह्रै दुखी हुनुभयो र सत्यभामा रुँदै जानुभयो अनि त्यसपछि बाट गएर सत्राजित राजाका दरबारमा परमात्मा परमेश्वर पाल्नुभयो मणि रहन्छ काशीमा जानुभयो मणि बाँड्न लागेका रहेछन् एक फड्कामा 400 कोष पर जाने घोडामा चढेर शतधनुले मणि फालेर गयो र क्रूरको पासमा भगवान परमात्मा पाल्नुभयो तर सत्राजितले मलाई मारिदिए यस किसिमबाट शतधनु मारिबस्यो अक्रूर काका तपाईँ जस्तो महानुभावले पनि यो काम गर्ने भन्दा प्रभु जानिन भनेर शरण शिविरमा विन्ती गर्नुभयो अनि त्यो मणि ल्याएर दाजुलाई परमात्माले बुझाउनु भयो र आज्ञा गरिबक्स्यो।

0: बाबाबाट यो कुनै अन्याय भएको छैन भनेर शरणमा विन्ती गर्नु बोल्लो त्यसो भनेदेखि भइगयो भनेर सत्राजित नाम गरिएको राजाका पासबाट ल्याएको मणि दाजुलाई दिनुभयो। त्यो दिनबाट दाजुको चित्त बुझ्यो, कुरा काट्ने कुरा हरायो। लौ त राजन परीक्षित भगवान श्री कृष्ण चन्द्र परमात्मा परमेश्वर अहिले लाल बाल सारा सम्पूर्ण परिवारको साथमा बसेर महाराज यस किसिमबाट आठवटा महारानीका साथमा विवाह परमात्माको भो, जसमध्येमा सूर्यकी छोरी कालिन्दीको साथमा, फुपूकी छोरी मित्रविन्दाको साथमा, सत्या राजा नग्नजित राजाकी छोरी सत्याका साथमा, फुपूकी छोरी भद्राका साथमा र लक्ष्मणको साथ गरिकन प्रभुका जम्मा आठवटा रानी भए। त्यसमध्येमा यति चाहिँ विवाहिता महारानी हुन् भनेर महाराज परीक्षितलाई सुखदेवले सम्बोधन गर्दै हुनुहुन्छ भन्ने सम्बन्धको कथा
1: प्राणको।
0: ओ महाराज परीक्षित, अब राजा परीक्षितलाई भगवान परमात्मा कृष्णको प्रतिमा एक दिन समाचार कस्तो आयो भने अदितिको कुण्डल महाराज इन्द्रको छाता भौमासुर नामको दानवले चोरेको छ भन्ने थाहा पाएपछि अहिले अदितिको कुण्डल र महाराज इन्द्रको छाता लिन भगवान प्रभु सवारी भइबसेको छ। प्राग्ज्योतिपुरमा किल्ला तोडेर त्यसको भौमासुरलाई मारेर त्यसको छोरो भगदत्त पनि सिद्ध्याउन आँटी बसेको थियो। भगवान क्षमा राखी बक्सु शिशुर, नमारिदिनुहोस् भनेर विन्ती गरिसकेपछि ल ठिकै छ भनेकन अहिले सरासर गर्न प्राग्ज्योति नामगिरीका पुरीमा पाल्नुभयो र प्राग्ज्योति नामगिरीको पुरीमा गएर सारा काम प्रभुले पूर्ण गराइबक्स्यो। त प्राग्ज्योति पुरीको कार्यक्रम परिपूर्ण गरिबक्सेपछि प्राग्ज्योति नामगिरीको पुरीबाट भगवानको सवारी भयो। त प्राग्ज्योति नाम गरिएको पुरीमा अहिले परमात्मा परमेश्वर बडा गम्भीर वाणीमा ध्यान मनन कीर्तन गरेर त्यसका सम्पूर्ण जब किल्ला तोडेर त्यसको छोरो भगदत्त मार्न आँट्दाखेरिमा पृथ्वीले प्रार्थना गर्नुभयो र त्यहाँबाट प्रभुले म 16,000 कन्या थुनामा राखेको रहेछ, भौमासुरले 20,000 बनाएपछि बिहा गर्छु भनेर अब तिमीहरू तुरन्त जाऊ भन्नुभएको थियो। भगवान् हामीहरू हजुरबाट उद्धार भएको कारणले हामीहरू कहाँ जाने हामी जाँदैनौ। यसरी प्रार्थना गरिसकेपछि लौ त अब कहाँ जान्छौ भन्दा हजुरसँगै भनेको हुनाले 16,000 त्यहाँबाट ल्याइबक्स्यो। नरकासुरलाई मारेर 100 ल्याउनु भयो। अहिले भगवानका जम्मा 16,108 रानी भए, जसमध्येमा साइली रानी सत्यभामालाई लिएर परमात्मा स्वर्ग सवारी हुनुभयो। महाराज इन्द्रले सम्मान गरे, भगवानले भन्नुभयो यो मणिको माधव यो पारिजात मलाई दिनु पर्यो भनेर महारानीले सत्यभामाले पारिजातमा लोभिनुभयो। अनि पारिजात त स्वर्गमा थापित भएको त यो त रत्न हो, यो दिन हुँदैन भनेर यसो गरिमा बिग्रन्छ भन्नुभयो राजा इन्द्रले। हुँदैन लानुपर्छ भनेर दुईपट्टिबाट झगडा आउँदा भगवान कृष्णले पनि भो भो भन्दै हुनुहुन्थ्यो पहिला पत्नीलाई, पछि जिग्रह गर्दा फेरि महाराज इन्द्रसँग माग्नुभयो, विरोध भयो। अन्तत गत्वा इन्द्र नामको राजासँग भगवानले लडाईँ गरेर मणि ल्याउनमा पारिजात सवारी लिएर आइबक्स्यो। हजुरको पाला भरलाई मात्रै पारिजात रहोस् प्रभु, हजुरको पाला पछाडि चाहिँ ल्याइदिनुहोस् भनेर इन्द्र महाराज भने ब्रह्माजीसँग प्रार्थना गर्नुभयो कृष्ण भगवानसँग। ल ठिक छ भनेर अहिले जेठी रानी माइली रानी समेत सारा 16,108 मध्येमा साइली रानीले मात्रै सत्यभामालाई मात्रै पारिजात पनि ल्याइदिने, स्वर्ग पनि लैजाने। उनका बगैँचामा पारिजात रोपेको कारणले सौता जति रिसाउन लागे, कसै कि नभएकी साइली सँगै गाकी मिठो मिठो खाकी पारिजात उसैले ल्याएर रोपेकी, यो घर जे पनि हुन्छ मन परेपछि भगवान बहन खप्न छैन अब कहाँ जाने, यो साराले यसरी विरोध गरे। त्यसै बेलामा भगवान परमात्मा परमेश्वरका उपरमा 16,108 रानी विन्ती गर्दछन्। 16,108 सहर घन 16,108

0: In the heart of the city, where dreams take shape and futures begin, stands a place of excellence, Chanakya Pathshala, previously known as BSC College. Here, education goes beyond textbooks. It's about building confidence, discovering potential, and preparing for real life. At Chanakya, every student is guided with care, inspired with purpose, and empowered to achieve more. With experienced faculty, practical learning, and a supportive environment, we create a space where knowledge meets creativity. From modern classrooms to project-based learning and career-focused guidance, students grow not just academically, but personally. Because true education is about discipline, leadership, and values. Whether your path is science, management, or humanities, Chanakya is committed to shaping your future. A place where talent is nurtured, hard work is valued, and success is shared. Join the journey of growth and achievement. Chanakya Pathshala, empowering minds, inspiring futures.
1: सूचना
2: यही जेठ 19 गते देखि 25 गते सम्म किसानको जिम्मेवारी उपभोक्ताको अधिकार विषादी मुक्त आधार भन्ने मूल नाराका साथ विषादी प्रयोग मुक्त सप्ताह 2083 कर्णाली प्रदेशमा पनि भव्य रूपमा मनाउन गइरहेका छौं।
1: यस सप्ताहका मुख्य कार्यक्रमहरू प्रभात फेरी विद्यालयमा सचेतनामूलक कार्यक्रम जैविक विषादी तथा सामग्री वितरण स्कूल शिक्षा कार्यक्रम विद्यालय शिक्षा कार्यक्रम विषादी विष हुन् औषधि होइनन् रासायनिक विषादीको विकल्पहरू रोजौं आफू पर्यावरण जोगाऊ विस्तृत जानकारीका लागि नजिकको कृषि शाखा वा कृषि विकास कार्यालय अथवा एकीकृत कृषि प्रयोगशालामा सम्पर्क राखौ आयोजक एकीकृत कृषि प्रयोगशाला सुर्खेत प्रवर्धक भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेश कपुरकोट गाउँपालिका सल्यान डिभिजन वन कार्यालय सुर्खेतको वन डडेलो नियन्त्रण सम्बन्धी सूचना
3: वन वन्य जन्तु जल र जमिन प्रकृतिको अमूल्य उपहार यिनको संरक्षण सम्वर्धन र सदुपयोग हाम्रो जीवनको आधार वनले दिन्छ स्वच्छ वायु स्वस्थ जीवन र दीर्घ आयु वनमा आगो लगाउनु हुन्न ध्वस्त हुन्छ वन लाखौं जीव जन्तु मर्दा कति रोला हाम्रो मन
1: त्यसैले वनभित्र सलाई लाइटर पेट्रोल मट्टीतेल जस्ता आगो जन्ने वस्तु नलगाउ चुरोटको ठुट्टा सलाईको काँटी जस्ता आगो लाग्ने वस्तु वन क्षेत्रभित्र नफालौ त्यसको प्रयोग पश्चात राम्रोसँग निभाएर मात्र फालौं वनभोज जस्ता कार्य वन क्षेत्रभित्र नगरौ गरेको ठाउँमा प्रयोग गरिएको आगो राम्रोसँग निभाऊ केही कारणले वनमा आगो लागिसकेपछि तुरन्त वन उपभोक्ता समूह डिभिजन वन कार्यालय जिल्ला प्रहरी कार्यालय नेपाली सेना जिल्ला प्रशासन कार्यालयलाई खबर गरौ र प्रत्येक उपभोक्ता आगो निभाउने सामग्री बोकी आगो निभाउन जाउँ वनमा आगो लगाउनु कानूनी अपराध हो कसैले लगाएमा बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था रहेको छ
3: डिभिजन वन कार्यालय सुर्खेत
1: सिटी भिटीबाट सम्बन्धन प्राप्त कलेज अफ अलाइड नेपालगंज बाँकेमा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ
3: यदि तपाईँ स्वास्थ्य तथा प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य बनाउन चाहनुहुन्छ भने अब ढिला नगर्नुहोस् अनुभवी शिक्षक आधुनिक प्रयोगशाला व्यावहारिक सिकाइ र उत्कृष्ट शैक्षिक वातावरण सहित कलेज अफ अलाइड तपाईँको सफल भविष्यको भरोसा योग्य गन्तव्य बनेको छ
1: हाम्रा कार्यक्रमहरू पीसीएल इन जनरल मेडिसिन एचए डिप्लोमा इन फार्मेसी पीसीएल इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी पीसीएल इन अफ्थाल्मिक असिस्टेन्ट ओए डिप्लोमा इन फिजियोथेरापी डिप्लोमा इन सिभिल इन्जिनियरिङ प्री डिप्लोमा इन सर्भे इन्जिनियरिङ अमिन प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ
3: हाम्रा विशेषताहरू शान्त स्वच्छ तथा अध्ययन मैत्री वातावरण सुविधा सम्पन्न आफ्नै भवन भएको अनुभवी तथा दक्ष शिक्षकद्वारा अध्यापन आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशालाहरू व्यवस्थित लाइब्रेरी सुविधा सफा तथा हाइजेनिक क्यान्टिन खेलकुदका लागि पर्याप्त स्पोर्ट ग्राउन्ड अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता उत्कृष्ट शैक्षिक नतिजाको इतिहास प्राक्टिकल अर्थात प्रयोगत्मक शिक्षामा विशेष जोड,
1: गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र विद्यार्थीको उज्जवल भविष्य निर्माण,
3: एसए र फार्मेसी कार्यक्रमको फारम भर्ने अन्तिम मिति यही जेठ 10 गतेसम्म, अन्य कार्यक्रमहरूमा भने सिधै भर्ना हुन सकिनेछ।
1: सम्पर्क कलेज अफ अलाइड नेपालगंज माथि, सम्पर्क नम्बर 081537546, 081538260, 98580303005, 98480910037, वेबसाइट www.collegeofallied.com, गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र उज्जवल भविष्यको भरपर्दो आधार।
2: लौ न, के भो बाबुलाई?
4: होइन, किन आँटिनु भएको छ दिदी? के भयो बाबुलाई?
2: हेर्नु न जेठी बाबु, के भएको होला के मेरो छोरालाई?
5: अया टाउको दुख्यो र झुम्म बनाइरहेछ, तिरिबिरी भएको छ, के भयो होला दाइ?
4: होइन राम भाइ, कहिलेदेखि टाउको दुख्यो?
5: हेर्नु न दाइ, हिजो तरकारी बारीमा किरा मार्ने औषधि छरेदेखि टाउको दुखेर हैरान बनाएको छ।
4: के भन्यो होला यो भाइले, मार्ने चिज पनि औषधि हुन्छ र? विषादी भन न विषादी।
5: ए, त्यसलाई विषादी भन्छन् र दाई?
4: हो त, सुरक्षित रूपमा नभई जथाभावी विषादी छर्नाले यस्तो भएको होला। यस्तो रासायनिक विषादी छर्ने र खाने दुवैलाई क्यान्सर जस्तो प्राणघातक रोग समेत लाग्ने गर्दछ है भाइ। त्यसैले रासायनिक विषादीका विकल्पका रूपमा घरमा नै तयार गर्न सकिने र बजारबाट सजिलै किन्न सकिने जैविक विषादी झोलमल, निम जस्ता विषादीहरू पहेँलो चिप्किने पासो, मोहनी पासो, एनपीभी तथा मेट्राइजियम, ट्राइकोडोमा जस्ता औषधि प्रयोग गरी आफू र पर्यावरण स्वस्थ राख्नुपर्छ।
2: विषादी विष हुन्, औषधि होइनन्। यही जेठ 19 गतेदेखि 25 गतेसम्म किसानको जिम्मेवारी, उपभोक्ताको अधिकार, विषादी मुक्त आधार भन्ने मूल नाराका साथ कर्णाली प्रदेशमा मनाउन गइरहेको विषादी प्रयोग मुक्त सप्ताह 2083 सहभागी बनाऊ। आयोजक एकीकृत कृषि प्रयोगशाला सुर्खेत, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेश, कपुरकोट गाउँपालिका, सल्यान।
6: ओहो रामुदाई, कता हिँड्नु भयो?
7: कता हिँड्नु, धानको बिउ राख्ने बेला भयो, धानको बिउ लिन बजार जान लागेको नि।
6: कुन धान लगाउने विचार गर्नु भयो र?
7: कुन धान लगाउने हो भनेर सोचिरहेको छु, कुन लगाउँदा ठिक होला नि?
6: ल दाई पनि, युएस कम्पनीको युएस 312 शङ्कर धान लगाउने नि।
7: यो धान कस्तो छ नि बहिनी?
6: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको, खानामा मिठो, पाक्नलाई नै छिटोका साथै मध्य पहाडी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि।
7: ए हो र, त्यसो भए म पनि ढुक्कसँग शङ्कर धान युएस 312 धानको बिउ लिएर आउँछु, अरूलाई पनि युएस 312 धान नै लगाउन भन्छु।
6: हुन्छ दाई, सँगै जाउँ है युएस 312 धानको बिउ लिनलाई।
1: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान युएस 312 लगाई आफ्नो उत्पादन बढाउनुहोस्। मध्य पहाड़ी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत गरिएको युएस कम्पनीको युएस 312 शङ्कर धान नै लगाऊ।
8: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा, तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ, बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै, तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क, दिगो दरिलो र विश्वासिलो।
9: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू, छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको
4: रहेको जानकारी गराउँदछौ।
10: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा।
4: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।
11: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई सहित हाम्रो यस युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँकेमा डिप्लोमा अफ जियोमेट्रिक सर्भिस टेक र सिभिल सब इन्जिनियरमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू गुणस्तर प्राविधिक शिक्षालाई जोड़ दिइने, व्यावहारिक ज्ञान र फिल्ड स्किलमा जोड़ दिइने, राष्ट्रिय र अन्तर्राष्ट्रिय जागिरका लागि विद्यार्थीहरूलाई सक्षम बनाइने, उत्कृष्ट विद्यार्थीहरूलाई जागिरको सुनिश्चितता गरिने, साथै हामी कहाँ सक्षम ट्रेनिङ अन्तर्गत प्लम्बर, इलेक्ट्रिसियन, मेसन, जियो इन्जिनियरिङ, ल्याब टेक्निसियन, हेभी मेसिन अपरेटर तालिमहरू दिनुका साथै प्रमाण पत्र पनि दिइन्छ। आगामी योजना अन्तर्गत आउने शैक्षिक सत्रमा डिप्लोमा फार्मेसी, हेल्थ असिस्टेन्ट, एचएका कोर्सहरू समेत पढाइ हुने बेहोरा जानकारी गराउँदछौ। अन्य विशेषताहरू प्रख्यात विज्ञ तथा इन्जिनियरहरूको टिमबाट सञ्चालित संस्था, नियमित रूपमा प्र्याक्टिकल क्लासहरू सञ्चालन गरिने, निर्माण व्यवसाय, कन्सल्टेन्सी, सरकारी तथा गैर सरकारी कार्यालयमा रोजगारीको सहजीकरण गरिने, प्रत्येक हप्ता आवश्यकता अनुसार फिल्ड भिजिट तथा अनुगमनको व्यवस्था गरिने, वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि सहजीकरणको व्यवस्था गरिने, लोक सेवा आयोग तथा संगठित संस्थाहरूको तयारी कक्षाहरू सञ्चालन गरिने, अपरेटरका लागि लाइसेन्ससम्मको सहजीकरणको व्यवस्था, गरीब विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई विशेष व्यवस्था गरिने, आवश्यकता अनुसार होस्टेलको व्यवस्था भएको, डिजिटल प्रविधिबाट कक्षाहरू सञ्चालन गरिने, उत्कृष्ट रोजगारीको व्यवस्था र जब बेसिसमा कक्षाहरू सञ्चालन गरिने। नोट, शुरूमा भर्ना हुने 20 जना विद्यार्थीलाई विशेष छुट, छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ। विस्तृत जानकारीका लागि युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँके सिद्धार्थ होटेल र शिक्षा सिंचाई कार्यालयदेखि पूर्वपट्टि। थप जानकारीका लागि सम्पर्क मोबाइल 98-484-9935, 98-582-399, 98-584-7092 र 98-448-61-175। सिप सिकौ, आत्मनिर्भर बनाऊ, प्राविधिक शिक्षा सफल भविष्यको आधार।
3: सूचना,
4: तपाईहरुकै चिर परिचित न्यू सुर्खेत मेडिकल स्टोर्समा यही जेठ 30 गते वरिष्ठ टाउको नसा तथा मानसिक रोग विशेषज्ञ प्रोफेसर डाक्टर मोहन बेलवासेद्वारा सशुल्क चेक जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
3: डाक्टरद्वारा दिइने सेवाहरू टाउको दुख्ने, निन्द्रा नलाग्ने, नसा तथा लागू पदार्थ सेवन गर्ने, मन आसिने, मनमा धेरै कुरा खेल्ने, आत्महत्याको सोच या प्रयास गर्ने, धेरै भीडभाडमा बस्न मन नलाग्ने, धेरै रिस उठ्ने, छटपटी हुने र बरबराउने,
4: साथै प्रत्येक दिन बिहान र साँझ हाड जोड्ने, बात रोग तथा नसा रोग विशेषज्ञ डाक्टर गणेश तिवारीद्वारा सशुल्क बिरामी चेक जाँच गरिन्छ।
3: सम्पर्क न्यू सुर्खेत मेडिकल स्टोर्स तथा सुर्खेत स्वास्थ्य पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली, वीरेन्द्रनगर छ सुर्खेत, मंगलगढ़ी चोकबाट 300 मिटर उत्तरतर्फ। सम्पर्क फोन नम्बर 083-521-5099 र मोबाइल नम्बर 98-484-39-117। शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
4: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एसआरडीसी बनेपा काभ्रे पलाञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि दिइरहेको जानकारी गराउँदछौ।
6: जाँच पहिचान तथा उपचार गरिने अवस्थाहरू, जन्मजात खुट्टाको पैताला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडिएको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोरीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोडी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
4: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, सोनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98-578-20-935, 98-682-29-133 र 98-55-55-606।
6: खुशीको खबर।
12: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
6: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
12: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चारवाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क मोबाइल नम्बर 98-455-36-984।
6: के तपाईँ एसएई पछि स्वास्थ्य क्षेत्रमा भविष्य बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको सबैभन्दा पुरानो कैलपाल हस्पिटल एन्ड कलेज नेपालगंज बाँकेमा 2083 सालका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
12: सिटी भिटी अन्तर्गत सञ्चालन हुने स्वास्थ्य शिक्षा कार्यक्रमहरूमा अध्ययन गरी दक्ष र सफल स्वास्थ्यकर्मी बन्ने अवसर अहिले नै प्राप्त गर्नुहोस्।
6: हाम्रा कार्यक्रमहरू सर्टिफिकेट इन जेनरल मेडिसिन, एचए, डिप्लोमा इन डायग्नोस्टिक